0: व्यवस्था पनि रहेको छ।
1: ल ल त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नरमा।
0: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97490-60840।
1: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
2: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
0: हाम्रो सुर्खेत वीरेन्द्र नगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
2: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा, मोडल कलेजको तल्लो पट्टी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-4-80-50-227।

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: के तपाईँको नाक कान र घाँटीको समस्या छ? यदि छ भने राणा हस्पिटल प्रालीलाई सम्झनुहोस्।
3: हजुर, भेरी अस्पताल नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा
4: यही भदौ 20 गते शनिबारका दिन
3: यस राणा हस्पिटल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
2: कानको समस्याहरू, कान पाकिरहने, कानबाट पिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू, घाँटीको टन्सिल बारम्बार बढिरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू, नाक बन्द हुने, नाकबाट सिगान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कडेलद्वारा जाँच तथा उपचार सेवा, साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: सम्पर्क राणा हस्पिटल प्राली, विरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
5: मेरो आमाले हरेक महिना सोलरको ब्याट्री र पाता आफै सफा गर्नुहुन्छ अनि डिस्ट्री वाटर पनि आफै हाल्नुहुन्छ।
6: मेरो बाबाले सोलर बत्ती हरेक दिन सफाउनुहुन्छ।
7: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो। जथाभावी एसिड फालेको ठाउँमा 100 वर्ष खेती हुँदैन। शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अङ्ग भङ्ग पनि हुन सक्छ।
6: यो सोलर बलियो र भरपर्दछ।
8: हाम्रो बाबाले मानिकेल सुरक्षितबाट जानु भएको।
9: सोलर र ब्याट्री प्रयोगकर्ताका लागि जनचेतना अभियान, सहयोगी मानिकेज ऊर्जा सुर्खेत। फोन नम्बर 083-522-360।
10: कामको टेन्सन छातीसम्म थकाउने, स्ट्रेसको दुश्मन नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने।
11: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाइ, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
12: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
13: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौँ।
12: हाम्रा सेवाहरू
13: ग्यास्ट्रिक अल्सर, गानोगोला, जन्डिस, हर्सा, बात, दमखोटी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
12: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर, बस पार्क भित्र टिकट काउन्टर देखि पश्चिमपट्टि। मोबाइल नम्बर 98-484-6631।
2: नमस्ते काका, चिटिक्को परेर कता जान लाग्नु भयो?
14: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
2: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
14: त्यसो भए त म अहिल्यै फोन गर्छु नि। बरु नम्बर कति रे भन त नानी?
2: 198-198।
15: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
2: सूचना।
16: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 7 गते बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
2: यदि तपाईमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हात खुट्टा वा जीव अरठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, राति तथा बिहान ढाड दुख्ने, घुँडा दुख्ने र सुनिने, कुर्कुच्चा दुख्ने, पाइताला पोल्ने वा झमझमाउने र पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने नेशनल बाथरोग सेन्टर रातोपुल काठमाडौँमा लामो समयदेखि कार्यरत वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी सेवा लिनुहुन जानकारी गरिन्छ।
16: डाक्टर आउने मिति र समय यही असोज 7 गते बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म। सम्पर्क नेशनल बाथरोग सेन्टर वीरेन्द्र नगर नगरपालिका 2 बाङ्गे सिमल टेम्पो पार्क सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-726, मोबाइल नम्बर 98-520-90-726।
2: सूचना
16: विगत 20 वर्षदेखि यस वीरेन्द्र नगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्र नगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घरभन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाथ सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
16: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्र नगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56-455।
17: एनएमबी द्वारा बचत खाता प्रदेशको प्रगति सँग बचतको नाता।
18: राराको निर्मल पानी जस्तै सोच्छ आफ्नो अमूल्य बचत, आजै खोलौ कर्णाली प्रदेश विशेष एनएमबी रारा बचत खाता।
19: पाउनुहोस् पहिलो वर्ष निशुल्क मोबाइल ब्याङ्किङ, इन्टरनेट ब्याङ्किङ, डेबिट कार्ड, डिमाट र मेरो शेयर पनि।
17: प्रदेशको प्रगति सँग
18: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। बरसातको समयमा यो रोग प्रकोपको रूपमा देखा पर्न सक्छ। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
20: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
18: डेंगू रोगको रोकथामका उपायहरू:
20: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषध प्रयोग गर्नुपर्छ।
18: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
20: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
18: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
20: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
16: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
21: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
2: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु कस्तो।
16: हामी कहाँ एलजी, स्यामसङ, औरा, स्काई ओर्थ कम्पनीका टीवी, फ्रिज, वासिङ मेसिन, सामसङ, रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी थ्री बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
2: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टिभी वासिङ मेसिन फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वासिङ मेसिन र टिभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
16: प्रोप राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर छ, बीच बजार सुर्खेत। मोबाइल नम्बर 9858404519 र 9858551715।
1: सबैको मन सुने
4: रेडियो भेरी एफएम।
22: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 6 बजेको छ।
23: दाया कैरनमा तपाईँलाई साथी सम्झना महर्जन सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
0: आज 2083 साल भदौ 17 गते बुधबार, सन् 2026 सेप्टेम्बर 2 तारीक भदौ कृष्ण पक्षको षष्ठी तिथि।
4: काया कैरन का साथमा
0: किसान पाइप प्रोडक्ट्स प्राली,
4: राष्ट्रको शान किसान,
0: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।
23: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
0: बाढ़ीबाट 16,00,000 मानिस प्रभावित, 7,500 भन्दा धेरै घरमा क्षति। अति प्रभावित नुवाकोट र रसुवाका होल्डिङ सेन्टरमा पुगेन राहत।
23: बाढ़ीको एक हप्ता बितिसक्दा अझै उद्धारको आशा, सुरुङबाट उद्धार गर्न सेनाले बल्ल खोज्यो जलविद्युत प्रबन्धकको साथ।
0: प्राकृतिक विपदमा अहिलेसम्मकै ठूलो बीमा दावी, अग्रिम भुक्तानीको तयारी। बाढ़ीको असर भान्सामा, सड़क अवरूद्ध भएकै कारण मूल्य नबढ़ने सरकारको भनाई।
23: युद्ध विरामका लागि तयार रहेको इरानको भनाई, मध्य पूर्वमा तनाव बढ़ेपछि विश्व शेयर बजार प्रभावित।
0: र अस्ट्रेलियामा रहेको नेपाल ए क्रिकेट टोलीले आज पहिलो एक दिवसीय अभ्यास खेल्दै।
24: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
25: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एमएएच भेटेनरी डाक्टर र तर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
24: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
25: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
24: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
25: फोन 056-421-261, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआई बाट शुरू गरौं।

चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लक्की ड्र कुपन, अनि पाउनुहोस् 3 वर्ष एसी, 1 टन डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
3: काया कैरनमा अब खबरको सिलसिला। सरकारले भोटे कोशी बाढ़ीबाट करिब 16 लाख मानिस प्रभावित भएको विवरण सहितको प्रतिवेदन सार्वजनिक गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिजो सार्वजनिक गरेको प्रतिवेदनले रसुवा र नुवाकोटलाई अति प्रभावित जिल्लाको सूचीमा राखेको छ। यस्तै धादिङ गोर्खा र चितवनलाई मध्यम प्रभावित जिल्ला भनिएको छ। बाढ़ीबाट अहिलेसम्म 1050 जनाको ज्यान गएको पुष्टि भएको छ। देशका 62 जिल्लाबाट 3916 जना सम्पर्कविहीन भएका छन्। रसुवा नुवाकोट र धादिङका 19 विद्यालयमा पढ्ने 6901 विद्यार्थी बाढ़ीबाट प्रभावित बनेको प्राधिकरणले जनाएको छ। विनाशकारी बाढ़ीले 5 जिल्लाका 7570 निजी घरमा क्षति पुगेको प्रारम्भिक विवरण छ। शहरी विकास तथा भवन निर्माण विभागले संकलन गरेको विवरण अनुसार रसुवा नुवाकोट धादिङ गोर्खा र चितवनमा ठूलो संख्यामा निजी घर बाढ़ीको चपेटामा परेका छन्। 1253 घरको नामो निशान नै नरहेको विभागले जनाएको छ। रसुवामा 1779 घरमा क्षति पुगेको छ। यस्तै नुवाकोटमा 3977 घरमा क्षति पुगेको छ। धादिङमा 1451 घरमा क्षति पुगेको छ। गोर्खामा 263 र चितवनमा 100 घरमा क्षति पुगेको छ। निजी घरमा 17 अर्ब 31 करोड़ र सरकारी भवनमा 4.5 अर्ब रूपियाँको क्षति भएको छ। राष्ट्रिय सड़क पूर्वाधारमा 30 अर्ब रूपियाँ बराबरको क्षति भएको छ। स्थानीय पूर्वाधारमा 1.25 अर्ब र 4 जिल्लामा खानेपानी आपूर्ति प्रभावित भएको छ भने 64 करोड़को क्षति भएको प्रारम्भिक विवरण छ।
4: रसुवाको भोटे कोशीमा बाढ़ी आएको एक साता बित्दा पनि सरकारले मानवीय क्षतिको यकिन तथ्याङ्क संकलन गर्न सकेको छैन। सयौं नागरिक अहिले पनि बेपत्ता आफन्तको प्रतीक्षामा रहेको बेला सरकारले मानवीय क्षतिको यकिन तथ्याङ्क नभएको जनाएको हो। गृहमन्त्री सुदन गुरूङले हिजो पत्रकार सम्मेलनमा रसुवा नुवाकोट र धादिङमा बाढ़ीले कति प्रभावित भए र कति मानवीय क्षति भयो भन्ने यकिन तथ्याङ्क अहिलेसम्म नभएको बताउनु भएको हो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार 1050 शव संकलन भएको र 3917 जना बेपत्ता भएको वहाँले बताउनुभयो। तर यो यकिन तथ्याङ्क नभएको जनाउँदै वहाँले भन्नुभयो करिब 5000 मानवीय क्षति भएको हुन सक्छ। बाढ़ी गएको समयमा संचालनमा रहेका मोबाइल नेटवर्कका आधारमा मात्र यो संख्या अनुमान गरेको पनि जनाइएको छ। नागरिकमा खबर छ।
3: रसुवाको भोटेकोशी नदीमा गेग्राम सहितको भीषण बाढ़ी आएको एक हप्ता हुँदा पनि उद्धार सकिएको छैन। जलविद्युत आयोजनाका सुरुङ तथा रसुवाका विकट क्षेत्रमा अझै उद्धार प्रयास भइरहेको छ। सरकारी तथ्याङ्क अनुसार 4571 जना सम्पर्कविहीन छन्। उद्धारमा ढिलाइ भएको भन्दै पीड़ितका आफन्त थप आक्रोशित हुँदै गएका छन्। यद्यपि सरकारले खोज तथा उद्धार गरिरहेको छ, सीमित स्रोत साधन र समन्वयको कमजोरीको कारण खोज तथा उद्धार प्रभावकारी हुन सकेको छैन। 10 भदौमा बाढ़ी आएको थियो। भोटेकोशी र कृष्ण नदी क्षेत्रका जलविद्युतको सुरुङमा फसेकाको हप्ता बित्दा पनि उद्धार हुन नसकेपछि सेनाले प्रवर्धकको साथ खोजेको छ। शुरूमा सेना मात्रै खटाएको सरकारले दुई दिनदेखि भारतीय र चिनिया विज्ञ टोलीलाई पनि अनुमति दिएको थियो। हिजो जलविद्युत परियोजनाका प्रवर्तकहरूको पनि साथ खोजेको छ। सरकारले विदेशी उद्धार टोली र स्वदेशी इन्जिनियर लगायतलाई बेलैमा अनुमति नदिनु गल्ती भएको भन्दै आलोचना भइरहेको छ। रसुवा र नुवाकोटका विभिन्न जलविद्युत आयोजनाका सुरुङभित्र 500 भन्दा धेरै मजदूर कर्मचारी लगायत फँसेको आकलन गरिएको छ। अब सेना विदेशी प्राविधिक टोलीसँगै प्रवर्धक कम्पनीले संयुक्त रूपमा उनीहरूको उद्धार पहल गर्नेछन्। यसैबीच बाढ़ीको अति प्रभावित नुवाकोट र रसुवाका होल्डिङ सेन्टरमा राहत पुगेको छैन। चार जिल्लामा 32 होल्डिङ सेन्टर छन्। बाढ़ी पीड़ित तर राहत सामग्री केन्द्र सरकारकै नियन्त्रणमा हुँदा वितरण प्रभावकारी हुन नसके गुनासो भइरहेको छ। बाढ़ीबाट अति प्रभावित नुवाकोट र रसुवाका होल्डिङ सेन्टरकामा केन्द्र सरकारबाट राहत सामग्री नपुगेको गुनासो छ। तर प्रधानमन्त्री बालेन्द्र शाहले भने हिजो बेलुकी सामाजिक सञ्जालमा फेसबुकबाट झुटो प्रचार गर्दै नुवाकोटका सबै ठाउँमा व्यवस्थित रूपमा राहत वितरण भएको दावी गर्नुभएको भनेर आजको नयाँ पत्रिकाले खबर लेखेको छ। बाढ़ी प्रभावितलाई व्यवस्थित रूपमा राहत वितरण कार्य जारी छ। प्रधानमन्त्रीले फेसबुकमा लेख्नु भएको छ, नुवाकोटको 19 अस्थायी आश्रय स्थलमा 2653 जनाले आश्रय तथा राहत प्राप्त गर्नुभएको छ। रसुवाका प्रभावितलाई पनि नुवाकोटमा आश्रय तथा राहत उपलब्ध गराइएको छ। तर प्रभावित स्थानीय नागरिक र स्थानीय सरकारका प्रमुखहरूले केन्द्रबाट राहत प्राप्त नभएको बताएका छन्।
4: यसैबीच सरकार एक्लैले राष्ट्रिय विपदको सामना गर्न नसक्ने निष्कर्ष सहित प्रमुख राजनैतिक दलहरू केन्द्रदेखि स्थानीय तहसम्म सर्वदलीय संयन्त्र बनाएर बाढ़ी पीड़ितको खोजी उद्धार राहत र पुनर्स्थापनामा जुट्न सहमत भएका छन्। दलहरूले तत्काल उद्धारलाई पहिलो प्राथमिकता दिँदै राहत पुनर्स्थापना र पुनर्निर्माणसम्म संयुक्त रूपमा अघि बढ़नुपर्ने जोड़ दिएका छन्। भोटेकोशी बाढ़ीपछि उद्धार तथा राहतमा समन्वय कमजोर भएको गुनासो बढ़िरहेका बेला हिजो बसेको सर्वदलीय बैठकले संघ प्रदेश जिल्ला र स्थानीय तहसम्म राजनैतिक संयन्त्र गठन गरी सरकारी निकायसँग समन्वय गरेर काम गर्ने समझदारी जुटाएको हो।
3: काया कैरनमा बाढ़ी पछिको खोज तथा उद्धारको अवस्थाबारे राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्तासँगको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18-1050-0061 मा रेकर्ड गराउनु हुन वा गुनासो @oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।
5: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 054-94-333-493-555।
9: भर्ना खुल्यो,
2: गुणस्तरीय इंजीनियरिंग शिक्षा को लागि विगत 26 वर्ष देखि समर्पित यस एक्मे इंजीनियरिंग कलेज में शैक्षिक सत्र 2083-84 का लागि स्नातक तहमा बीई सिविल, बीई कंप्यूटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
8: सम्पर्क एक्मे इंजीनियरिंग कलेज वसुन्धरा काठमाडौँ।
2: फोन नम्बर 01-5670-924, 5670-925।
9: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंक को बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्ष सम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गते सम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-5-97-12-22 मा कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
10: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
11: थोरै बचत धेरै कायदा बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड रामसाहापथ काठमाडौँ साबिकको राष्ट्रिय बीमा संस्थान।
3: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईलाई फेरि स्वागत छ। यतिन्जेल हामीले बाढ़ीबाट 16,00,000 मानिस प्रभावित, 7,500 भन्दा धेरै घरमा क्षति, अति प्रभावित नुवाकोट र रसुवाका होल्डिङ सेन्टरमा पुगेन राहत, बाढ़ीको एक हप्ता बितिसक्दा अझै उद्धारको आशा, सुरुङबाट उद्धार गर्न सेनाले बल्ल खोज्यो, जल विद्युत प्रबन्धकको साथ लगायतका खबर प्रस्तुत गर्यो।
4: अब बाँकी प्रसंग। रसुवाको भोटेकोशीमा बाढ़ी आएको एक हप्ता भइसक्दा पनि खोज र उद्धारको काममा ढिलाइ भएको भन्दै गुनासो आइरहेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतलाई साथी मदन पौड्यालले खोज तथा उद्धारमा भइरहेको ढिला सुस्ती बारे कुरा गर्नु भएको छ।
12: सूचना संकलन पनि गरिराखेका छौँ, त्यो सँगसँगै तीनटै सुरक्षा निकायहरूबाट चाहिँ विशेष गरी खोज र उद्धारको कार्यलाई तीव्रता दिँदै रहेको छ। 11,000 भन्दा बढी चाहिँ व्यक्तिहरूको खोजी कार्यबाट उद्धार पनि भइसकेको अवस्था छ। हामीले धेरै नै परिचालन परेका छौँ। जनशक्तिको हिसाब गर्दाखेरि 21,000 भन्दा बढी सेक्युरिटी फोर्सेसहरू चाहिँ फिल्डमा हुनुहुन्छ।
13: तपाईँले भन्नुभयो काम चाहिँ भइरहेको छ, तर अझै पनि खोज र उद्धारमा चाहिँ समस्या छ, गुनासो आइरहेछ, किन
12: यस्तो छ? अब एउटा कुरा चाहिँ हामीले धेरै व्यक्तिहरू उद्धार भएर पनि कतिपय सम्पर्क नभएर विभिन्न सेन्टरहरूमा बसिराख्नु भएको छ। उहाँहरू आफ्नो आफन्तसँग भेट्न वा सम्पर्क नभएर पनि कति मान्छेले आँसी पनि राख्नु भएको छ भने कतिपय केसमा चाहिँ कति हाइड्रोहरूको त टनेल कहाँनिर त्यो हाइड्रोको मुख टनेलको मुख कहाँनिर छ भनेर नै थाहा नपाएर खन्न कति खन्दा पनि फेला नपरेको अवस्था छ भने कतिपय केसमा चाहिँ खनेर धेरै सुरुङभित्र फिरेर पनि धेरै एकदमै अप्ठ्यारो अवस्थामा पनि हाम्रो फोर्सहरूले गरेर पनि कतिपय अवस्थामा तिर्ताउनु भएको छ भने अस्तिको हकमा चाहिँ कति ठाउँहरूबाट हाइड्रोको सुरुङबाट पनि केही व्यक्तिको उद्धार गरिएको थियो भने केही व्यक्तिहरू चाहिँ हाइड्रो ओरिपरिबाट पनि उद्धार गरिसकेको हुन्छ। तर अझै पनि त्यहाँ मिसिङ हुन नसक्नुहुन्छ भन्ने किसिमले हाम्रो उद्धार खोजी र उद्धारको काम चाहिँ जारी नै छ। अझै
13: तपाईँहरूलाई समस्या के छ अहिले?
12: अहिले मेन चाहिँ मैले अघि भनेको थिएँ, जस्तो हाइड्रोको यो टनेलभित्र मान्छेहरू अझै फस्नु भएको छ कि भन्ने आशंका छ। त्यसमा चाहिँ अलिकति प्राविधिक रूपमा नै समस्या भएको भएर हामीले त्यहाँ सुरक्षाकर्मीहरू धेरै ड्रिल गरेर भित्रसम्म पुग्दासम्म पनि हामीले मान्छेहरू फेला नपरेर फर्किरहेका छौँ कति ठाउँमा। फेरि पनि रेकी गरेर फेरि खोजी कार्य चाहिँ भइ नै राखेको छ, तर उद्धारको संख्याहरू चाहिँ हाम्रो हुन चाहिँ दिन नै बढी नै राखेको छ। केही न केही मान्छे फेला पारेर रेस्क्यु गरिराखेका छन्।
13: एक हप्ता भइसक्यो, अब चाहिँ के गर्नुहुन्छ त?
12: अब हाम्रो मुख्य भनेको अझै केही समय खोज र उद्धारमा पनि छ भने सँगसँगै हामीले राहतका प्याकेजहरू पनि कहीँ पनि हामीले अभाव नहुने गरी विशेष गरी प्रभावित क्षेत्र रसुवा र नुवाकोटका हामीले संकटग्रस्त भनेर जुन क्याबिनेटले डिसिसन गरेको 15 पालिकाहरूमा चाहिँ कहीँ पनि राहत अपुग्न हुने गरी हामीले काठमाडौँबाट पनि जस्तो हेलीबाट बोलेरोबाट ट्रकबाट हुन्छ कि वा उतै उतै पनि जिल्ला टु जिल्ला हेलीबाट भए पनि जहाँ चाहिँ बाटोहरू जाँदैन उहाँ पनि हामीले धेरै नै यहाँहरूले हाम्रो सिचुएसन रिपोर्टहरू अपडेट हेर्न सक्नुहुन्छ. कुनै पनि कसर छोडे जस्तो लागेन. अब यहाँले भने जस्तै अबको हाम्रो काम भनेको चाहिँ मिसिङहरूलाई अझै खोज्ने पनि हुन्छ, डेड बडी म्यानेजमेन्ट गर्ने विषय पनि छ, र त्यो सँगसँगै उद्धारमा कोही कतै छुट्नु भएका छन् उद्धारको काम पनि सँगै हामीले खोजी र उद्धारको काम पनि जारी नै राख्छौँ भने राहत कहीँ कतै पनि कसैलाई पनि अन्याय नहुने गरी हामीले गर्छौँ. जो चाहिँ हामीले पहिचान भएका शवहरू छ, पहिचान भएका शवहरूलाई आफन्तको जिम्मा लगाउने कामदेखि लिएर डिएनए टेस्टका विषयहरू पनि हामीले स्वास्थ्य मन्त्रालयको अधिकारीले योजना राख्नु भएको छ, कसरी डिएनए टेस्ट गर्ने भन्ने विषय त्यो हामीले पनि सेयर गरेका छौँ, त्यो पनि हेर्नु होला. र अबको योजना भनेको चाहिँ हाम्रो अस्थायी आवास जुन चाहिँ हामीले पुननिर्माण र पुनस्थापना सँगसँगै उहाँहरूलाई चाहिँ आफ्नो जीविकोपार्जनमा फर्काउनु पर्ने पनि आवश्यकता छ, त्यो काम पनि तत्कालै शुरू गर्नेछ.
3: उहाँ हुनुहुन्थ्यो राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महत. भोटिकुसीमा आएको विनाशकारी बाढ़ीको प्रारम्भमै निर्जीवन बीमा कम्पनीहरूमा 25 अर्ब भन्दा बढ़ीको दावी परिसकेको छ. सोमबारसम्म 15 बीमा कम्पनीमा 583 दावी परेको नेपाल बीमा प्राधिकरणको तथ्याङ्क छ. प्राधिकरणका अनुसार त्यसको अनुमानित दावी रकम भने 25 अर्ब 87 करोड़ 35 लाख रूपियाँ बराबरको हुने देखिएको छ. विद्युत तथा आकस्मिक रूपमा आउने बीमा दावीमा यो रकम अहिलेसम्मकै ठूलो हो. यसअघि 2072 भूकम्पमा 16 अर्ब 82 करोड़ रूपियाँ बराबरको बीमा दावी परेको थियो. प्राधिकरणका निर्देशक साम्बरराज लामिछानेले रसुवाबाड़ीबाट आउने दावीलाई प्राथमिकता दिएर सहजीकरण गरिने बताउनुभयो. यसअघि नवयुवा आन्दोलनबाट आएको दावीमा पनि हामीले सहजीकरण गरेका थियौं, त्यसबेला सरकारको निर्देशन अनुसार 50% अग्रिम भुक्तानी निर्देशन जारी गरेका थियौं. उहाँले भन्नुभयो यसपालि पनि यसै अनुसार दावी प्रक्रिया अघि बढ़ाउने तयारी भइरहेको छ. काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला.
14: यही भदौ 20 गते शनिबारका दिन सुपथ पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा नशारोग विशेषज्ञ डाक्टर तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ.
15: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोश हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आत्तिने, मुटुको धुकधुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौन इच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुशी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढ़ी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ.
14: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत. फोन 083-521-987 र मोबाइल 98-585-6696.

0: Mania, Extreme Energy Drink.
1: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
2: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
1: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 100 अन्ठानब्बेमा फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 100 अन्ठानब्बेमा फोन गर्न पैसा पनि लाग्दैन।
2: त्यसो भए त म अहिले फोन गर्छु नि। बरु नम्बर कति रे भन त नानी?
1: 198 198।
3: हजुर, तपाईहरु पनि नेपाल टेलिकमको भरपर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
4: मा क्षति हुँदा खाद्य आपूर्तिमा समस्या देखिएको व्यापारीहरू बताउँछन्। उपभोक्ता खाद्यान्न नपाइने सन्तासले खाद्य मजदात गर्ने सोच बनाउन थालिसकेका छन्। काठमाडौँमा खाद्यान्न अभाव नभए पनि लामो समय यस प्रकारको अवस्था रहेमा समस्या हुने व्यापारीहरू बताउँछन्। नेपाल खुद्रा व्यापार संघका अनुसार चिनी, खाने तेल, चामल, दलहन लगायतका वस्तुको मूल्य अहिलेको विपद भन्दा पहिले नै महँगी भएको र यसले झनै असर पार्ने देखिएको छ। संघका महासचिव अमोल काजी तुलादरले दाल, तेल, चामल लगायतका खाद्यान्नको महँगी भर्खरको विपदका कारण भन्दा पनि यस अघि नै महँगी भएको र यसको असरले अझै थपिने सम्भावना रहेको बताउनु भएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले हिजोदेखि 13 टोली बनाएर खाद्यान्नको मौजदातको अवस्था र मूल्यमा केन्द्रित रहेर अनुगमन थालेको जनाएको छ। अनुगमनमा दाल, चामल, खाने तेलको मूल्य यस अघि नै बढ़ेको र प्रमुख राजमार्ग अवरूद्धको असर भने नदेखिएको विभागले जनाएको छ। विभागका निर्देशक अनिल किरातीले खाद्यान्न मौजदातको अवस्था बुझ्नका लागि गोदामको अनुगमन गर्दा तत्कालै आत्तिनुपर्ने अवस्था नरहेको र वैकल्पिक मार्गबाट खाद्यान्न आपूर्ति भएकाले समस्या नहुने स्पष्ट पार्नु भएको छ। यसै गरी उपत्यका जोड्ने मुख्य पृथ्वीराज मार्ग पहिरोले अवरूद्ध भएपछि आपूर्ति व्यवस्था सहज बनाउन उद्योगीले ट्रकबाट खाना पकाउने एलपी ग्यास ल्याउन थालेका छन्। कृष्णवीरको सड़क आइतबार भत्किएपछि काठमाडौँ उपत्यकामा जोड्ने सड़क बन्द भए पछि उद्योगीले त्रिभुवन राजपथ अन्तर्गत हेटौँडा, भैंसे, पालुङ, नौबिसे हुँदै उपत्यकामा ग्यास ल्याउन थालेका हुन्। गोर्खा पत्रमा खबर छ।
5: अब विदेशको खबर। इरानले युद्ध विरामका लागि तयार रहेको जनाएको छ, तर त्यसका लागि गएको जून महिनामा भएको अन्तरिम समझदारी अमेरिकाले पालना गर्ने प्रतिबद्धता जनाउनु पर्ने उसको शर्त छ। किर्गिस्तानमा चलिरहेको सांघाई सहयोग संगठन एससीओको शिखर सम्मेलनमा सहभागी हुन पुगेका इरानी राष्ट्रपति मसूद पेजेस्कियनले यस्तो बताउनु भएको। 17 जूनमा इरान अमेरिका बीच अन्तरिम शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो। यस 60 दिने समझदारी पत्रमा तत्काल युद्ध गर्ने र 60 दिनभित्र दिगो शान्तिका लागि विश्वस्त सम्झौता गरिने उल्लेख थियो, तर दुवै पक्षले यसलाई पालना गरेनन्। दुवैले एकअर्कालाई समझदारीबाट पछि हटेको आरोप लगाउँदै आएका छन्। महिना दिनदेखि केही शान्त देखिएको मध्य पूर्वमा फेरि तनाव चर्किएपछि विश्व शेयर बजार प्रभावित भएको छ। हिजो तेलको मूल्य करिब 2% बढ़दा विश्व बजारका शेयर बजारमा गिरावट आएको छ। अनलाइन फास्ट फेसन खुद्रा विक्रेता सिस्को शेयर मंगलबार हङकङमा कारोबार शुरू भए लगत्तै 10% घटेको थियो। कारोबार बन्द हुँदा त्यसको मूल्य 4% घटेको थियो। ब्रेन्ड कच्चा तेलको मूल्य 2% बढ़ेर प्रति ब्यारेल 92.35 अमेरिकी डलर पुगेको छ।
4: खेल खबर। अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ए क्रिकेट टोलीले आज पहिलो एक दिवसीय अभ्यास खेल खेल्दैछ। नेपाल क्रिकेट संघले नेपाल एका लागि 3 अभ्यास खेलको तालिका सार्वजनिक गरेको हो। तालिका अनुसार नेपाल ए टोलीले आज तास्मानियाको स्थानीय टोलीसँग पहिलो अभ्यास खेल खेल्न लागेको हो। त्यसपछि पर्सी शुक्रबार साउथ अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ र अभ्यास श्रृंखलाको अन्तिम खेल आउँदो आइतबार न्यूजील्याण्ड एसँग हुनेछ। यसअघि नेपाल ए टोलीले अस्ट्रेलियामै भएको टप एण्ड टी20 सिरिज खेलेको थियो। टी20 श्रृंखलामा नेपालले होर्बर्ट हुरिक्यान्स एकेडेमी र अस्ट्रेलिया क्यापिटल टेरिटोरीलाई हराएको थियो। यसै गरी भिक्टोरिया एकेडेमी, नर्दर्न टेरिटोरी स्ट्राइक र बंगलादेश हाई पर्फर्मेन्स टोली टोली तथा किंग्समैन एकेडेमी सँग पराजित भएको थियो। टी ट्वेन्टी को अनुभव पछि अब टोली एक दिवसीय फर्म्याटमा अभ्यास खेल खेल्न लागेको हो। यी अभ्यास खेलले नेपाली खेलाड़ीलाई बलिया टोली विरूद्ध आफ्नो क्षमता परीक्षण गर्ने अवसर दिनेछ।
5: काया कैरनमा अब केही खबर संक्षेपमा। अहिले सिन्धुपाल्चोक रसुवा
4: क्यापिटल टोरी टेरिटोरीलाई हराएको थियो। यसैगरी भिक्टोरिया एकेडेमी, नर्दर्न टेरिटोरी स्ट्राइक र बंगलादेश हाई पर्फमेन्स टोली तथा किंग्समैन एकेडेमीसँग पराजित भएको थियो।

0: गण्डकी प्रदेशका धेरै ठाउँ तथा बागमती र लुम्बिनी प्रदेशका केही ठाउँमा मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी र कर्णाली प्रदेशका थोरै ठाउँमा थप वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अप्नाउन महाशाखाले आग्रह गरेको छ। गैराती काठमाडौँको विष्णुमती नदीमा बाढ़ी आएकोमा अहिले भने पानीको बहाव घटेको छ। लमजुङको मर्स्याङ्दी नदीमा बाढ़ी आएकाले नदीको तल्लो तटीय क्षेत्रका वासिन्दालाई सतर्कता अप्नाउन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
1: बाढ़ी प्रभावित क्षेत्रको बीमा दावीको भुक्तानी सरल र सहज बनाउन अर्थमन्त्री स्वर्णिम वाग्लेले निर्देशन दिनुभएको छ। भदौ 10 मा गएको बाढ़ीका कारण भएको क्षति पछिको बीमा दावीको अवस्था तथा यसको सरल भुक्तानी प्रक्रिया सन्दर्भमा बीमा प्राधिकरणको आयोजनामा अर्थ मन्त्रालयमा उच्च स्तरीय छलफल गरिएको थियो।
0: पृथ्वी राजमार्गको कृष्णवीर खण्ड सञ्चालन गर्न ग्याबिन ब्रेस्ट वाल बनाइने भएको छ। पूर्वाधार विकास मन्त्रालयको हिजो बसेको बैठकले कृष्णवीरमा यातायात सञ्चालन गर्न ग्याबिन ब्रेस्ट वाल बनाउने निर्णय गरेको। त्यस अनुसार अहिले पहिरोले भाँचिएको ठाउँमै अस्थायी रूपमा ग्याबिन ब्रेस्ट वाल बनाएर यातायात सेवा सञ्चालन गर्ने तयारी छ।
1: भोटेकोशी नदीमा आएको बाढ़ीका कारण रसुवाको टिमुरेको भन्सार कार्यालय बगाएपछि रसुवागढ़ीबाट हुने आयात मुस्ताङको लिची नेचुङ कोरला नाकाबाट डाइभर्ट हुन थालेको छ।
0: र भोटेकोशी नदीमा आएको भीषण बाढ़ीबाट प्रभावित जिल्लाका वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारलाई स्वदेश फर्काउन नेपाली दूतावासहरूले पहल थालेका छन्। दक्षिण कोरिया र संयुक्त अरब इमिरेट्स स्थित नेपाली दूतावासले छुट्टा छुट्टै सूचना निकालेर प्रभावित नेपाली कामदारको विवरण उपलब्ध गराउन आग्रह गरेका हुन्।
1: दुखीले नै अर्काको दुःख देख्छ।
0: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
1: बाढ़ीबाट 16 लाख मानिस प्रभावित, 7,500 भन्दा धेरै घरमा क्षति। अति प्रभावित नुवाकोट र रसुवाका होल्डिङ सेन्टरमा पुगेन राहत।
0: बाढ़ीको एक हप्ता बितिसक्दा अझै उद्धारको आशा। सुरुङबाट उद्धार गर्न सेनाले बल्ल खोज्यो जलविद्युत प्रबन्धकको साथ।
1: प्राकृतिक विपदमा अहिलेसम्मकै ठूलो बीमा दावी, अग्रिम भुक्तानीको तयारी। बाढ़ीको असर भान्सामा, सड़क अवरूद्ध भएकै कारण मूल्य नबढ़ने सरकारको भनाई।
0: युद्ध विरामका लागि तयार रहेको इरानको भनाई। मध्य पूर्वमा तनाव बढ़ेपछि विश्व शेयर बजार प्रभावित।
1: र अस्ट्रेलियामा रहेको नेपाल ए क्रिकेट टोलीले आज पहिलो एक दिवसीय अभ्यास खेल्दै।
0: र अन्त्यमा आजको कार्टुन। आज हामीले चसक्क शीर्षकमा महेश बस्ताकोटीले बनाउनु भएको कार्टुन लिएका छौं। यहाँ दलका कार्यकर्ता जस्ता देखिने दुईजना मान्छे छन् अनि एकजनाले भन्दैछ, बाढ़ी पहिरो गएको नि, एक हप्ता भइसक्यो, अब त नयाँ र पुरानो पार्टी भनेर झगडा गर्ने बेला भएन र भने। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्था बारे जानकारी लिन नबिर्सौं। नमस्कार।
2: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: फिजिसियन डाक्टर समेत नापिकद्वारा दिइने सेवाहरू, छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू। सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विसीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
3: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र, प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: रसुवाको भोटे कोशी नदीमा आएको बाढ़ीमा परे कर्णालीका दुईजनाको मृत्यु 194 जना सम्पर्क विहीन 75 जना सम्पर्कमा आए।
1: कर्णाली प्रदेश सरकारले भोटेकोशी बाढ़ीबाट प्रभावितका लागि 2 करोड़ रूपियाँ सहयोग गर्ने, वीरेन्द्रनगर नगरपालिकालाई 51 लाख दिने,
0: विपन्न नागरिकको पहिचान र संरक्षणका लागि कानूनी व्यवस्था गर्न माग, 16 बुधे मागसहित कर्णालीका मुख्यमन्त्रीलाई ज्ञापन पत्र,
1: र अस्ट्रेलियामा रहेको नेपाल ए क्रिकेट टोलीले आज पहिलो एक दिवसीय अभ्यास खेल खेल्ने। हिमाल पहाड़ तराई जोड्छौं सबैलाई, बिहान 6:30 बजेको भेरी खबरबाट दिलु रावत र मधुबन विष्टको नमस्कार। तपाई हामीलाई radiobheri.com.np को साथै दैलेखको रेडियो मातृभूमि र रेडियो हाम्रो समावेशी, जाजरकोटको रेडियो हाम्रो पाइला, बर्दियाको रेडियो टाइगर, सम्वाद एफएम र गेरुवा एफएमबाट पनि सुनिरहनु भएको छ।
0: अब खबर विस्तारमा। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीमा परि कर्णालीका दुईजनाको मृत्यु भएको पुष्टि भएको छ भने 194 जना सम्पर्कविहीन रहेका छन्। बाढ़ीमा पनि सम्पर्कविहीन भएका हुम्लाको ताजाकोट गाउँपालिका दुईका नवकुल शर्माको शव भेटिएको छ। रसुवा भन्सार कार्यालयमा भन्सार अधिकृत रूपमा कार्यरत शर्माको शव गोर्खा जिल्लाको गण्डकी गाउँपालिका 8 भर्खे घाट स्थित त्रिशुली नदी किनारमा भेटिएको हो। गोर्खाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माको शव आफन्तले बुझेको बताउनु भएको छ। शर्मा बाढ़ी आउनुभन्दा एक दिन अघि भदौ 9 गते मात्रै रसुवा भन्सार कार्यालयमा सौरा भएर हाजिरी हुनु भएको थियो। यसै गरी बाढ़ीमा परि सल्यानको बागचौर नगरपालिका 10 पिपल नेताका आयुष खड्काको पनि ज्यान गएको छ। लोकसेवा आयोगको परीक्षामा उत्तीर्ण गरी गत जेठमा खरिदार पदमा नाम निकालेका खड्काको पहिलो पोस्टिङ नै अन्तिम हुन पुगेको छ। खड्काको पहिलो पोस्टिङ रसुवाको टिमुरे स्थित प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रमा भएको थियो। बाढ़ीमा बेपत्ता भएको 4 दिनपछि गत 14 गते चितवनमा उहाँको शव फेला परेको परिवारले जनाएको छ। प्रदेश प्रहरी कार्यालयका प्रवक्ता सन्तोष सिंह राठौरले अझै कर्णालीका 194 जनाको अवस्था थाहा हुन नसकेको बताउनु भएको छ। सम्पर्कविहीन भएका मध्ये 75 जना सम्पर्कमा आइसकेका छन्। सम्पर्कविहीन हुनेमा सबैभन्दा धेरै जुम्लाका 81 जना पुरूष छन् भने सल्यानका 40 पुरूष, 11 महिला र 3 बालबालिका रहेका छन्। यस्तै सुर्खेतका 15 पुरूष र 1 महिला सम्पर्कविहीन रहेका छन्। जाजरकोट र मुगुका 6 पुरूष, 4 महिला, 1 बालक, रूकुम पश्चिमका 9, कालीकोटका 6, दैलेखका 3, डोल्पाका 2 र हुम्लाका 7 जना अझै सम्पर्कविहीन रहेका छन्। सम्पर्कविहीन भएका कुल 194 मध्ये 159 जना पुरूष र 28 जना महिला तथा 7 जना बाल बालिका रहेका छन्।
1: कर्णाली प्रदेश सरकारले रसुवाको भोटेकोशी बाढ़ीबाट प्रभावितका लागि 2 करोड़ रूपियाँ सहयोग गर्ने निर्णय गरेको छ। मन्त्री परिषदको बैठकले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा 2 करोड़ जम्मा गर्ने निर्णय गरेको हो। आर्थिक मामिला तथा योजना मन्त्री टेकराज पछाईले भोटेकोशी बाढ़ीबाट प्रभावित क्षेत्रको राहत उद्धार पुनर्स्थापना तथा क्षतिग्रस्त संरचनाको पुननिर्माण एवं विपद व्यवस्थापनका लागि सहयोग गर्ने निर्णय गरेको बताउनुभयो। बैठकले कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयद्वारा तयार गरिएको शिक्षा क्षेत्रको योजना 83 स्वीकृत समेत गरेको छ। शिक्षा क्षेत्रलाई आगामी 10 वर्षका लागि योजनाबद्ध रूपमा अघि बढ़ाउने निर्णय समेत गरिएको बताउनुभयो। यसै गरी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले भोटेकोशी बाढ़ी प्रभावितका लागि 51 लाख रूपियाँ सहयोग गर्ने निर्णय गरेको छ। कार्यपालिकाको 91 बैठकले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा 51 लाख रूपियाँ सहयोग गर्ने निर्णय गरेको हो। वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख मोहन माया ढकालले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोष मार्फत रकम जम्मा गरी बाढ़ी प्रभावित क्षेत्रमा

0: आत्मस्थापना तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माण एवं विपद व्यवस्थापनका लागि सहयोग पुर्याउने निर्णय भएको बताउनु भएको छ।
1: एक हप्ता अघि रसुवाको भुटेकोशी नदीमा आएको बाढ़ीमा परेका मध्ये अहिलेसम्म 1003 जनाको शव भेटिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले 8 जिल्लाका यी शव भेटिएको बताएको छ। अहिलेसम्म रसुवामा 41, नुवाकोटमा 95, धादिङमा 57, गोर्खामा 65, तनहुँमा 38, नवलपरासी पूर्वमा 216, नवलपरासी पश्चिममा 170 र चितवनमा 321 शव भेटिएको छ। प्राधिकरणका अनुसार 11,884 जनाको उद्धार भएको छ भने 3,916 जना अझै सम्पर्कविहीन रहेका छन्। बाढ़ी प्रभावित क्षेत्रमा खोज उद्धार र राहतको कामका लागि 21,314 जना सुरक्षाकर्मी परिचालन गरिएको छ। सबैभन्दा धेरै जलविद्युत आयोजनाबाट 639 जना सम्पर्कविहीन भएको प्राधिकरणले जनाएको छ। रसुवामा 23, नुवाकोटमा 95, धादिङमा 55, गोर्खामा 65, नवलपरासी पूर्वमा 216, नवलपरासी पश्चिममा 168, तनहुँमा 38 र चितवनमा 279 जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ। खोज तथा उद्धारमा 21,000 भन्दा धेरै सुरक्षाकर्मी खटिएका छन्। प्राधिकरणका अनुसार खोज उद्धार र राहत वितरणको काम निरन्तर भइरहेको छ।
0: भुटेकोशी क्षेत्रमा भएको विपत्तिमा ज्यान गुमाउने प्रति कर्णाली केयर अस्पताल परिवारले राहत स्वरूप 5,55,555 रूपियाँ सहयोग गरेको छ। विपत्तिमा ज्यान गुमाएका प्रति श्रद्धांजलि अर्पण गर्दै अस्पतालले पीड़ित परिवारको दुःखमा साथ दिनका लागि रकम सहयोग गरेको बताएको छ। कर्णाली केयर अस्पतालले सहयोगलाई आर्थिक सहयोग रूपमा भन्दा पनि विपत्तिबाट प्रभावित परिवारप्रति सामाजिक उत्तरदायित्व प्रतिविम्ब हुने तरिकाले उपलब्ध राहत गराएको बताएको छ। अस्पताल परिवारले विपत्तिको कठिन घड़ीमा पीड़ितलाई एक्लो नरहेको भन्दै आगामी दिनमा पनि आवश्यकता अनुसार सहयोग गर्ने अस्पतालका निर्देशक दीपक गौतमले बताउनुभयो।
1: विपन्न नागरिकको पहिचान संरक्षण र सशक्तिकरणका लागि छुट्टै कानूनी व्यवस्था गर्न माग गर्दै विपन्न नागरिक सशक्तिकरण केन्द्रले कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीलाई ज्ञापन पत्र बुझाएको छ। केन्द्रले विपन्न नागरिक सशक्तिकरण तथा संरचना ऐन निर्माणसँगै विपन्न नागरिकका लागि शिक्षा, स्वास्थ्य, रोजगारी, आवास र सामाजिक सुरक्षाको सुनिश्चितता गर्न माग पनि गरेको छ। केन्द्रका अध्यक्ष माया प्रसाद जोशीको नेतृत्वमा मुख्यमन्त्री शाहीलाई बुझाएको छ र बुझे ज्ञापन पत्रमा विपन्न नागरिकको स्पष्ट कानूनी परिभाषा, पहिचान र वर्गीकरणका लागि राष्ट्रिय मापदण्ड बनाउन माग गरिएको छ। यस्तै प्रदेशभरका विपन्न नागरिकको तथ्याङ्क अध्यावधि गरी प्रत्येक स्थानीय तहमा डिजिटल अभिलेख र परिचय पत्र प्रणाली विकास गर्नुपर्ने माग केन्द्रको रहेको छ। ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री शाहीले विपन्न नागरिकका समस्या समाधानका लागि प्रदेश सरकार गम्भीर रहेको बताउनु भएको छ। उहाँले विपन्न नागरिकलाई राज्यका सेवा सुविधा र अवसरमा पहुँच पुर्याउन प्रदेश र स्थानीय तहबीच समन्वय आवश्यक रहेको उल्लेख गर्दै मागलाई सम्बन्ध निकाय मार्फत सम्बोधनका लागि पहल गर्ने प्रतिबद्धता पनि जनाउनु भएको छ। केन्द्रले विपन्न परिवारका सदस्यलाई निशुल्क वा सहुलियतपूर्ण स्वास्थ्य सेवा, औषधि तथा स्वास्थ्य बीमाको व्यवस्था गर्न पनि माग गरेको छ। यस्तै विद्यार्थीलाई विद्यालयदेखि उच्च शिक्षासम्म छात्रवृत्ति तथा आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउनु पर्ने माग समेत गरेको छ। यस्तै विपन्न नागरिकलाई रोजगारीसँग जोड्न सिपमूलक तालिम, स्वरोजगार तथा सहुलियतपूर्ण ऋणको व्यवस्था गर्नुपर्ने केन्द्रको माग छ। कर्णालीका दुर्गम क्षेत्रमा खाद्य सुरक्षा, खानेपानी, स्वास्थ्य, शिक्षा, यातायात र संचार सेवाका लागि विशेष बजेट व्यवस्था गर्नुपर्ने पनि माग गरिएको छ। आफ्ना माग तत्काल सम्बोधनका लागि आवश्यक कानूनी नीतिगत तथा बजेट व्यवस्था गर्न आग्रह गर्दै केन्द्रले माग सुनवाई नभए चरणबद्ध आन्दोलनमा जाने चेतावनी पनि दिएको छ। केन्द्रले यसअघि प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ध्यान आकर्षण पत्र बुझाइसकेको छ।
0: भेरी खबरमा खबरहरूको क्रम जारी नै छ, अहिलेलाई भने युवश्राम।
2: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 7 गते बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
3: यदि तपाईँमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हात खुट्टा वा जीव अरठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, राति तथा बिहान ढाड दुख्ने, घुँडा दुख्ने र सुनिने, कुर्कुचा दुख्ने, पाइताला पोल्ने वा झमझमाउने र पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने नेशनल बाथरोग सेन्टर रातोपुल काठमाडौँमा लामो समयदेखि कार्यरत वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी सेवा लिनुहुन जानकारी गरिन्छ।
4: डाक्टर आउने मिति र समय यही असोज 7 गते बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म। सम्पर्क नेशनल बाथरोग सेन्टर वीरेन्द्र नगर नगरपालिका 2 बाङ्गे सिमल टेम्पू पार्क सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-726, मोबाइल नम्बर 98520-90726।
5: कामको टेन्सन छातीसम्म थकाउने, स्ट्रेसको दुश्मन नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने।
6: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाइ, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
3: सूचना चन्द्रपुर पशुपालन बचत तथा ऋण सहकारी संस्था लिमिटेड लेखदेशी 10 सुर्खेतको 30 वार्षिक साधारण सभा यही भदौ 19 गते शिव माध्यमिक विद्यालय धुल्याबीटमा बिहान 10 बजेदेखि हुने भएकाले सम्पूर्ण शेर सदस्यहरूलाई पत्र पठाइएको छ। यदि पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानि उपस्थित भइदिनुहुन हार्दिक अनुरोध गर्दछौ। चन्द्रपुर पशुपालन बचत तथा ऋण सहकारी संस्था लिमिटेड लेखदेशी 10 सुर्खेत, अध्यक्ष खडानन्द ढकाल। के तपाईँको नाक कान र घाँटीको समस्या छ? यदि छ भने राणा हस्पिटल प्रालीलाई सम्झनुहोस्।
7: हजुर, भेरी अस्पताल नेपालगञ्जमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा
4: यही भदौ 20 गते शनिबारका दिन
7: यस राणा हस्पिटल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
3: कानको समस्याहरू, कान पाकिरहने, कानबाट पिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू, घाँटीको टन्सिल बारम्बार बढिरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू, नाक बन्द हुने, नाकबाट सिगान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कडेलद्वारा जाँच तथा उपचार सेवा, साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
7: सम्पर्क राणा हस्पिटल प्राली, वीरेन्द्र नगर एरी चोकदेखि 200 मिटर उत्तर तर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
8: रेडियो भेरी एफएम।
0: तपाईं अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले भोटेकोशी नदीमा आएको बाढ़ीमा परि कर्णालीका 2 जनाको मृत्यु, 199 जना अझै सम्पर्कविहीन, 75 जना सम्पर्कमा आए। कर्णाली प्रदेश सरकारले भोटेकोशी बाढ़ीबाट प्रभावितका लागि 2 करोड़ रूपियाँ सहयोग गर्ने, वीरेन्द्रनगर नगरपालिकाले 51 लाख दिने, विपन्न नागरिकको पहिचान र संरक्षणका लागि कानूनी व्यवस्था गर्न माग लगायतका खबर प्रस्तुत गर्यौं।
3: अब बाँकी खबर। मुगुको छायाना थारा नगरपालिका 8 झ्यारीमा सड़क निर्माणका क्रममा यातायात सञ्चारमा समस्या भएपछि यात्रुले शास्ति भोग्नु परेको छ। सामान्य अवस्थामा 1-2 घण्टामा पुगिने सदरमुकाम गमगढ़ी पुग्न 1 हप्तासम्म लाग्ने गरेको उनीहरूको गुनासो छ। सड़क निर्माणको जिम्मा पाएको कम्पनीले सड़क चौडा बनाउने क्रममा यातायात सञ्चारका लागि पर्याप्त व्यवस्थापन नगर्दा शास्ति खेप्नु परेको स्थानीयको गुनासो रहेको छ। छायाना थारा नगरपालिका 8 का रतन राहुलले सड़क निर्माणका क्रममा ठाउँ ठाउँमा अवरोध हुने र अवरोध हटाउन समय लाग्ने गरेका कारण सदरमुकाम गमगढ़ीसम्मको आवाजात प्रभावित भएको बताउनुभयो। सड़क निर्माण आवश्यक भए पनि निर्माणका क्रममा यातायात नै ठप्प हुने अवस्था सृजना गर्न नहुने उहाँको भनाइ रहेको छ। यस्तै सल्यान घर भएका सवारी चालक विष्णु जैशीले सामान्य अवस्थामा पनि झ्यारीबाट सदरमुकाम गमगढ़ी 1 घण्टामा पुग्न सक्ने भए पनि सड़क चौडा बनाउने नाममा अहिले बाटोमा
1: खराब अवस्था भएको कारण समस्या भएको बताउनु भएको छ। सड़क निर्माणका क्रममा यात्रुलाई शास्ति दिने निर्माण कम्पनी र सम्बन्धित निकायलाई जिम्मेवार बनाउनु पर्ने माग पनि स्थानीयले गरेका छन्। सड़क निर्माण गर्दा वैकल्पिक मागको व्यवस्था गर्न वा अवरोध भएको भए तत्काल सड़क खुलाउन पनि उहाँले आग्रह गर्नुभएको छ। जुम्लाको चन्दननाथ नगरपालिका एकका स्थानीय रामनारायण उपाध्यायले सड़क अवरूद्ध भएपछि सवारी साधन नियमित सञ्चालन हुन नसक्दा यात्रुले बाटोमै रोकेर बस्नुपर्ने अवस्था रहेको बताउनु भएको छ। निर्माण कम्पनीको व्यवसायीले पेट्रोलियम पदार्थको मूल्य वृद्धि लगायतका कारण देखाउँदै असारदेखि मात्र निर्माणको काम शुरू गरेको सड़क डिभिजन कार्यालय जुम्लाका साइट इन्जिनियर दिपेन्द्र चौधरीले बताउनुभयो। योजनाको लागत 1,82,00,000 रहेको र हालसम्म करिब 35% भौतिक प्रगति भएको इन्जिनियर चौधरीले बताउनुभयो।
0: कर्णाली प्रदेश सभाको बैठक अवरूद्ध भएको छ। विधेयकमा विभेद गरिएको भन्दै कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री राजकुमार शर्माको विरोधका कारण हिजो बोलाएको प्रदेश सभाको बैठक नै प्रभावित भएको हो। शर्माले कर्णाली समृद्धि तथा आर्थिक विकास सम्बन्धी व्यवस्था गर्ने बनेको विधेयक गत साउन 12 गते प्रदेश सभामा सचिवालयमा दर्ता गराउनु भएको थियो, तर लामो समय बितिसक्दा पनि विधेयकलाई प्रदेश सभाको कार्यसूचीमा नराखिएको भन्दै उहाँले आपत्ति जनाउनु भएको छ। विधेयक कार्यसूचीमा समावेश नगरेसम्म आफ्नो विरोध जारी रहने शर्माले बताउनुभयो। उहाँले प्रदेश सरकारले विधेयकप्रति विभेद गरेको आरोप लगाउँदै त्यसको विरोध स्वरूप सदनमै बसेर दबाव दिनुभएको हो। शर्माको विरोधको कारण प्रदेश सभाको बैठक सञ्चालन अवरोध भएपछि बैठक स्थगित गरिएको छ। उहाँले विधेयकलाई तत्काल कार्यसूचीमा राखेर छलफल अघि बढ़ाउन माग गर्नुभएको छ। शर्मा माओवादी केन्द्रबाट कर्णाली प्रदेशको मुख्यमन्त्री बन्नुभएको थियो।
1: जाजरकोटमा ग्रामीण सड़क लामो
0: जाजरकोटमा ग्रामीण सड़क लामो समयदेखि अवरूद्ध हुँदा दैनिक उपभोग्य सामानको अभाव हुन थालेको छ। जाजरकोटका धेरै जसो सड़क असार महिनादेखि नै अवरूद्ध हुँदा यस्तो अवस्था आउन थालेको हो। लामो समयदेखि लुम्बिनी रारा राजमार्ग अवरूद्ध भएका कारण कुसे गाउँपालिका र बारेकोट गाउँपालिका जाने यातायातका साधन गन्तव्यमा पुग्न सकेका छैनन्। ट्राक्टर तथा ट्रकको माध्यमबाट सामान ढुवानी हुने पालिकामा हाल ढुवानी हुन सकेका छैनन्। कुसे गाउँपालिका पाँचका वडाध्यक्ष हरिबहादुर सिंहले लामो समयदेखि सड़क अवरूद्ध भएका कारण दैनिक उपभोग्य सामानको अभाव हुन थालेको बताउनु भएको छ। यातायातका ढुवानी साधन नचल्दा चामल दाल तेल लगायतका सामान अभाव देखिएको उहाँको भनाइ छ। बारेकोट गाउँपालिकाका उपाध्यक्ष नरबहादुर गिरीले यातायातका साधन नचल्दा ढुवानीको अभावमा दैनिक उपभोग्य सामानको अभाव हुँदै आएको बताउनुभयो। कुसे गाउँपालिका आठ पैंकाका स्थानीय नवीन सिंहले लामो समयदेखि यातायात अवरूद्ध हुँदा गाउँका स्थानीय बजार उपभोग्य सामान पाउन छाडेको बताउनु भएको छ। जाजरकोटका सातवटा पालिकाका 77 वडामध्ये 70 भन्दा बढ़ी वडामा सड़क सञ्जाल जोड़िए पनि बर्खायाममा सड़क अवरूद्ध हुँदा यस्तो समस्या देखिने गरेको स्थानीयको भनाइरहेको छ।
1: यता शिवालय गाउँपालिका जोड्ने सड़क स्तर उन्नतिको काम भने 4 वर्षपछि शुरू गर्न थालिएको छ। शिवालय गाउँपालिका एकको शिवालय कचाली जोड्ने सड़क खण्ड अन्तर्गत मोर्कदेखि शिवालय गाउँपालिकासम्म 9 किलोमिटर सड़क सम्झौता गरेको यति लामो समयपछि सड़क स्तर उन्नतिसहित कालो पत्रे गर्न थालिएको हो। स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय सुर्खेसँग 2080 साल माघ मसान्तसम्म सम्पन्न गर्न 3,75,00,000 रूपियाँमा 2079 साल माघ 19 गते सम्झौता भएको थियो। सड़क स्तर उन्नतिसहित कालो पत्रको जिम्मा लिएका ठेकेदारको ढिलासुस्तीका कारण अल्पत्र पारेको सड़कको काम अहिले भने शुरू हुन थालेको छ। स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय सुर्खेतका प्रमुख राजकुमार गोइतले सड़क स्तर उन्नतिसहित कालोपत्रका लागि सम्झौता गरेका ठेकेदारको ढिलासुस्तीका कारण समस्या भएको बताउनु भएको छ। अहिले म्याद थप गरी 2083 साल माघ 3 गतेसम्म सम्पन्न गर्न भनिएको छ। सरकारले कामको जिम्मा लिएका निर्माण व्यवसायलाई अपूरा सड़क 1 वर्षभित्र सम्पन्न गर्न खुला गरेपछि सड़क स्तर उन्नति कामले गति लिएको हो।
0: भेरी खबरमा खबरहरूको क्रम जारी नै छ। अहिलेलाई भने यो अर्को विश्राम।
9: सूचना खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत यही साउन 28 गतेदेखि प्रति केजी 5 रुपियाँ छुटमा उपलब्ध गराई विभिन्न किसिमका खाद्य तथा कर्णालीको सिमी बिक्री वितरण भइरहेको सम्पूर्ण उपभोक्ता वर्गमा जानकारी गराउँदछौ।
10: अरुवा मोटो चामल प्रति बोरा 1400, अरुवा मध्यम चामल प्रति बोरा 1450, अरुवा सोना मनसुली चामल प्रति बोरा 1425, स्टिम जिरा मसिनो चामल प्रति बोरा 2125, स्टिम जिरा मसिनो चामल 45 प्रति बोरा 2125 र कर्णालीको सिमी प्रति केजी 225। सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्र नगर नगरपालिका वडा नम्बर 6 गोदाम लाइन सुर्खेत।
9: सूचना
11: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
9: आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
12: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
13: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522253 र मोबाइल नम्बर 9858056455।
9: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाऊँ न खाजा खान।
14: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
9: भोक लागेको बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
14: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
13: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
9: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
14: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर 6 वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670712484 र 97498640।
9: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
15: रेडियो भेरी एफएम।
16: तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सरीफेरोसँगै अन्य खबर प्रस्तुत गर्यौं, अब लागौं बाँकी खबरतर्फ। रूकुम पश्चिमको सिमरुत बजार बाढ़ी र पहिरोको उच्च जोखिममा रहेको छ। राप्ती राजमार्गको छेउमा रहेको त्रिवेणी गाउँपालिका 2 स्थित सिमरुत बजार 3 तिरबाट आउने खोलाको किनारामा पर्दछ। यो बजार पालिकाको मुख्य व्यापारिक केन्द्र समेत हो। गाउँपालिकाका अध्यक्ष गणेश केसीले टिमरूकमा रुगा खारा मूर तर्फबाट आएका 3 खोला मिसिएर टिमरूक खोला बन्ने गरेको बताउनु भएको छ। यही सिमरुक खोलाको किनारामा बाक्लिँदै गएको बस्ती र सार्वजनिक संरचनाहरू जोखिममा रहेको उहाँले बताउनुभयो। खोला साँगुरो बनाएर विभिन्न संरचना बनाएको र छेउछाउमै बस्ती बाक्लो हुँदा
0: गएकाले ठूलो विपत्तिको सम्भावना रहेको अध्यक्ष केसीको भनाइ छ। सिमरुतमा करिब 150 घर धुइरहेका छन्। यसका साथै खोलाको एकतर्फ सिमरुत क्याम्पस, त्रिवेणी माध्यमिक विद्यालय लगायत स्थानीय घरहरू रहेका छन् भने अर्कोतर्फ बजार क्षेत्र रहेको छ।
1: यस वर्ष बाँके जिल्लाका 8,500 घर परिवारका 35,000 जनसंख्या बाढ़ी र डुबानबाट प्रभावित हुन सक्ने पूर्वानुमान गरिएको छ। जिल्ला विपद व्यवस्थापन समिति बाँकेले तयार पारेको मनसून पूर्व तयारी प्रतिकार्य योजना अनुसार यस वर्षको मनसूनमा बाँकेमा 8,500 घर परिवारका 35,000 जनसंख्या बाढ़ी र डुबानको उच्च जोखिममा रहेको पूर्वानुमान गरिएको छ। जिल्लामा बाढ़ी र डुबानबाट हुने सम्भावित जोखिम कम गर्न सबै प्रकारको पूर्व तयारी गरिएको जिल्ला विपद व्यवस्थापन समिति बाँकेका सूचना अधिकारी रूपन गेवालीले बताउनु भएको छ। उहाँले रसुवामा बाढ़ी आएपछि सचेतना अपनाउँदै बाँकेमा सम्भावित बाढ़ी र डुबानको जोखिम रहेका स्थानमा तयारी अवस्थामा रहन सम्बन्धित सबैलाई आग्रह गरेको बताउनुभयो। सूचना व्यवस्थापन अधिकृत गेवालीका अनुसार पहाड़ी जिल्लाहरूमा वर्षा भइरहेकाले जिल्लाका जोखिमको सम्भावित क्षेत्रमा पूर्व तयारी सबै काम गरेर बस्न पनि आग्रह गरिएको बताउनुभयो। बाँकेका प्रमुख जिल्लाधिकारी दिल कुमार तामाङले सम्भावित बाढ़ी र डुबानबाट हुने क्षति न्यूनीकरण गर्न जिल्ला विपद व्यवस्थापन समिति र 8 स्थानीय तहले मनसून पूर्व तयारी तथा प्रतिकार योजना अनुसार काम गरिरहेको बताउनुभयो। उहाँले बाढ़ी र डुबानको सबैभन्दा बढ़ी जोखिममा रहेको राप्ती सुनारी, नरेनापुर र डुडुवा गाउँपालिकामा विशेष तयारी गरिरहेको बताउनु भएको छ। राप्ती नदीमा विभिन्न आउने बाढ़ी र डुबानबाट जोगाउन राप्ती सुनारी, नरेनापुर र डुडुवा गाउँपालिका विभिन्न स्थानमा तटबन्ध निर्माण गरेकाले पहिले जस्तो जोखिम नरहे पनि बाढ़ी आउने अन्य सम्भावित स्थानमा सचेतना अपनाएको जिल्ला विपद व्यवस्थापन समिति बाँकेले जनाएको छ।
0: बाँकेका किसानले आवश्यक परेको बेला मल नपाउँदा उत्पादन निकै घट्ने चिन्ता बढ़ेको बताएका छन्। उनीहरूले जेनतेन रोपाई सम्पन्न गरे पनि धानमा गाँज लाग्ने बेला मल आवश्यक भएकाले मल नपाउँदा उत्पादन घट्ने चिन्ताले सताएको बताएका छन्। खजुरा रनियापुरका किसान सुतल खानले शुरूमा रोपेको धानमा गाँज लाग्न थालेकाले अहिले मल चाहिएको बेला मल नपाउँदा यस वर्ष विगत जस्तो धान उत्पादन नहुने चिन्ताले सताएको गुनासो गर्नुभयो। डडुवा कम्दीका किसान नरेश यादवले पनि धानमा गाँज लाग्ने बेला मल अति आवश्यक भएकाले मल नपाउँदा लगानी खेर जाने जोखिम रहेको बताउनु भएको छ। कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी सुजिता शर्माले जिल्लामा 99.5% रोपाई सकिएको भए पनि चाहिएको बेला मल नपाउँदा किसानहरू प्रभावित भएको बताउनुभयो। उहाँले बाँकेमा धान उत्पादन हुने जग्गामा 33,570 हेक्टर रहेकोमा यस वर्ष 33,503 हेक्टरमा धान रोपाई भएको बताउनु भएको छ।
1: भेरी खबरको अन्त्यमा अब केही खेल खबर। अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ए क्रिकेट टोलीले आज पहिलो एक दिवसीय अभ्यास खेल खेल्दैछ। नेपाल क्रिकेट संघ क्यानले नेपाल ए का लागि 3 अभ्यास खेलको तालिका सार्वजनिक गरेको हो। तालिका अनुसार नेपाल ए टोलीले आज तास्मानियाको स्थानीय टोलीसँग पहिलो अभ्यास खेल खेल्न लागेको हो। त्यसपछि शुक्रबार साउथ अस्ट्रेलिया संघ प्रतिस्पर्धा गर्नेछ। अभ्यास खेलको अन्तिम खेल आउँदो आइतबार न्यूजील्याण्ड एसँग हुने भएको छ। यसअघि नेपाल ए टोलीले अस्ट्रेलियामै भएको टप एण्ड टी20 सिरिज खेलेको थियो। टी20 श्रृंखलामा नेपालले होबर्ट हुरिकेन्स एकाडेमी र अस्ट्रेलिया क्यापिटल टेरिटोरीलाई हराएको थियो। टी20 को अनुभवपछि अब टोली एक दिवसीय अभ्यास फर्मेटमा खेल्ने भएको हो। यो अभ्यास खेलले नेपाली खेलाड़ीलाई बलियो टोली विरूद्ध आफ्नो क्षमता परीक्षण गर्ने अवसर दिनेछ।
0: भेरी खबरको अब मुख्य खबरका शीर्षकहरू।
1: रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीमा परि कर्णालीका 2 मृत्यु, 194 जना सम्पर्कविहीन, 75 जना सम्पर्कमा आए।
0: कर्णाली प्रदेश सरकारले भोटेकोशी बाढ़ीबाट प्रभावितका लागि 2 करोड़ रूपियाँ सहयोग गर्ने, वीरेन्द्रनगर नगरपालिकाले 51 लाख दिने।
1: विपन्न नागरिकको पहिचान र संरक्षणका लागि कानूनी व्यवस्था गर्न माग, 16 बुधे मागसहित कर्णालीका मुख्यमन्त्रीलाई ज्ञापन पत्र।
0: र अस्ट्रेलियामा रहेको नेपाल ए क्रिकेट टोलीले आज पहिलो एक दिवसीय अभ्यास खेल खेल्ने। हवस् त तपाईँ हाम्रो भेट अब अहिले बिहान 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। त्यति बेलासम्मको लागि समाचार कक्षका सबै सहकर्मी सहित बिहानको भेरी खबरबाट डिलु रावत र मधुवन विष्टी विदा हुन्छौ। नमस्ते।
17: के तपाईलाई नसा तथा हात जोड्ने समस्याले सताइरहेको छ?
18: अब चिन्ता नगर्नुहोस्। चारवाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अत्याधुनिक प्रविधि र अनुभवी वरिष्ठ विशेषज्ञ ज्यूहरूबाट अर्थोस्कोपी र ज्वाइन्ट रिप्लेसमेन्टका साथै हाट जोड्ने सम्बन्धी सम्पूर्ण भरपर्दो परामर्श उपचार तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
17: शल्यक्रिया सेवाहरू पश्चिम नेपालमा एकमात्र घुँडा र हिपको प्रत्यारोपण सेवा,
18: घुँडा र कुनको दूरबीन प्रविधिद्वारा एसएल पीसीएल एमसीएल लगायत सबै लिगामेन्टहरूको शल्यक्रिया सेवा,
17: हड्डीको सामान्य चोटपटकदेखि जटिल फ्र्याक्चरसम्मको उपचार तथा शल्यक्रियाको सेवा,
18: नसा तथा हाड जोड्ने सम्बन्धी सम्पूर्ण समस्याको उचित परामर्श, भरपर्दो उपचार तथा गुणस्तरीय र विश्वसनीय शल्यक्रिया सेवाको लागि
17: एचसीआरसी अस्पताल चारवाहिनी रोड नेपालगंज बाँके। सम्पर्क नम्बर 081538150 र 081535151।
18: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता।
19: काम को टेंशन छाती सम्म थकाउने, स्ट्रेस को दुश्मन नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिशले मिठो निन्द्रा ल्याउने।
20: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाई, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
21: सूचना
22: यही भदौ 20 गते शनिबारका दिन
23: सुपथ पोली क्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा
24: नशा रोग विशेषज्ञ डाक्टर
23: तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
25: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने, रिङ्गटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आत्तिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौनिच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुसी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढ़ी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
23: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-85-50-696।
25: सूचना चन्द्रपुर पशुपालन बचत तथा ऋण सहकारी संस्था लिमिटेड लेखदेशी 10 सुर्खेतको 30 वार्षिक साधारण सभा यही भदौ 19 गते शिव माध्यमिक विद्यालय धुल्याबीटमा बिहान 10 बजेदेखि हुने भएकाले सम्पूर्ण शेर सदस्यहरूलाई पत्र पठाइएको छ। यदि पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानि उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ। चन्द्रपुर पशुपालन बचत तथा ऋण सहकारी संस्था लिमिटेड लेखदेशी 10 सुर्खेत, अध्यक्ष खडानन्द ढकाल। सूचना
26: कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
25: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिरपात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
26: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेत।

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
3: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
2: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टी सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-4-80-50-227।
4: तपाईँको सन्तानको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता।
5: चार बाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अनुभवी चिकित्सक, नवजात शिशु तथा वरिष्ठ बालरोग विशेषज्ञको साथमा अत्याधुनिक उपकरण सहितको एनआईसीयू सेवा सञ्चालनमा रहेको छ।
4: एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। बच्चाहरूमा निमोनिया,
5: झाडा पखाला,
4: दादुरा,
5: पोलियो,
4: कुपोषण,
5: एनिमिया,
4: मम्स,
5: दम,
4: टाइफाइड
5: र पिलिया, नवजात शिशुमा सामान्यतया देखिने छालाको पहेँलो रंग जस्ता समस्या देखिएमा हामीलाई सम्झनुहोस्।
4: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता। एचसीआरसी अस्पताल,
5: चार बाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081-538-150, 081-535-151।
6: रेडियो भेरी एफएम।

0: खुसीको खबर।
1: अब हजुरहरूकै आफ्नै सहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा सञ्चालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ।
0: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
1: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा।
0: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ।
1: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
0: डाक्टर महेश तौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा।
1: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा।
0: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
1: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
0: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
1: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 083-591-1999।

0: me a
1: extreme energy drink.
2: आइपुग्यो आधुनिक जोत्ने हलो मिनी ट्रिलर थ्रेसर पानी ताने पम्प पावर ट्रिलर सोलर पम्प कम्पाउन्ड मिल घाँस काट्ने मेसिन कृषि औजार उपकरणका साथै बिक्री पछि मर्मत सेवा पनि उपलब्ध छ। सम्पर्क मानिकेश मार्केटिङ बिजनेस सर्भिस प्रणाली रेन्द्रनगर सुर्खेत। फोन नम्बर 083-520-045।
3: एनएमबी रारा बचत खाता प्रदेशको प्रगति सँग बचतको नाता।
4: राराको निर्मल पानी जस्तै स्वच्छ आफ्नो अमूल्य बचत। आजै खोलौ कर्णाली प्रदेश विशेष एनएमबी रारा बचत खाता।
5: पाउनुहोस् पहिलो वर्ष निशुल्क मोबाइल ब्याङ्किङ, इन्टरनेट ब्याङ्किङ, डेबिट कार्ड, डिमाट र मेरो सेयर पनि।
3: प्रदेशको प्रगति सँग
6: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
7: जीवनमा उतार चढाव आउनु स्वाभाविक हो, तर लगातार दुई हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्यप्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
6: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
7: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
6: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिउँ, आशा जगाउ, जीवन बचाउ।
7: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ ठानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
6: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
7: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।

जय नेपाल सत्य सेवा सुरक्षणमा कार्यक्रम ट्राफिक अपडेटमा यहाँहरूलाई हार्दिक स्वागत छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको तर्फबाट म प्रहरी सहायक हवलदार राधा सुवेदी उपस्थित भइसकेको छु। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेत र रेडियो बेरिया फेम सुर्खेतको सहकार्यमा यो कार्यक्रम उत्पादन गरिएको हो। तपाई कार्यक्रम ट्राफिक अपडेट रेडियो बेरिया फेम 98.6 र 102.7 मेगाहर्जमा प्रत्येक दिन बिहान 7:15 बजेदेखि सुन्न सक्नुहुनेछ। विशेष गरेर कार्यक्रम ट्राफिक अपडेटमा हामी गत 24 घण्टामा कर्णाली प्रदेशभर भएका ट्राफिक गतिविधिका बारेमा तपाईलाई जानकारी गराउनेछौ। अब लागौं आजका मुख्य ट्राफिक अपडेट तर्फ। रूकुम पश्चिमको बाफीकोट गाउँपालिका 4 तिल्चा खोलाले मोटरसाइकललाई बगाउँदा मोटरसाइकल चालक बेपत्ता भएका छन् भने मोटरसाइकलमा पछाडि सवार सकुशल उद्धार गरिएको छ। हिजो दिउँसो 4 बजेको समयमा खलंगादेखि स्यार्पू तालतर्फ जाँदै गरेको RA 16/18 नम्बरको मोटरसाइकलमा खोला तर्ने क्रममा खोलाले बगाउँदा मोटरसाइकल चालक रूकुम पश्चिम मुसिकोट नगरपालिका 4 सोलाबाङ बस्ने वर्ष 18 का प्रशान्त सन्यासी बेपत्ता भएका हुन्। मोटरसाइकलमा पछाडि सवार जिल्ला रामेछाप गोकुल गाउँपालिका 1 बस्ने वर्ष 18 का परवीन बस्नेतलाई भने सकुशल उद्धार गरिएको छ। मोटरसाइकल चालकको भने खोजी कार्य भइरहेको छ। रूकुम पश्चिमको 8 बिस्कोट नगरपालिका 9 राडी बजार स्थित मोटरसाइकलले पैदलार्थीलाई ठक्कर दिँदा पैदलार्थी र मोटरसाइकल चालक घाइते भएका छन्। हिजो साँझ 7 बजेको समयमा पिपल चौतारादेखि रेडियो नेपाल चोक तर्फ जाँदै गरेको कर्णाली प्रदेश 02/002/1564 नम्बरको मोटरसाइकलले पैदलार्थी रूकुम पश्चिम 8 बिस्कोट नगरपालिका 9 बस्ने वर्ष 48 की कल्पना सुनारलाई ठक्कर दिँदा घाइते भएकी हुन्। घाइते भने मोटरसाइकल पल्टिन जाँदा चालक सोही ठाउँ बस्ने वर्ष 21 का धनेश केसी घाइते भएका हुन्। घाइते दुवैजनाको नगर अस्पताल 8 बिस्कोटमा उपचार भइरहेको छ। ट्राफिक कार्यवाहीमा परे 65 सवारी साधनहरू। कर्णाली प्रदेशका 10 जिल्लामा चल्ने सवारी साधनहरूले ओभरलोड मादक पदार्थ सेवन लापरवाहीका साथ सवारी साधन चलाएको कागज पत्र साथमा नबोकेको लगायतका कसुर गरी ट्राफिक नियम उल्लंघन गर्दा जम्मा 65 वटा सवारी साधनहरू ट्राफिक कार्यवाहीमा परेका छन्। टत्तीस स्थानमा भएको जनचेतनामूलक कार्यक्रमबाट 2288 जना लाभान्वित भएको। कर्णाली प्रदेशका 10 जिल्लाका विभिन्न 33 स्थानमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले गरिएको जनचेतनामूलक कार्यक्रमबाट 2288 जना चालक सहचालक र सर्वसाधारणहरू लाभान्वित भएका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको अनुरोध। सवारी साधनको छतमा बसेर वा झुण्डिएर यात्रा नगरौं। सवारी चालकले अनिवार्य रूपमा सीट बेल्टको प्रयोग गरौं। ठूलो आवाजमा संगीत बजाएर सवारी साधन नचलाउं। आफू खुसी कुनै पनि सवारी साधनको स्वरूप परिवर्तन नगरौं। चक्कर आइरहेको छ वा निन्द्रा लागिरहेको छ भने गाडी नचलाऊ। बीच सड़कमा सवारी रोकी अरू सवारी साधनलाई बाधा नपुर्याउ। फुटपाथ नभएको सड़कमा सड़कको दाहिने किनाराबाट हिँड्ने गरौं।
अतार गरी सवारी साधन कहिले नचलाउ र अतारमा सडक पार समेत नगरौं। मोटरसाइकल चालकले अनिवार्य रूपमा कान छोपिने हेलमेट प्रयोग गरी फित्ता समेत बाँध्ने गरौं। सवारी दुर्घटना, सवारी साधन चोरी निकासी र ट्राफिक नियम सम्बन्धी कुनै पनि जानकारी वा सूचना दिन वा लिनु परेमा ट्राफिक प्रहरीको टोल फ्री नम्बर 103 वा 98582999 सम्पर्क गर्नुहोला। आजको ट्राफिक अपडेट यति नै। भोलि पुनः ट्राफिक अपडेटका साथमा उपस्थित हुने नै छौ। आज भने म राधा सुवेदी विदा चाहन्छु। हस्त, धन्यवाद। जय नेपाल।

0: विगत 30 वर्षदेखि विरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको महानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा ब्याङ्क र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। महानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
1: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर
2: ल दाई किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस् म देखाइदिन्छु कस्तो।
3: हामी कहाँ एलजी सामसुङ औरा स्काई अर्थ कम्पनीका टीवी फ्रिज वाशिङ मेसिन सामसङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
2: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी वाशिङ मेसिन फ्रिजहरू पाइन्छ, साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वाशिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
3: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 98584-5719 र 98584-5715।
4: पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
2: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ, अब बाहिर धाएर दुःख पाउनु पर्दैन। हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
4: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
2: अब आयुर्वेद उपचारका लागि अन्त कतै अलमलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
4: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
2: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स फिसर फिस्टुला मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्ने, बाथ रोग, पुरानो ग्यास्ट्रिक आइबीएस आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
4: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048-39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
2: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
4: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर 6 बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
2: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
4: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
2: सम्पर्क
3: फ्रेमिङ प्रिन्टिङ समेत गर्ने गरिन्छ।
2: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क।

0: लाइन गरिमा विकास मणिकमुनि सुर्खेत, फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
1: यो जिन्दगीले पनि केही लक्षर बाटो लाउला जस्तो छ। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन, केही गर्ने गर्दैन।
2: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
1: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्या हो दाजु? मैले
2: अब इन्डिया नै जाने सुर कस्या भए, बोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
3: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त।
2: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
3: हो र दाजु,
1: कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
2: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
3: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट।
1: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरे के हो कसो?
2: लकिपिराग फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48।
4: अब पाउनुहोस् साम्बा जस्तै अल्ट्रा फास्ट इन्टरनेट भाइनेटको साम्बा प्याक सँग, जसमा पाइन्छ अल्ट्रा 300 Mbps सम्मको स्पिड र वार्षिक सब्सक्रिप्सनमा एक महिना फ्री। आज नै सब्स्क्राइब गर्नुहोस् भाइनेट साम्बा प्याक, स्पिडको अल्टिमेट गोल। भाइनेट साम्बा प्याक, अल्ट्रा फास्ट, अल्ट्रा फन।
0: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
5: जीवनमा उतार चढाव आउनु स्वाभाविक हो, तर लगातार 2 हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
0: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
5: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्, आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
0: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ, साथ दिउँ, आशा जगाऊ, जीवन बचाऊ।
5: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ ठानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
0: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
5: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: रेडियो भेरी एफएम 98.6 मेगाहर्ज
1: नमस्कार कार्यक्रम आज आकाशबाट दीपा कोरेलाको कार्यक्रम आज आकाश महिलाहरूका सवालसँग सम्बन्धित रेडियो कार्यक्रम हो यो कार्यक्रम तपाई हरेक हप्ताको बुधबार बिहान 7:30 बजेदेखि तपाईँको रेडियो रेडियो भेरी एफएम 98.6 मेगाहर्जमा सुन्न सक्नुहुन्छ आजको कार्यक्रममा हामी दलित महिलाहरूको अवस्था र अवस्था सुधार्नका लागि गरिएका प्रयास र यसको उपलब्धिका बारेमा छलफल गर्छौ यसै विषयमा छलफल गर्न कार्यक्रममा आज हामीसँग हुनुहुन्छ दलित महिला संघका कर्णाली प्रदेश संयोजक मीना विश्वकर्मा स्वागत छ

0: कार्यक्रममा धन्यवाद. आराम हुनुहुन्छ?
1: ठिक छ.
0: केमा व्यस्त आज भोलि?
1: यस्तै छ, कामकाज होइन, दैनिक रूपमा घरैसी काम गरे अनि अफिस अनि सामाजिक सेवा यस्तैमा बितिरहेको छ.
0: तपाईँले काम गर्ने क्षेत्र पनि एउटा सामाजिक सेवाकै क्षेत्र हो होइन?
1: हजुर,
0: संस्थागत रूपमा जागिर भए पनि.
1: हजुर हो, एकदमै. यो चाहिँ हाम्रो दलित महिला संघ फेडो भनेर चाहिँ मेरो संस्थाको नाम छ. यो चाहिँ अब हामीले अहिले चाहिँ पछिल्लो चरणमा केही परियोजनाहरू ल्याएर एउटा काम गरेर जागिर भने तापनि यो चाहिँ करिब आजभन्दा 30 वर्ष अगाडि चाहिँ एउटा दलित महिलाहरूको सवाललाई होइन, दलित महिलाहरूलाई चाहिँ अगाडि बढ्नको लागि सशक्तिकरणको लागि चाहिँ के गर्न सकिन्छ भनेर एकजना दलित महिला अगुवा दुर्गा शोभ दिदीले चाहिँ एउटा त्यो भिजनहरू ल्याएर होइन, अनि दलित महिलाको सम्बन्धमा के गर्न सकिन्छ त भनेर उहाँले ल्याएको भिजनबाट एउटा यो अभियानबाट दर्ता भएको अथवा काम गरिराखेको चाहिँ संस्था हो. यो
0: 30 वर्ष बिताइएको छ होइन?
1: हजुर, एकदमै.
0: कति यो 30 वर्षमा हामीले सामाजिक रूपमा के चाहिँ गर्न सक्यौं भनेर हेर्नुहुन्छ नि?
1: अब यस्तो छ दिदी, अब हामी त जति बेला यो संस्था चाहिँ स्थापना भएको थियो त्यतिखेर त हामी आफ्नै बारेमा पनि थाहा नभएको अवस्थाहरू छ होइन, हामी त बच्चा नै थियो. तर त्यति बेलाको जुन त्यो एउटा दलित समुदाय त्यसमा पनि दलित महिलाहरूले भोगिराखेको अवस्था त्यो पीड़ाले चाहिँ एकदमै सहन गाह्रो भएर यसलाई चाहिँ एउटा अभियानको रूपमा उनीहरूको आवाजहरू उठाउनु पर्छ भनेर चाहिँ जसरी दिदीहरूले शुरूआत गर्नुभयो होइन, काठमाडौँबाट एउटा महिलाहरूको सञ्जाल बनाएर शुरू गरेर उहाँहरू आउनुभयो, त्यसलाई चाहिँ एकदमै त्यो काठमाडौँमा स्थापना भए पनि उहाँहरूले विस्तारै चाहिँ समुदाय स्तरमा प्रत्येक जिल्ला, अहिले हाम्रो 77 वटै जिल्लामा चाहिँ शाखा कार्यालयको रूपमा छ, हामीले 26 वटा जिल्लामा चाहिँ जिल्ला कार्यालय भनेर जिल्लामै दर्ता भएर काम गरिरहेको छ. अब पहिलाको तुलनामा यसरी हेर्दा चाहिँ दलित महिलाहरूको अवस्था र अहिलेको र पहिलाको कुरालाई सुन्दा हेर्दाखेरि चाहिँ केही परिवर्तन भएको छ. त्यो चाहिँ यो अभियानकै कारणले हो जस्तो चाहिँ मलाई लाग्छ होइन. अहिले इफ म पनि एउटा दलित महिला जुन एउटा परियोजनामा जुन एउटा पद लिएर अभियानमा चाहिँ म सरिक भइरहेको छु, त्यो अवसर त्यो कामहरू गर्दाखेरि चाहिँ म अन्य संस्थाहरूमा पनि काम गरिरहेको थिएँ, तर मलाई यहाँ काम गर्दाखेरि यहाँ गर्दाखेरिको एउटा आफ्नो अनुभूति र त्यति बेलाको धेरै नै फरक छ.
0: जस्तो केन्द्रमा स्थापना भएपछि पनि जिल्ला जिल्लामा आइपुग्नको धेरै समय लाग्यो होइन, संस्थागत रूपमा. अनि कतिपय अवस्थामा त हाम्रो लागि पनि बोलिदिने कुनै संस्था छ अथवा एउटा समूह छ भन्ने कुरा थाहा पाउन पनि समय लाग्यो.
1: एकदम
0: त्यो कुरा गराउनलाई पनि धेरै समय लाग्यो, त्यो अभियानलाई गाउँ गाउँसम्म मान्छेहरूसम्म पुर्याउनलाई समय लाग्यो.
1: एकदमै. अब त्यसमा यस्तो छ, अब अहिले पनि कतिजना मान्छेलाई थाहा छैन, कतिजना मान्छेले हामी दलित समुदायको महिला हो अथवा दलित समुदायको व्यक्ति हो, हामीहरूको पनि एउटा सांगठिक रूपमा चाहिँ हाम्रो आवाजहरूलाई बाहिर लिनुपर्छ भन्ने कुरामा अहिले पनि गाह्रो छ, कतिजनालाई थाहा छैन. तर बीचमा चाहिँ त्यो एउटा आवाजहरू बाहिर ल्याउनको लागि र संगठित गरेर आफूले सशक्तिकरण गर्नको लागि चाहिँ जुन एउटा दलित महिला संघले विभिन्न समूहहरू गठन गरेर होइन, विभिन्न कार्यक्रमहरू अभियानहरू सञ्चालन गरेर विभिन्न दात्री निकायहरूसँग समन्वय गरेर सरकारी निकायहरूसँग समन्वय गरेर एकदमै ग्रासरुट लेभलको व्यक्तिहरूलाई चाहिँ सहभागी गराउँदै उहाँहरूले एउटा यो सञ्जालीकरण गरिराख्नु भएको छ. अब अहिले कर्णाली प्रदेश, अब म त यो दलित महिला संघमा जोडिएको अहिले 3 वर्ष मात्रै जति मात्रै भयो, त्योभन्दा म अगाडि अन्य संघ संस्थाहरूमा काम गर्ने म त्यसरी अभियानमा जोडिराखेको थिएँ. यहीँ आउँदाखेरि पनि यो 3 वर्षको पिरियडमा मैले बुझ्दै जाँदा, छलफलहरू गर्दै जाँदा, सहभागी हुँदै जाँदाखेरि चाहिँ कर्णालीका सबै जिल्लाहरूमा चाहिँ अब अहिले जाजरकोट अनि सुर्खेत र कालीकोटमा त हाम्रो जिल्लामै दर्ता भएर काम गरेको छ भने अरू सबै जिल्लाहरूमा चाहिँ शाखा कार्यालयको रूपमा छ, त्यहाँ पनि महिला दिदी बहिनीहरू हुनुहुन्छ. कम्तीमा राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा भएका कार्यक्रमहरू हुँदाखेरि त्यो 2 जना महिलाहरूलाई पनि समन्वय गरिन्छ, उहाँहरूले त्यहाँ भएका 10 जना महिलाहरूलाई जानकारी गराइराख्नु भएको छ, त्यहाँ केही 1 जना महिलालाई घटना भयो भने हामीलाई जानकारी गराउनुहुन्छ, हामीले हाम्रो क्षेत्रबाट उहाँहरूलाई सशक्तिकरणको लागि काम गरिराखेको छौं. त्यो चाहिँ एउटा निकै हुन्छ नि, मलाई आफूलाई पनि सम्झिँदाखेरि यो जसरी गरिएको छ यो त निकै, त्यो सोच्दाखेरि पनि 1 जना महिलाले शुरूआत गरेको अभियानले जुन रूप लिइरहेको छ यो त निकै परिवर्तन हो जस्तो चाहिँ मलाई लाग्छ कि
0: सञ्जालको रूपमा
1: काम गरिरहेको छ.
0: जस्तो अब सरस्वती हेर्दाखेरि एक त महिला र पुरुषको भिन्नता होइन,
1: हजुर,
0: त्यसमा पनि महिला भित्रमा पनि अब दलित महिला कसरी हेर्नुहुन्छ?
1: अब यसमा त कस्तो छ भने यो दलित महिलाहरू चाहिँ दोहोरो तेह्रो चौरो चाहिँ मारमा परेको छ क्या. एउटा त महिला, त्यसमाथि दलित महिला, त्यसमाथि दलित समुदायको अवस्था एकदमै सीमान्तकृत छ नि त दलित समुदाय त होइन. अनि त्यो गर्दा त ऊ तेह्रो मारमा छ कि दलित महिलाहरू चाहिँ होइन. त्यस कारणले गर्दाखेरि उनीहरूको अवस्थाहरू हेर्दाखेरि अब अहिले चाहिँ अब अहिले हाम्रो सुर्खेतमा कर्णाली प्रदेशमा अभियान गरिराख्नु भएको अहिले हाम्रो जिल्ला अध्यक्ष हुनुहुन्छ मन्जु सुनार म्याम. मन्जु सुनार म्यामलाई देखेर एउटा मीना विश्वकर्मालाई देखेर होइन मानिसहरूले तिमीहरूको निकै सशक्तिकरण भइरहेको छ भने एउटा वीरेन्द्रनगर सुर्खेतमा करोडौं लगानी गरेर एउटा सुनसादी व्यवसाय गरिराखेको एउटा व्यवसाय देखेर उसको श्रीमती उसको छोरीलाई देखेर अहिले दलित समुदायको त धेरै राम्रो छ भन्ने कुराहरू गरिराखेको हुन्छ. तर त्यो यहाँ दसजना बाहिर देखिएको दुईजना बाहिर देखिएको महिला र हाम्रो समुदायमा कर्णालीमा कर्णाली प्रदेशमा रहेका 29% दलित समुदायभित्रको दलित महिलाहरूको अवस्था त हामी कल्पना गर्न नसकिने अवस्थाको हुनुहुन्छ. गाह्रो छ धेरै नै.
0: बाटोमा हिँड्दा बाटोमा प्रयोग गर्न नदिने, धारामा जाँदा पानी भर्न नदिने अवस्था त अहिले पनि छ
1: एकदमै. अब बाटोमा हिँड्दा बाटोमा हिँड्न नदिने होइन, धारामा जाँदा धारामा पानी भर्न नदिने, कार्यक्रमहरूमा जाँदा प्रष्ट रूपमा हाम्रो समुदायको सवालहरूलाई पनि कुरा राख्न नदिने अवस्था अहिले पनि छ. हामीलाई चाहिँ समावेशिताको हिसाबले चाहिँ तपाईँहरू सहभागी हुनुहोस् भनेर भन्नुहुन्छ अनि भनिरहेको अवस्था छ. हामी त्यहाँ सहभागी हुन्छौ होइन. सहभागी हुँदै जाँदाखेरि हामीभन्दा अगाडि बोल्ने जुन वक्ताहरू अथवा त्यहाँ छलफलहरू भइरहेको हुन्छ त्यहाँ चाहिँ उहाँहरू एकदमै आफू चाहिँ माथिल्लो ओरामा बसेर नेतृत्व गरिरहेको छु भन्ने व्यक्तिहरूले नै त्यस्तो शब्दहरू प्रयोग गर्नुहुन्छ. जति बेला चाहिँ म आफैले पनि ए म दलित समुदायको भएको कारणले उनीहरूले म माथि हेर्ने दृष्टिकोण पनि यस्तो छ भन्ने चाहिँ छ. अब मान्छेहरू कहाँ संसदमा पुगिसक्यो, मन्त्री भइसक्यो होइन, उनीहरूलाई पनि गाले, कलाकार भइसक्यो, त्यो पनि एकदमै पपुलर एक नम्बरको कलाकार भयो, उसले पनि जातीय विभेदकै गाली, उसले गल्ती गर्यो उसलाई गाली गर्ने कुनै शब्दहरू छैन. सांसद भयो, उसले केही सानो तिनो मिस्टेक गर्यो त्यसलाई गाली गर्ने शब्द छैन. एउटा महिला अरू महिलाहरूले नि विकृति गरिरहेको छन्, तर कुनै दलित समुदायको महिलाले विकृति गर्यो भने सब सिङ्गो दलित महिलाहरू उनीहरूको चारित्रिक हिसाबमा, उनीहरूको आर्थिक हिसाबमा, उनीहरूको व्यवहारिक हिसाबमा, उनीहरूको त्यो एउटा नलेजको ज्ञानको सिपको हिसाबमा पनि उनीहरूलाई डोमिनेट गर्ने अवस्था त अहिले पनि छ. पहिला डाइरेक्टली पानी खान नदिएको घर बाहिर राखेको कुरा देखिन्थ्यो भने अहिले त सामाजिक सञ्जालमा, कार्यक्रमहरूमा होइन, संघ संस्थाहरूमा अथवा हुन्छ नि कुनै बस्दाखेरि कुनै सांगठनिकमा पनि विभिन्न कारणले त अहिले पनि विभेदहरू चाहिँ खपिराखेकै अवस्था छ.
0: अब उपलब्धिको हिसाबले हेर्दाखेरि यतिसम्म भन्न सकिने र छलफलमा आउन सकियो, यो चाहिँ गर्नुहुन्छ अथवा हुन्न, यति भन्न हुन्न, यो भन्नु चाहिँ नराम्रो हो भन्ने खालको बुझाइ अथवा डर बसेको छ नि, त्यो पनि एउटा उपलब्धि हो.
1: त्यो त एकदमै हो, एकदमै हो. अब अहिले चाहिँ कस्तो छ भने कम्तीमा पहिला चाहिँ दलित समुदायलाई हेपेर जुन काँचो काँचो उनीहरूको जातीयताको हिसाबले गाली गरिन्थ्यो त्योहरू रोकिएको छ. अनि अर्को कुरा, कोही व्यक्तिहरू कम्तीमा दलित समुदायको विरूद्धमा बोल्नुभन्दा अगाडि चाहिँ अलिकति यस्तो पनि छ है भनेर अवेर भएको कुरा देख्न सकिन्छ. अब अहिले फेरि हामी जहिले पनि नकारात्मक तरिकाले विभेद छ, हामीहरू विभेदमा परिरहेको छ मात्रै भन्यो भने पनि त्यो चाहिँ जायज हुँदैन जस्तो लाग्छ. अब एउटा विभेदको चक्रलाई हेर्दाखेरि त विभेद त छँदैछ, तर परिवर्तनको हिसाबले चाहिँ केही परिवर्तन भएको अवस्थाहरू चाहिँ छ.
0: यो कुरा चाहिँ पुस्ता अन्तर हुँदाखेरि हट्दै जाला.
1: अब पुस्ता हस्तान्तरणको कुरामा हट्दै जाने कुरा त छ,
0: किनभने पहिला र अहिलेमा फरक छ नि होइन. पहिला बाजेले सोच्ने, छोराले र नातिले सोच्ने कुरामा त फरक
1: छ, एकदमै छ. तर यस्तो छ, अब त्यो पुस्ता हस्तान्तरण गर्दै जाँदाखेरि हटिहाल्ने, कम हुँदै जाने भन्ने कुरा त हो. त्यो चाहिँ अब प्रत्येक कुरा विकासको कुरामा त्यो बच्चा जन्मेपछि ठुलो हुँदै जाने र विभेदहरू कम हुँदै जाने भन्ने कुरा जस्तो हो जस्तो लाग्छ है मलाई यस्तो कुरामा. किन भन्दा तर कतै न कतै चाहिँ हामीले यो विभेदको कुरालाई चाहिँ आफ्नो पुस्तालाई पनि हस्तान्तरण गरिराखेकै छौ कि. संस्कारको रूपमा हस्तान्तरण
0: गरिराखेकै
1: छ विभिन्न कुराले. यो हुन्छ ऊ हुँदैन, अब कहिले काहीँ हाम्रै लेभलको साथीहरू हामीसँग उनीहरू सामान्य व्यवहार गर्नुहुन्छ घरमा जाने बेला, मेरो बाजेले मान्दैन, मेरो ससुराले मान्नु हुँदैन, मेरो सासूले मान्नु हुँदैन भनेर उनीहरूले, त्यो पनि त विभेद हो. हामीलाई घर चाहिँ उहाँहरूले एकदम उत्साहित भएर लाने, फेरि घरमा गएर भित्र जान नदिने, तेरो जात लुगा यो गर भन्ने कुराहरू छ नि त. त्यो हिसाबले चाहिँ जातीय विभेद चाहिँ अलिक रूप फरक हुँदै विभेदहरू चाहिँ अझै पनि विद्यमानै छ जस्तो चाहिँ मलाई लाग्छ.
0: अब जस्तो शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता कुराहरू एक त महिलाहरूमा कमी नै छ किनभने हाम्रो प्रदेश त अब यो कुरामा पछाडि नै छ होइन अरू महिलाहरूमा कमी हुँदा हुँदै अब दलित महिलाहरूमा कमी हुने कुरा त छँदैछ अब अरू महिलाहरू सँगसँगै लैजानका लागि यहाँहरू जस्तो अभियानकर्ताहरूले कसरी काम गरिरहनु भएको छ
1: अब परिवर्तन र महिलाहरूको सशक्तिकरणको लागि र अब हामी जुन परिवर्तनको बिन्दु अथवा अन्य समुदायको महिलाहरूको सरहमा पुग्नको लागि त अब अहिले मैले अघि पनि भने अहिले हामीले 77 जिल्लामा हाम्रो संस्थालाई चाहिँ स्थापना गरेर काम गरिराखेको छौँ त्यो काम गर्नु भनेको त्यहाँको महिलाहरूलाई सशक्तिकरण गर्नु उहाँहरूलाई बाहिर ल्याउनु केही ज्ञानशिपमा अगाडि आउनको लागि आवाजहरू बुलन्द गर्नको लागि चाहिँ उहाँहरूलाई सशक्तिकरण गर्नको लागि हो अब अहिले कर्णाली प्रदेशकै कुरा गर्दाखेरि हामीले विभिन्न गैर सरकारी निकायहरूसँग समन्वय गरेर काम गरिरहेको छौँ सुर्खेतकै हकमा पनि हामीले अब युएन वुमन होइन त्यस पछाडि चाहिँ एफजिएस अनि यो फास्ट नेक्सनसँग चाहिँ समन्वय गरेर विशेष गरिकन दलित महिला र अहिले चाहिँ हामीले केही अन्य सीमान्तकृत महिलाहरू अन्य समुदायको सीमान्तकृत महिलाहरूलाई पनि समावेश गराएर अनि काम गरिरहेको छौँ अब सुर्खेत जिल्लाकै हकमा हेर्ने भने करिब करिब 1000 जना जति महिलाहरू चाहिँ हाम्रो दलित महिला संघको चाहिँ सदस्य अहिले प्रत्यक्ष रूपमा चाहिँ कन्टिन्यू रूपमा चाहिँ लागिराख्नु भएको हुनुहुन्छ अब उहाँहरूलाई चाहिँ हामीले एउटा अलिकति विचारधाराहरू आफ्ना व्यवहारिक परिवर्तन होइन सोच विचारका परिवर्तनहरू घरायसी जीवन चालचलनका व्यवहारहरू अनि आर्थिक सशक्तिकरणको कुराहरू होइन अलिकति कानूनी कुराहरू त्यो कुराहरूमा चाहिँ हामीले सशक्तिकरण विभिन्न खालका तालिमहरू क्षमता विकास गर्ने अनि बिउ पुँजी रकमहरू नि हस्तान्तरण गर्ने कति कुराहरूमा व्यावसायिक रूपमा चाहिँ सामग्रीहरू पनि उहाँहरूलाई दिने त्यसलाई परिचालन गर्नको लागि पनि क्षमता विकास गर्ने अब कतिजना महिलाहरू चाहिँ अलिकति नेतृत्वमा होइन समुदायको नेतृत्व गरेर एउटा लिडरसिपमा जाने हुनुहुन्छ उहाँहरूलाई पनि त्यो खालको तालिमहरू प्रदान गर्ने अनि विशेष गरिकन चाहिँ यो जातीय विभेद पनि एउटा हाम्रो हानिकारक परम्परागत मूल्य अन्तर्गत पर्ने भएको हुनाले अनि यस्तो खालको व्यवहारहरू गर्दा हामी कसरी आवाज उठाउने होइन हामी कसरी आफू प्रस्तुत हुने आफ्ना हामी कसरी चाहिँ हाम्रो आफ्नो अधिकारको लागि चाहिँ अगाडि बढ्ने के राज्यले व्यवस्थापन गरेको छ हामीले त्योसम्म पुग्नको लागि कसरी अगाडि बढ्ने भन्ने बारेमा चाहिँ हामीले विभिन्न माध्यमबाट काम गरिरहेको छौँ अब एक त अब दलित महिला संघ आफै अभियान भए पनि त्यसमा चाहिँ दात्री निकायहरूले नै सहयोग गर्नुभएको छ त्योबाट काम गर्दा अझै हामीलाई केही सजिलो भइरहेको छ र पहिलेको तुलनामा आजभन्दा 5 वर्ष अगाडि त्यो समूह गठन हुने बेला भएका महिलाहरू र अहिले हेर्दाखेरि चाहिँ उहाँहरूको धेरै परिवर्तन छ 5 वर्ष अगाडि हामीले सहयोग गर्दाखेरि आफू घरबाट बाहिर ननिस्केका दलित महिलाहरू अहिले ओडामा सदस्यको रूपमा हुनुहुन्छ कार्यपालिकाको सदस्य हुनुहुन्छ स्थानीय समूह सहकारीको अध्यक्ष भएर चलाउनु भएको छ होइन अब जे पनि कार्यक्रमहरू हुन्छ आफ्नो परिवारलाई कम्तीमा आफ्नै श्रीमानलाई आफ्नै छोराछोरीलाई पनि हाम्रो चाहिँ अधिकार यो छ हामी पनि बाहिर निस्किनुपर्छ त्यो अन्य गैर दलित समुदायको महिलाहरूले पनि हामी सरह हुन् हामी पनि त्यहाँ गयो भने त्यो कुराहरू बुझ्न सक्छौँ भनेर आफ्नो परिवारलाई बुझाएर अलिकति बाहिर निस्किन सक्नु भएको छ होइन त्यो कुरा चाहिँ एउटा उपलब्धिको रूपमा चाहिँ मैले लिएको छु
0: बढी गरेर स्वास्थ्य अझ शिक्षा र रोजगारीलाई चाहिँ बढी जोड दिनु पर्यो
1: हो हामीले अहिले चाहिँ विशेष गरिकन महिलाहरूलाई नै गरिराखेको छौँ अनि एउटा परिवारमा चाहिँ महिला शिक्षित अथवा महिलाहरूले केही कुरामा सशक्त हुनु भनेको उसको परिवारमा चाहिँ अलिक छिटै परिवर्तन हुन सघाउने कुरा हो भन्ने चाहिँ हामीले बुझेका छौँ किनभने एउटा महिलाले चाहिँ जब महिलाबाट धेरै कुराहरू सिक्न उसको बच्चाहरूलाई हेरफेर गर्ने कुराहरू परिवार चलाउने कुराहरू समुदाय स्तरका कुराहरू र बाहिरका कुराहरू बुझ्न जुन महिलाले जति बुझेर एउटा आफ्नो व्यावहारिक रूपमा परिवर्तन गर्नुहुन्छ त्यो कुरा चाहिँ एकदमै छ अब अहिले स्वास्थ्यको कुरामा पनि हामी सामान्य तरिकाले चाहिँ खानपिनका कुराहरू अनि घरायसी कुरामा हामीले जे कुरालाई पनि सामान्यतया यो सानो कुराबाट चाहिँ आर्थिक रूपमा हामी बलियो हुन सक्दैनौँ भन्ने धारणाहरू पनि छ र एउटा बाख्रा पालेर 6 महिनापछि त्यसले अर्को बच्चा जन्माउँछ त्यसलाई राम्रोसँग पालन पोषण गरेपछि 1 वर्षमा बेच्ने हुन्छ 1 वर्षमा उसलाई 20,000 बेच्यो भने त्यो पैसा महिलाले चलाउन सक्छ त्यो 20,000 असल तरिकाले परिचालन गर्यो भने उसको घर चल्छ अनि उसको श्रीमानले कमाएको पैसा उसले कमाएको पैसा अनि बिस्तारै आर्थिक सशक्तिकरण हुन्छ बच्चा बच्चीलाई पढाउन सकिन्छ एउटा सानो खुद्रा पसलबाट गर्न सकिन्छ होइन भनेर बचत गर्ने परिचालन गर्ने परिवारलाई चाहिँ थोरै लगानीबाट चाहिँ कसरी धेरै आमदानी गर्न सकिन्छ भन्ने कुराहरूमा चाहिँ हामीले उहाँहरूलाई त्यसरी सशक्त गराउँदै लगेको अवस्था छ
0: कति छ संख्या सुर्खेतमा दलित महिलाहरू यहाँसँग आबद्ध हुनुभएको
1: अहिले चाहिँ हाम्रो दलित महिला संघमा चाहिँ अब हुन त हामीले आकलन गर्दाखेरि जसरी सुर्खेतमा चाहिँ सुर्खेतमै अब स्थापना भएको भएकै अहिले चाहिँ करिब करिब 10 वर्ष पुग्न लागिसक्यो त्यहाँभन्दा अगाडि दर्ता नहुँदा पनि शाखा कार्यालयको रूपमा काम गर्दादेखि नै काम गर्दाखेरि त अहिले हामीले 2500 जना महिलाहरू चाहिँ हाम्रो लमसममा चाहिँ हाम्रो सम्पर्कमा आउनुहुन्छ हुनुहुन्छ हामीसँग दलित महिला संघमा जोडिनु भएको छ भन्ने छ तर अहिले तत्कालको रूपमा हेर्दाखेरि चाहिँ 1000 जना महिला चाहिँ अहिले पनि निरन्तर रूपमा चाहिँ दलित महिला संघका कार्यक्रमहरूमा दलित महिलाहरूको सवालहरूमा चाहिँ दलित महिला संघकै कारणले सशक्त भएर अगाडि बढ़िरहेको अवस्था चाहिँ
0: दलितमा पनि फेरि छुट्टा छुट्टै पनि छ त्यो समूहको विभेद पनि छ भन्ने कुरा बाहिर चर्चामा आउँछ विशेष गरेर होइन दलितहरूभित्र पनि त आफ्नो विभेद छ उनीहरूले पनि त आफ्नो विभेद गरिरहेछन् भन्ने कुरा पनि एउटा तर्क गर्छन् त्यो कुरा छ
1: अब त्यसमा त यस्तो छ अब यो व्यक्ति व्यक्ति बीचमा पनि विभेद छ विभेदको कुरा गरौँ भने मेरै परिवारमा मेरो दिदी र म बीचमा फरक छ होइन मेरै बच्चा र म बीचमा फरक छ त्यो जातीयताको हिसाबले त झन् यो परम्परादेखि नै ट्याग लगाएर आएको केही फरक हुन सक्छ तर जुन तरिकाले बाहिर यो समुदायमा होइन बाहिर चाहिँ भनिन्छ त्यो त्यो त्यो लेभलको विभेद छैन हाम्रो दलित समुदायमा अनि जुन जति पनि छ होइन अब हेर्दाखेरि चाहिँ वादी समुदायदेखि सुनार समुदाय विश्वकर्मा समुदाय परियार समुदाय होइन बसेल समुदाय जति पनि यो दलितभित्रको जाति छ त्यसमा चाहिँ हाम्रो अहिले सुर्खेतमा बसेर हेर्दा कर्णालीका केही जिल्लाहरूमा आफू हिँडुल गरेको हिसाबले हेर्दाखेरि चाहिँ अब त्यस्तो विभेद छैन हामी त्यो अरू कोही जसले भन्छ नि त्यो भनेको उहाँहरूले आफूले विभेदलाई कायम राख्नको लागि तिमीहरू बीच पनि छ भनेर हामीहरूलाई औंला ठड्याएको हामीतिर हामीले खाएको बाहिर विभेद छ है भनेर हामीले जुन शब्द भन्छौँ बाहिर नभन तिमीहरूसँगै छ भनेर हामीलाई अल्झाउन खोजेको अथवा हामीहरूलाई नै दोषी बनाउन खोजेको कुरा हो जुन तरिकाले बजारमा अथवा बाहिर चाहिँ हल्ला छ विभेद छ
0: पहिला थियो होला अहिले कम भयो भन्ने
1: त्यो चाहिँ हुन सक्छ तर अब अहिले चाहिँ हाम्रो त्यस्तो केही पनि छैन
0: सुर्खेतमा कुन कुन ठाउँमा त्यसरी समुदायहरू बस्नु भएको छ त्यस्तो केही यहाँहरूले अध्ययन गर्नुभएको
1: अब अरू समुदाय त सबै क्षेत्रमा दलित समुदायभित्रको समुदाय सबैजना
0: दलित
1: अरू अरू जाति को चाहिँ सबै ठाउँमा हुनुहुन्छ तर अलिकति चाहिँ यो वादी समुदायकोमा चाहिँ एउटा चाहिँ हाम्रो यता सिन्ता गाउँपालिकामा अनि भेरीगंगा नगरपालिकामा पनि अलिकति भएको देखिन्छ त्यस पछाडि वीरेन्द्रनगर नगरपालिकाको अब यता हाम्रो 11 नम्बरमा अनि अलिकति चाहिँ यता बरातालमा पनि भएको देखिन्छ अलिक धेरै जनसंख्या भएको भनेको वादी समुदायको चाहिँ सिम्ता अनि वीरेन्द्रनगर र बरातालमा होइन अरू अरू पालिकामा पनि हुनुहुन्छ छिटफिट नत्र भने अरू अन्य समुदायको हिसाबले हेर्दाखेरि सबै पालिकाहरूमा सबै जिल्लाहरूमा चाहिँ सबै समुदायको
0: समुदाय वादी समुदायहरूमा त्यो रहन सहन चाल चलन आय स्रोतको कुरा त्यो के फरक देखिन्छ
1: त्यो फरक छ नि छ त्यो चाहिँ छ अब बरु अब अहिले अलिकति हिसाबले हेर्दाखेरि केही हाम्रो वादी समुदायबाट प्रतिनिधित्व गर्नुभएको साथीहरूले अलि विभेदको महसुस गरेको कुराहरू चाहिँ भन्नुहुन्छ र अब पहिला पनि अलिकति उहाँहरूको समुदायको जुन इतिहास हेर्दाखेरि पनि अलिक उहाँहरू फरक ब्याकग्राउण्डबाट आएको नाच्ने गाउने होइन विभिन्न सामानहरू बनाउने अब एक ठाउँमा नबस्ने त्यो संस्कारबाट आएको भएर उहाँहरूलाई चाहिँ अब पहिला अलिक फरक दृष्टिकोणले हेरिराखेको अवस्था चाहिँ छ होइन च्याप्पै हेर्दाखेरि तर अहिले चाहिँ अब दलित महिला संघले चाहिँ अब स्पेसल्ली भन्दा दलित महिला संघले चाहिँ त्यो समुदायको दिदी बहिनीहरूलाई पनि अझै सशक्त बनाउनको लागि चाहिँ हामीले कुनै पनि विभेदको धारणा विभेदको कुरालाई चाहिँ त्यहाँ हामीले रहन दिएको छैनौँ उहाँहरूलाई सशक्तिकरण गर्नको लागि सकेसम्मको चाहिँ हामीले काम गरिरहेको छौँ र अहिले सर हेर्दाखेरि क्षमताको हिसाबले हेर्दा जीवन स्तरलाई हेर्दाखेरि उहाँहरूले पनि आफ्नो जीवन स्तरलाई चाहिँ सहजतामा र अन्य महिलाहरूको लेभलमै उहाँहरू अगाडि बढ़िरहेको अवस्था छ अब अरू व्यवहारिक कुराले त अब उहाँहरूको बसाईको व्यवस्थापनको गाह्रो छ खोला किनारको बसाई अझै पनि सुकुम्ब धेरै जस्तो वादी समुदायको व्यक्तिहरू आफ्नै जमिनै छैन महिलाको मात्रै होइन त्यो समुदायको कसैको पनि छैन त्यो समस्या त उहाँहरूकोमा छँदैछ तर सशक्तिकरणको हिसाबले सहभागिताको हिसाबले र एउटा उहाँहरूको क्षमताको हिसाबले चाहिँ उहाँहरू अन्य दलित समुदायको महिलाहरूकै लेभलमा चाहिँ अगाडि आइराख्नु भएको ल्याउनको लागि कोसिस गरिराखेको र आइराखेको अवस्था चाहिँ छ
0: जस्तो अब यी कार्यक्रमहरू आउने कुरा होइन कसैले फण्ड गर्ने कुरा कसैले आर्थिक सहयोग गर्ने कुरा त सबै छन् अब यो अभियान भन्ने कुरा र सशक्तिकरण गराउने कुरा त निरन्तर चलिरहेन भने फेरि पछाडि जाने कुरा रहन्छ यहाँसम्म ल्याएर फेरि छोडियो भने
1: होइन
0: त्यसले गर्दा अब कहिले काहीँबाट पैसा आएन आर्थिक आएन यो खालको कार्यक्रम गर भनेर अभियान आएन भने पनि यो कामलाई निरन्तरता दिन सक्ने खालको योजना संस्थासँग छ कि छैन
1: छ त्यो त छ अब यस्तो छ अब अहिले चाहिँ हाम्रो कस्तो छ भने दलित महिला संघ चाहिँ एउटा अभियानकै रूपमा शुरू भएको हो त्यो जसले स्थापना गर्नुभयो दिदीहरूले उहाँहरूले चाहिँ जुन हामीलाई जुन तरिकाले हामीलाई मेन्टरिङ गरिराख्नु भएको छ, हामीलाई जसरी अगाडि बढाइराख्नु भएको छ, त्यो हिसाबले चाहिँ यो कसैले हामीलाई फन्ड दिनु भएन भने दलित महिलासँग बन्द हुन्छ भन्ने अवस्था छैन। किनभने त्यो दलित महिलाहरू जो चाहिँ अहिले आबद्ध हुनुहुन्छ उहाँहरू आफै सशक्त हुनुहुन्छ, उहाँहरू हरेक कुरामा चाहिँ लागिराख्नु भएको छ। यो हाम्रो लागि हो, कसैले उजागर गर्नको लागि अगाडि हिँड्नको लागि बाटो देखाइदिनु भएको छ, हामी चाहिँ लाग्न सक्छौ भनेर चाहिँ त्यो अवस्था चाहिँ हामीसँग छ। अब अहिले पनि हामीले कतिवटा विभिन्न खालका कार्यक्रम हुन्छन् होइन, अनि सरकारी गैर सरकारी विभिन्न खालका दिवसहरू अभियानहरू हुन्छन्, त्यो तिनी कुराहरूमा पनि हामी स्वस्फूर्त रूपमा हाम्रै दलित समुदायकै महिलाहरूकै त्यहाँ त्यो उमा लगानीमा होइन उहाँहरूकै त्यो एउटा चाहनामा योजनामा चाहिँ हामीले काम गरिरहेको छौँ। अब अहिले पनि हामीहरू चाहिँ के कसरी हुन्छ होइन, स्थानीय तहसँग पनि हामीले ओडा नगरपालिका मन्त्रालयहरूसँग पनि सानोतिनो फण्डहरू अथवा कुनै अभियानहरू जुन चाहिँ हामीसँग सम्बन्धित छन् त्यो विषयमा काम गर्नको लागि कोअर्डिनेसन गरेर काम गरिरहेको अवस्था छ। त्यसकारणले हामी त एउटा अभियानको रूपमा चाहिँ यो सशक्त भइसकेकै अवस्था छ।
0: अब जस्तो अन्य समुदायले होइन दलित महिला संघको यो अभियानलाई सघाउ पुर्याउँदै समाजमा समान हैसियत समान अवसरहरू प्रदान गर्न ती महिलाहरूलाई पनि कस्तो खालको सहयोग गरिदिउन् भन्ने यहाँहरूले अनुभव गर्नुभएको छ काम गरिरहँदाखेरि?
1: अब यसमा त जो चाहिँ पीड़ित छ अथवा जसलाई चाहिँ अधिकार चाहिएको छ उसले मात्रै बोलेर उसले मात्रै महसुस गरेर अधिकार चाहिँ प्राप्त हुने अवस्था छैन। तपाईँहरूले हामीले देखेकै कुरा हो र त्यो हुँदा पनि होइन। जुन दलित महिलाहरूको सवालमा चाहिँ अन्य संघ संस्थाहरू होइन अन्य व्यक्तिहरूले पनि आवाज चाहिँ उठाइदिइराख्नु उठाइ नै राख्नु भएको छ। हाम्रो सवाललाई उहाँहरूले एउटा अलिकति सिरियसली रूपमा हेरेको चाहिँ पाइन्छ होइन। तर फेरि अलिकति कस्तो हुँदो रहेछ भने कति कतिपय अवस्थामा चाहिँ ए अनि उनीहरू हामीभन्दा अगाडि गयो कि भनेर पनि कहिलेकाहीँ उहाँहरूले चाहिँ केही मनमा लिनुभएको कि भनेर चाहिँ कहिलेकाहीँ कसैबाट व्यवहारहरू त्यस्तो चाहिँ महसुस गर्छौँ। तर प्रत्यक्ष रूपमा चाहिँ त्यस्तो कुराहरू हामीले महसुस गरेको छैनौँ। सबैजनाले चाहिँ एकदमै सहयोग गर्नुभएको छ। अब अहिले कर्णाली प्रदेशको हकमा कुरा गर्दा दलित महिलाको सवालमा काम गर्ने एउटा एक नम्बरमै यो संस्था छ भनेर हामीलाई सरकारी गैर सरकारी निकायहरू सबै ठाउँबाट एकदमै राम्रोसँग सहभागिता गराइराख्नु भएको छ। हरेक कुरामा चाहिँ सहभागिताको कुरा छ। र सर हेर्दाखेरि विभिन्न संघ संस्थाहरू जो चाहिँ महिलाका लागि होइन सीमान्तकीय समुदायको लागि काम गरिरहेको संस्थाहरू हुनुहुन्छ उहाँहरूले पनि एकदमै सकारात्मक रूपमा चाहिँ भूमिका खेलिराख्नु भएको छ। अब अन्य दात्री निकायहरूले पनि जति पनि अब फण्डहरू रेज गरिराख्नु भएको छ त्यो भनेको हामीहरूलाई नै उत्साह दिनको लागि अझै काम गर्नको लागि हामीलाई हातेमालो गर्नको लागि जुन सहयोग गरिराख्नु भएको छ यो त निकै एउटा उहाँहरूप्रति चाहिँ हामी धन्यवादी पनि छौं। र अझै पनि उहाँहरूले चाहिँ मैले अघि पनि भने यो जसको जो पीड़ित मान्छेले बोलेको कुरामा अथवा जो चाहिँ त्यो प्रभावित व्यक्तिले भन्दा अरू व्यक्तिले उठाइदिएको सवाल चाहिँ निकै प्रभावकारी हुन्छ। अरूले पनि त्यो महसुस गरेको छ त उनीहरूले मात्रै आफ्नो फाइदाको लागि भनेको होइन भन्ने कुरा चाहिँ त्यो देखिने भएको हुनाले अरू समुदाय र अरू क्षेत्रमा काम गर्नेहरूले पनि यो आवाज उठाइदिनु भयो भने जुन परिवर्तन हामीले चाहेका छौं होइन त्यो उहाँहरूको साथ सहयोग भयो भने हामीले मात्रै आवाज उठाउँदाखेरि पुगिने समय र उहाँहरूको पनि साथ पाइयो भने चाहिँ पुगिने समय चाहिँ अलि अगाडि नै हुन्छ भन्ने चाहिँ मलाई लाग्छ।
0: धन्यवाद। उहाँ हुनुहुन्थ्यो दलित महिला संघ कर्णाली प्रदेशका संयोजक मीना विश्वकर्मा। दलित महिलाहरूको अवस्था र सुधार्नका लागि गरिएका प्रयासका बारेमा हामीसँग कुराकानी गर्दै यो कुराकानी सँगसँगै आजका लागि कार्यक्रम आधाकाशको समय आइसकिएको छ। अर्को बुधबार बिहान 7:30 बजे अर्को विषयमा तयार पारिएको कार्यक्रम लिएर आउनेछौ। तबसम्मका लागि प्राविधिक साथीहरूलाई धन्यवाद दिँदै म दिपा बिदा हुन्छु। नमस्ते।
2: स्कूलदेखि क्याम्पस स्तरका पाठ्य पुस्तक गाइड गेस्ट पेपर लगायतका पाठ्य सामग्री
3: लोक सेवा आयोगका किताबहरू
2: ऐन नियम कार्यालय विद्यालय तथा संघ संस्थाहरूका लागि आवश्यक स्टेसनरी सामान तथा खेलकुद सामग्रीका लागि हामीलाई सम्झनुहोस्। गुणस्तरीय शिक्षाका लागि हामी प्रतिबद्ध छौ।
4: सुपथ मूल्य सेवाका लागि एकमात्र कर्नर अल्फा स्टेसनरी स्टोर्स एन्ड जनरल अर्डर सप्लायर वीरेन्द्रनगर 6 बुद्ध पथ सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-1137।
5: काम को टेंशन छाती सम्म थकाउने स्ट्रेस को दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिशले मिठो निन्द्रा ल्याउने
6: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाइ, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।

0: Hibernia Extreme Energy Drink.
1: सूचना
2: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 7 गते बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: यदि तपाईमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हात खुट्टा वा जीव अरठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, राति तथा बिहान ढाड दुख्ने, घुँडा दुख्ने र सुनिने, कुर्कुच्चा दुख्ने, पाइताला पोल्ने वा झमझमाउने र पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने नेशनल बाथरोग सेन्टर रातोपुल काठमाडौँमा लामो समयदेखि कार्यरत वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी सेवा लिनुहुन जानकारी गरिन्छ।
2: डाक्टर आउने मिति र समय यही असोज 7 गते बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म। सम्पर्क नेशनल बाथरोग सेन्टर वीरेन्द्र नगर नगरपालिका 2 बाङ्गे सिमल टेम्पो पार्क सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-726, मोबाइल नम्बर 98-520-90-726।
1: के तपाईको नाक कान र घाँटीको समस्या छ? यदि छ भने राणा अस्पताल प्रालीलाई सम्झनुहोस्।
3: हजुर, भेरी अस्पताल नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा
2: यही भदौ 20 गते शनिबारका दिन
3: यस राणा अस्पताल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
1: कानको समस्याहरू, कान पाकिरहने, कानबाट पिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू, घाँटीको टन्सिल बारम्बार बढ़िरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू, नाक बन्द हुने, नाकबाट सिगान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू, हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कडेलद्वारा जाँच तथा उपचार सेवा, साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: सम्पर्क राणा हस्पिटल प्राली, वीरेन्द्र नगर एरी चोकदेखि 200 मिटर उत्तर तर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
4: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रहेछ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
5: रेडियो
6: रेडियो भेरी एफएम 98.6 MHz
7: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 8 बजेको छ।
8: एक्सट्रीम इनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

हिमाल पहाड़ तराई जोरसँग सबैलाई बिहान 8 बजेको भेरी हाइलाइट्सबाट डिलु रावतको नमस्कार। अहिलेसम्मका मुख्य खबरमा रसुवाको भुटेकोशी नदीमा आएको बाढ़ीमा परि कर्णालीका दुईजनाको मृत्यु, 194 जना सम्पर्क विहीन 75 जना सम्पर्कमा आए। कर्णाली प्रदेश सरकारले भुटेकोशी बाढ़ीबाट प्रभावितका लागि 2 करोड़ रूपियाँ सहयोग गर्ने, वीरेन्द्रनगर नगरपालिकाले 51 लाख दिने र अस्ट्रेलियामा रहेको नेपाल ए क्रिकेट टोलीले आज पहिलो एक दिवस अभ्यास खेल खेल्दै। रसुवाको भुटेकोशी नदीमा आएको बाढ़ीमा परि कर्णालीका दुईजनाको मृत्यु भएको पुष्टि भएको छ भने 194 जना सम्पर्कविहीन रहेका छन्। बाढ़ीमा परि सम्पर्कविहीन भएका हुम्लाको ताजाकोट गाउँपालिका दुईका नवकुल शर्माको शव भेटिएको छ। भन्सार कार्यालयका भन्सार अधिकृतका रूपमा कार्यरत शर्माको शव गोर्खा जिल्लाको गण्डकी गाउँपालिका 8 वर्खे घाट स्थित त्रिशुली नदी किनारमा भेटिएको हो। गोर्खाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माको शव आफन्तले बुझेको बताउनुभयो। शर्मा बाढ़ी आउनुभन्दा एक दिन अघि मात्रै भदौ 9 गते रसुवा भन्सार कार्यालयमा सौर भएर हाजिर हुनुभएको थियो। यस्तै गरी बाढ़ीमा परि सल्यानको बागचर नगरपालिका 10 पिपल नेटाका आयुष खड्काको पनि ज्यान गएको छ। लोकसेवा आयोगको परीक्षामा उत्तीर्ण गरी गत जेठमा खरिदार पदमा नाम निकालेका खड्काको पहिलो पोस्टिङ अन्तिम हुन पुगेको छ। खड्काको पहिलो पोस्टिङ रसुवाको टिमुर स्थित प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रमा भएको थियो। बाढ़ीमा बेपत्ता भएको चार दिनपछि गत यही भदौ 14 गते चितौनमा उहाँको शव फेला परेको परिवारले जनाएको छ। प्रदेश प्रहरी कार्यालयका प्रवक्ता सन्तोष सिंह राठौरले अझै कर्णालीमा 194 जनाको अवस्था थाहा हुन नसकेको बताउनुभयो। सम्पर्कविहीन भएका मध्ये 75 जना सम्पर्कमा आइसकेको उहाँको भनाइरहेको छ। कर्णाली प्रदेश सरकारले रसुवाको भुटेकोशी बाढ़ीबाट प्रभावितका लागि 2 करोड़ रूपियाँ सहयोग गर्ने निर्णय गरेको छ। कर्णाली प्रदेश मन्त्री परिषदको बैठकले प्रधानमन्त्री दैदी प्रकोप उद्धार कोषमा 2 करोड़ जम्मा गर्ने निर्णय पनि गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री टेकराज पछाईले भुटेकोशी बाढ़ीबाट प्रभावित क्षेत्रको राहत उद्धार पुनस्थापना तथा क्षतिग्रस्त संरचनाको पुननिर्माण एवं विपद व्यवस्थापनका लागि सहयोग गर्ने निर्णय पनि गरेको बताउनुभयो। बैठकले कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयद्वारा तयार गरेको शिक्षा क्षेत्र योजना 2083 स्वीकृत गर्ने पनि निर्णय गरेको छ। यसै गरी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले भुटेकोशी बाढ़ी पीड़ितका लागि 51 लाख रूपियाँ सहयोग गर्ने निर्णय गरेको छ। र अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ए क्रिकेट टोलीले आज पहिलो अभ्यास खेल खेलिरहेको छ। नेपाल क्रिकेट संज्ञानले नेपाल एका लागि 3 अभ्यास खेलको तालिका सार्वजनिक गरेको हो। तालिका अनुसार नेपाल ए टोलीले अहिले तास्मेनियाको स्थानीय टोलीसँग पहिलो अभ्यास खेल खेलिरहेको छ। यसपछि शुक्रबार साउथ अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ। अभ्यास श्रृंखलाको अन्तिम खेल आउँदो आइतबार न्यूजील्याण्ड एसँग हुनेछ। यसअघि नेपाल एटोलीले अस्ट्रेलियामै भएको टप एण्ड टी20 सिरिज खेलेको थियो। टी20 श्रृंखलामा नेपालले होबर्ट हरिकेन्स एकाडेमी र अस्ट्रेलिया क्यापिटल टेरिटोरीलाई हराएको थियो। टी20 श्रृंखलाको अनुभवपछि अब टोली एक दिवसीय फर्मेटमा खेल खेल्न लागेको हो। यो अभ्यास खेलमा नेपाली खेलाड़ीलाई बलिया टोली विरूद्ध आफ्नो क्षमता परीक्षण गर्ने अवसर मिल्नेछ। हवस् त, बिहान 8 बजेको भेरी हाइलाइट सकियो। बिहान 11 बजेको भेरी हाइलाइट्समा तपाईँ हाम्रो भेट फेरि हुनेछ। तबसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै ढिलु रावत विदा हुन्छु। नमस्कार।

0: मालिसले मिठो निन्द्रा ल्याउने नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाई, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल, चिसो चिसो कुल कुल।
1: रेडियो भेरी एफएम
2: प्रजातिको विषालु भनिन्छ। विषालुमा पनि अलि हल्का किसिमको विषालु र मानिस नै मर्ने किसिमको फ्याटल भन्छौ नि हामी, त्यस्तो चाहिँ अति विषालु पनि सर्पहरू छन्। अति विषालुको संख्या चाहिँ धेरै कम छ।
3: के खान्छ भन्ने कुरा केही जानु,
2: संसारमा जति पनि सर्पहरू छन् जम्मै सर्पहरू जाने मांसाहारी हो। कुनै पनि सर्पले चाहिँ घाँस पात फलफुल यत्र केही पनि खाँदैन, मांसाहारी नै हुन्। अनि मांसाहारीमा पनि यिनीहरूले चाहिँ जिउँदो जन्तुको आहार लिने हुन्। अब प्रयोगशालामा पालेको यताउति गरेकोलाई चाहिँ बानी बसालेर चाहिँ मासु दिनु त्यो बेग्लै कुरा हो, नत्र प्रकृतिमा यिनीहरूले चाहिँ जिउँदै जन्तुलाई समातेर अनि चाहिँ खाने हुन्।
3: यिनीहरूले चाहिँ बच्चा जन्माउने पनि हुन्छन् कि प्राय अण्डै मात्रै पार्छन्, कस्तो हुन्छ?
2: यसो सुन्दाखेरि चाहिँ अब जम्मै सर्पहरूले चाहिँ अण्डा नै पार्ला भन्ने किसिमको सोचाइ हुन्छ, तर के छ भनेदेखि 10-15% सर्पहरूले बच्चा पनि जन्माउँछन्। हामी कहाँ पनि छन् बच्चा जन्माउने सर्पहरू।
3: नेपालमा चाहिँ अहिलेसम्म कति प्रजातिका सर्पहरू भेटिएका छन् र ती मध्ये कति जति चाहिँ विषालु प्रजातिका मानिन्छन्?
2: 82 प्रजातिको भनेको छ हामीले, होइन अहिलेसम्म कन्फर्म भइसकेको। त्यसमध्ये 21-22 प्रजाति जतिको चाहिँ विषालु छन्, होइन? त्यसमध्ये करेट कोब्रा अनि रसेल भाइपर भन्ने अनि मुगा साँप भन्ने 10-12 चाहिँ अति विषालु, तिनले टोकेर यदि चाहिँ आफ्नो विष शरीरभित्र प्रवेश गरिरहेछ भने मान्छे भन्ने।
3: सर्पहरूको प्राकृतिक वासस्थान चाहिँ कस्तो हुन्छ? तिनीहरू मुख्यतया कति उचाइमा बस्छन् कि संसारमा जता पनि पाइन्छन्?
2: समुद्र सतहदेखि लिएर, अथवा समुद्रमै पनि त पाउँछन् नि, होइनदेखि लिएर अहिलेसम्मको रेकर्ड हेर्दाखेरि सायद नेपालकै रेकर्ड होला, उच्च होला, 48 मिटरसम्म विषालु सर। त्यो पनि मैले नै पत्ता लगाएको, मुगु र डोल्पा जिल्लाको बीचमा टिलिसा भन्ने ठाउँमा 4800 मिटरको उसमा हिमालयन पिट भाइबर भन्ने सर्प चाहिँ फेला परेको। सायद त्योभन्दा पनि अझ माथितिर जान्छन् होला, तर मैले देखेको 48 मिटर, किन भन्दाखेरि त्योभन्दा माथि पनि त्यही किसिमको वातावरण वासस्थान थियो, होइन? अब मैले देखेको ठाउँबाट अलिकति माथि नजाने भन्ने त कुरै हुँदैन नि। र अब यो बीचमा थुप्रो ठाउँमा चाहिँ सर्पहरू बस्छन्, तर के हो भन्दाखेरि त्यही ठाउँमा पनि यदि कुनै ठाउँमा कहिले घाम नपर्ने, वर्षमा चाहिँ 2-3 महिना मात्र चाहिँ घाम पर्ने, अरू बेला चाहिँ एकदम चिसो, घामै नहुने, घामै कहिले नपर्ने, अँध्यारो हुने, अथवा भनौँ विभिन्न कारणवश चाहिँ तापक्रम एकदम कम हुने, त्यस्तो ठाउँहरूमा चाहिँ सर्पहरू पाउँदैन। अब देशको हिसाबले संसारमा त्यस्ता देश पनि छन् जहाँ चाहिँ सर्प नपाउने। अब न्युजिल्यान्ड एउटा देश हो, टापु हो, अहिले चाहिँ 2-3 किसिमका सर्पहरू बाहिरबाट सामानसँग गएको र त्यहाँ फेला परेको छन्, र न्युजिल्यान्डमा पनि सर्पहरू पाउँदैन थियो। त्यसपछि आइसल्यान्ड भन्ने चाहिँ उसमा पनि सर्पहरू पाउँदैन, अब त्यो त टापु भएर अब बाहिरबाट जानु पाएन, गर्नु पाएन। तर हामी कहाँ नै मैले चाहिँ दुई ठाउँमा, हाम्रो चाहिँ मुस्ताङ जिल्लाको माथिल्लो मुस्ताङमा पनि सर्पहरू छैन, अन्नपूर्ण बेस क्याम्पतिर पनि सर्पहरू छैन, त्यस्तो नेपालमा अरू ठाउँ पनि होला नि। त्यहाँ किन भन्दाखेरि वर्षभरिमा 2-3 महिना मात्र घाम पर्ने, अरू बेला चाहिँ तापक्रम एकदम कम हुने, अनि सर्पको लागि त्यो उपयुक्त वातावरण चाहिँ नभएर त्यहाँ सर्पहरू पाइँदैन।
3: अहिले चाहिँ जलवायु परिवर्तनलाई जोडेर मानिसहरूले सर्प माथितिर जान थाल्यो भनेर चर्चा गर्न थालेको पाइन्छ। हालैको वर्षहरूमा पनि काठमाडौँ उपत्यका सहित पहाड़ी र उच्च पहाड़ी क्षेत्रहरूमा सर्पहरू बढ़ी देखिन थालेको भनेर समाचारहरू पनि आएका छन्, कतिपय विज्ञहरूले पनि भनेका छन्। यो चाहिँ कस्तो अवस्था हो, तपाईँको अध्ययनले के भन्छ, पहिले नै पाइन्थे कि के हो?
2: यही कुरालाई लिएर चाहिँ मैले अध्ययन त मैले गरेको छैन, होइन? तर म एउटा कुरा के भन्न सक्छु भन्दाखेरि यो चाहिँ कुनै अध्ययन गरेर त्यसको परिणाम रिजल्ट आएको कुरा होइन भन्नेले चाहिँ हचुवाको भरमा भनेको हुन्। किन भन्दाखेरि मैले अघि पनि भने नेपालमा सबभन्दा बढी उचाइमासम्म पनि विषालु सर्पहरू भेटिएन, 4800 मिटरसम्म, होइन? अब यहाँ राजगमन किङ कोब्रा भन्ने सर्प छ, त्यो तराईदेखि लिएर झन्डै नै 3000 मिटरको उचाइसम्म भेटिन्छ। यहाँ किङ कोब्रा भन्ने सर्प त समशीतोष्ण जंगल भनिन्छ, दामनको सिम भन्ज्याङ टुप्पासम्म। मैले नेपालमा सबभन्दा बढी चाहिँ किङ कोब्रा देखेको दामनमा, छ्याप छ्याप थियो है। त्यहाँको लोकल मान्छेहरूलाई पनि थाहा छ किङ कोब्राको बारेमा, तिनीहरूले मार्दैन, तर तिनीहरूले एउटा कुरा के भने मैले देखाएको छु भन्दाखेरि यो सर्प हामी मार्दैनौ हजुर किन मार्दैनौ भन्दाखेरि यो सर्प भएको ठाउँमा चाहिँ अरू सर्प आउँदैन भन्छ उनीहरूले तर कारण के हो भन्दाखेरि सर्प मात्र खाने हो कि किङ कोब्रा अब त्यो कसैले देख्यो होला देखेन होला त्यो आफ्नो ठाउँमा छैन र दोस्रो कुरा चाहिँ ठुलो हुन्छ घरमा चाहिँ बिरलै आउने बाहिरै हुन्छ अनि मान्छेहरूले टाढाबाट देख्छन् टाढाबाट नजिक गयो भने फन बनाउँछ झन्डै नै आफ्नो शरीरको एक तिहाईले जमिनबाट उचाल्न सक्छ त्यो भन्नाले मान्छे दगुर्ने यो देख्यो भने भाग्ने यो गर्ने आफ्नो स्विच लिने हुन त त्यो सर्प देख्दैमा टोकिहाल्ने त होइन तैपनि अनि अरू सर्पको जस्तो यसको टोकाएको अब अहिलेसम्मको समाचार अनुसार चाहिँ नेपालमा किङ कोब्रा घाँटीमा झुन्ड्याएर हिँड्दै गरेको मान्छे बाहेक यो घरमा जंगलमा अथवा भवितव्यवश कहिले पनि त्यो टोकेर मान्छे मरेको धेरै घटना छैन बाहिर पनि एक दुईवटा मात्र इन्डियामा जमानामा अङ्ग्रेजको जमानामा चाहिँ एउटा अङ्ग्रेजले नै फेरि किङ कोब्रा आराम गरेको ठाउँमा खुट्टाले चाहिँ किल्लेपछि उसलाई टोकेर मरेको छ तर चाहिँ आजभोलिको उसमा कुनै त्यस्तो लिखित दस्तावेज छैन किङ कोब्रा टोकेर मान्छे मर्यो भन्ने कुराहरू होइन हामी कहाँ त अब हरियो सर्पहरू तराईमा पनि पाउँछन् कतिपय सर्पहरू अब किङ कोब्राको कुरा मैले अघि भनिहालेँ अरू सर्पहरू पनि यो कुनै नयाँ तलबाट आएर यो बढी उचाइ भएको ठाउँमा आजभोलि भन्दा पाइने अगाडि थिएन भन्ने कुरा चाहिँ यसो राजस्तो
3: कतिपयले चाहिँ काठमाडौँ उपत्यकामा गोमन सर्प पनि देखियो पहिले थिएन भन्ने कुराहरू पनि गर्छन् जलवायु परिवर्तनले गर्दा अथवा सामान ढुवानी गर्दा माथिले पनि उसको वासस्थान भयो भन्ने गर्छन् त्यो चाहिँ पहिले पाइएको केही रेकर्डहरू छ कि छैन
2: पहिले भन्दाखेरि यो अध्ययन अब जुन बेलादेखि हामीले सुरु गर्यौं अगाडिको चाहिँ त्यति त्यो सर्पहरूको संकलन गर्ने त अझ त्यस्तो चाहिँ भएको छैन अब काठमाडौँ राजधानी भएको हुनाले यहाँ थरी थरीका मान्छेहरू सुरुदेखि नै यहाँ विभिन्न किसिम को चाहिँ कुराहरू सुनिन्छ होइन अब कतिपय कुराहरू सही पनि होलान् कतिपय कुराहरू मानिसले बनाएको पनि होलान् होइन अब एउटा थेगो चाहिँ के छ भन्दाखेरि काठमाडौँमा तराईबाट ट्रकहरूमा काठहरू आउँछ अनि काठभित्र लुकेर त्यहाँ सर्पहरू आउँछन् यहाँ हुँदैन भन्ने कुरा होइन अब काठमाडौँ भन्दा पनि कति बढी चाहिँ उचाइ भएको ठाउँमा त सर्पहरू छन् काठमाडौँमा नहुने त कुरै भएन काठमाडौँको त इतिहास नै छ अगाडि चाहिँ सर्प बस्ने ठाउँ हो यो धार्मिक कुरातिर जानुहुन्छ भने दह थियो त्यसमा नागको राज थियो के भन्छन् नि त्यो त धार्मिक कुरा भयो तर काठमाडौँको जुन चाहिँ यहाँको हावापानी जुन चाहिँ यहाँको वातावरण यताउति कतिपय सर्पहरूलाई चाहिँ एकदम फेभर गर्ने के सर्पहरू चाहिँ यस्तो वातावरणमा हुर्किनलाई खाना बस्न सब भएको हुनाले मान्छेको इतिहासदेखि लिए नै यहाँ चाहिँ सर्पहरू थिए होला अब काठबाट नआउने होइन आए होलान् तर काठसँगै तराईबाट आएर मात्र होइन कि त्योभन्दा अगाडिदेखि नै यदि तपाईँ गोमनकै कुरा गर्नुहुन्छ भने आजभन्दा 20-25 वर्ष अगाडि नै यहाँ तीनटा गोमन फेला पारेर मान्छेले चाहिँ लेख लेखिसकेको छ त्यसमा एउटा मैले नै लेख लेखिसकेको छु 20 वर्ष अगाडिको एउटा किताबमा रेकर्ड राखेको छु मैले काठमाडौँको तीनटै प्रजाति पाउने भनेर त्यो भन्नाले नयाँ कुरा त केही पनि होइन नयाँ कुरा केही पनि होइन
3: टोकेको अथवा घाइते भएको बिरामी भएको ज्यानै गएको घटनाहरू देखिन्छ त्यो चाहिँ पहिले नसुनेको अथवा मानिसको भेट नभएको के हुन सक्छ
2: अब सर्पहरूको संख्या अगाडिको भन्दा अहिले केही मात्रामा चाहिँ पक्कै पनि बढ्यो हुनुपर्छ किन भन्दाखेरि धेरैलाई थाहा छ सर्पहरू मार्नु हुँदैन यिनीहरूले पनि प्रकृतिमा राम्रो भूमिका खेल्छन् यिनीहरूलाई मार्यो भने अनन्त गोता हामीलाई नै असर हुने हो भन्ने कुरा अनि जुन मान्ने प्रवृत्ति घटेको छ दोस्रो कुरा चाहिँ वातावरण जोगाउने होइन अगाडिको जस्तो वन विनाश डडेलो लाउने यताउति त्यो प्रवृत्ति पनि भएको छैन विषादीको प्रयोग पनि मान्छेले गर्छन् तर चाहिँ आफूले टार्गेट गरेको जीव जन्तु भन्दा अरू चाहिँ मर्ने त्यो चाहिँ अलिक कमै हुन्छ होइन त्यस्तो किसिमको अनि अगाडि पनि मानिसहरूलाई टोकाएको घटनाहरू हुन्थे अगाडि पनि मानिसहरू मर्थे होइन अब यसमा त म सबभन्दा एक नम्बरमा चाहिँ आजभोलि जुन हाम्रो मिडिया विभिन्न माध्यमहरू मोबाइल होइन टेलिफोन टिभी पत्रिका होइन अगाडि चाहिँ जस्तो भनौँ न हुम्लामा मकैबारी कुरेको मानिसलाई भालुले आक्रमण गरेर मानिसको मृत्यु भयो भने सायद त्यसको 3-4 दिनपछि बल्ल काठमाडौँमा खबर पुग्थ्यो होला अथवा पठाउँदैन होला अहिले चाहिँ भालुले त्यो मान्छे मार्ने हो भने कि भालुले मानिसलाई एक धापड मात्रै हिर्काएको छ भने पनि पाँच महिनाभित्र त्यो चाहिँ भाइरल भइसकेका हुन्छ क्या, सबै ठाउँ फैलिसकेका हुन्छ क्या। हात हातमा मोबाइल छ, मान्छेले समाचार पठाउँछन् होइन, कानले सुन्ने, आँखाले देख्ने, हेर्ने, पढ्ने, त्यो प्रकृतिले गर्दाखेरि यो कुरा चाहिँ बढी भएको हो। म त के भन्छु भन्दाखेरि खासै त्यो बढेको ऊ भएको चाहिँ होइन।
3: अवश्य हामी सर्प र प्रकृतिमा यसको महत्वको बारेमा छलफल गरौं। पारिस्थितिक सन्तुलनमा चाहिँ सर्पको के भूमिका हुन्छ? धेरैले चाहिँ सर्प चाहिँ एकदम चाहिन्छ भन्छन्, खास किन चाहिन्छ सर्प यो प्रकृतिमा?
2: प्रकृतिमा कुनै भूमिका नभएको जीव जन्तुको उत्पत्ति नै भएको हुन्छ भने हामी चाहिँ त्यसरी विश्वास राख्छौँ। अनि अब भए जति सबै जीव जन्तुको भूमिका यसले यस्तो काम गर्छ भन्ने किसिमको अब कतिपय चाहिँ मानिसलाई थाहा हुन्छ, कतिपयले चाहिँ मानिसलाई थाहा नहुनु भएको पनि हुनसक्छ होइन। अब सर्पकै बारेमा पनि ल भनौँ न, जसले सर्प सम्बन्धी काम गर्छ, अध्ययन गर्छ, ऊ गर्छ, उसलाई त अब उसले त धेरै उसको जुन चाहिँ नलेजको दायरा त्यो त धेरै माथि पुगिसकेको हुन्छ नि। उसलाई जति कुरा थाहा छ, एउटा साधारण नेपालको अनगन्टा रुद्रपश्चिमको कुनै गाउँमा बस्ने खेती किसानी गरेको मान्छेलाई त्यति थाहा हुने कुरै भएन। उसले त एक होरो जम्मै सर्पहरू विषालु हुन्छन्, यिनीहरूले जाने टोक्यो भने मान्छे मर्छन् भन्ने त्यही किसिमको त हो नि। अब एक नभएको मानिस बिस नभएको सर्प हुँदैन भने नेपाली उखान, त्यो किसिमले सोचिन्छ उनीहरूले। तर के छ भन्दाखेरि सर्पहरू अक्सर गरेर म के भन्छु भन्दाखेरि कहीँ सर्प सम्बन्धी बोल्नु पर्यो, यिनीहरूको महत्वको बारेमा कसैलाई चाहिँ बुझाउनु पर्यो, म चाहिँ सर्प र आगोको उदाहरण दिन्छु क्या। आगो भन्नु र सर्प भन्नु उस्तो उस्तै हुनु भन्छु, किन भन्दाखेरि आगोले पनि त नोक्सान गर्छ नि। तपाईँले आगोलाई कन्ट्रोल गर्नु भएन, जथाभावी प्रयोग गर्नुभयो भने आफ्नै जिउमा आगो लाग्न सक्छ, खानै पकाउँदाखेरि पनि पुरै घर डढेर खरानी हुन सक्छ। अथवा भन्नु आगोले नै जुन आगो चाहिँ हामी नियन्त्रण गरेर चाहिँ हामी आफ्नो जीवनको विभिन्न कुराहरू प्राप्त गर्नको लागि आगो नभइदिएको के अवस्था हुन्थ्यो? उही कुनै जमानामा पाषाण युगमा चाहिँ मानिसले जुन बेला आगोको उत्पत्ति बनाएको थिएन हुँदैन, त्यो बेला त कस्तो खानेकुरा खान्थे, के थियो उनीहरूको अवस्था होइन। अब अहिले जे जस्तो छ एक किसिमको भनौँ न, त्यो आगो नभएको त हुनै हुँदैन, तर खतरनाक पनि होइन। अब त्यस्तै किसिमले सर्पहरू पनि यदि हामीले जान्यौं, राम्रो किसिमले कन्ट्रोल उसमा नियन्त्रण गरेर गर्यौं भने हामीले धेरै फाइदा लिन सक्छौं। तर हामी चाहिँ लापरवाही गर्यौं, जथाभावी सर्पदाय सम्बन्धी छेडकानी गर्यौं भने नोक्सानी पनि हुन्छ होइन। यो त मानिससँग सम्बन्धित कुरा भयो। तर प्रकृतिमा के हो भन्दाखेरि सर्पहरू आफै पनि विभिन्न जीव जन्तुको चाहिँ आहारा भन्छन् क्या। कतिपय जीव जन्तुको मुख्य आहारा नै सर्प हुन्छ, जस्तो सर्पेन्ट इगल भन्छन्, काकातुल भन्ने ठुलो चिल मुख्य आहारा सर्पै हो, अनि ठुल्ठुलो त्यो राजहाँस भन्छ नि हामी, तिनीहरू उनीहरूको कतिपयको त खोजिए खोजिए गरेर खान्छन् यिनीहरूले सर्पहरूलाई। त्यसपछि सर्पहरूले जुन सुरुमै मैले भने संसारमा कुनै पनि सर्प चाहिँ शाकाहारी हुँदैन, जम्मै मांसाहारी हुन्छन्। किरा फटङ्गादेखि लिएर ठुल्ठुलो चाहिँ जीव जन्तु, चारखुट्टे जीव जन्तु चाहिँ उनीहरूलाई आफ्नो आहारा बनाउँछ। अनि त्यसमध्ये पनि डाइरेक्टली एकदम सोझै मानिसलाई जाने काम लाग्ने भनेको मुसाहरूको नियन्त्रण हो क्या। कतिपय सर्पले खोजी खोजिकन मेन जाने त्यो वर्षमा, जस्तो धामन सर्प हामी भन्छौँ, ऱ्याड स्नेक, अङ्ग्रेजीमा ऱ्याड स्नेक भनेकै त्यो मुख्य आहारा मुसाहरू भएको हुनाले। अब मुसाहरूलाई के भनिन्छ भन्दाखेरि मानिसले उत्पादन गरेको खेतमा बारीमा हुँदै बढ़िरहेको त्यो जम्मै गर्दाखेरि 50% चाहिँ नै अनाज मुसाहरूले नोक्सान गर्छ। हामीले कन्ट्रोलको विभिन्न माध्यम प्रयोग गर्दा गर्दै पनि 50% चाहिँ मुसाहरूले चाहिँ गर्छ, नोक्सान गर्छ, घरमा राखेको हो चाहे बाहिर उसको खेतीबारीमा हो। सर्प नभइदिएको भए अझ त्योभन्दा पनि बढी हुन्थ्यो भन्छ। कारण के हो भन्दाखेरि सर्पहरूले खोजी खोजिकन है मुसाहरू चाहिँ अब धुलोभित्र कहाँ 20-25 मिटर तल जमिनभित्र लुक्रिया हुन्छन् होइन। हाम्रो कुनै त्यस्तो तरिका छैन जुन चाहिँ त्यो 25 मिटर तल चाहिँ जमिनमा लुकेको मुसाहरू त्यसको परिवारलाई मार्न सक्नु हुँदैन होइन। यदि हामीले विषादी युज गर्छौँ त्यहाँ त्यो ठाउँमा चाहिँ विषयुक्त पानी पठायो अथवा पनि कुनै ग्यास पठायो भने त्यसले त वातावरणलाई पनि त्यसले नोक्सान गर्दैन होइन। तर सर्प के हो, त्यो 25 मिटर तल भए पनि त्यो सुँगेर ऊ गरेर त्यही ठाउँमा गएर खोजी खोजिकन मुसालाई काट्ने।
3: त्यो सँगसँगै जस्तो कतिपयले चाहिँ सर्पले हाम्रो वरिपरिको विषलाई सोसेर अथवा त्यो विषादी हावाहरूलाई चाहिँ सोसेर स्वच्छ बनाउँछ भन्छ, त्यो कतिको सत्यता छ त्यसमा चाहिँ?
2: मैले धेरै ठाउँमा स्पेसली मैले चाहिँ सबभन्दा अगाडि मैले मुस्ताङमा सुनेको हो, अरू ठाउँमा पनि छ होइन। अब यो चाहिँ अन्धविश्वास हो एक किसिमको होइन. अब अन्धविश्वास भन्दाखेरि अलिकति मानिसलाई नराम्रो लाग्ला, तर सदियोदेखि कतिपय मानिसहरूले विश्वास गर्दै त्यस्तो हुँदै हुँदैन, त्यस्तो हुँदै हुँदैन. अब तर अर्को बाटो के छ भन्दाखेरि सायद कतिपय कुराहरू हाम्रो धर्म संस्कृति हाम्रो चाहिँ जुन चाहिँ बुढापाकाबाट कुराहरू एउटा पिढीबाट एउटा जेनेरेसनबाट अर्को जेनेरेसनमा सर्दै आएको कुराहरू भनेपछि अब सुरुमा कुराको उत्पत्ति कसरी भयो हुनसक्छ भन्दाखेरि यी चाहिँ नि सर्पहरू मानिसलाई काम लाग्ने हुन् तर चाहिँ यिनीहरूलाई जोगाउनु पर्छ, यिनीहरूलाई चाहिँ मार्नु हुँदैन भन्यो भने अब त्यसको चाहिँ कारण पनि त भन्न सक्नु पर्यो होइन. अब आजभोलिको जस्तो हो एकदम वैज्ञानिक अनुसन्धान गरेर जस्तो भनौँ न अब कतिपय सर्पहरूको विषबाट एकदम राम्रो चाहिँ औषधि बनाइन्छ मानिसलाई है. मानिसलाई सर्पको विष भनेको दुई किसिमको हुन्छ, एउटा चाहिँ स्नायु प्रणालीलाई असर गर्ने, अर्को चाहिँ रक्त सञ्चार प्रणालीलाई असर गर्ने किसिमको. यसले चाहिँ शरीरमा रगत ब्लिडिङ पनि गराउने अथवा भनौँ त्यसलाई रगतलाई फेरि चाहिँ बग्न दिने त्यस्तो किसिमको पनि असर हुन्छ. कतिपयको रगतलाई चाहिँ स्टप गर्ने त्यो रोक्ने किसिमको पनि हुन्छ त्यो सर्पको उसमा होइन. त्यो भएको हुनाले त्यो ठुल्ठुलो सर्जरीमा दाँतको उसमा त्यो सर्पको विषबाट बनेको चाहिँ औषधि चाहिँ प्रयोग गरिन्छ. पेन किलरको रूपमा कोब्राकै भनौँ न कोब्रोक्सिन भनेको उसमा निकालेर मर्फिनले पनि त्यो क्यान्सरको ट्युमर यताउतिको जुन दुखाइ छ त्यो कम गर्नलाई चाहिँ कोब्रा सर्पको गोमन सर्पको विषबाट तयार पारेको त्यस्तो त्यो हुन्छ भनेपछि अब यो सर्पलाई नमारुन् यिनीहरूलाई जोगाउनु भनेर हाम्रो कुनै जमानामा कुनै पिढीको कहीँबाट चाहिँ यो कुरा ल सर्पको चाहिँ एउटा यो वातावरणमा भएको जति पनि दूषित कुराहरू विषालु कुरा छ त्यो जम्मै कुरा चाहिँ सोसेर आफूमा लिएर मात्र यिनीहरू चाहिँ विषालु भएका हुन्, नत्र विष कहाँबाट आयो भन्ने कुरा पनि भन्छ नि विषालु भन्ने कुरा होइन भन्ने कुरा. सर्पलाई नमारुन् जोगाउनु भन्ने किसिमले अभिप्रेत भएर भनेको पनि हुनसक्छ है.
3: हजुर, पानी र पर्वत विशेष बदली नेपालमा अहिले हामी सर्प कस्तो जीव हो यसको महत्व मानव सर्प द्वन्द घटाउने उपाय लगायतको बारेमा सरसरी विशेषज्ञ प्राध्यापक करण बहादुर शाहसँग कुराकानी गरिरहेका छौं. कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला.
4: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको पबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ. सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ.
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक.
6: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्. क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SDTV च्यानलहरू. वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा. आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147. शर्तहरू लागू हुनेछन्.

0: श्री ठाकुरा प्रश्न विचार उजालो रेडियो नेटवर्क।
1: उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz सँगै देशभरिका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनमा तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिँदो नेपाल। पानी र पर्वत विशेष बदलिँदो नेपालमा अहिले हामी सर्प कस्तो जीव हो, यसको महत्व, मानव सर्प द्वन्द घटाउने उपाय लगायतका बारेमा सरीसृप विशेषज्ञ प्राध्यापक करण बहादुर शाहसँग कुराकानी गरिरहेका छौं। कार्यक्रममा अब चाहिँ मानव सर्प द्वन्दका कारणहरूको बारेमा चर्चा गरौं। मानिस र सर्पबीच द्वन्द बढ्नुमा उसले टोक्नु मात्रै कारण छ कि अरू कारणहरू पनि देख्नुहुन्छ र के कारणले विशेष द्वन्द देखिन्छ अहिले?
2: यसो छ, यो सर्पहरू भनेको युरोपमा एकचोटि सर्वेक्षण रेडियो सर्वेक्षण गरिएको थियो, अथवा उसो भनौँ न टिभीमा सर्वेक्षण गरिएको थियो कि मानिसहरूलाई सबभन्दा बढी मनपर्ने वन्यजन्तु के हुन् भनेर। अनि मानिसहरूले चाहिँ त्यो मासु धेरै मैले मानिसहरूले चाहिँ एक नम्बरमा हात्तीलाई राखे, त्यसपछि बाघलाई राखे, गैँडालाई राखे, यो पनि किसिमले गर्दा गर्दा सर्प चाहिँ 11-12 नम्बरमा है क्या। भनेको मतलब के भन्दाखेरि संसारभरि नै सर्पलाई मान्छेहरूले त मन पराउँदैन। अब यसको चाहिँ रूप रङ र त्यसमा पनि चाहिँ जुन टोकाइ हो त्यसले गर्दाखेरि मान्छेहरूले चाहिँ यो जन्तु एक किसिमको हानिकारक नै हो भन्ने किसिमले चाहिँ सोचाइ छ। नेपालकै परिवेशमा कुरा गर्ने हो भने जुन अघिको उखान छ, एक नम्बरको मानिस हुँदैन, बिस नम्बरको सर्प हुँदैन भनेपछि एउटा त दिमागमै के बसिरहेको छ भन्दाखेरि यसबाट त कुनै फाइदा छैन, नराम्रो कुरा मात्रै छ, यसले यो टोक्छ मात्रै, यसले चाहिँ टोकेपछि मानिस मर्छन् भन्ने किसिमको होइन। तर अब यही कुरा मात्रै सोच्ने हो भने त अहिले त संसार धेरै अगाडि बढिसकेको छ नि। विकसित राष्ट्रहरूमा सेकेन्ड वर्ल्ड वार पछि इङ्ल्यान्डमा 2 मान्छे मात्र मरेका छन् सर्पको टोकाइबाट, जबकि त्यहाँ पनि विषालु सर्पहरू छन्। अनि त्यो पनि कस्तो भन्दाखेरि त्यो विषालु सर्पले टोकिसकेपछि औषधि प्रयोग गर्ने बेलामा औषधिको रिएक्सन भयो, अनि त्यहाँ रिएक्सनको औषधि यताउति मिलेन के भयो, त्यसरी मरेको छन्। तर सर्पले नै टोकेर जाने मरेको चाहिँ छैन क्या। यति विज्ञानले विकास गरिसकेको छ कि ठिक समयमा चाहिँ यदि औषधिको प्रयोग गर्ने हो भने जोगाउन सकिन्छ। तर कतिपय मानिसलाई यही कुरा थाहा छैन। हाम्रो देशको परिप्रेक्ष्यमा अझै पनि सर्पको टोकाइ भयो भने सबभन्दा सजिलो के छ, झाडफुक होइन, जुन गाउँघरमा प्रचलित कुराहरू छन्, मेरो जम्मै साइकोलोजिकल ट्रिटमेन्ट हो क्या यो। अब कतिपय अवस्थामा ठिक पनि होला, तर जम्मै अवस्थामा चाहिँ यो चाहिँ ठिक हुँदैन। अनि दोस्रो कुरा चाहिँ के भन्दाखेरि प्रचार प्रसारमा पनि नराम्रै कुरा भन्ने मान्छेले होइन, अहिले पनि कतिपय ठाउँमा सर्प देख्यो कि खोजी खोजी मार्ने प्रवृत्ति त अहिले पनि छ नि। त्यो भएको हुनाले अरू जीव जन्तुको दाँजोमा मानिसले मन नपराउने, एउटा दुश्मनको रूपमा हेर्ने, फाइदा केही पनि थाहा नभएको होइन, त्यो कारणले गर्दाखेरि द्वन्द बढ्दै गयो।
1: सर्पहरू मानव बस्ती नजिक चाहिँ किन आउँछन् र कुन समयमा अलिकति बढी सक्रिय हुन्छ?
2: सर्पहरू चिसो रगतका भएको हुनाले बाहिरको वातावरण चिसो बढी हुने बित्तिकै यिनीहरूको शरीरको तापक्रम पनि घट्न जान्छ, अरू यिनीहरू चाहिँ न्यानो ठाउँको खोजीमा हुन्छन्। त्यस्तै बाहिर चाहिँ एकदम धेरै तापक्रम बढेको छ भने यिनीहरू चाहिँ चिसो ठाउँको खोजीमा हुन्छन्। त्यो भएको हुनाले यिनीहरू उपयुक्त वातावरणको खोजीमा पनि घरभित्र आउने हुन्। चिसोको बेलामा चाहिँ गर्मीको लागि, गर्मी प्राप्त गर्नको लागि, गरम ठाउँ प्राप्त गर्नको लागि आउने हुन् वातावरण घरभित्र अथवा भनौँ मानिस बस्ती नजिक। गर्मी भएको समयमा चाहिँ चिसो ठाउँ खोज्नको लागि आउने हुन्। तर त्योभन्दा पनि बढी जाने के हो भन्दाखेरि खानेकुराको लागि आउने हुन् यिनीहरू। कतिपय सर्पले रुचाउने, जस्तो अघि मैले भने मुसा जाने कतिपय सर्पको मुख्य आहार हुन्छ। अब मुसाहरू मानिस बस्ती नजिकै बढी हुन त जंगलमा पनि नपाउने होइन, तर बढी त घरभित्रै हुन्छन् नि, घरभित्र मुसाहरू हुन्छन् बढी होइन, त्यो मुसा खोज्नलाई आउने हुन्। त्यसपछि भित्तामा माउसुलीहरू भयो, छेपाहरू, भ्याक्ताहरू होइन, यस्ता विभिन्न भनौँ मानिस बस्ती नजिक गर्मी भएको समयमा चाहिँ चिसो ठाउँ खोज्नको लागि आउने हुन्। तर त्योभन्दा पनि बढी जाने के हो भन्दाखेरि खानेकुराको लागि आउने हुन् यिनीहरू। कतिपय सर्पले रुचाउ

0: तिनीहरूलाई प्राप्त गर्नलाई सर्पहरू घरभित्र आउने, बसी नजिक आउने, कतिपय सर्पहरूले चाहिँ बास्नाबाट आफ्नो खानेकुरा पनि पत्ता लगाउँछन्। एउटा सर्प चाहिँ हिँडेको बेलामा, रेस्ट गरेको बेलामा सर्पले चाहिँ आफ्नो दुई काप्रे जिब्रो जुन बाहिर निकालेर टाइम टाइममा बाहिर निकाल्ने अनि भित्र लगाउने जुन गर्छ नि, उसले त्यो जिब्रो निकाल्नुको मतलब के हो भन्दाखेरि उसले चाहिँ नि त्यो हावामा कस्तो गन्ध आइरहेछ त्यो कुरा चाहिँ जिब्रोबाट थाहा पाउने। हावाबाट खानेकुराको गन्ध पनि आएको पनि हुनसक्छ, कुनै दुश्मनको गन्ध आएको पनि हुनसक्छ। त्यो भएको हुनाले टडाईबाट पनि घरभित्र धेरै मुसा छन् भने घर नजिक आएर हुनसक्छ, उसले चाहिँ थाहा पायो घरभित्र मुसाहरू छन् भन्ने।
1: सर्प संरक्षण र द्वन्द न्यूनीकरणको बारेमा पनि चर्चा गरौं। सर्पहरूको संरक्षणको लागि चाहिँ अहिले पूजा अहिले तपाईँले भनिहाल्नुभयो, अहिले पनि उसको फाइदा भन्दाखेरि पनि नोक्सानको बारेमा थाहा छ भन्ने किसिमको, पछिल्लो समयमा त्यस्ता सचेतनाका कार्यक्रमहरू कतिको हुन थाल्छन् र के गर्नु आवश्यक छ बुझाइ बढाउनको लागि?
0: मैले अब मुख्य रूपमा दुई तिनवटा कुरा गर्नुपर्ने मैले लेखेको छु। एउटा त के हो भन्दाखेरि स्कूलको पाठ्यक्रममा सर्प सम्बन्धी अनिवार्य रूपमा राख्नु पर्यो, विषय राख्नु पर्यो। सर्पहरूकोले प्रकृतिमा कस्तो भूमिका खेल्छन्, मानिसहरूको लागि कुन अवस्थामा हानिकारक हुन्छन्, कुन अवस्थामा चाहिँ लाभदायक हुन्छन्, होइन, किन जोगाउनु पर्यो, यदि सर्पले टोकी नै हाल्यो भने पनि कस्तो किसिमको प्राथमिक उपचार हुन्छ, खास उपचार कहाँ गएर प्राप्त हुन्छ, यस्तो विभिन्न कुराको जानकारी स्कूल पाठ्यक्रममा पनि राख्नु पर्यो। त्यसपछि ठाउँ ठाउँमा मानिसहरूलाई जानकारी गराउनु पर्यो, होइन, संरक्षणको मूलक सर्पहरूलाई किन जोगाउने भन्ने किसिमको, त्यसपछि कसरी जोगिने भन्ने कुरा हो क्या। साधारणतया जुन बेला सर्पको बढी बिग्रिगी हुन्छ, विशेष गरिकन तराई क्षेत्रहरूमा नाङ्गो खुट्टाले नहिँड्ने, चप्पल लाएर चाहिँ नहिँड्ने, राम्रो चाहिँ खुट्टाको प्रोटेक्सन, जुत्ता बुट, बाहिर जाने मोटो कपडा, होइन, अनि राति हिँड्ने बेलामा त्यो टर्च लिएर उज्यालोमा हिँड्ने, त्यस्तै पर्यो भने अब पुरानो बेलामा चाहिँ लट्ठी लिएर लट्ठी टेक्दै मान्छेहरू हिँड्थ्यो नि। अब त्यो लट्ठी टेक्दै हिँड्नु जमिनमा चाहिँ त्यो लट्ठीको आवाजले गर्दाखेरि सर्पहरूको के हुन्छ भन्दाखेरि हामीहरूको जस्तो कान हुँदैन, त्यो अरू छेपारो भ्याकुतैरो जस्तो भित्री कान पनि हुँदैन उनीहरूको। सर्प भनेको कानै नसुन्ने जन्तु हुन् कान नभएर, तर आवाज चाहिँ यिनीहरूले चाहिँ पत्ता लगाउँछन्। त्यो चाहिँ जमिनमा जति किसिमको भाइब्रेसन हुन्छ, कम्पन हुन्छ, त्यो कम्पन शरीरले यिनीहरूको जति त्यो शरीरको भाग जमिनमा त्यहाँ छोएको हुन्छ त्यसबाट कम्पनी यिनीहरूले ग्रहण गर्छन्, थाहा पाउँछन् केही नजिक खतरा छ, होइन, त्यस्तो किसिमको क्या। गाई बस्तुमा चाहिँ घन्टी मार्ने, मान्छेहरूले चाहिँ लट्ठी लिएर हिँड्ने भने, लट्ठी टेकेर यो थर्काएर जमिन थर्काएर जमिनमा टेकेर आवाज निकालेर हिँड्नु भनेको त्यो सर्पहरूले थाहा पाएर बाटो बाटो जाने आफ्नो बाटो लागुन् भन्ने त्यो किसिमको सोचाइ पनि हो। भुइँतलामा सोच्ने बेलामा चाहिँ राम्रो प्रिकसन सावधानी लिनु पर्यो, भुइँतला मात्र होइन माथितिर पनि चढ्न सक्छन् कतिपय सर्पको प्रजातिहरू, होइन, खाटमाथि सुत्ने बेलामा पनि खालि त्यो झुल लाउने भन्छन्, लगाएको अवस्थामा पनि झुलको बाहिरबाट टोकेको घटनाहरू पनि भएको छन् नेपालमै। झ्यालको नजिक झुल राखेर झ्याल खुलै राखेर बाहिरबाट करेन्ट सर्प आएर त्यो झ्यालमा चढेर त्यो बाहिरबाट टोकेर पनि मरेको घटना हो। त्यो भएको हुनाले अब आफूले के सम्झिनु पर्यो भन्दाखेरि झ्यालको त्यहाँबाट पनि त्यो टोक्न सक्छ भित्र आएर, अथवा भनौँ झुल त लगाऊ तर झुल लगाउनुभन्दा अगाडि नै बेडमा सर्प थियो, अगाडि नै चढिसकेको थियो, होइन, यसो त्यो सुत्नुभन्दा अगाडि तराई क्षेत्रमा विशेष गरिकन भुइँतलामा सुत्ने यताउति तिनीहरूले चाहिँ राम्रोसँग बिस्तारा चेकिङ गरेर, होइन, त्यहाँ सर्प छ कि आराम गरिरहेछ कि यताउति भन्ने कुरा मलाई थाहा भएको सुदूरपश्चिमको त्यो महेन्द्रनगर कन्दनपुरमा त धेरै धेरै त्यो टोकाहरू, दुईवटा त मेरै परिवारको राति सुतेको बेलामा त भएको थियो। यो विगत यो छ सात वर्षभित्र दुईजना मेरो आफ्नै घरको दुईजना मेरो चाहिँ एकजना भतिजी बुहारी र उसको छोरालाई टोकेको छ, बेग्लै बेग्लै टाइममा जोगाउनै एकदम गाह्रो पर्यो, त्यस्तो करेन्ट सर्पले टोकेको छ क्या। उनीहरूले त्यही राति सुतेको बेलामा एउटाको चाहिँ नि बेडभित्रै अगाडि नै रहेछ सर्प, अर्को चाहिँ नि त्यो झुलझुल केही लगाएको थियो नि त्यो त्यस्तो अवस्थामा, त्यो हुनाले झुल कसेर त्योभन्दा अगाडि चाहिँ चेकिङ गरेर अनि बत्ती बालेर ऊ गरेर विभिन्न किसिमको त्यो एउटा त्यो भइहाल्यो। कदम कदाचित चाहिँ टोकी नै हाल्यो भने पनि प्राथमिक उपचार चाहिँ सबैलाई सिकाउनु पर्छ है। तराईमा बस्ने मानिसहरू सबैलाई ठाउँ ठाउँमा गएर वडा कार्यालयमा गएर त्यो भनेको के हो भन्दाखेरि त्यहाँका जुन पदाधिकारीहरू छन् तिनीहरूलाई चाहिँ सिकाएर सर्पले टोकिहाल्यो भने प्राथमिक उपचार यो हो यसरी गर्नु भनेर उनीहरूले सिकिसकेपछि उनीहरूले त अरूलाई पनि सिकाउँछन् नि, सबैलाई त त्यो सिकाउने कुनै गाह्रो पनि होइन, केही पनि होइन।
1: प्राथमिक उपचारमा चाहिँ के गर्नुपर्छ के गर्नु हुँदैन?

0: विशेष गरिकन विषालु सर्पको टोकाइमा चाहिँ प्राथमिक उपचारको मुख्य लक्ष्य भनेको के हो भन्दाखेरि विष चाहिने शरीरभित्र फैलिनु नदिनु हो, अरू केही पनि होइन। 30-40 वर्ष अगाडिको ट्रिटमेन्टको र अहिलेको सर्पको टोकाएको जुन प्राथमिक उपचार छ त्यो चाहिँ फरक छ। अगाडि जाने पढेको इभन मेडिकल साइन्समै पनि त्यो टोकिसकेपछि एकदम कडा किसिमको जाने पट्टीले चाहिँ डोरीले बाँध्नुपर्छ, ऊ गर्नुपर्छ, होइन काट्नुपर्छ, आगोले डाम्नुपर्छ, यस्ता विभिन्न विभिन्न तरिकाहरू थियो क्या। अब अहिले जाने यो जम्मै तरिका चाहिँ हानिकारक, त्यो गर्नु हुँदैन। टोकेको ठाउँ तल माथि प्रेसर ब्यान्डेजहरू, हल्का किसिमको प्रेसर पर्ने किसिमले हामी क्रिप ब्यान्डेज भन्छौँ नि, लामो किसिमको। यदि चाहिँ हातको पन्जामा टोकेको छ भने औँला समेत गरेर त्योभन्दा माथि बेरेर हल्का किसिमले माथि कुमसम्म जाने त्यो भन्नु पर्यो। त्यसले के गर्ने हो भन्दाखेरि त्यो जहाँ जानेर टोकेको विष एकैचोटि त सर्दैन, विष सर्ने जुन चाहिँ गति हो त्यसलाई रोक्ने हो। इभन चाहिँ अब मान्छेहरू अर्कै भन्छ नि, हातमा टोक्यो खुट्टामा टोक्यो भने त ल त्यो क्रिप ब्यान्डेज बाँध्ला, तर अरू जिउमा टोक्यो, निधारमा टोक्यो, पिठीमा टोक्यो, पेटमा टोक्यो, के गर्ने भनेदेखि टोकेको ठाउँमा ब्यान्डेज बाँध्ने हो। टोकेको ठाउँ त्यसको चाहिँ अलिकति चारैतिर जो त्यो ठाउँको जुन ऊ छाला हो त्यो ठाउँको शरीरको भागमा चाहिँ केही प्रेसर परोस् ताकि त्यो फैलिने गति जाने कम होस् भन्ने कुरा हो।
1: अर्को धुने कुरा चाहिँ एकदम धुनुपर्छ, त्यहाँ पानीको फोहोरै हान्नुपर्छ भन्छन् कसैले।
0: अनि घाउमा चाहिँ धुनु त्यो ठिकै हो, साबुनले धुनु, घाउले धुनु भने, तर त्योभन्दा अगाडि सबभन्दा अगाडि गर्ने चाहिँ त्यो ब्यान्डेज दिने हो, क्रिप ब्यान्डेज दिने हो। त्यसपछि घाउ धुनु भनेको त ठिकै हो नि, त्यतिको विकास होइन। काट्ने, आगोले डढाउने, यस्तो त्यो किसिमको गर्नु, काट्यो भने झन् राम्रो हुन्छ। रगतमा असर गर्ने सर्पको विष पऱ्यो भने त काट्दाखेरि त झन् बडी ब्लिडिङ गराउँछ।
1: त्यससँगसँगै कतिपयले चाहिँ सर्प टोकिसकेपछि सर्प कस्तो रहेछ, सानो बच्चा रहेछ विष लाग्दैन भन्छन् कसैले, कसैले ठुलो रहेछ लाग्छ भन्छन्। सानो र ठुलोमा कति फरक हुन्छ, विष हुन्छ कि हुँदैन?
0: विषालु सर्पको कस्तो छ भन्दाखेरि वयस्क सर्पमा जति विषको शक्ति हुन्छ बच्चामा पनि त्यति नै हुन्छ। विषको मात्रा ठुलोमा बढी होला, बच्चामा कम होला, होइन, तर त्यसको विषको चाहिँ जुन स्ट्रेन्थ हो त्यो बच्चामा पनि त्यति नै हुन्छ। भनेको मतलब के हो भन्दाखेरि भर्खर अन्डाबाट अथवा अन्डाबाट चाहिँ नै बाहिर टाउको मात्र निकालेको छ त्यही अवस्थामा टोकेर चाहिँ यदि विषभित्र ऊ गर्यो भने त्यो मान्छे मर्न सक्छ। त्यही भएर बच्चा भनेर हेल्थ चेक कहिले पनि गर्नुहुन्न। विषालु सर्पको विष चाहिँ धेरै चाहिने पनि होइन मान्छे मर्नको लागि। जस्तो तपाईँलाई म भन्छु, करेट जातिको सर्पहरूको 6 मिलिग्राम विष मान्छे मार्न पर्याप्त हुन्छ। 6 मिलिग्राम भनेको त के हो, एक ठाउँमा भन्दा नि कम हुन्छ, 1000 मिलिग्रामको 1 ग्राम हुन्छ भन्नुहोस् त, 6 मिलिग्रामले चाहिँ मान्छे मर्छ। गोमनहरू कोब्राहरूको चाहिँ 12 मिलिग्राम हो, भनेपछि 6 मिलिग्राम त करेट सर्पको बच्चामा पनि बढी हुन्छ, त्यो 6 मिलिग्राम मात्र किन।
1: सर्पको टोकाइपछिका गलत धारणाहरू अहिले तपाईँले भनिहाल्नुभयो, कतिपय ठाउँमा झारफुकको कुराहरू पनि हुन्छ, कतिपय ठाउँमा परम्परागत उपचार विधि होला, कस्ता किसिमका गलत धारणाहरू अथवा ती जोखिमपूर्ण धारणाहरू तपाईँले पाउनु भएको छ र त्यसलाई सुधार्न के गर्नु पर्ला?
0: पुरानो कुराहरू झारफुक यताउति यो जुन गाउँले तरिका छन्, अब अहिलेको परिप्रेक्ष्यमा कस्तो छ भन्दाखेरि मानिलियो एउटा कुनै गाउँको अनगन्डा ठाउँमा सर्पले टोक्यो, विषालु सर्पले टोक्यो, त्यो ठाउँबाट त्यो मानिसलाई चाहिँ बोकेर जहाँ सर्पको टोकाएको इलाज हुने हो त्यो हस्पिटलमा पुग्न 1 दिन लाग्छ, कहिलेकाहीँ 2 दिन लाग्छ, होइन। भनेपछि त त्यो 2 दिनसम्म त त्यो सर्पले यदि चाहिँ विषको मात्रा पुरा शरीरभित्र पठाएको छ भने त मान्छे त बाँच्ने कुनै सम्भावना हुँदैन। अब कहिलेकाहीँ कस्तो हुन्छ भन्दाखेरि त्यस्तो अवस्थामा त्यो मान्छेलाई ल्याउने त हो, तर त्योभन्दा अगाडि त्यसलाई चाहिँ अलिकति झाडफुक यताउति यो गर्यो भने के हुन्छ भन्दाखेरि कहिलेकाहीँ मानिस चाहिँ नि हार्ट अट्याक भएर सर्पले मलाई टोक्यो म त पक्का मर्छु भन्ने किसिमको हुन्छ नि। त झाडफुक यताउति भनेको के हो भन्दाखेरि मैले अघि पनि भने यो मनोवैज्ञानिक इलाज हो, त्यो मानिसहरूलाई चाहिँ विश्वास हुन्छ। गाउँघरतिर अथवा भनौँ सहर बजारै नजिकतिर पनि कतिपय मानिसलाई चाहिँ यो गुरुबा, यो चाहिँ वैद्य, यो फलाना मान्छे, यसले चाहिँ योभन्दा अगाडि पनि सर्पको टोकाएको झारफुक गरेर ठिक पारेको थियो, मलाई गर्यो म पनि ठिक हुन्छु भने त्यो किसिमको सोचाइ हुन्छ नि, आत्मबल। त्यो भएको नानी कतिपय अवस्थामा सर्पकोले टोक्यो विषय इन्जेक्ट गरेर हुनसक्छ, विषय नभएको सर्पको पनि हुन सक्छ त्यस्तो अवस्थामा होइन. त्यही भएर त्यो आत्मबल दिने मान्छेलाई चाहिँ जुन हार्ट अट्याक भएर मर्ने सम्भावना हो त्यसलाई चाहिँ नि रोक्ने यो झाडफुक यो विभिन्न जुन हाम्रो पारम्परिक औषधि गर्ने जुन तरिकाहरू छन् तिनीहरूले यस्तो कुरामा चाहिँ मद्दत गर्छन् हेल्प गर्छन्. तर चाहिँ नि जहाँ चाहिँ अब त्यस्तो ठाउँमा पनि यो प्राथमिक उपचारको पनि भूमिका छ त्यहाँ होइन त्यस्तो ठाउँमा पनि थाहा पाइराख्नु पर्यो कसरी गर्ने भनेर. दोस्रो कुरा चाहिँ यदि चाहिँ नि नजिक शहरी क्षेत्रमा अस्पतालमा लगेर चाहिँ सर्पको टोकाएको औषधि त्यहाँ पाइन्छ भने ढिला गरेर झाडफुक तिरेर त्यो लाग्नुहुन्न तत्कालै. बरु चाहिँ म त के भन्छु भन्दाखेरि एक घण्टामा दुई घण्टामा पुगिने हो गाडीमा छ यताउति छ मोटरसाइकलमा छ भने पेसेन्टलाई कहिले पनि हिँडाउनु हुन्न है. फेरि त्यो पनि छ विषालु सर्पले टोकेको पेसेन्टलाई कहिले पनि हिँडाउनु हुन्न. बरु बोक्ने हिँडायो भने जति चलायो मान्नु भयो जति हातखुट्टा चलायो टाउको चलायो जिउ चलायो विष चाहिँ शरीरभित्र फैलिने सम्भावना त्यति नै बढी हुन्छ. अघि चाहिँ एउटा म भन्नु बिर्सेको कुरा के हो भने हातखुट्टामा चाहिँ टोकेको छ विषालु सर्पले उठेछ भने त्यो क्रेप बेन्डेज सँगसँगै त्योसँग एउटा काठ बाँधेर त्यो हातखुट्टा चल्न दिनु हुँदैन क्या. इभन त्यो गाडीमै राखेर बोकेर गर्दाखेरि पनि त्यो हातखुट्टा चाहिँ चल्न दिनु हुँदैन त्यस्तो गर्नुपर्छ. शहरी क्षेत्रमा त्यो झाडफुकतिर लाग्नुहुन्न बट त्यति नै हुनेछ त्यो गर्नै पर्ने अथवा भनौँ विभिन्न किसिमको हुन्छ नि पेसेन्ट पार्टीको. अब यहाँ हेर्नुहोस् मैले यो यो कुरा कस्तो छ भन्दाखेरि पूर्वी नेपालतिर कतिपय हस्पिटल जिल्ला लेभलको अस्पतालमा सर्पको टोकाए सम्बन्धी औषधि नै त्यहाँ दिँदैन डक्टरहरूले. किन भन्दाखेरि त्योभन्दा अगाडि पेसेन्टहरू कुनैले चाहिँ आफ्नो सर्पले टोकेको पेसेन्ट त्यहाँ लिएर गयो त्यहाँ ट्रिटमेन्ट गर्दा गर्दै पेसेन्टको मृत्यु भयो त्यसपछि मान्छेले डक्टरलाई पनि पिटेको अस्पतालमा पनि तोडफोड गरेको यस्ता विभिन्न घटनाहरू भएको घटनाहरू छ. त्यो भएर चाहिँ हामी कहाँ चाहिँ हुँदैन अर्कै ठाउँमा लिएर जाउँ भने त्यसमा पनि मैले देखाएको छु. अनि अब ठाउँको नाउँ नलिउँ दुई ठाउँमा चाहिँ मैले चाहिँ सुनेको छु भित्र अहिलेको जुन चाहिँ आधुनिक चिकित्सा हो एन्टी स्नेक भेनम सिरम दिइराख्ने छिनछिनमा बाहिर ल्याएर फेरि झाडफुक गर्ने त्यस्तो पनि गरिरहेको छ दुई जिल्लाहरूमा है ठाउँको नलिउँ. किन भन्दाखेरि यदि कदम कदाचित भित्र उपचार गर्दा गर्दै त्यो एन्टी स्नेक भेनम दिएर पनि ग्यारेन्टी त हुँदैन त बाँच्न पाउँछ भने ढिला ल्याएको हुन्छ होइन एकदम त्यहाँ चाहिँ पेसेन्ट मऱ्यो भने फेरि उही डक्टरलाई पिट्ने तोडफोड गर्ने दुनियाँ हुँदैन. त्यो भएको हुनाले ल तिमीहरूको आफ्नो पनि गर अब त सेफ साइडमा बस्यो नि त्यस्तो किसिमको पनि गरेको
1: नेपालमा प्रयोग हुने प्रति विष जुन छ भनेको सर्पको टोकाईमा प्रयोग हुने प्रति विष छ त्यो चाहिँ कहाँ बन्छ र यसको प्रकृति कस्तो हुन्छ.
0: अब हामीले नेपालमा अहिलेसम्म भारतबाट नै ल्याउने हो भारतको तिन चारवटा ठाउँमा छ होइन त्यो पनि टेन्डर गरेर के गरेर जानेर लिएर आउँछन् बसेनी धेरै गाह्रो काम हो त्यहाँबाट ल्याउनु भनेकै पनि धेरै ठुलो काम हो. किन भन्दाखेरि इन्डियामा पनि अहिले अगाडिको जस्तो धेरै मात्रामा पनि बन्दैन मैले सुनेको एउटै ठाउँमा बन्द पनि भइसकेको छ. अनि उनीहरूले चाहिँ आफ्नै देशमा चाहेको जति मात्रा उनीहरूलाई चाहियो त्यति मात्र नै उनीहरूले चाहिँ उत्पादन गर्न सकेको छैन भन्ने कुरा पनि सुनियो होइन. ल्याउने चाहिँ इन्डियाबाट हो त्यसलाई चाहिँ पोलिभेलेन्ट भन्छन्. त्यो भनेको चारवटा चाहिँ सर्प प्रजातिको टोकाएको विरुद्धमा हो. कमन कोब्रा छ त्यसमा कमन क्रिट छ रसेल्स भाइपर भन्ने बाघे साब हामी कहाँ पनि छ र अर्को चाहिँ सस्केल्ड भाइपर भन्ने छ. त्यो सस्केल्ड भाइपर भन्ने चाहिँ हामी कहाँ पाउँदैन तर यो रसेल भाइपर हामी चाहिँ बाघे साँप भन्छौँ सुस्कार पनि भन्छौँ त्यसपछि करेट भयो कमन करेट र कोब्रा यो तीन किसिमको सर्प चाहिँ हामी कहाँ पाउँछन्. अब टोक्ने मध्ये चाहिँ यो तीन मात्रै हुँदैन कहिलेकाहीँ अरू पनि हुन्छन्. भाइपर जातिको सर्पले पनि टोक्या हुन्छ कहिलेकाहीँ किङ कोब्रा पनि टोक्ला. किङ कोब्राको इन्डियामा पनि बन्दैन स्पेसल थाइल्यान्डमा बन्छ औषधि होइन. तर मैले चाहिँ लिटरेचरमा के पढेको छु भन्दाखेरि यो तीन किसिमको सर्प बाहेक यदि अरू सर्पले टोकेको छ भने पनि यो एन्टी स्नेक भेनम दियो भने के फाइदा हुन्छ भन्ने कुरा जुन कुरामा म पनि विश्वास गर्छु. किन म विश्वास गर्छु भन्दाखेरि सर्पको विष भनेको अमाइनो एसिडले बनेको हुन्छ होइन. अमाइनो एसिड भनेको जुन चाहिँ रसायन हो त्यो चाहिँ विभिन्न सर्पहरूको उसमा एउटा सर्पको प्रजातिमा 12-13 किसिमको पाउँछ त्यो बीसमा अनि जम्मै जति पनि संसारभरि सर्वहरू पाउने तिनीहरूको जम्मै गरेर 20-25 किसिमको अमाइनो एसिड त्यसमा पाउने हो। जति पनि सर्पको विषको मानिसलाई असर गर्ने किसिमको जुन गुणहरू हो नि त्यो चाहिँ यही अमाइनो एसिडको कारणले गर्दाखेरि हो। त्यो जुन एन्टिस्नेक भेनम जुन औषधि हो त्यसले के गर्ने भने यसलाई चाहिँ मार्ने हो कि न्युट्रलाइज गर्ने हो कि त्यो सर्पकै विषबाट बनाइने हो। त्यो भएको हुनाले जति पनि सर्पहरूले टोक्छन् आखिर यही कोब्रामा भएको अमाइनो एसिड तिनीहरूको विषमा हुने हो, रसेल भाइबरकै उसमा भएको जाने त्यसमा हुने हो, करेट जातिकै बीचमा भएको अमाइनो एसिड तिनीहरूको बीच हुने। त्यो भएर के न के फाइदा हुन्छ भन्ने कुरा लिटरेचरमा लेखेको छ क्या। अब जस्तो हरियो सर्पले हामी कहाँ टोकेको छ भने हरियो सर्पको त छैन, इन्डियामा पनि छैन, तर यही दियो भने फाइदा हुन्छ भनेर विशेषज्ञहरूले चाहिँ लेखेको कुरा चाहिँ मैले पढेको छु, मैले भनिहालेँ नि।
1: नेपालमा पनि प्रति विष उत्पादन चाहिँ छैन, नेपालमा उत्पादन गर्न चाहिँ सकिँदै सकिँदैन, किन नगरेको होला?
0: अब यो भनेको त्यो सानो प्लान्ट र सिटामोल अथवा भनौँ हरुवा खोकी लागेको औषधि सिरप यताउति त्यस्तो प्रड्युस गरेको जस्तो होइन, यसको लागि चाहिँ धेरै ठुलो प्लान्ट चाहिन्छ। अब यसमा घोडा पाल्नु पर्यो, हजारौं हजार सर्पहरू पाल्नु पर्यो, एक्सपर्टहरू हुनु पर्यो, सर्प समात्ने मान्छे हुनु पर्यो, सर्प जाने पाल्नु पर्यो, खुवाउनु पर्यो, सर्पको ब्रिडिङ गराउनु पर्यो भनेपछि धेरै धेरै यो ठुलो ऊ हो क्या, प्रोजेक्ट हो क्या, योजना हो। तर नेपाल सरकारले जाने गर्नु सक्नु पर्थ्यो, जमानादेखि गर्न सक्नु पर्थ्यो। मलाई थाहा छ जापान स्नेक इन्स्टिच्युटले आजभन्दा 30 वर्ष अगाडि यहाँ चाहिँ सर्पको टोकाएको विरुद्धमा बनाउने औषधि चाहिँ बनाउने भनेर एकजना हाम्रो भेटेनरी डाक्टर साहब हुनुहुन्थ्यो, उहाँले चाहिँ स्वर्गीय भइसक्नुभयो। उहाँको एनजिओ थ्रु जापानबाट जापान स्नेक इन्स्टिच्युटको मान्छेहरू आएर स्नेक एक्सपर्ट आएर चितवनमा चाहिँ जग्गा पनि किनेको थियो, गरेको थियो, तर चाहिँ नेपाल सरकारले चाहिँ पर्मिसन दिएन त्यो बेला, विभिन्न कारण थियो होला। त्यसपछिका वर्षहरूमा वर्षै पछि करोडौंको जाने औषधि इन्डियाबाट जम्मा गरेका छौँ। त्यो औषधिको जुन एफिकेसी हो, एफिकेसी भनेको के हो भन्दाखेरि कतिको त्यो औषधि पावरफुल छ, त्यो औषधिमा शक्ति छ भनेको। जस्तो एउटा चाहिँ गोमन सर्पले टोकेको खण्डमा गोमन सर्पले चाहिँ विष शरीरभित्र प्रवेश गर्यो र रोगीमा गोमन सर्पको टोकाएको लक्षणहरू देखिएको खण्डमा बढीमा चाहिँ विष भाइ लाग्ने त्यो औषध दिएको होमा। अब हामी कहाँ चाहिँ कहिले कहाँ 50, 100, 200 लागेको पनि घटनाहरू छ होइन। अब 150, 200 त बदमासी पनि होला हेर्नुहोस् होइन, त्यहाँ चाहिँ पेसेन्टमा त्यो लागेको देखायो तर चाहिँ बाहिर पसलमा गएको पनि हुनसक्छ। किन भन्दाखेरि नेपाल सरकारले चाहिँ फ्री अफ कस्ट गराउँछ, यो भारतमा पैसा दिनुपर्छ। अब यहीँ नेपालमा पनि फ्याट बाहिर चाहिँ प्राइभेट पसलहरूमा पैसा लिएर गराउँछन्, त्यही भएर त्यहाँबाट बाहिर गएको पनि हुनसक्छ है, म ग्यारेन्टी साथ म भन्न सक्दिनँ। तर अरू बेलामा पनि जुन चाहिँ 20 भाइले 25 भाइले हुने हो त्यो बढी लागेको देखिया छ। बीचमा एकचोटि मैले सुनेर मलाई पनि सोधेको थियो यो चाहिँ इन्डियाबाट ल्याएको एन्डिसनेक भेनम चाहिँ कहाँ टेस्ट गर्ने के गर्ने भनेर मैले जापानको कुरा गरेको थिएँ। अब यो कुरा अगाडि बढाएर जाने टेस्ट गरेको गरेन त्यो पनि थाहा भएन, तर के हुन्छ त भन्दाखेरि टेन्डर गरेर मगाउँदाखेरि क्वालिटीमा चाहिँ अलिकति कम्प्रोमाइजेसन हुनसक्छ। त्यो भनेको के हो भन्दाखेरि अब अहिले चाहिँ एभरेजमा मैले सुनेको छु एउटा भाइलको 1000 रुपियाँ जति पर्छ नेपालमा। टेन्डरमा कम्पिटिसन 3-4 वटा कम्पनीले गर्यो भने तिनीहरूले यदि 500 टेन्डरमा त्यो औषधि उपलब्ध गराउँछन् भने तिनीहरूकै त्यो एक भाइल बनाउँदाखेरि चाहिँ 700-800 रुपियाँ खर्च आउँछ भने 500 उनीहरूले कसरी दिन सक्छन्? त्यसको लागि एक भाइलको 2 भाइल बनाउनु पर्यो अथवा के गर्नु पर्यो, बदमासी गर्नु पर्यो, त्यस्तो चाहिँ हुन सक्छ के। भनेको मतलब मैले के भन्नु खोजेँ भन्दाखेरि इन्डियामा त्यस्तो गर्छन् मैले भन्नु खोजेको होइन कि आफूले बनाउनु र बाहिरबाट मगाउनुमा फरक छ। त्यो पनि साउथ एसियन कन्ट्रीहरू जाँदा नै मान्छेहरू इमान्दार छैन,
1: सकेसम्म नेपालमा त्यो बनाउने प्रयास चाहिँ गर्नुपर्छ अहिलेको अवस्था।
0: मैले त्यही त भन्दैछु, म त्यही लाइनमा छु कि नेपालमा जाने बनाउनु पर्छ, धेरै ढिला भइसक्यो। नेपाल सरकारको जुन सम्बन्धित निकाय हो त्यो नै अगाडि बढेर गर्नु र त्यो यो दायाँ बायाँ एनजिओ आइएनजिओ यो व्यक्तिगत यहाँमा सब हावादारी कुराहरू नै 3-4 वटा संस्थाहरू यहाँ अगाडि आएको अलिकति काम सुरु गरेको त मैले त कतिसम्म हजार सुपर देखाएको छु भनेर 5-6 वटा कोब्रा पालेका छ उता नै उहाँ एन्टिसनेक भेनम निकाले। उसलाई जब थाहै छैन कि सयकडौं कोब्रा चाहिने हो त्यस्तो भने थाहा छैन क्या, त्यो खालि एउटा सानो उसमा त्यो गर्ने एनजीओ आईएनजीओ यिनीहरू थ्रु चाहिँ हेल्प लिने हो तर नेपाल सरकार चाहिँ स्वास्थ्य मन्त्रालय आफै अगाडि बढेर असम्भव काम होइन बाहिर जुन देशहरूमा यो कुरा धेरै अगाडि बढिसकेको छ उनीहरूको अगाडि गएर चाहिँ रिक्वेस्ट गरेर त्यहाँको चाहिँ एक्सपर्टहरू मगाउने यहाँ चाहिँ त्यसको स्थापना गराउने नेपालीहरूलाई चाहिँ ट्रेनिङ गराउने सब गराइसके भए चार पाँच वर्षपछि जम्मै कुरा नेपालीहरूले चलाउँछन्।
1: सर्प टोकेपछि सर्प मार्नुपर्छ सर्प नि लगेर देखाउनुपर्छ भन्ने एक किसिमको सर्प टोकेपछि मार्नुपर्छ कि पर्दैन
0: एउटा त उसको प्रकृति संरक्षणको पक्ष छ त्यो हिसाबले पनि अब अघि पनि हामीले चाहिँ सर्प किन जोगाउनु पर्यो भन्ने कुराहरू चाहिँ भन्यो त्यो हिसाबले पनि सर्प मार्नु भएन। दोस्रो कुरा नेपालको वन्यजन्तु कानुनले पनि कुनै जीव जन्तु सर्पहरू समेत पनि मार्नु हुन्न भन्ने कुरा हो। यदि कसैले सर्प मार्छ भने र कसैले त्यो सम्बन्धी निकायमा त्यो सम्बन्धी कम्प्लेन गर्यो भने नियम कानुन लाग्छ कति भनौँ न 20-25 हजार 50 हजार रुपियाँ जरिमाना अनि चाहिँ 2 महिना कति चाहिँ जेल त्यसको जेलको सट्टा पैसा हो यताउति त्यो कुरा चाहिँ छ क्या तर अहिलेसम्म जम्मै व्यवहारिकतामा चलेको छ कुराहरू अब मार्यो बुक गर्यो यताउति भन्ने कुराहरू होइन। अब जहाँसम्म मानिसलाई सर्पले टोकेको खण्डमा के गर्ने भन्ने कुरा छ अब यो चाहिँ धेरै गाह्रो कुरा हो। सर्प हामी चाहिँ जुन पोलिभेलेन्ट सर्प ऊ गर्छौँ युज गर्छौँ नि पोलिभेलेन्ट भनेको जस्तो यो चारवटा प्रजातिको लागि प्रयोग हुने हो हामी कहाँ त त्यही औषधि छ त्यो बाहेक अरू औषधि त छैन। सर्प किन मार्नु पर्यो किन चिन्नु पर्यो भने यो कुन सर्पले चाहिँ ऊ गरेको भन्ने कुराहरू होइन। अब यहाँ विषालु सर्प विष नभएको सर्प यदि कसैलाई चाहिँ एउटा सर्पले टोक्यो त्यो सर्पलाई चाहिँ त्यो मान्छेले मारेर अस्पतालमा लगेर त्यहाँ चाहिँ त्यो सर्प चिन्ने मान्छे छन् भने ए यो त विष नभएको सर्प रहेछ खासै त हामीले चाहिँ औषधि पनि चलाउनु पर्दैन केही गर्नु पर्दैन भन्ने त्यो सोचाइ पनि होला होइन त्यसको लागि पनि भयो। दोस्रो कुरा यहाँ के छ भन्दाखेरि नेपालको एउटा राम्रो कुरा मलाई के लागेको भन्दाखेरि त्यो सर्पले टोक्यो भन्दैमा अस्पतालमा गएर त्यो एकैचोटि त्यो औषधि चाहिँ चलाउँदैन क्या त्यो विषको लक्षणहरू जबसम्म आउँदैन त्यो यहाँ चलाउँदैन किन भन्दाखेरि विष नभएको सर्पले टोकेको पनि हुनसक्छ विषालु सर्पले टोकेको खण्डमा पनि त्यो विष शरीरभित्र नपसालेको हुन्छ। विषालु सर्पले टोक्यो भन्दैमा मानिस मर्दैन विष चाहिँ नै शरीरभित्र प्रवेश गराएको हुनु पर्यो। धेरै जसो के हुन्छ भन्दाखेरि एकदम विषालु सर्प पनि जस्तो हामी कहाँ पाउने गोमन सर्पहरू कोब्राहरू भयो करेट सर्पहरू भयो होइन अनि रसियल भाइबर बाघे साप भन्छु नि यिनीहरू के हुने यिनीहरूले चाहिँ टोकियो खण्डमा पनि 40% जति केसहरूमा मानिस चाहिँ केही नगरिकन बाँच्ने सम्मान हुन्छ किन भन्दाखेरि मोटामोटी 40% केसेसहरूमा यिनीहरूले चाहिँ टोक्ने बेलामा आफ्नो विष शरीरभित्र प्रवेश गराएको हुने होइन विभिन्न कारणवश त्यही भएर अस्पतालमा गएपछि त्यहाँ चाहिँ भेन चाहिँ खोल्छन् ड्रिप लाउँछन् सब तयार भएर बस्छन् जब चाहिँ अलिकति लक्षण देखाएको भयो त्यसपछि औषधि चाहिँ सुरु गर्ने हुन् होइन। त्यो भन्नाले अब हामी त के भन्छौँ भन्दाखेरि घरभित्र चाहिँ सर्पले टोक्यो भने त्यो खोजेर ऊ गरेर त्यो समय खेर नपाल्नु खेत जंगलतिर सर्पले टोक्या छ कदम कता चाहिँ मारिहाल्यो भने त्यो लिएर चाहिँ अस्पताल जानु राम्रो हुन्छ तर खोजी खोजी गर्न त्यसलाई चाहिँ समातेर जिउँदै अथवा मारेर गएर लाउनु त्यो चाहिँ ठिक होइन किनभने समय बर्बाद भयो नि त सर्प खोज्दाखेरि उगर्दाखेरि समय बर्बाद भयो नम्बर वान। नम्बर टू अब त्यही सर्प चाहिँ फेला पर्छ भने ग्यारेन्टी पनि त हुँदैन अर्कै पनि त फेला पर्न सक्छ नि नजिकै अर्को सर्प भइसक्छ उजाएको भने त्यो भएर त्यो खोजी खोजिकन मारेर गएर त अस्पतालमा लाउनु हुँदैन होइन।
1: हुन्छ हामी आज कार्यक्रम एकदमै अन्तिम चरणमा छौँ अन्तमा चाहिँ नेपालमा सर्प र मानव अस्तित्वका लागि चाहिँ तपाईँको के सन्देश छ लामो समय यसको अध्ययन गर्नुभएको छ।
0: अब सर्प र मानिस अस्तित्वको लागि अब सदियोदेखि एउटा चाहिँ अर्कोलाई नभएर नहुने हुन् होइन अब सर्पहरूले पनि कतिपय अवस्थामा मानिसबाट चाहिँ फाइदा लिएर होला होइन जस्तो भनौँ न अब हामी जोगाउनपट्टि नै लगाएको छौँ त्यो पनि एउटा फाइदा कुरा हो नि। अब हामीले चाहिँ जीव जन्तुलाई जोगाउनुपर्छ आफू पनि जोगिनुपर्छ कसरी यिनीहरूबाट चाहिँ जोगिन सकिन्छ भन्ने कुराको चाहिँ पुरा विचार गर्नुपर्छ सकिन्छ पनि अगाडिको जस्तो अवस्था होइन मानिसहरूलाई के लाउँ के खाउँ होइन खुट्टामा चाहिँ जुत्ता चप्पल नाङ्गे खुट्टाले हिँड्ने राति चाहिँ एउटा उज्यालोको नगर्नु सक्ने घरभित्र घर बाहिर यताउति विभिन्न कुराहरू चाहिँ गर्न सकिन्छ अनि अब यिनीहरूबाट जाने जति फाइदा लिन सकिन्छ त्यति फाइदा पनि लिने हो, जोगाउने हो, आफूसँग भएको जानकारी अरूलाई पनि दिने हो। अब भविष्यमा एउटा कुरा म के भन्छु भन्दाखेरि सर्वहरूप्रति लापरवाही कहिले पनि गर्नु हुँदैन। सर्व समातेर हिरो हुने होइन, मान्छे चाहिँ एकदम ठूलो बहादुर हुने पनि होइन। कतिपय अवस्थामा चाहिँ आफूलाई एकदम बहादुर देखाउनलाई, एकदम हिरोइजम देखाउनलाई मान्छेहरूले चाहिँ सर्वे नचिनिकन अथवा भनौँ विषालु सर्वलाई हातमा समात्ने, यो गर्ने ऊ गर्ने, कतिपय घटना दुर्घटना यो कारणले पनि भएको छन्। त्यो भएको हुनाले सर्व बनेको जाने आगो हो, विषालु सर्व बनेको जाने आगो हो। आगोसँग खेलवाड गर्नु र सर्वसँग खेलवाड गर्नु भनेको उस्तै कुरा हो। त्यो भएको हुनाले आगो पनि जोग्यौं, सर्पलाई पनि जगाऊ भने त्यो किसिमको धारणा चाहिँ लिनुपर्छ।
1: हुन्छ त, एकदमै महत्वपूर्ण समय दिनुभयो र सर्पको बिग्री भन्छ अथवा सर्पले टोक्ने यो समयमा चाहिँ सर्प बारेमा विस्तृत रूपमा जानकारी गराउनु भयो। यहाँलाई उज्याला तर्फबाट धेरै धेरै धन्यवाद सर।
0: मलाई पनि एकदम खुसी लाग्यो, आफूसँग भएको जानकारी नलेज मैले सेयर गर्ने मौका पाएँ। यसको लागि चाहिँ बस्नेजी र उज्यालो नेटवर्कलाई म धन्यवाद दिन्छु।
1: उहाँ हुनुहुन्थ्यो सरीसृप विशेषज्ञ प्राध्यापक करण बहादुर शाह। अब भने आजको बर्दितो नेपालको समय सकिने लागेको छ। अर्को बुधबार बिहान 8 बजी अर्को कार्यक्रममा पानी र पर्वतर्को विषयमा छलफल गर्छौं। आजको बर्दितो नेपालबाट प्राविधिक साथी संघर्ष विष्टलाई धन्यवाद दिँदै म भजेन्द्र बस्त बिदा हुन्छु। नमस्कार।
2: सूचना
3: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
2: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिरपात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
3: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेत।

0: the extreme energy drink.
1: नमस्ते काका, चिट्ठीको परेर कता जान लाग्नु भयो?
2: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
1: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
2: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
1: 198 198।
3: हजुर, तपाईहरु पनि नेपाल टेलिकमको भरपर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
1: सूचना।
4: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 7 गते बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: यदि तपाईमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हातखुट्टा वा जीव अरठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, राति तथा बिहान ढाड दुख्ने, घुँडा दुख्ने र सुनिने, कुर्कुच्चा दुख्ने, पाइताला पोल्ने वा झमझमाउने र पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने नेशनल बाथरोग सेन्टर रातोपुल काठमाडौँमा लामो समयदेखि कार्यरत वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी सेवा लिनुहुन जानकारी गरिन्छ।
4: डाक्टर आउने मिति र समय यही असोज 7 गते बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म। सम्पर्क नेशनल बाथरोग सेन्टर, वीरेन्द्र नगर नगरपालिका 2, बाङ्गे सिमल, टेम्पू पार्क, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-726, मोबाइल नम्बर 98520-90726।
5: सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत यही साउन 28 गतेदेखि प्रति केजी 5 रुपियाँ छुटमा उपलब्ध गराई विभिन्न किसिमका खाद्य तथा कर्णालीको सिमी बिक्री वितरण भइरहेको सम्पूर्ण उपभोक्ता वर्गमा जानकारी गराउँदछौ।
4: अरुवा मोटो चामल प्रति बोरा 1400, अरुवा मध्यम चामल प्रति बोरा 1450, अरुवा सोना मन्सुली चामल प्रति बोरा 1425, स्टिम जिरा मसिनो चामल प्रति बोरा 2125, स्टिम जिरा मसिनो चामल 45 प्रति बोरा 2125 र कर्णालीको सिमी प्रति केजी 225। सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय, वीरेन्द्र नगर नगरपालिका वडा नम्बर 6, गोदाम लाइन, सुर्खेत।
6: रेडियो भेरी एफएम 98.6 RX 2.7 मेगाहर्ज।
7: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 9 बजेको छ।
8: एक्सट्रीम इनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइदिएको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। भोटेकोशी बाढ़ीबाट 16 लाख मानिस प्रभावित। बाढ़ीबाट 7,500 भन्दा धेरै घरमा क्षति पुगेको प्रारम्भिक तथ्याङ्क। बाढ़ी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन विज्ञको सुझाव। सुनकोशी, बुढ़ी गण्डकी र महाकाली नदीमा बाढ़ी, आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना। बेलायतका पूर्व प्रधानमन्त्री स्टारमरले संसद पदबाट राजीनामा दिने, सुरक्षा, व्यापार र प्रविधि लगायत अन्तर्राष्ट्रिय मामिलामा ध्यान केन्द्रित गर्ने भनाए। र तास्मानियासँगको खेलमा नेपाल एक टच हारेर ब्याटिङ गर्दै। नेपाल खबरमा अब पूरा खबर। एक हप्ता अघि गएको बुधबार रसुवाको भोटेकोशीमा आएको बाढ़ीबाट करिब 16 लाख मानिस प्रभावित भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिजो सार्वजनिक गरेको प्रतिवेदन अनुसार रसुवा र नुवाकोटलाई अति प्रभावित जिल्लाको सूचीमा राखिएको छ। यसै गरी धादिङ, गोर्खा र चितवनलाई मध्यम प्रभावित जिल्लामा राखिएको छ। प्राधिकरणको पछिल्लो जानकारी अनुसार बाढ़ीका कारण अहिलेसम्म 1,050 जनाको ज्यान गएको पुष्टि भएको छ। 3,916 जना सम्पर्क विहीन छन्। अहिलेसम्म 11,993 जनाको सकुशल उद्धार भएको प्राधिकरणले जनाएको छ। हेलिकप्टरबाट 4,000 भन्दा धेरैको उद्धार गरिएको छ। खोज तथा उद्धारमा 21,000 भन्दा धेरै सुरक्षाकर्मी खटिएको प्राधिकरणले जनाएको छ। खोज तथा उद्धारमा भारत, चीन र दक्षिण कोरियाका अन्तर्राष्ट्रिय टोली पनि संयुक्त रूपमा परिचालन भएको छ। प्राधिकरणका अनुसार विभिन्न स्वास्थ्य संस्थामा 292 जना घाइतेको उपचार भएकोमा 182 जना डिस्चार्ज भइसकेका छन्। बाढ़ीबाट रसुवा, नुवाकोट र धादिङमा 19 विद्यालयमा पढ्ने 6,901 विद्यार्थी प्रभावित भएका छन्। 8 विद्यालय पूर्ण र 8 आंशिक रूपमा क्षतिग्रस्त बनेका छन् भने 3 मात्र सुरक्षित रहेको प्राधिकरणको तथ्याङ्क छ। भोटेकोशी बाढ़ीबाट 7,500 भन्दा धेरै घरमा क्षति पुगेको सरकारले जनाएको छ। शहरी विकास तथा भवन निर्माण विभागले बाढ़ीबाट देशका विभिन्न जिल्लामा 7,570 निजी आवासमा क्षति पुगेको प्रारम्भिक तथ्याङ्क सार्वजनिक गरेको हो। विभागको तथ्याङ्क अनुसार सबैभन्दा बढ़ी क्षति नुवाकोट, रसुवा र धादिङमा भएको छ। नुवाकोटमा 3,977, धादिङमा 3,451 र रसुवामा 1,779 घरमा क्षति पुगेको छ। यसै गरी गोर्खामा 263 र चितवनमा 61 घर क्षतिग्रस्त भएका छन्। निजी आवासतर्फ करिब 12 अर्ब रूपैयाँ बराबरको क्षति भएको विभागको प्रारम्भिक अनुमान छ। बाढ़ी प्रभावित क्षेत्रमा महामारी फैलन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्य विज्ञहरूले आग्रह गरेका छन्। रसुवाको भोटेकोशीमा बाढ़ी आएको एक हप्ता भइसकेको अवस्थामा विस्थापित तथा प्रभावित मानिसमा विभिन्न स्वास्थ्य समस्या देखिन सक्ने भन्दै विज्ञहरूले सावधानी अपनाउन सुझाव दिएका हुन्। स्वास्थ्यविद डाक्टर सागर राज भण्डारीका अनुसार बाढ़ीका कारण पानीका मुहान दूषित हुँदा पानीजन्य रोग फैलिने जोखिम बढ़छ। बाढ़ीपछि हैजा, झाडा पखाला, टाइफाइड र कमलपित्त जस्ता रोग देखिन सक्छन्। प्रभावित क्षेत्रमा कसैलाई पखाला लाग्ने, बान्ता हुने लगायतका समस्या देखिए तत्काल उपचारको व्यवस्था गर्नुपर्ने उहाँले बताउनुभयो। समयमै उपचार नपाए हैजा जस्ता रोगको प्रकोप फैलन सक्ने उहाँको भनाइ छ। लामो समयसम्म पानी जमिरहँदा लामखुट्टे तथा अन्य किराका लागि अनुकूल वातावरण बन्ने भएकाले किटजन्य रोगको जोखिम पनि बढ़न सक्छ। बाढ़ीका कारण धेरै मानिस घरबार विहीन भएर एउटै ठाउँमा बस्नुपर्ने अवस्था हुँदा भाइरल ज्वरो, रुगाखोकी लगायतका संक्रामक रोग समेत छिटो फैलन सक्ने विज्ञहरूको भनाइ छ। सरसफाई र शौचालयको अभावले पनि स्वास्थ्य समस्या बढ़ाउन सक्ने भएकाले प्रभावित क्षेत्रमा सरसफाईमा विशेष ध्यान दिनुपर्नेमा विज्ञहरूले जोड़ दिएका छन्। यसै गरी राहतका नाममा वितरण गरिने अस्वस्थकर वा गुणस्तरहीन खाद्य सामग्रीबाट खानाजन्य रोग फैलिन सक्ने भएकाले राहत सामग्रीको गुणस्तरमा विशेष ध्यान दिन आवश्यक रहेको उनीहरूको सुझाव छ। बाढ़ी प्रभावितलाई पोषणयुक्त खानेकुरा आवश्यक पर्ने भएकाले राहतमा दाल गेडागुडी कोदो गहुँ लगायतका पोषणयुक्त खाद्य सामग्रीलाई प्राथमिकता दिन डाक्टर राज भण्डारीले सुझाव दिनुभएको छ। बाल बालिका दीर्घरोगी र ज्येष्ठ नागरिकमा बाढ़ी पहिरोका कारण आघातजन्य मानसिक समस्या पनि देखिन सक्ने भएकाले प्रभावित क्षेत्रमा तत्काल मनोसामाजिक परामर्शको व्यवस्था गर्नुपर्ने विज्ञहरूले बताएका छन्। महामारी फैलिन नदिन बाढ़ीका कारण थुप्रिएको फोहोर दुर्गन्ध र मरेका जीव जन्तुको उचित व्यवस्थापन तथा सरसफाई तत्काल गर्न विज्ञको सुझाव छ। संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले मानसिक स्वास्थ्य समस्या पानी तथा खाद्यजन्य रोग र कीटजन्य रोगको जोखिमलाई ध्यानमा राख्दै प्रभावित क्षेत्रमा स्थानीय स्तरमै स्वास्थ्य कर्मी आवश्यक औषधि र उपचार सामग्रीको व्यवस्था गर्नुपर्ने बताउनु भएको छ। महामारी फैलन नदिन नागरिक आफै पनि सजग हुनुपर्ने र स्वास्थ्य समस्या देखिए तत्काल स्वास्थ्य संस्था स्वास्थ्य कर्मी वड़ा र पालिकासँग सहयोग माग्न स्वास्थ्यविदहरूले आग्रह गरेका छन्। देशका विभिन्न ठाउँमा वर्षासँगै ठूला नदीहरूमा पानीको बहाव बढ़ेर सतर्कता तह पार गरेको छ। सुनकोशी बुढ़ी गण्डकी र महाकाली नदीले सतर्कता तह पार गरेकाले सावधानी अप्नाउन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। महाशाखाका अनुसार सुनकोशी नदी अन्तर्गत सिन्धुलीको खुरकोट बुढ़ी गण्डकी नदी अन्तर्गत गोर्खाका आरूघाट र महाकाली नदी अन्तर्गत डडेलधुराको महाकाली नदीमा पनि बाढ़ी आएको छ। अहिले नदीमा पानीको बहाव स्थिर रहेको र सावधानी अप्नाउन महाशाखाले आग्रह गरेको छ। महाशाखाले बाढ़ीको जोखिम कायमै रहेकाले नदी किनारका क्षेत्रमा रहेका बासिन्दालाई सावधानी अप्नाउन भनेको छ। आज पनि देशको हिमाली भूभाग तथा बागमती गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार बञ्जाङ भित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र तर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीएससी एडी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
2: फोन 056-421-261, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआई बाट शुरू गरौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म,
1: यच्छ प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा।
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा।
3: सिधा कुरा प्रष्ट विचार यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। कृष्णवीर पहिरोका कारण प्रभावित पृथ्वीराज मार्गलाई सञ्चालनमा ल्याउन तत्काल अस्थायी संरचना निर्माण गरिने भएको छ। यस्तै दीर्घकालीन समाधानका लागि सुरुङ तथा बाइपास सड़कको विकल्पमा अध्ययन हुनेछ। भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले पृथ्वीराज मार्ग सञ्चालन तथा तत्कालीन र दीर्घकालीन समाधानका विभिन्न उपायका बारेमा छलफल भएको जानकारी दिनुभएको छ। मन्त्रालयमा हिजो बसेको बैठकले काठमाण्डौसँगको आपूर्ति श्रृंखला पुनर्स्थापनाका लागि हिलसाइडमा रहेको ग्याभियन बेस्ट वाल माथिबाट गाड़ी सञ्चालन गर्न मिल्ने गरी आवश्यक संरचना निर्माण अघि बढ़ाउने निर्णय भएको उहाँले बताउनु भएको छ। यसै गरी कृष्णवीर माथिबाट नयाँ ट्रयाक खोलेर सड़क सञ्चालनमा ल्याउने विकल्पमा सहमति भएको छ। मन्त्रालयले सुरुङबा बाइपास सड़क निर्माणका सम्भावित विकल्पमा तत्काल अध्ययन गरी चालू आर्थिक वर्षको अन्त्यसम्म वैकल्पिक सड़कको व्यवस्था गर्न आवश्यक प्रक्रिया अघि बढ़ाउनेछ। भोटेकोसी नदीमा आएको बाढ़ीबाट प्रभावित जिल्लामा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई स्वदेश फर्काउन दूतावासहरूले सहजीकरण थालेका छन्। दक्षिण कोरिया र संयुक्त अरब इमिरेट्स यूएईमा रहेका नेपाली दूतावासले छुट्टा छुट्टै सूचना निकालेर प्रभावित नेपाली कामदारलाई विवरण उपलब्ध गराउन आग्रह गरेका छन्। परिवारको सहयोगका लागि नेपाल फर्कनुपर्ने अवस्थामा रहेका दूतावासले आफ्नो विवरण दर्ता गराउन आग्रह गरेका हुन्। रोजगारदाता कम्पनीबाट विदा वा स्वीकृति लिन कठिनाई भइरहेको जानकारी आएपछि दूतावासले समन्वय तथा सहजीकरणको लागि विवरण संकलन थालेका हुन्। दूतावासले वास्तविक पारिवारिक अवस्था र नेपाल फर्कनुपर्ने कारण स्पष्ट रूपमा उल्लेख गरेर मात्र विवरण पठाउन आग्रह गरेका छन्। अब विदेशको खबर। बेलायतका पूर्व प्रधानमन्त्री कियर स्टामरले संसद सदस्य पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ। उहाँले अब अन्तर्राष्ट्रिय मामिला सहित रक्षा, सुरक्षा, व्यापार र प्रविधिका क्षेत्रमा ध्यान केन्द्रित गर्ने बताउनु भएको छ। स्टामरले लन्डनको होलबोर्न र सेन्ट प्यानक्रास निर्वाचन क्षेत्रको सांसदका रूपमा 11 वर्ष सेवा गरेपछि संसद छाड्नु उपयुक्त समय आएको बताउनु भएको छ। उहाँको राजीनामासँगै त्यस निर्वाचन क्षेत्रमा उपचुनाव हुनेछ। सामाजिक सञ्जालमा विज्ञप्ति निकालेर उहाँले तीव्र रूपमा परिवर्तन भइरहेको विश्वमा रक्षा, सुरक्षा, व्यापार र प्रविधि लगायत अन्तर्राष्ट्रिय मामिलामा आफ्नो ध्यान केन्द्रित गर्ने बताउनु भएको छ। साथै महिला विरूद्ध हुने हिंसा तथा बाल बालिका विरूद्धको हिंसा नियन्त्रण सम्बन्धी आफ्नो कामलाई पनि निरन्तरता दिने बताउनु भएको छ। अब खेल खबर। अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ए क्रिकेट टोलीले आज तास्मानियासँगको खेलमा टस हारेर पहिले ब्याटिङ शुरू गरेको छ। तास्मानिया विरूद्ध पहिलो एक दिवसीय अभ्यास खेल खेलिरहेको नेपालले पछिल्लो ताजा अवस्थामा 38.2 ओभरको खेल सकिँदा 6 विकेटको क्षतिमा 180 रन बनाएको छ। नेपालका लागि तृतराज दासले 37 रन तथा मयन यादवले 32 रन बनाए। अनिल शाहले 11, कुशल भुर्तेलले 12 र दीपक डुम्रेले 18 रनको योगदान दिए। यसअघि अस्ट्रेलियामै भएको टप इन टी20 सिरिज खेलको नेपाल ए ले आजदेखि एक दिवसीय फर्म्याटमा 3 अभ्यास खेल खेल्नेछ। नेपाल ए ले पर्सि शुक्रबार साउथ अस्ट्रेलिया तथा आइतबार न्यूजील्याण्ड ए सँग खेल्ने तालिका छन्। यी अभ्यास खेलले नेपाली खेलाड़ीलाई एक दिवसीय क्रिकेटमा आफ्नो क्षमता परीक्षण गर्न र बलियो टोली विरूद्ध अनुभव हासिल गर्ने अवसर समेत प्रदान गर्नेछ। चार भन्ज्याङभित्रका खबर शुरू गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। भुटेकोशी बाढ़ीबाट 16 लाख मानिस प्रभावित, बाढ़ीबाट 7,500 भन्दा धेरै घरमा क्षति पुगेको प्रारम्भिक तथ्याङ्क। बाढ़ी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन विज्ञको आग्रह। सुनकोशी, बूढ़ी गण्डकी र महाकाली नदीमा बाढ़ी, आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना। बेलायतका पूर्व प्रधानमन्त्री स्टामरले संसद पदबाट राजीनामा दिने, सुरक्षा, व्यापार र प्रविधि लगायत अन्तर्राष्ट्रिय मामिलामा ध्यान केन्द्रित गर्ने भनाई। र तास्मानियासँगको खेलमा नेपाल एक टस हारेर ब्याटिङ गर्दै।
4: यो जिन्दगीले पनि केही लथर बाटो लाग्ला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन। हामी गर्ने गर्नु
5: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
4: के गर्नु दाजु, यहाँ बसेर के काम राम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्या हो दाजु? मैले
5: अब इन्डिया नै जाने सुर कस्या भए, रोका मेन पावर सप्लायर अमृत सहर पंजाबमा जा।
4: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
5: हौ। हो त नि, अमृत सहर पंजाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
4: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
5: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि। हो, त्यही गएर सुरजन रोकाईलाई भेट।
4: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, वहाँ गरी के हो कसो?
5: ल टिपिराख, फोन नम्बर 98209393 98209393।

0: कुल मालिसले मिठो निन्द्रा ल्याउने
1: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
2: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। वर्षातको समयमा यो रोग प्रकोपको रूपमा देखा पर्न सक्छ। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
3: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्ने तथा मांसपेशी दुख्नु, वाकपकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
2: डेंगू रोगको रोकथामका उपायहरू:
3: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
2: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
3: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
2: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
3: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
4: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
5: यही भदौ 20 गते शनिबारका दिन
6: सुपथ पोली क्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा
7: नशा रोग विशेषज्ञ डाक्टर
6: तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
8: डाक्टरद्वारा जाँच हुने समस्याहरू: टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आत्तिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौनिच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुसी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
6: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-6690।
9: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
10: रेडियो भेरी एफएम 98.6 वेक्सी 2.7 मेगाहर्ज।

0: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
1: जीवनमा उतार चढाव आउनु स्वाभाविक हो, तर लगातार दुई हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्यप्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
0: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर।
1: चढाव आउनु स्वाभाविक हो, तर लगातार दुई हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु।

0: लिन बस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्यकर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
1: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिउँ, आशा जगाउँ, जीवन बचाउँ।
0: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ ठानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
1: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
0: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: Extreme energy drink.
1: खुशीको खबर
2: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर संचालनमा आएको छ।
1: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
2: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा,
1: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ,
2: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा,
1: डाक्टर महेश चौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा,
2: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा,
1: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
2: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
1: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
2: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 083-591-1099।
3: यो जिन्दगीले पनि केही लथर बाटो लाउँदा जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पैसा छैन, के गर्ने गर्ने मलाई बिस्तार भइसक्यो।
4: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
3: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्या हौ दाजु? मैले
4: अब इन्डिया नै जाने सुर कस्या भए रोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
3: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
4: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
3: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
4: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका म्यान पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
3: हो,
4: त्यही गएर सुरजन रोकाईलाई भेट।
3: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो।
4: लकी पिराग फोन नम्बर

0: 98 20 29 43 98 20 29 43।
1: सूचना
2: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोशिप प्रशिक्षण प्राप्त पहिलो हड्डीरोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
1: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिर्पात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
2: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेत।
3: रेडियो भेरी एफएम

0: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
1: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
0: हाम्रा सेवाहरू
1: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाघ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
0: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बस्ताल भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 98480 44631।
2: कामको टेन्सन रातिसम्म थकाउने, स्ट्रेसको दुश्मन नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने।
3: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाई, थकान अनि अनिद्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल, चिसो चिसो कुल कुल।
4: वेल्डिङ, ड्रिल, ग्रेडर, मल्टिमिटर र हाइड्रोमिटर सहित औजारहरूको सेट मात्र 15,000 इच्छुक व्यक्तिले सामान खरिद गरी हरेक शनिबार हुने एक दिनको तालिमद्वारा आफ्नै घरबाट आत्मसम्मान र स्वरोजगार भई छर छिमेकमा कला कौशल देखाई समाजमा राम्रो कामको शुभारम्भ गरौं। समूहमा 24 मात्र सहभागी गरिनेछ। सम्पर्क मानिकेज ऊर्जा सुर्खेत, सम्पर्क व्यक्ति रुद्र घरती, मोबाइल नम्बर 98025।

0: भविष्य तर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: एनएमबी द्वारा बचत खाता, प्रदेशको प्रगतिसँग बचतको नाता।
3: राराको निर्मल पानी जस्तै स्वच्छ, आफ्नो अमूल्य बचत। आजै खोलौ कर्णाली प्रदेश विशेष एनएमबी रारा बचत खाता।
4: पाउनुहोस् पहिलो वर्ष निशुल्क मोबाइल ब्याङ्किङ, इन्टरनेट ब्याङ्किङ, डेबिट कार्ड, डिमाट र मेरो सेयर पनि।
2: प्रदेशको प्रगतिसँग।
5: कस्तो गर्मी बढेको अब यो गर्मीमा, कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु। हरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
6: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु कस्तो।
7: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काईओर्थ कम्पनीका टीवी, फ्रिज, वाशिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
6: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी, वाशिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वाशिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
7: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6, बीच बजार सुर्खेत। मोबाइल नम्बर 9858404519 र 9858551715।
8: सूचना खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत यही साउन 28 गतेदेखि प्रति केजी 5 रुपियाँ छुटमा उपलब्ध गराई विभिन्न किसिमका खाद्य तथा कर्णालीको सिमी बिक्री वितरण भइरहेको सम्पूर्ण उपभोक्ता वर्गमा जानकारी गराउँदछौ।
9: अरुवा मोटो चामल प्रति बोरा 1400, अरुवा मध्यम चामल प्रति बोरा 1450, अरुवा सोना मनसुली चामल प्रति बोरा 1425, स्टिम जिरा मसिनो चामल प्रति बोरा 2125,
10: स्टिम जिरा मसिनो चामल फोर्टिफाइड प्रति बोरा 2125
9: र कर्णालीको सिमी प्रति केजी 225। सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय, वीरेन्द्र नगर, नगरपालिका वडा नम्बर 6, गोदाम लाइन, सुर्खेत।
11: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छ। विदेश जाउँ, पासपोर्ट बनाउनु पैसा छैन।
12: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
11: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्या हौ दाजु? मैले
12: अब इन्डिया नै जाने सुर कस्या भए गोकाई मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
11: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
12: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
11: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
12: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी 3 थान नजिकै रहेको छ नि।
11: हो,
12: त्यही गएर सूर्जन रोकाईलाई भेट।
11: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो।
12: लकी पिराक फोन नम्बर 9820293948, 9820293948।
13: कामको टेन्सन, छातीसम्म थकाउने, स्ट्रेसको दुश्मन, नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने।
14: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाई, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
15: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
5: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
15: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
5: त्यसो भए त म अहिल्यै फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
15: 198198।
0: हजुर, तपाईहरु पनि नेपाल टेलिकमको भरपर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत।
16: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
17: रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्ज।
18: एक्सट्रीम एनर्जी ड्रिंक टाइम टेक अहिले ठीक 10 बजेको छ।
19: एक्सट्रीम एनर्जी ड्रिंक टेक द डिफरेंस फील द एनर्जी।

0: सूचना
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाथ सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
3: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522553 र मोबाइल नम्बर 98586 56455।
4: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रिएर
5: ल दाई किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि।
1: हामी कहाँ एलजी, सामसङ, औरा, स्काई ओर्थ कम्पनीका टीभी, फ्रिज, वासिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
5: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
1: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 98580405119 र 98580517115।
6: यही भदौ 20 गते शनिबारका दिन
7: सुपथ पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा
6: नशारोग विशेषज्ञ डाक्टर
7: तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
8: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने, रिङ्गटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आत्तिने, मुटुको धुकधुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौन इच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुसी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्रनगर 6 हुलाक नजिक सुर्खेत। फोन 0383521987 र मोबाइल 98580506696।
9: रेडियो भेरी एफएम

0: Mania. Extreme energy drink.
1: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
2: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
1: भोक लागेको बेला त मिठै खाने कुरा खानु पर्यो नि।
2: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
3: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
1: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
2: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-40।
1: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
4: सूचना।
2: कर्णाली प्रदेशकै एकमात्र बाथ रोग उपचार केन्द्र नेशनल बाथ रोग सेन्टर सुर्खेतमा यही असोज 7 गते बाथ रोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
4: यदि तपाईँमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हात खुट्टा वा जीव अरठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, राति तथा बिहान ढाड दुख्ने, घुँडा दुख्ने र सुनिने, कुर्कुच्चा दुख्ने, पाइताला पोल्ने वा झमझमाउने र पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने नेशनल बाथरोग सेन्टर रातोपुल काठमाडौँमा लामो समयदेखि कार्यरत वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी सेवा लिनुहुन जानकारी गरिन्छ।
2: डाक्टर आउने मिति र समय यही असोज 7 गते बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म। सम्पर्क नेशनल बाथ रोग सेन्टर वीरेन्द्र नगर नगरपालिका 2 बाङ्गे सिमल टेम्पू पार्क सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-726, मोबाइल नम्बर 98520-90726।
4: के तपाईँको नाक कान र घाँटीको समस्या छ? यदि छ भने राणा हस्पिटल प्रालीलाई सम्झनुहोस्।
5: हजुर, भेरी अस्पताल नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा
2: यही भदौ 20 गते शनिबारका दिन
5: यस राणा हस्पिटल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
4: कानको समस्याहरू, कान पाकिरहने, कानबाट पिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू, घाँटीको टन्सिल बारम्बार बढिरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू, नाक बन्द हुने, नाकबाट सिरान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू, हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कडेलद्वारा जाँच तथा उपचार सेवा, साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
5: सम्पर्क राणा हस्पिटल प्राली, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
6: रेडियो भेरी एफएम

0: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
1: एनएमबी द्वारा बचत खाता प्रदेशको प्रगतिसँग बचतको नाता।
2: राराको निर्मल पानी जस्तै सोच्छ आफ्नो अमूल्य बचत। आजै खोलौ कर्णाली प्रदेश विशेष एनएमबी रारा बचत खाता।
3: पाउनुहोस् पहिलो वर्ष निशुल्क मोबाइल ब्याङ्किङ, इन्टरनेट ब्याङ्किङ, डेबिट कार्ड, डिम्याट र मेरो शेयर पनि।

0: फाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
1: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
0: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
1: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैङ्कको ठिक छेउमा छ श्री आयुर्वेद।
0: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
1: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, सिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्नी, बाथरोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
0: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: रेडियो भेरी एफएम।

0: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी हाड नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू हाड हड्डी नसा बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विष्टद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा ईसीजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा मुटुको इको महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड गुरुङ मेडिकल हल मंगलगढ़ी चोक सुर्खेत फोन नम्बर 083-522-148 र 520-702।
3: रेडियो भेरी एफएम

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोलादै, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

0: Extreme energy drink.
1: काम को टेंशन छाती सम्म थकाउने स्ट्रेस को दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
2: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
3: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छ विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ के गर्ने गर्ने मलाई बिस्तार भइसक्यो
4: ओइ ठुले एक्लै बसेर के गुनगुनाइरहेछस् त
3: के गर्नु दाजु यहाँ बसेर के काम नाम पनि छैन पैसा पनि छैन अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु मैले
4: अब इन्डिया नै जाने सुर कस्या भए रोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा
3: के भन्छ नि दाजु मैले त कुरै बुझिन त
4: हो त नि अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि
3: हो र दाजु कहाँ गएर कोलाई भेट्ने के गर्ने केही अत्तो पत्तो थाहा छैन मलाई त
4: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि यसको लागि त काठमाडौँमा रहेको रोका म्यान पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि
3: हो त्यही गएर सूर्जन रोकाईलाई भेट अनि फोन नम्बर नि दाजु फोन नम्बर त चाहियो नि फेरि उहाँ गरी के हो कसो
4: लटिपिराग फोन नम्बर 9820293948 9820293948
5: डिप्रेसनलाई बुझौ जीवन रोजौ
6: जीवनमा उतार चढाव आउनु स्वाभाविक हो तर लगातार 2 हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु कुनै काममा रुचि हराउनु धेरै वा निकै कम सुत्नु भोक घट्नु वा बढ्नु थकान महसुस हुनु आफूलाई बेकार ठान्नु भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु यी डिप्रेसनका संकेत हुन सक्छन्
5: डिप्रेसन कमजोरी होइन यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्
6: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस् आफ्नो परिवार साथी शिक्षक स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस् तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ
5: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो सबै मिलेर मौन होइन संवाद गरौं डिप्रेसनको उपचार सम्भव छ आत्महत्या रोक्न सकिन्छ साथ दिउँ आशा जगाऊ जीवन बचाऊ
6: यदि तपाईँको परिवार साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ आफूलाई बोझ छानिरहेको छ मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस् उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस् दोष नदिनुहोस् आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्
5: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस् स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस् आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्
6: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश
5: सूचना चन्द्रपुर पशुपालन बचत तथा ऋण सहकारी संस्था लिमिटेड लेखबेसी 10 सुर्खेतको 300 वार्षिक साधारण सभा यही भदौ 19 गते शिव माध्यमिक विद्यालय धुल्याबीटमा बिहान 10 बजेदेखि हुने भएकाले सम्पूर्ण शेर सदस्यहरूलाई पत्र पठाइएको छ यदि पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानि उपस्थित भइदिनुहुन हार्दिक अनुरोध गर्दछौ चन्द्रपुर पशुपालन बचत तथा ऋण सहकारी संस्था लिमिटेड लेखबेसी 10 सुर्खेत अध्यक्ष खडानन्द ढकाल
7: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ट्ज
8: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 11 बजेको छ
9: Extreme energy drink. Taste the difference. Feel the energy.

0: हिमाल पहाड़ तराई जोड़छौं सबैलाई बिहान 11 बजेको फेरि हाइलाइट्सबाट केशव ढकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा रोजगारीको सिलसिलामा भारतको अल्मोडा गएका कालीकोटका दुईजनाको घर भत्किँदा पुरिएर मृत्यु, शव घर ल्याउन पहल हुँदै कर्णाली प्रदेश सरकारले भोटे कोशीबाट बाढ़ी प्रभावितका लागि 2 करोड़ रूपियाँ सहयोग गर्ने, वीरनगर नगरपालिकाले 51 लाख दिने र एक दिवसीय अभ्यास खेलमा नेपाल एले तास्मानियालाई 193 रनको लक्ष्य दियो। अहिले तास्मानियाले जवाफी ब्याटिङ गर्दै रोजगारीको सिलसिलामा भारतको उत्तराखण्ड अल्मोडा गएका कालीकोटका दुईजनाको घर भत्किँदा पुरिएर ज्यान गएको छ। कालीकोटको नरेन्द्रनाथ गाउँपालिका 9 का 35 वर्षीय चक्र दर्जी र 34 वर्षीय दिल्ली दर्जीको पुरिएर ज्यान गएको बताइएको छ। वडा अध्यक्ष प्रदीप बोहराले गैरातीको अविरल वर्षाका कारण उनीहरू बस्ने घर भत्किँदा पुरिएर मृत्यु भएको जानकारी आएको बताउनु भएको छ। उनीहरूको शव नेपाल ल्याएरै अन्त्येष्टि गर्ने चाहना परिवारको भएकाले वडा र पालिकाले सम्बन्धित निकायसँग पहल गरिरहेको पनि अध्यक्ष बोहराले बताउनु भएको छ। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीमा पनि कर्णालीका दुईजनाको ज्यान गएको पुष्टि भएको छ भने अझै 194 जना सम्पर्कविहीन भएका छन्। बाढ़ीमा परि हुम्लाको ताजाकोट गाउँपालिका 2 का नहकुल शर्माको शव भेटिएको छ। रसुवा भन्सार कार्यालयमा भन्सार अधिकृतका रूपमा कार्यरत रहनुभएका शर्माको शव गोर्खाको गण्डकी गाउँपालिका 8 भर्खेघाट स्थित त्रिशुली नदीमा भेटिएको हो। गोर्खाका सहायक प्रमुख जिल्लाधिकारी नेत्र शर्माले सब आफन्तले बुझेको बताउनु भएको छ। शर्मा बाढ़ी आउनुभन्दा एक दिन अघि गत 9 गते मात्रै रसुवा भन्सार कार्यालयमा सरूवा भएर हाजिर हुनुभएको थियो। यसै गरी बाढ़ीमै परि सल्यानको बाक्सो नगरपालिका 10 पीपल नेटाका आयुष खड्काको पनि ज्यान गएको छ। लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरी गत जेठमा खरिदार पदमा नाम निकालेका खड्काको पहिलो पोस्टिङ नै अन्तिम बनेको छ। अंशी कर्णाली प्रदेशका विभिन्न जिल्लाका 194 जनाको अवस्था थाहा हुन नसकेको र 75 जना सम्पर्क मा आइसकेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। कर्णाली प्रदेश सरकारले रसुवाको भोटेकोशी बाढ़ीबाट प्रभावितका लागि 2 करोड़ रूपियाँ सहयोग गर्ने निर्णय गरेको छ। कर्णाली प्रदेश मन्त्री परिषद बैठकले प्रधानमन्त्री देवी प्रकोप उद्धार कोषमा 2 करोड़ जम्मा गर्ने निर्णय गरेको हो। यसै गरी कर्णालीको केन्द्र समेत रहेको सुर्खेतको वीरनगर नगरपालिकाले पनि भोटेकोशी बाढ़ी पीड़ितका लागि 51 लाख रूपियाँ सहयोग गर्ने निर्णय गरेको छ। कर्णाली प्रदेशका विभिन्न व्यवसायी पेशाकर्मीहरूले पनि स्वस्फूर्त रूपमा सहयोग गर्ने क्रम जारी राखेका छन्। नेपाल एले एक दिवसीय अभ्यास खेलमा तास्मानियालाई 193 रनको सामान्य लक्ष्य दिएको छ। अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल एले 43 ओभर 3 बलमा सबै विकेट गुमाउँदै 192 रन बनाएको हो। मयान यादव र तीर्थराज दासले पहिलो विकेटका लागि 55 रनको साझेदारी गरे पनि यसपछि ठूलो साझेदारी बन्न सकेन। तीर्थराजले 37 र मयानले 32 रन बनाउनुभयो। कुशल मल्लले 29, पवन श्राफले 22, दीपक डुंगरेले 18 रन, कुशल बुर्तेल 12 र लोकेश बम र अनिल कुमार शाहले समान 11 रन बनाउनुभयो। बलिङमा स्टान लेकले 10 ओभर बलिङ गर्दै 2 मेडन्ससहित मात्र 21 रन खर्चेर 4 विकेट लिनुभयो। उहाँले अस्ट्रेलियाका लागि 8 वटा ओडीआई र 19 वटा T20I खेलिसक्नु भएको छ। तास्मानियाले अहिले केबेलमा जवाफी ब्याटिङ गर्दैछ। नेपालको ए टोलीले पर्सि शुक्रबार साउथ अस्ट्रेलियासँग अभ्यास खेल खेल्ने तालिका रहेको छ भने आउँदो आइतबार न्यूजील्याण्डसँग अन्तिम अभ्यास खेल खेल्नेछ। यसअघि नेपाल ए टोलीले अस्ट्रेलियामै भएको T20 टप NT20 सिरिजमा 7 स्थानमा रहेर प्रतियोगिता सकाएको थियो। हवस् त हरिलाई बिहान 11 बजेको फेरि हाइलाइट सकियो, दिउँसो 4 बजेको फेरि हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मी सँगै केशव ढकाल विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।
1: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
2: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
1: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कुमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टी सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-480-50-227। के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर छ बुद्धपद लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
1: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
2: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
1: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर छ बुद्ध पथ लाइन, गरिमा विकास मैक मुनि सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-89 र 97-679-044-43।
3: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन।
4: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
3: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्या हौ दाजु? मैले
4: अब इन्डिया नै जाने सुर कस्या भए रोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
3: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
4: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
3: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
4: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
3: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो?
4: लट्टी पिराक फोन नम्बर 98-20-29-93-48, 98-20-29-93-48।
5: नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
6: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाई, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
7: यही भदौ 20 गते शनिबारका दिन
8: सुपथ पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
9: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आत्तिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौन इच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुशी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-696।
10: नमस्ते काका, चिट्ठीको परेर कता जान लाग्नुभयो?
11: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
10: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
11: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
10: 198-198।
12: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत।

0: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
1: खुशीको खबर,
2: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
1: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
2: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चारवाहिनी रोड, नेपालगंज बाँकी। सम्पर्क मोबाइल नम्बर 98455369484। कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 7 गते बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: यदि तपाईँमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हात खुट्टा वा जिउ अरोठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, राति तथा बिहान ढाड दुख्ने, घुँडा दुख्ने र सुनिने, कुर्कुच्चा दुख्ने, पाइताला पोल्ने वा झमझमाउने र पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने नेशनल बाथरोग सेन्टर रातोपुल काठमाडौँमा लामो समयदेखि कार्यरत वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्मचारी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी सेवा लिनुहुन जानकारी गरिन्छ।
2: डाक्टर आउने मिति र समय यही असोज 7 गते बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म। सम्पर्क नेशनल बाथरोग सेन्टर, वीरेन्द्र नगर नगरपालिका 2, बाङ्गे सिमल टेम्पो पार्क सुर्खेत। सम्पर्क फोन नम्बर 083590726, मोबाइल नम्बर 98520907026।
3: एनएमबी रारा बचत खाता, प्रदेशको प्रगतिसँग बचतको नाता।
4: राराको निर्मल पानी जस्तै स्वच्छ, आफ्नो अमूल्य बचत। आजै खोलौ कर्णाली प्रदेश विशेष एनएमबी रारा बचत खाता।
5: पाउनुहोस् पहिलो वर्ष निशुल्क मोबाइल ब्याङ्किङ, इन्टरनेट ब्याङ्किङ, डेबिट कार्ड, डिमाट र मेरो सेयर पनि।
3: प्रदेशको
1: के तपाईँको नाक कान र घाँटीको समस्या छ? यदि छ भने राणा हस्पिटल प्रालीलाई सम्झनुहोस्।
6: हजुर, भेरी अस्पताल नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा
2: यही भदौ 20 गते शनिबारका दिन
6: यस राणा हस्पिटल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
1: कानको समस्याहरू, कान पाकिरहने, कानबाट पिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू, घाँटीको टन्सिल बारम्बार बढिरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू, नाक बन्द हुने, नाकबाट सिगान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू, हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा, साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
6: सम्पर्क राणा हस्पिटल प्राली, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083590 6993।
2: सूचना,
7: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत यही साउन 28 गतेदेखि प्रति केजी 5 रुपियाँ छुटमा उपलब्ध गराई विभिन्न किसिमका खाद्य तथा कर्णालीको सिमी बिक्री वितरण भइरहेको सम्पूर्ण उपभोक्ता वर्गमा जानकारी गराउँदछौ।
8: अरुवा मोटो चामल प्रति बोरा 1400, अरुवा मध्यम चामल प्रति बोरा 1450, अरुवा सोना मनसुली चामल प्रति बोरा 1425, स्टिम जिरा मसिनो चामल प्रति बोरा 2125,
9: स्टिम जिरा मसिनो चामल 45 प्रति बोरा 2125
8: र कर्णालीको सिमी प्रति केजी 225। सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्र नगर नगरपालिका वडा नम्बर 6 गोदाम लाइन सुर्खेत।
7: सम्पूर्ण उपभोक्ता वर्गमा जानकारी गराउँदछौ।
8: अरुवा मोटो चामल प्रति बोरा 1400, अरुवा मध्यम चामल प्रति बोरा 1450, अरुवा सोना मनसुली चामल प्रति बोरा 1425, स्टिम जिरा मसिनो

0: Extreme energy drink.
1: खुशीको खबर
2: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर संचालनमा आएको छ।
1: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
2: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा,
1: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ,
2: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा,
1: डाक्टर महेश चौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा,
2: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा,
1: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
2: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
1: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
2: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 083-591-1900।
3: पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
1: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
3: ए हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिए।
1: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
3: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरीचोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
1: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्ने, बाथ रोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
3: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048-39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
4: यही भदौ 20 गते शनिबारका दिन
5: सुपथ पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा
4: नसा रोग विशेषज्ञ डाक्टर
5: तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
6: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने, रिङ्गटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास उदास हुने, आत्तिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौन इच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुसी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
5: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-6696।
7: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्यारू र कसोहरू भएको छ मेरा दिनेशै भाइजना भया
8: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
7: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारू त आफै भन्दिन क्या
8: त्यति पनि रा नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाया आरोग्यमा जानु पर्दो छ त
9: तपाईलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हाखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतु दात दुबी सम्बन्धी उपचार पाइल्स बवासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
10: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
11: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97-84-36-175 र 98-84-39-576
12: रेडियो भेरी एफएम।

0: broken shine, chati samma thakaune, stress ko dushman, navaratna lagaune, prakriti gun yukta yo, shitalta lyaune, cool cool malishle, mitho nindra lyaune, navaratna. नवरत्न कुल ओइल को दुई मिनट को मालिश ले रख्छ तपाईलाई कुल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
1: सूचना
2: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायल्स, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाथ सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
3: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56-455।
4: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउने पैसा छैन, के गर्ने भइसक्यो।
5: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
4: के गर्ने दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
5: अब इन्डिया नै जाने सुर कस्या भए रोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
4: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
5: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
4: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
5: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी 3 थान नजिकै रहेको छ नि।
4: हो,
5: त्यही गएर सुरजन रोकाईलाई भेट।
4: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो।
5: लकी पिराक फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48।
3: सूचना चन्द्रपुर पशुपालन बचत तथा ऋण सहकारी संस्था लिमिटेड लेखदेशी 10 सुर्खेतको 30 वार्षिक साधारण सभा यही भदौ 19 गते शिव माध्यमिक विद्यालय धुल्याबीटमा बिहान 10 बजेदेखि हुने भएकाले सम्पूर्ण शेर सदस्यहरूलाई पत्र पठाइएको छ। यदि पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानि उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ। चन्द्रपुर पशुपालन बचत तथा ऋण सहकारी संस्था लिमिटेड लेखदेशी 10 सुर्खेत अध्यक्ष खडानन्द ढकाल।
6: रेडियो भेरी एफएम 98.6 MHz।
7: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 12 बजेको छ।
8: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सुनकोशी, बूढ़ी गण्डकी र महाकाली नदीमा पानीको बहाव सतर्कता तहमै, रसुवा र नुवाकोट भई बहने भोटे कोशी र त्रिशुली नदीमा बाढ़ीको उच्च जोखिम। भोटे कोशी बाढ़ीबाट 16 लाख मानिस प्रभावित, बाढ़ीबाट 7,500 भन्दा धेरै घरमा क्षति पुगेको प्रारम्भिक तथ्याङ्क। नागढुङ्गा र मलेको बजार नजिकैको सड़क खण्ड भाँसियो, अरनीको राजमार्गको कोदारी खण्ड पनि अवरूद्ध। अफगानिस्तानमा 12 वर्षे द्वन्दमा 40,000 सर्वसाधारणको ज्यान गएको प्रतिवेदन सार्वजनिक, द्वन्दमा संलग्न तथा जिम्मेवार सबै पक्षलाई जवाफदेहिताका प्रयासमा सहयोग गर्न आग्रह। र अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल एले तास्मानियालाई 193 रनको लक्ष्य दियो। नेपाल खबरमा अब पूरा खबर। सुनकोशी, बूढ़ी गण्डकी र महाकाली नदीमा पानीको बहाव सतर्कता तहमै रहेकाले आज दिनभर सावधानी अप्नाउन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। महाशाखाका प्रमुख विनोद पराजुलीका अनुसार सुनकोशी नदी अन्तर्गत सिन्धुलीको खुरकोट, बूढ़ी गण्डकी नदी अन्तर्गत गोर्खाका आरूघाट र महाकाली नदी अन्तर्गत डडेलधुराको महाकाली नदीमा पानीको बहाव सतर्कता तहमै रहेको छ। त्यसैले यी क्षेत्रको खोला, नदी किनार र आसपासको क्षेत्रमा सावधानी अप्नाउन उहाँले आग्रह गर्नुभएको छ। साथै बाढ़ी प्रभावित जिल्ला रसुवा र नुवाकोट भई बहने भोटे कोशी र त्रिशुली नदी तथा ससाना नदीहरूको बहाव उल्लेख्य रूपमा बढ़ने भएको छ। आज भोटे कोशी र त्रिशुली नदी तथा ससाना नदीहरूको बहाव उल्लेख्य रूपमा बढ़ने र आकस्मिक बाढ़ीको उच्च जोखिम रहेकाले सावधानी अप्नाउन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। यसै गरी आज काठमाडौँ उपत्यका लगायत 32 जिल्लामा आकस्मिक बाढ़ीको मध्यम जोखिम छ। काठमाडौँ उपत्यका सहित धादिङ, मकवानपुर, चितवन, गोर्खा, तनहु, लमजुङ, मनाङ, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, बागलुङका साथै रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रे पलाञ्चोक, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, रूकुम पूर्व, रूकुम पश्चिम, रोल्पा, सल्यान, सुर्खेत, जाजरकोट, दार्चुला, बैतडी, डडेलधुरा र कञ्चनपुर आसपासका जिल्ला भई बहने ससाना नदीहरूको बहाव उल्लेख्य रूपमा बढ़ने सम्भावना छ। नागढुङ्गा नौबिसे सड़क खण्ड र मलेखो बजार नजिकैको सड़क भाँसिएको छ। नागढुङ्गा नजिकै पातले वनमा र मलेखो बजार नजिकै परेवा भीरमा सड़क भाँसिएको धादिङ प्रहरीले जनाएको छ। धादिङ प्रहरीका अनुसार सड़क भाँसिएपछि यो सड़क खण्डको विभिन्न ठाउँमा गाड़ी एकतर्फी रूपमा सञ्चालन गरिएका छन्। सड़क भाँसिएपछि पेट्रोलियम पदार्थ बोकेका गाड़ीहरूलाई मात्र यो रूटमा चल्न दिइएको छ। गैरातीदेखि परेको अविरल वर्षाका कारण अरणीको राजमार्ग अन्तर्गत कोदारी खण्डमा पनि सड़क अवरूद्ध भएको छ। वर्षासँगै आएको बाढ़ी पहिरोका कारण सड़क अवरूद्ध हुँदा यस क्षेत्रमा यातायात सेवा पूर्ण रूपमा ठप्प भएको हो। सड़क विभागका अनुसार अवरूद्ध सड़क पुनः सञ्चालन गर्नका लागि सड़क डिभिजन कार्यालय चरीकोटले मर्मत तथा सरसफाईको कार्य गरिरहेको छ। सड़कमा थुप्रिएको गेग्रान हटाउन र क्षतिग्रस्त हिस्सा मर्मत गर्न आवश्यक उपकरण र जनशक्ति परिचालन गरिएको र बेलुकासम्ममा सञ्चालनमा ल्याउने तयारी भइरहेको विभागले जनाएको छ। रसुवाको भोटे कोशीमा आएको बाढ़ीबाट करिब 16 लाख मानिस प्रभावित भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिजो सार्वजनिक गरेको प्रतिवेदन अनुसार रसुवा र नुवाकोटलाई अति प्रभावित जिल्लाको सूचीमा राखिएको छ। यसै गरी धादिङ, गोर्खा र चितवनलाई मध्यम प्रभावित जिल्लामा राखिएको छ। प्राधिकरणको पछिल्लो जानकारी अनुसार बाढ़ीका कारण अहिलेसम्म 1,050 जनाको ज्यान गएको पुष्टि भएको छ। 3,916 जना सम्पर्कविहीन छन्। अहिलेसम्म 11,993 जनाको सकुशल उद्धार भएको प्राधिकरणले जनाएको छ। भोटेकोशी बाढ़ीबाट 7,500 भन्दा धेरै घरमा क्षति पुगेको सरकारले जनाएको छ। शहरी विकास तथा भवन निर्माण विभागले बाढ़ीबाट देशका विभिन्न जिल्लामा 7,570 निजी आवासमा क्षति पुगेको प्रारम्भिक तथ्याङ्क सार्वजनिक गरेको हो। विभागको तथ्याङ्क अनुसार सबैभन्दा बढ़ी क्षति नुवाकोट, रसुवा र धादिङमा भएको छ। नुवाकोटमा 3,977, धादिङमा 3,451 र रसुवामा 1,779 घरमा क्षति पुगेको हो। यसै गरी गोर्खामा 263 र चितवनमा 61 घर क्षतिग्रस्त भएका छन्। निजी आवासतर्फ करिब 12 अर्ब रूपियाँ बराबरको क्षति भएको विभागको प्रारम्भिक अनुमान छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा नुवाकोटका विद्यालयहरू अनिश्चितकालका लागि बन्द, सुनको भाव आज तोलामै 8,800 रूपियाँले घट्यो लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रम तर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र तर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
2: फोन 056-421-261, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं।
3: सिधा कुरा प्रष्ट विचार, यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले सुनकोशी, बुढी गण्डकी र महाकाली नदीमा पानीको बहाव सतर्कता तहमै, रसुवा र नुवाकोट भई बहने भोटे कोशी र त्रिशुली नदीमा बाढ़ीको उच्च जोखिम, नागढुंगा र मलेखो बजार नजिकैको सड़क खण्ड भाँचियो लगायतका खबरहरू प्रस्तुत गर्यो। नेपाल खबरमा अब थप खबरहरू। नुवाकोटका विद्यालयहरू अनिश्चितकालका लागि बन्द गरिएका छन्। भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढ़ीका कारण प्रभावित भएका विदुर नगरपालिका सहित किसपाङ गाउँपालिकाभित्रका सबै विद्यालय बन्द रहेको छ भने बेलकोटगढ़ी र तारकेश्वर प्रभावित क्षेत्रका शैक्षिक संस्था सञ्चालन अनिश्चित भएको छ। बाढ़ीका कारण विद्यार्थी, शिक्षक र अभिभावक हराइरहेका, विद्यालयको संरचना, सड़क र पुलमा पुगेको क्षतिले आवत जावत गर्न समेत कठिन रहेकाले तत्कालै विद्यालय सञ्चालनको तयारी नभएको विदुर नगरपालिकाले जनाएको छ। बाढ़ीका कारण विद्यार्थी, शिक्षक हराइरहेको यकिन तथ्याङ्क आइसकेको छैन। रसुवाको भोटेकोशीमा हराइरहेकाको खोज तथा उद्धारका लागि दक्षिण कोरियाली विपद राहत टोली नेपाल आइपुगेको छ। 11 जनाको कोरियाली विपद राहत टोली केडीआरटी नेपाल आइपुगेको नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले जानकारी दिनुभएको छ। कोरियन विमान मार्फत नेपाल आएका उनीहरूले खोज तथा उद्धारका लागि प्रयोग हुने उपकरण तथा कुकुरहरू समेत साथमा ल्याएका छन्। उनीहरूले आजै बाढ़ी प्रभावित क्षेत्र रसुवाको माथिल्लो त्रिशुली एमा खोज तथा उद्धारका काम थाल्नेछन्। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढ़ीमा 9 जना कोरियाली नागरिक समेत सम्पर्कविहीन छन्। कोरियन उद्धार टोलीसँगै नेपाली सेनाको टोली पनि एकसाथ खोज तथा उद्धारमा खटिन लागेका हुन्। यसअघि नै खोज तथा उद्धारमा विदेशबाट भारत, चीन र दक्षिण कोरियाका अन्तर्राष्ट्रिय टोली पनि संयुक्त रूपमा परिचालन भइरहेका छन्। आज एकै दिन सुनको भाव तोलामा 8,800 रूपियाँ घटेको छ। हिजो 100 रूपियाँले बढ़ेको सुन आज तोलामा 8,800 रूपियाँले घटेर 2,97,300 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। गएको मंगलबारदेखि लगातार घट्दै आएको सुन हिजो सामान्य बढ़े पनि आज एकै दिन धेरै घटेको हो। आज चाँदीको भाव पनि 185 रूपियाँले घटेको छ। हिजो तोलाको 4,765 रूपियाँ कायम रहेकोमा आज चाँदीको भाव 185 रूपियाँ घटेर 4,580 रूपियाँमा कारोबार भइरहेको छ। अब विदेशको खबर। संयुक्त राष्ट्र संघको प्रतिवेदनले अफगानिस्तानमा एक दशक भन्दा लामो समयसम्म चलिरहेको सशस्त्र द्वन्द्वका कारण भएको ठूलो मानवीय क्षति उजागर गरेको छ। प्रतिवेदन अनुसार सन् 2009 जनवरीदेखि 2021 अगस्त मध्यसम्म कम्तीमा 40,000 सर्वसाधारणको ज्यान गएको तथ्याङ्क छ भने 77,000 भन्दा धेरै घाइते भएका छन्। संयुक्त राष्ट्र संघीय अफगानिस्तान सहायता मिशनले हिजो सार्वजनिक गरेको विस्तृत प्रतिवेदनमा द्वन्द्वबाट प्रभावित 195 जना व्यक्ति र उनीहरूका परिवारसँग गरिएको अन्तर्वार्ताबाट प्राप्त विवरण समेटिएको छ। साथै हिंसा पीड़ितलाई सेवा प्रदान गरिरहेका 23 राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्था र 23 तालिबान अधिकारीसँग गरिएको परामर्श तथा संवादलाई पनि प्रतिवेदनको आधार बनाइएको छ। प्रतिवेदनले द्वन्द्वमा संलग्न तथा जिम्मेवार सबै पक्षलाई जवाफदेहिताका प्रयासमा सहयोग गर्न र पीड़ितको अधिकार तथा आवश्यकतालाई सम्बोधन गर्ने उपायमा योगदान गर्न आग्रह गरेको छ। अब खेल खबर। अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ए ले तास्मानियालाई 193 रनको लक्ष्य दिएको छ। नेपाल ए 43 ओभर 3 बलमा 192 रनमा अल आउट भएको हो। नेपालका लागि तृतराज दासले सर्वाधिक 37 रन बनाए। मयंक यादवले 32, कुशल मल्लले 29 र पवन सर्राफले अभिजित 22 रन जोड़े। त्यसअघि मयंक यादव र तृतराज दासले पहिलो विकेटका लागि 55 रनको साझेदारी गरेका थिए, तर त्यसपछि नेपालले लगातार विकेट गुमाउँदा ठूलो योगफल बनाउन सकेन। तास्मानियाका बिली स्टानलेकले 4 विकेट लिए। डब्ल्यू प्रेस्टविच र राफ म्याकमिलनले 2-2 तथा एल क्लार्क ले एक विकेट लिएका छन्। अहिले तास्मानियाले जवाफी ब्याटिङ गरिरहेको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सुनकोशी, बुढ़ी गण्डकी र महाकाली नदीमा पानीको बहाव सतर्कता तहमै। रसुवा र नुवाकोट भई बहने भोटेकोशी र त्रिशुली नदीमा बाढ़ीको उच्च जोखिम। भोटेकोशी बाढ़ीबाट 16,00,000 मानिस प्रभावित। बाढ़ीबाट 7,500 भन्दा धेरै घरमा क्षति पुगेको प्रारम्भिक तथ्याङ्क। नागडुङ्गा र मलेखो बजार नजिकैको सड़क खण्ड भाँसियो। अरणीको राजमार्गको कोदारी खण्ड पनि अवरूद्ध। अफगानिस्तानमा 12 वर्ष द्वन्द्वका 40,000 सर्वसाधारणको ज्यान गएको प्रतिवेदन सार्वजनिक। द्वन्द्वमा संलग्न तथा जिम्मेवार सबै पक्षलाई जवाफदेहिताका प्रयासमा सहयोग गर्न आग्रह। र अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ए ले तास्मानियालाई 193 रनको लक्ष्य दियो। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।
4: के तपाईँको नाक कान र घाँटीको समस्या छ? यदि छ भने राणा हस्पिटल प्रालीलाई सम्झनुहोस्।
5: हजुर, भेरी अस्पताल नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा
6: यही भदौ 20 गते शनिबारका दिन
5: यस राणा हस्पिटल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
4: कानको समस्याहरू, कान पाकिरहने, कानबाट पिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू, घाँटीको टन्सिल बारम्बार बढ़िरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू, नाक बन्द हुने, नाकबाट सिगान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू, हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
7: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
5: सम्पर्क राणा हस्पिटल प्राली, विरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 0383 590 693।
6: सूचना
8: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत यही साउन 28 गतेदेखि प्रति केजी 5 रुपियाँ छुटमा उपलब्ध गराई विभिन्न किसिमका खाद्य तथा कर्णालीको सिमी बिक्री वितरण भइरहेको सम्पूर्ण उपभोक्ता वर्गमा जानकारी गराउँदछौ।
6: अरुवा मोटो चामल प्रति बोरा 1400, अरुवा मध्यम चामल प्रति बोरा 1450, अरुवा सोना मनसुली चामल प्रति बोरा 1425, स्टिम जिरा मसिनो चामल प्रति बोरा 2125, स्टिम जिरा मसिनो चामल फोर्टिफाइड प्रति बोरा 2125 र कर्णालीको सिमी प्रति केजी 225। सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्र नगर नगरपालिका वडा नम्बर 6 गोदाम लाइन सुर्खेत।
9: सूचना
10: यही भदौ 20 गते शनिबारका दिन
11: सुपर पोली क्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा
10: नशा रोग विशेषज्ञ डाक्टर
11: तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
12: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आत्तिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौनिच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुसी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढ़ी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
11: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-85-50-696।
8: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाऊँ न खाजा खान।
6: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
8: भोक लागे बेला मिठाई खाने कुरा खानु पर्यो नि।
6: त्यसो भए दिदी आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
13: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइसका साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
8: ल ल त्यसो भए आज त्यही जाउँ, आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
6: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता, न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत, सम्पर्क नम्बर 97-670-71-284 र 97-498-40।
8: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
14: रेडियो भेरी एफएम 98.6 वेक्सी 2.7 मेगाहर्ट्ज।

0: रुन बाँच्नु बनायो क्यारु र कसरु भएको छ मेरा दिनेशे यी बाइजना भया
1: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
0: क्या हुन्छ्यो बा हात खुट्टा खाइन लाग्यो पिसा पनि फुल्न लाग्यो तै त म क्यारु त आफै भन्दिनँ क्या
1: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्न थियो अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
2: तपाईलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हातखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
3: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
4: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97486375 र 98849376

0: energy of hell.
1: काठ को फूल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नंबर 97486175 र 98489376.

0: Extreme energy drink.
1: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
2: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
1: हाम्रा सेवाहरू
2: ग्यास्ट्रिक अल्सर गानोगोला जन्डिस अर्सा बाथ दमखोकी लिकोरिया स्त्रीहरूको महिनावारीमा गडबडी तल्लो पेट दुख्ने सेतो पानी जाने चर्मरोग पिनास मुटुरोग मिर्गी बिना अपरेशन पत्थरी टन्सिल हाइड्रोसिल मधुमेह यौन दुर्बलता यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
1: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार क्षेत्र टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 9840444631।
3: रेडियो भेरी एफएम

0: सूचना
1: कर्णाली प्रदेश के एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 7 गते बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
0: यदि तपाईमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हात खुट्टा वा जीव अरठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, राति तथा बिहान ढाड दुख्ने, घुँडा दुख्ने र सुनिने, कुर्कुच्चा दुख्ने, पाइताला पोल्ने वा झमझमाउने र पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने नेशनल बाथरोग सेन्टर रातोपुल काठमाडौँमा लामो समयदेखि कार्यरत वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी सेवा लिनुहुन जानकारी गरिन्छ।
1: डाक्टर आउने मिति र समय यही असोज 7 गते बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म। सम्पर्क नेशनल बाथरोग सेन्टर वीरेन्द्र नगर नगरपालिका 2 बाङ्गे सिमल टेम्पो पार्क सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-726, मोबाइल नम्बर 98520-90726।
2: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। वर्षातको समयमा यो रोग प्रकोपको रूपमा देखा पर्न सक्छ। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
3: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
2: डेंगू रोगको रोकथामका उपायहरू:
3: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषध प्रयोग गर्नुपर्छ।
2: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
3: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
2: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
3: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
1: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
4: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2। शर्माजीको परिवार सबै हराएका हुन्छ, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
5: यही भदौ 20 गते शनिबारका दिन
6: सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा
7: नशा रोग विशेषज्ञ डाक्टर
6: तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
8: डाक्टरद्वारा जाँच हुने समस्याहरू: टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आतिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौनिच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुसी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
6: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-85-50-696।
9: रेडियो भेरी FM।

0: टेन्सन रातिसम्म थकाउने स्ट्रेसको दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
1: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाइ थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
2: नमस्ते काका चिटिक्क परेर कता जान लाग्नु भयो
3: ए नमस्ते नानी नमस्ते नमस्ते अब हेर न घरमा इन्टरनेट जोड्नु पर्ने थियो त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको
2: ल इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ अनि 198 फोन गर्न पैसा पनि लाग्दैन
3: त्यसो भए त म अहिले फोन गर्छु नि बरु नम्बर कति रे भन त नानी
2: 198 198
4: हजुर तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस् नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत
5: एनएमबी द्वारा बचत खाता प्रदेशको प्रगतिसँग बचतको नाता
6: राराको निर्मल पानी जस्तै स्वच्छ आफ्नो अमूल्य बचत आजै खोलौ कर्णाली प्रदेश विशेष एनएमबी रारा बचत खाता
7: पाउनुहोस् पहिलो वर्ष निशुल्क मोबाइल ब्याङ्किङ इन्टरनेट ब्याङ्किङ डेबिट कार्ड डिम्याट र मेरो सेयर पनि
5: प्रदेशको प्रगतिसँग
8: सूचना खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत यही साउन 28 गतेदेखि प्रति केजी 5 रुपियाँ छुटमा उपलब्ध गराई विभिन्न किसिमका खाद्य तथा कर्णालीको सिमी बिक्री वितरण भइरहेको सम्पूर्ण उपभोक्ता वर्गमा जानकारी गराउँदछौ
9: अरुवा मोटो चामल प्रति बोरा 1400 अरुवा मध्यम चामल प्रति बोरा 1450 अरुवा सोना मनसुली चामल प्रति बोरा 1425 स्टिम जिरा मसिनो चामल प्रति बोरा 2125 स्टिम जिरा मसिनो चामल 45 प्रति बोरा 2125 र कर्णालीको सिमी प्रति केजी 225 सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्र नगर नगरपालिका वडा नम्बर 6 गोदाम लाइन सुर्खेत
10: रेडियो भेरी एफएम रेडियो भेरी एफएम
11: रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्ज
12: एक्सट्रिम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 1 बजेको छ
13: एक्सट्रिम इनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी

0: California.
1: Extreme energy drink.
2: खुशीको खबर
3: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर संचालनमा आएको छ।
2: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
3: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा,
2: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ,
3: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नशा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नशा सम्बन्धी रोगको विशेषज्ञ सेवा,
2: डाक्टर महेश चौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा,
3: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा,
2: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
3: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
2: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
3: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 0385-91-1099।
4: विगत 30 वर्षदेखि वीरेन्द्रनगर छ नेताचोकबाट सेवा दिँदै आइरहेको महानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। महानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 0385-20-045।
2: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
3: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
2: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
3: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
2: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्रनगर छ बुद्धपथ लाइन गरिमा विकास मैक मुनि सुर्खेत। फोन नम्बर 0385-21-179, मोबाइल नम्बर 98-584-89 र 97-679-044-43।
5: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छ। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
6: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
5: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डिया तिर जाने सुर्ख छ हौ दाजु मैले।
0: अब इन्डिया नै जाने सुर्ख छ भए रोका मेन पावर सप्लायर्स अमृत शहर पञ्जाबमा जा।
5: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
0: हौ। हो त नि, अमृत शहर पञ्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
5: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
0: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका मेन पावर सप्लायर्स चन्द्रागिरी 3 थान नजिकै रहेको छ नि।
5: हो,
0: त्यही गएर सूर्जन रोकाईलाई भेट।
5: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरे के हो कसो।
0: ल टिपिराग, फोन नम्बर 9820293948 9820293948।
7: रेडियो भेरी एफएम।

0: तपाईको सन्तानको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता।
1: चार बाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अनुभवी चिकित्सक, नवजात शिशु तथा वरिष्ठ बालरोग विशेषज्ञको साथमा अत्याधुनिक उपकरण सहितको एनआईसीयू सेवा सञ्चालनमा रहेको छ।
0: एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। बच्चाहरूमा निमोनिया,
1: झाडा पखाला,
0: डाभिरा,
1: पोलियो,
0: कुपोषण,
1: एनिमिया,
0: मम्स,
1: दम,
0: टाइफाइड
1: र पिलिया। नवजात शिशुमा सामान्यतया देखिने छालाको पहेँलो रंग जस्ता समस्या देखिएमा हामीलाई सम्झनुहोस्।
0: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता। एचसीआरसी अस्पताल,
1: चार बाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081538150, 081535151।
2: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
3: जीवनमा उतार चढ़ाव आउनु स्वाभाविक हो, तर लगातार दुई हप्ता भन्दा बढ़ी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा

0: पढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु यी डिप्रेसनका संकेत हुन सक्छन्।
1: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
0: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
1: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिउँ, आशा जगाऊ, जीवन बचाऊ।
0: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ छानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
1: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
0: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
1: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
2: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
1: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब, म्याक लिब, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टि सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-480-50-227।
3: सूचना।
0: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको व्यवहार जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र, प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
1: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
4: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56-455।
5: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, अरे राम कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
1: ल दाई किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस् म देखाइदिन्छु पसल।
0: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई ओर्थ कम्पनीका टीवी, फ्रिज, वाशिंग मेसिन, सामसुङ
2: रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
1: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टिभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टिभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
2: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 9858404519 र 9858517115।
6: रेडियो भेरी एफएम।

0: Media
1: Extreme Energy Drink.
2: यही भदौ 20 गते शनिबारका दिन
3: सुपथ पोली क्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा
2: नशा रोग विशेषज्ञ डाक्टर
3: तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
4: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने, रिङ्गटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आतिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौनिच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुशी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
3: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-6696।
5: कामको टेन्सन रातिसम्म थकाउने, स्ट्रेसको दुश्मन नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने।
6: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाई, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
7: के तपाईँ गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
8: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको 7 दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रङ्गको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रङ्गको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
9: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454-33975 र 98-145-84-031।
8: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
10: पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
8: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
10: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
8: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
10: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
8: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जन द्वारा पाइल्स फिसर फिस्टुला मुसा र कोठीको सफल शल्यक्रिया स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या पुरुषमा प्रोस्टेट बढेको मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी पुरानो हाड जोड्नी बाथ रोग पुरानो ग्यास्ट्रिक आइबीएस आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार
10: अब रोग लुकाएर नबस्नुहोस् आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्र नगर 4 एरी चोक सुर्खेतमा नेपाल बैंक लिमिटेड को छेवैमा सम्पर्क नम्बर 97048 39043 आयुर्वेद उपचार को आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत
0: रेडियो भेरी एफएम 98.6 2.7 मेगाहर्ज
11: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 2 बजेको छ
12: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी

0: Extreme energy drink.
1: सूचना खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत यही साउन 28 गते देखि प्रति केजी 5 रुपियाँ छुटमा उपलब्ध गराई विभिन्न किसिमका खाद्य तथा कर्णालीको सिमी बिक्री वितरण भइरहेको सम्पूर्ण उपभोक्ता वर्गमा जानकारी गराउँदछौ।
2: अरुवा मोटो चामल प्रति बोरा 1400, अरुवा मध्यम चामल प्रति बोरा 1450, अरुवा सोना मनसुली चामल प्रति बोरा 1425, स्टिम जिरा मसिनो चामल प्रति बोरा 2125, स्टिम जिरा मसिनो चामल 45 प्रति बोरा 2125 र कर्णालीको सिमी प्रति केजी 225। सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्र नगर नगरपालिका वडा नम्बर 6 गोदाम लाइन सुर्खेत।
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रहेछ। शर्माजीले स्त्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। स्त्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
1: सूचना
2: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 7 गते बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: यदि तपाईमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हात खुट्टा वा जीव अरोठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, राति तथा बिहान ढाड दुख्ने, घुँडा दुख्ने र सुनिने, कुर्कुच्चा दुख्ने, पाइताला पोल्ने वा झमझमाउने र पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने नेशनल बाथरोग सेन्टर रातोपुल काठमाडौँमा लामो समयदेखि कार्यरत वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी सेवा लिनुहुन जानकारी गरिन्छ।
2: डाक्टर आउने मिति र समय यही असोज 7 गते बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म। सम्पर्क नेशनल बाथरोग सेन्टर वीरेन्द्र नगर नगरपालिका 2 बाङ्गे सिमल टेम्पो पार्क सुर्खेत। सम्पर्क फोन नम्बर 083590726, मोबाइल नम्बर 98520907026।
1: के तपाईँको नाक कान र घाँटीको समस्या छ? यदि छ भने राणा हस्पिटल प्रालीलाई सम्झनुहोस्।
4: हजुर, भेरी अस्पताल नेपालगञ्जमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा
2: यही भदौ 20 गते शनिबारका दिन
4: यस राणा हस्पिटल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
1: कानको समस्याहरू, कान पाकिरहने, कानबाट पिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू, घाँटीको टन्सिल बारम्बार बढिरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू, नाक बन्द हुने, नाकबाट सिरान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू, हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कडेलद्वारा जाँच तथा उपचार सेवा, साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क राणा हस्पिटल प्राली वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तर तर्फ सुर्खेत। फोन नम्बर 083590693।
5: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउँदा जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउने पैसा छैन, के गर्ने गर्ने मलाई बिस्तार भइसक्यो।
6: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
5: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डिया तिर जाने सुर कस्यो हौ दाजु मैले?
7: अब इन्डिया नै जाने सुर कस्या भए बोकाए मेन पावर सप्लायर्स अमृत शहर पञ्जाबमा जा।
5: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
7: हौ। हो त नि, अमृत शहर पञ्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
5: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
7: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
5: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि उहाँ गरी के हो कसो।
7: नटिपिराग फोन नम्बर 9820293948 9820293948।
8: रेडियो भेरी एफएम

0: के तपाईको नाक कान र घाँटीको समस्या छ? यदि छ भने राणा अस्पताल प्रालीलाई सम्झनुहोस्।
1: हजुर, भेरी अस्पताल नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा
2: यही भदौ 20 गते शनिबारका दिन
1: यस राणा अस्पताल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
0: कानको समस्याहरू: कान पाकिरहने, कानबाट पिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू: घाँटीको टन्सिल बारम्बार बढिरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू: नाक बन्द हुने, नाकबाट सिगान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कडेलद्वारा जाँच तथा उपचार सेवा,
3: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क राणा हस्पिटल प्राली, वीरेन्द्रनगर एरिचोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-6993।
4: के तपाईलाई पोली हाउस, स्प्रिङ कलर, स्प्रे पम्प, टिमो टिप्ने, स्याउ टिप्ने, जुस मेसिन, अल्मुनियमका सामानहरू चाहिएको छ
5: वा गाडी धुने मेसिन, कम्प्रेसर, टायर, ट्युब, मोबिल, अण्डाबाट चल्ला निकाल्ने, च्याउ बनाउने सामान, घाँस काट्ने चारा मेसिन, दुध डेरीका सामान,
4: किचन चिम्नी, आरओ फिल्टर, भ्याकुम क्लिनर, बाथ टब, मोडुलर किचनका सामान, मिक्सर, ग्राइन्डर, आइरन चाहिएको छ
5: वा अनुदानकै मूल्यमा आधुनिक जोत्ने हलो, झोला जस्तै भिरेर खनजोत गर्न तरकारी मकै गोड्ने मेसिनका लागि सम्पर्क मानिकेज मार्केटिङ सुर्खेत।
6: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्याहरू र कसोहरू भएको छ मेरा दिने बाइजना भया
7: तै त काउजु क्या गर्न मन गर्दछौ मुखबित्त
6: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्याहरू त आफै भन्दिन क्या
7: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थिए अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
8: तपाईलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हातखुट्टाको बाथरोगको उपचार जोड्ने सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बवासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
9: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
10: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97-84-36-175 र 98-84-39-576।
11: कामको टेन्सन छातीसम्म थकाउने स्ट्रेसको दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
12: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल चिसो चिसो कुल कुल
13: पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के हुक्क छु म त।
0: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
13: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
0: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
13: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचाहट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
3: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्रनली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्नी, बाथ रोग, पुरानो ग्यास्ट्रिक, आईबीएस, आईबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
13: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्र नगर 4 एरी चोक सुर्खेतमा नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39 0043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
14: रेडियो भेरी एफएम

0: Patagonia.
1: Extreme energy drink.
2: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
3: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
2: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
3: त्यसो भए त म अहिले फोन गर्छु नि। बरु नम्बर कति रे भन त नानी?
2: 198198।
4: हजुर, तपाईँहरू पनि नेपाल टेलिकमको

0: भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत।
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
2: यही भदौ 20 गते शनिबारका दिन
3: सुपथ पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अवस्था नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा
4: नशारोग विशेषज्ञ डाक्टर
3: तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
5: डाक्टरद्वारा जाँच हुने समस्याहरू: टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आतिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौन इच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुसी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
3: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्रनगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-6696।
6: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
7: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
6: हाम्रा सेवाहरू:
7: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
6: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय, कोहलपुर, बसपार क्षेत्र, टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 98-484-4631।
8: रेडियो भेरी एफएम

0: कुल मालिसले मिठो निन्द्रा ल्याउने नवरत्न नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
1: सूचना
2: कर्णाली प्रदेशकै एकमात्र बाथ रोग उपचार केन्द्र नेशनल बाथ रोग सेन्टर सुर्खेतमा यही असोज 7 गते बाथ रोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: यदि तपाईँमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हात खुट्टा वा जीव अरठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, राति तथा बिहान ढाड दुख्ने, घुँडा दुख्ने र सुनिने, कुर्कुच्चा दुख्ने, पाइताला पोल्ने वा झमझमाउने र पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने नेशनल बाथरोग सेन्टर रातोपुल काठमाडौँमा लामो समयदेखि कार्यरत वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी सेवा लिनुहुन जानकारी गरिन्छ।
2: डाक्टर आउने मिति र समय यही असोज 7 गते बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म। सम्पर्क नेशनल बाथ रोग सेन्टर वीरेन्द्र नगर नगरपालिका 2 बाङ्गे सिमल टेम्पो पार्क सुर्खेत। सम्पर्क फोन नम्बर 083590726, मोबाइल नम्बर 98520907।
3: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, अरे जाम कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर
1: ल दाई किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस् म देखाइदिन्छु कस्तो।
2: हामी कहाँ एलजी सामसुङ औरा स्काईओर्थ कम्पनीका टीवी फ्रिज वाशिङ मेसिन सामसङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
1: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीवी वाशिङ मेसिन फ्रिजहरू पाइन्छ, साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वाशिङ मेसिन र टीवी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
2: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 98580407719 र 98580517115।
4: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउने पैसा छैन, हामी गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
5: ओइ ठुले एक्लै बसेर के गुनगुनाइरहेछस् त?
4: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
5: अब इन्डियानै जाने सुर कस्या भए गोकाय मेन पावर सप्लायर्स अमृतसर पन्जाबमा जा।
4: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
5: हौ। हो त नि, अमृतसर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ, मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
4: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
5: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि, यसको लागि त काठमाडौँमा रहेको रोकाय मेन पावर सप्लायर चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
4: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरे के हो कसो।
5: ल टिपिराग, फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48।
6: तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्र नगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
1: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन विशेष विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
7: क्लिनिक रहेको स्थान वीरनगर छ, बीच बजार सुर्खेत, SBI बैंकको एक घर तरपट्टि। सम्पर्क मोबाइल नम्बर 97454 33975 र 98145 84 0131।
1: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। खुसीको खबर,
2: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ, सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा सञ्चालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ।
1: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
2: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा,
1: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ,
2: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा,
1: डाक्टर महेश तौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा,
2: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा,
1: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
2: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
1: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
2: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ, मंगलगढ़ी चोक, सुर्खेत। सम्पर्क नम्बर 0385910199।
8: रेडियो भेरी एफएम

0: Extreme energy drink.
1: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
2: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
1: भोक लागे बेला मिठाई खाने कुरा खानु पर्यो नि।
2: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
3: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
1: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
2: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर, वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97460-840।
1: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
2: सूचना
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत यही साउन 28 गतेदेखि प्रति केजी 5 रुपियाँ छुटमा उपलब्ध गराई विभिन्न किसिमका खाद्य तथा कर्णालीको सिमी बिक्री वितरण भइरहेको सम्पूर्ण उपभोक्ता वर्गमा जानकारी गराउँदछौ।
2: अरुवा मोटो चामल प्रति बोरा 1400, अरुवा मध्यम चामल प्रति बोरा 1450, अरुवा सोना मन्सुली चामल प्रति बोरा 1425, स्टिम जिरा मसिनो चामल प्रति बोरा 2125, स्टिम जिरा मसिनो चामल 45 प्रति बोरा 2125 र कर्णालीको सिमी प्रति केजी 225। सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय, वीरेन्द्र नगर नगरपालिका वडा नम्बर 6, गोदाम लाइन सुर्खेत।
4: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
5: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
4: हाम्रा सेवाहरू
5: ग्यास्ट्रिक, अल्सर, गानोबोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पथरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
4: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय, कोहलपुर बसपार भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 98480-44631। स्कुलदेखि क्याम्पस स्तरका पाठ्य पुस्तक, गाइड, गेस्ट पेपर लगायतका पाठ्य सामग्री,
6: लोक सेवा आयोगका किताबहरू,
4: ऐन नियम, कार्यालय विद्यालय तथा संस्थाहरूका लागि आवश्यक स्टेसनरी सामान तथा खेलकुद सामग्रीका लागि हामीलाई सम्झनुहोस्। गुणस्तरीय शिक्षाका लागि हामी प्रतिबद्ध छौँ।
7: सुपथ मूल्य सेवाका लागि एकमात्र कर्नर अल्फा स्टेशनरी स्टोर्स एन्ड जनरल अर्डर सप्लायर, वीरेन्द्र नगर 6, बुद्ध पथ सुर्खेत। सम्पर्क फोन नम्बर 0385211637।

0: तम थकाउने स्ट्रेस को दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
1: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
2: रेडियो रेडियो
3: भेरी एफएम 98.6 / 102.7 मेगाहर्ट्ज
4: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 3 बजेको छ
5: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
6: नमस्कार म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। संसदमा प्रधानमन्त्री शाहको सम्बोधन, दृढ संकल्पका साथ विपदसँग लड्ने प्रतिबद्धता। प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म 7 अर्ब 88 लाख रूपियाँ जुटियो। मुगलिनतर्फ बाहिरिने मध्ये इन्धन र दुई पाङ्रे बाहेक सबै गाड़ीलाई नागढुङ्गा सुरुङ मार्ग खुला। अवरूद्ध राजमार्गको दबाव व्यवस्थापन गर्दै मकवानपुर प्रहरी। घरायसी र अत्यावश्यक क्षेत्रलाई प्राथमिकतामा राखेर ग्यास उपलब्ध गराउने निर्णय, आपूर्ति र वितरण सहज बनाउने प्रयास। चीनले खुलायो भोटेकोशी बाढ़ीले बगाएको सड़क, गाड़ी मार्फत ढुवानी गरेर उद्धार सामग्री पुर्याइँदै। र अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ए टोली अभ्यास खेलमा तास्मानियासँग 2 विकेटले पराजित। नेपाल खबरमा अब पूरा खबर। प्रधानमन्त्री बालेन्द्र शाहले आजको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्नुभएको छ। गएको 10 गते बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ी, त्यसबाट भएको जनधनको क्षति र भइरहेको खोज, उद्धार, उपचार, राहत र नागरिकको व्यवस्थापन लगायतका विषयमा प्रधानमन्त्री शाहले आजको संसदमा जानकारी गराउनु भएको हो। उहाँले दृढ़ संकल्पका साथ यो विपदसँग लड़ने प्रतिबद्धता जनाउनु भएको छ। प्रधानमन्त्री शाहले भोटेकोशी बाढ़ीको सूचना आएदेखि नै सरकार प्रभावकारी राहतमा जुटेको समेत बताउनुभयो। यो क्रम अहिले पनि निरन्तर चलिरहेको छ। साथै उहाँले यो पीड़ा रसुवा, नुवाकोट र धादिङको मात्र नभई सिंगु नेपालको साझा वज्रपात रहेको बताउनुभयो। देशमा संकट परेका बेला नेतृत्वले आड़ र भरोसा दिनुपर्नेमा उहाँको जोड़ छ। रसुवाको बाढ़ीले ज्यान गुमाउनेको संख्या 1114 जना पुगेको छ। पछिल्लो क्षति अवस्थाको विवरणसहित उहाँले ज्यान गुमाउनेको संख्या 1114 पुगेको उल्लेख गर्नुभयो। फेला परेका सबमध्ये अहिलेसम्म 95 जनाको शनाखत भई आफन्तलाई बुझाइएको छ। अहिलेसम्म 292 जना घाइते भएका छन्, जसमध्ये 182 जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने अन्यको उपचार चलिरहेको छ। अझै 3916 जना सम्पर्कविहीन छन्। अहिलेसम्म 11993 जनाको उद्धार गरिएको छ। सरकारले प्रभावित जिल्ला र पालिकाका लागि राहत रकम निकासा गरेको प्रधानमन्त्री शाहले जानकारी गराउनु भएको छ। प्रधानमन्त्री शाहले जलविद्युत आयोजनाका सुरुङभित्र फँसेका नागरिकहरूको उद्धारमा भइरहेको ढिलाईबारे पनि संसदलाई जानकारी गराउनुभयो। सुरुङमा फँसेकाहरूको उद्धार गर्न प्राविधिक जटिलताका कारण ढिलाई भएको उहाँको भनाइ छ। त्यस्तै उहाँले रसुवा बाढ़ीको घटना जलवायु परिवर्तनसँग पनि सम्बन्धित भएकोले यसबारेमा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनुपर्ने बताउनु भएको छ। हिमालय क्षेत्रमा जोखिम बढ़ेकाले यो विश्वको साझा जिम्मेवारी भएको प्रधानमन्त्री शाहले उल्लेख गर्नुभयो। रसुवाको बाढ़ी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ़दै गएको छ। सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोष मार्फत बाढ़ी प्रभावितका लागि आर्थिक सहयोग जुटाइरहेको छ र यसमा सहयोग आउने क्रम बढ़दै गएको प्रधानमन्त्री बालेन्द्र शाहले जानकारी दिनुभयो। राहत कोषमा आजसम्म 7 अर्ब 88 लाख 57 हजार 217 रूपियाँ जम्मा भएको छ। कोषबाट राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई हिजो 1 अर्ब रूपियाँ निकासा गरिएको थियो। त्यसमध्येबाट 6 करोड़ 75 लाख रसुवा, नुवाकोट, धादिङ, गोर्खा र तनहुका बाढ़ी प्रभावित 15 वटा पालिकामा निकासा भइसकेको छ। कोषमा अहिले 6 अर्ब 88 लाख 57 हजार 217 मौजदात रहेको छ भने थप 61,41,702 अमेरिकी डलर जम्मा भएको छ। नागढुङ्गा मुगलिन सड़क खण्डका विभिन्न ठाउँमा सड़क भाँचिएको छ। नागढुङ्गा नजिकै पातली वनमा सड़क भाँचिएको सड़क विभाग धादिङले जनाएको छ। काठमाण्डुबाट मुगलिनतर्फ बाहिरिने गाड़ीमध्ये पेट्रोलियम पदार्थ बोकेका र दुई पाङ्रे बाहेक सबैलाई नागढुङ्गा सुरुङ मार्ग खुल्ला गरिएको छ। पेट्रोलियम पदार्थ बोकेका र मोटरसाइकललाई भने पातली वन क्षेत्रबाटै एकतर्फी आवत जावतको व्यवस्था मिलाएको सड़क विभागले जनाएको छ। विभागका अनुसार सड़क भाँचिएको ठाउँमा प्राविधिक अध्ययनपछि मात्र मरमतको काम शुरू हुनेछ। मलेखु बजार नजिकै पनि परेवा भीरमा सड़क भाँचिएको पछि जोखिमयुक्त भएको छ। गजुरी गाउँपालिका तीन परेवा भीरमा वैकल्पिक मार्ग खोलिएको जिल्ला प्रहरीकारले धादिङले जनाएको छ। परेवा भीरमा 100 मिटरको नयाँ ट्रयाक खोलिएको हो। धादिङको कृष्णवीर सड़क पनि त्रिशुलीको बाढ़ीले यसअघि नै कटान गरेको छ। गाड़ी तथा मानिस वारपार गर्न नमिल्ने गरी कृष्णवीर क्षेत्र अवरूद्ध छ। त्यस्तै जवान खोला नजिकै पनि सड़क चर्किएको छ। त्रिशुलीको बाढ़ीले सड़कको टेवा पर्खालमा क्षति गरेको छ। भदौ 10 गतेको बाढ़ीले पृथ्वी राजमार्ग ठाउँ ठाउँमा अवरोध हुँदा विशेष गरी हेटौड़ा हुँदै चल्ने वैकल्पिक सड़कमा गाड़ीको चाप छ। हेटौड़ा काठमाण्डौ सड़क खण्डमा यति बेला गाड़ीको चापसँगै व्यवस्थापनको दबाव पनि बढ़ेको छ। त्रिशुली नदीमा आएको बाढ़ीका कारण पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णवीरमा सड़क अवरूद्ध भएपछि काठमाण्डौ आवत जावतका लागि वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने बाध्यता छ। वैकल्पिक सड़कमा गाड़ी र यात्रुको चाप बढ़ेसँगै मकवानपुर प्रहरीले सड़क व्यवस्थापनलाई प्राथमिकतामा राखेको जनाएको छ। जिल्ला प्रहरीकारले मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्री र जिल्ला ट्राफिक प्रहरीकारले मकवानपुरका प्रहरी निरीक्षक रमेश विष्ट आफै सड़कमा खटिएर आवागमन व्यवस्थापन गरिरहनु भएको छ। को लामो लाइन सांगुरा सड़क र वैकल्पिक मार्गमा बढ़ेको चापका बीच प्रहरीले निर्धारित रूट अनुसार सञ्चालन गराउने जाम व्यवस्थापन गर्ने तथा अत्यावश्यक गाड़ीलाई प्राथमिकता दिने काम गरिरहेको छ। प्रशासनले 14 सीट भन्दा कम क्षमताका गाड़ीका लागि छुट्टै रूट निर्धारण गरेको छ। हेटौड़ाबाट काठमाण्डौ छुट्ने ती गाड़ीले भीमफेदी कुलेखानी सिस्नेरी दक्षिणकाली र काठमाण्डौबाट फर्किनेले फर्पिङ फाखेल कुलेखानी भीमफेदी सड़क प्रयोग गर्नुपर्नेछ। ठूला यात्रुवाहक तथा मालवाहक गाड़ीलाई काठमाण्डौतर्फ छोड्दा त्रिभुवन राजपथ र फर्किदा कान्ति लोकपथ प्रयोग गर्न भनिएको छ। त्रिभुवन राजपथमा रहेको कमजोर बेली ब्रिजका कारण इन्धन तथा धेरै लोडका गाड़ी सञ्चालन नगर्न प्रशासनले आग्रह गरेको छ। जिल्ला ट्राफिक प्रहरीकारले मकवानपुरका प्रहरी निरीक्षक विष्टले यात्रालाई सहज बनाउने काम भइरहेको बताउनुभयो। सामान्य अवस्थामा झण्डै 3 घण्टामा पूरा हुने हेटौड़ा काठमाण्डु यात्रा अहिले चापका कारण 5 घण्टासम्म लम्बिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्।

0: यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ रङ्गिन्छ घर बर्सिन्छ उपहार रु 50,000 को युरो पेन्ट्स को खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् 3 वर्ष एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर युरो पेन्ट्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: थोरै बचत धेरै कायदा बिमाका छन् फाइदै फाइदा बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड रामसाहापथ काठमाडौँ साबिकको राष्ट्रिय बीमा संस्थान
2: सुन त मेरो कपडा प्याकिङ गर्दिउ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो
3: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउच र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठे घरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ
2: ओहो यस्तो सुविधा रहेछ ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ
4: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
1: फोन 0 56 4 94 3 33 4 93 5 55
5: सिधा कुरा प्रस्तुत विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू नेपाल आयल निगमले व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्री वितरणमा तत्कालका लागि रोक लगाउँदै घरायसी र अत्यावश्यक क्षेत्रलाई प्राथमिकतामा राखेर ग्यास उपलब्ध गराउने निर्णय गरेको छ पृथ्वी राजमार्गको कृष्णवीर खण्डमा त्रिशुली नदीले सड़क कटान गरेपछि काठमाडौँ उपत्यका सहित आसपासका जिल्लामा खाना पकाउने ग्यास आपूर्ति प्रभावित भएको छ निगम र ग्यास विक्रेता महासंघको टोलीबीच आज बसेको संयुक्त बैठकले ग्यासको आपूर्ति र वितरण सहज बनाउन विभिन्न निर्णय गरेको हो अब काठमाडौँ उपत्यकामा बिक्री वितरण गर्ने ग्यास उद्योगले अहिलेलाई तराईका उद्योगमा नै ग्यास सिलिण्डर भरेर वैकल्पिक मार्गबाट काठमाडौँ ल्याउने व्यवस्था मिलाइएको छ बजारमा आउने ग्यास अब अति आवश्यक उपभोक्तालाई मात्र वितरण गरिनेछ व्यावसायिक प्रयोजनमा ग्यास उपभोग गर्ने व्यवसायीले आफै ग्यास व्यवस्थापन गर्नुपर्नेछ बजारमा कृत्रिम अभाव वा कालो बजारी हुन नदिन र उपभोक्तालाई सहजीकरण गर्न आवश्यक प्रयास गरिने भएको छ चीनले रसुवागढ़ी जोड्ने केरून नाका जाने स्थलमार्ग पूर्णरूपमा पुनः संचालनमा ल्याएको छ सीमावर्ती चीनको स्वशासित क्षेत्र तिब्बत केरूङ जिरोङ नाकामा लेदोसहितको पहिरो जाँदा ठूलो क्षति पुगेको छ बाढ़ीले बगेको सड़क खुलाएसँगै उद्धारकर्मी राहत सामग्री उपकरण सड़क मार्फत विपदको मुख्य प्रभावित क्षेत्रमा पुर्याएर थप उद्धार कार्य संचालन गर्न सक्ने चीनिया संचार माध्यमले जनाएका छन् राष्ट्रिय राजमार्ग G216 विभिन्न खण्डमा सड़क सफा गर्ने कार्य चलिरहेको छ खोज तथा उद्धार कार्य पनि निरन्तर भइरहेको छ यसअघि भदौ 10 को बाढ़ीले केरूङ बन्दरगाह तथा चीन र नेपालतर्फको अध्यागमन कार्यले पूर्ण रूपमा क्षतिग्रस्त बनाएको थियो अब खेल खबर अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल एक क्रिकेट टोली पहिलो एक दिवसीय अभ्यास खेलमा तास्मानियासँग 2 विकेटले पराजित भएको छ नेपाल एले दिएको 193 रनको लक्ष्य तास्मानियाले 4 बल बाँकी छँदा 8 विकेट गुमाएर भेटायो नेपाल एका साहब आलम र दीपक प्रसाद डुमरेले 2-2 तथा रिजन ढकाल आकाश चन्द्र पवन सराफले 1-1 विकेट लिए यसअघि डार्विनमा टस हारेर ब्याटिङ गरेको नेपालले 43 ओभर 3 बलमा 192 रन बनाउँदा सबै विकेट गुमाएको थियो तीर्थराज र मयनले पहिलो विकेटका लागि 55 रनको साझेदारी गरे पनि त्यसपछि अरू खेलाड़ीबीच धेरै रनको साझेदारी हुन सकेन तास्मानियाका बिली स्टाइनलेकले 4 विकेट लिए अब नेपाल एले दोस्रो अभ्यास खेलमा पर्सि शुक्रबार साउथ अस्ट्रेलियासँग र अन्तिम अभ्यास खेलमा आउँदो आइतबार न्यूजील्याण्ड एसँग खेल्नेछ चारभञ्जाङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक संसदमा प्रधानमन्त्री शाहको सम्बोधन, दृढ़ संकल्पका साथ विपदसँग लड्ने प्रतिबद्धता, प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म 7 अर्ब 88 लाख रूपियाँ जुट्यो, मुगलिनतर्फ बाहिरिने मध्ये इन्धन र दुई पाङ्री बाहेक सबै गाड़ीलाई नागडुङ्गा सुरुङ मार्ग खुला, अवरूद्ध राजमार्गको दबाव व्यवस्थापन गर्दै मकवानपुर प्रहरी, घर आएसी र अत्यावश्यक क्षेत्रलाई प्राथमिकतामा राखेर ग्यास उपलब्ध गराउने निर्णय, आपूर्ति र वितरण सहज बनाउने प्रयास, चीनले खुलायो भोटेकोसी बाढ़ीले बगाएको सड़क, गाड़ी मार्फत ढुवानी गरेर उद्धार सामग्री पुर्याइँदै, र अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ए टोली अभ्यास खेलमा तास्मानियासँग 2 विकेटले पराजित।

0: Mia.
1: Extreme energy drink.
2: एनएम बिरारा बचत खाता प्रदेश को प्रगति संग बचत को नाता
3: रारा को निर्मल पानी जस्ते सोच्छ आफ्नो अमूल्य बचत आजै खोलौ कर्णाली प्रदेश विशेष एनएमबी रारा बचत खाता
4: पाउनुहोस् पहिलो वर्ष निशुल्क मोबाइल बैंकिङ इन्टरनेट बैंकिङ डेबिट कार्ड डिम्याट र मेरो शेयर पनि
2: प्रदेशको प्रगति संग
5: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई
6: शर्माजीको परिवार सबै डराएका हुन्छन् तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन यसरी नै दिन महिना वर्ष बित्दै जान्छ अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील
7: यही भदौ 20 गते शनिबारका दिन
8: सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा
7: नशा रोग विशेषज्ञ डाक्टर
8: तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ
9: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने रिंगटा लाग्ने बान्ता हुने हात खुट्टा झमझमाउने पोल्ने निन्द्रा नपर्ने मिर्गी वा चरिफाई भएर बेहोस हुने छारे रोग हुने काप्ने मानसिक असन्तुलन हुने मन उदास हुने आतिने मुटुको ढुकढुकी बढ्ने स्मरण शक्तिमा कमी हुने डर वा शंका लाग्ने शारीरिक वा मानसिक कमजोरी हुने यौनिच्छा नहुने वा कम हुने आत्मबल कमजोर हुने एउटै काम बारम्बार दोहोर्याएर गर्ने खानामा अरुचि हुने निराश हुने रमाइलोमा पनि खुशी हुन नसक्ने नकारात्मक सोच हुने आत्महत्याको प्रयास गर्ने बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ
8: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्रनगर छ हुलाक नजिक सुर्खेत फोन 083-521-987 र मोबाइल 98-85-50-696
10: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
11: के भो बोलादै के गुनगुनाइरहेको
10: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
11: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
10: यति सजिलै
11: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै

0: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
1: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 हजुरमा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
0: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब, म्याक लिब, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टि सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-4-80-50-227।
2: कामको टेन्सन छातीसम्म थकाउने, स्ट्रेसको दुश्मन नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने।
3: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाई, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
0: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
0: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
1: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
0: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर छ बुद्धपथ लाइन गरिमा विकास बैंक मुनि सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-8-79 र 97-679-044-43।

0: Sonia.
1: Extreme energy drink.
2: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
3: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
4: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर छ बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454 33975 र 98145 84 0131।
3: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
5: रेडियो भेरी FM।

0: विगत 30 वर्षदेखि विरेन्द्रनगर छ नेताचोकबाट सेवा दिँदै आइरहेको महानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा ब्याङ्क र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। महानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
1: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 7 गते बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
2: यदि तपाईमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हातखुट्टा वा जीव अरठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, राति तथा बिहान ढाड दुख्ने, घुँडा दुख्ने र सुनिने, कुर्कुच्चा दुख्ने, पाइताला पोल्ने वा झमझमाउने र पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने नेशनल बाथरोग सेन्टर रातोपुल काठमाडौँमा लामो समयदेखि कार्यरत वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी सेवा लिनुहुन जानकारी गरिन्छ।
1: डाक्टर आउने मिति र समय यही असोज 7 गते बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म। सम्पर्क नेशनल बाथरोग सेन्टर वीरेन्द्रनगर नगरपालिका 2 बाङ्गेसिमल टेम्पू पार्क सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-726, मोबाइल नम्बर 98520-90726।
2: के तपाईँको नाक कान र घाँटीको समस्या छ? यदि छ भने राणा हस्पिटल प्रालीलाई सम्झनुहोस्।
3: हजुर, भेरी अस्पताल नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा
1: यही भदौ 20 गते शनिबारका दिन
3: यस राणा हस्पिटल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
2: कानको समस्याहरू, कान पाकिरहने, कानबाट टिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू, घाँटीको टन्सिल बारम्बार बढ़िरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू, नाक बन्द हुने, नाकबाट सिगान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू, हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा, साथै बाल रोग विशेषज्ञ डाक्टर महेश तौलागद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: सम्पर्क राणा हस्पिटल प्राली, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तर तर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
1: सूचना
0: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत यही साउन 28 गतेदेखि प्रति केजी 5 रुपियाँ छुटमा उपलब्ध गराई विभिन्न किसिमका खाद्य तथा कर्णालीको सिमी बिक्री वितरण भइरहेको सम्पूर्ण उपभोक्ता वर्गमा जानकारी गराउँदछौ।
1: अरुवा मोटो चामल प्रति बोरा 1400, अरुवा मध्यम चामल प्रति बोरा 1450, अरुवा सोना मनसुली चामल प्रति बोरा 1425, स्टिम जिरा मसिनो चामल प्रति बोरा 2125, स्टिम जिरा मसिनो चामल 45 प्रति बोरा 2125 र कर्णालीको सिमी प्रति केजी 225। सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 6 गोदाम लाइन सुर्खेत।
4: रेडियो भेरी एफएम

0: ఇంకో దుష్మాన్ నవరత్న లగౌని ప్రకృతి గుళియుక్తయో శీతల తాల్యౌని కూల్ కూల్ మాలిష్లే నిత్యో నింద్రాల్యౌని నవరత్న నవరత్న కూల్ ఆయిల్ కో 2 మినిట్ కో మాలిష్లే రక్ష తపాయిలై కూల్ దిలౌచ గర్మి టౌకు దుఖాయ థకాన్ అని అనింద్రా బట ఆరామ్ నవరత్న వరల్డ్స్ నంబర్ 1 కూల్ ఆయిల్ చిసో చిసో కూల్ కూల్
1: सूचना
2: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
3: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56-455।
4: फाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
3: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
4: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
3: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरीचोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
4: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरीचोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचाहट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
3: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्रनली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्नी, बाथरोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
4: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरीचोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048-39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरीचोक सुर्खेत।
3: सूचना चन्द्रपुर पशुपालन बचत तथा ऋण सहकारी संस्था लिमिटेड लेकबेसी 10 सुर्खेतको 30 वार्षिक साधारण सभा यही भदौ 19 गते शिव माध्यमिक विद्यालय धुल्याबीटमा बिहान 10 बजेदेखि हुने भएकाले सम्पूर्ण शेर सदस्यहरूलाई पत्र पठाइएको छ। यदि पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानि उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ। चन्द्रपुर पशुपालन बचत तथा ऋण सहकारी संस्था लिमिटेड लेकबेसी 10 सुर्खेत, अध्यक्ष खडानन्द ढकाल।
5: रेडियो भेरी एफएम 98.6
6: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 4 बजेको छ।
7: clean energy drink. Taste the difference. Feel the energy.

0: हिमाल पहाड़ त्राई जोड़छौ सबैलाई दिउँसो चार बजेको फेरि हाइलाइट्सबाट केशव ढकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा आफ्नै घरको छतबाट खसेर सल्यानमा एक महिलाको ज्यान गयो, भारतको अल्मोडा गएका कालीकोटका दुईजनाको घर भत्किँदा पुरिएर मृत्यु, रसुवाको बाढ़ी प्रभावितका लागि अहिलेसम्म 7,88,00,000 रूपियाँ सहयोग संकलन रकम उठ्ने क्रम जारी रहेको प्रधानमन्त्रीको भनाई, र नेपाल ए पहिलो एक दिवसीय अभ्यास खेलमा तास्मानियासँग 2 विकेटले पराजित। निर्माणाधीन आफ्नै घरको छतबाट खसेर सल्यानमा एकजना महिलाको ज्यान गएको छ। बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर 1 गैली बजारका 36 वर्षीय ललिता सुनारको घरको छतबाट खसेर ज्यान गएको हो। केही दिन अघि ढलान गरिएको घरको छतमा पानी लगाउने क्रममा उहाँ तीन तला माथिबाट चिप्लिएर खस्नु भएको थियो। गम्भीर घाइते उहाँलाई उपचारका लागि नेपालगंज लगे पनि बचाउन नसकेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। उता रोजगारीको सिलसिलामा भारतको उत्तराखण्ड अल्मोडा गएका कालीकोटका दुईजना घर भत्किँदा पुरिएर मृत्यु भएको छ। कालीकोटको नरेन्द्रनाथ गाउँपालिका 9 का 35 वर्षीय चक्र दर्जी र 34 वर्षीय दिल्ली दर्जीको घर भत्किएर पुनिदा मृत्यु भएको हो। वडा अध्यक्ष प्रदीप बोहराले गैराती अविरल वर्षाका कारण उनीहरू बस्ने घर भत्किँदा पुरिएर मृत्यु भएको बताउनु भएको छ। उनीहरूको शव नेपालमा ल्याउने परिवारको चाहना भएकाले वडा र पालिकाले सम्बन्धित निकायसँग पहल गरिरहेको पनि अध्यक्ष बोहराले बताउनु भएको छ। रसुवाको बाढ़ी प्रभावितका लागि अहिलेसम्म 7,88,00,000 रूपियाँ सहयोग संकलन भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधि सभा बैठकमा 7,88,57,000 रकम संकलन भएको जानकारी गराउनु भएको हो। नेपाल सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोष मार्फत बाढ़ी प्रभावितका लागि आर्थिक सहयोग जुटाइरहेको छ। यसमा सहयोग आउने क्रम बढ़दै गरेको भन्दै प्रधानमन्त्री शाहले कोषबाट राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई 1 अर्ब निकासा भइसकेको पनि बताउनु भएको छ। 6,75,00,000 रसुवा, नुवाकोट, धादिङ, गोर्खा र तनहुँका बाढ़ी प्रभावित 15 वटा पालिकामा निकासा भइसकेको छ। कोषमा अहिले 6,88,57,000 मतदात रहेको र थप 61,41,702 अमेरिकी डलर पनि जम्मा भइसकेको उहाँले संसदलाई जानकारी गराउनु भएको छ। यसै गरी बाढ़ीमा परेका 11,993 जनाको उद्धार भइसकेको भन्दै प्रधानमन्त्रीले अझै 3,916 जना सम्पर्कविहीन रहेका बताउनु भएको छ। सम्पर्कविहीन नागरिकको खोजीमा सरकारले सबै संयन्त्र परिचालन गरेको भन्दै प्रधानमन्त्री शाहले कोही कतै नछुट्ने दावी पनि गर्नुभएको छ। बाढ़ीमा परि अहिलेसम्म कर्णालीका 2 जनाको ज्यान गइसकेको पुष्टि भइसकेको छ भने 194 जना सम्पर्कविहीन रहेका छन्। र नेपाल ए पहिलो एक दिवसीय अभ्यास खेलमा तास्मानियासँग 2 विकेटले पराजित भएको छ। 193 रनको सामान्य चुनौती तास्मानियाले 49 ओभर 2 बलमा 8 विकेट गुमाएर पूरा गर्यो। तास्मानियाका डिटारले 78 बलमा 6 चौका र 1 छक्कासहित 60 रनको अर्धशतकीय पारी खेल्दै टोलीलाई जिताउन महत्वपूर्ण योगदान दिनुभयो। नेपालका साहब आलमले 2 र दिपक डुम्रेले पनि समान 2 विकेट लिनुभयो। यसअघि अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल एले टस हारेर पहिला ब्याटिङ गरेको थियो। नेपाल एले 43 ओभर 3 बलमा सबै विकेट गुमाउँदै 192 रनको सामान्य एकफल बनाएको हो। मयान यादव र तृप्तराज दासले पहिलो विकेटका लागि 55 रनको साझेदारी गरे पनि अरू ब्याट्सम्यान जम्न नसक्दा नेपाल सस्तैमा आउट हुन पुगेको हो। तृप्तराजले 37 रन बनाउँदा मयानले 32 रन जोड्नुभयो। यसै गरी कुशल मल्लले 29, पवन सराफले 22, दीपक डुम्रेले 18 र कुशल भुर्तेलले 12 रन जोड्नुभयो भने लोकेश बम र अनिल कुमार शाहले समान 11 रन बनाउनुभयो। बोलिङमा स्टान लेकले 10 ओभर बलिङ गर्दै दुई मेडन सहित मात्र 21 रन खर्चेर 4 विकेट ल्याएपछि नेपालको ए टोली सस्तैमा समेटिएको हो। उहाँले अस्ट्रेलियाका लागि 8 ओडीआई र 19 टी20 आई पनि खेलिसक्नु भएको छ। नेपालले अब शुक्रबार साउथ अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ। हवस् त अहिलेलाई दिउँसो 4 बजेको भेरी हाइलाइट्स सकियो। अहिले 5 बजेको भेरी हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मी सँगै केशव ढकाल विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।
1: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
2: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
1: हाम्रा सेवाहरू
2: ग्यास्ट्रिक अल्सर गानोगोला जन्डिस हर्सा बाथ दमखोकी लिकोरिया स्त्रीहरूको महिनावारीमा गडबडी तल्लो पेट दुख्ने सेतो पानी जाने चर्मरोग पिनास मुटुरोग मिर्गी बिना अपरेशन पत्थरी टन्सिल हाइड्रोसिल मधुमेह यौन दुर्बलता यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
1: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार्क भित्र टिकट काउन्टरदेखि पश्चिमपट्टि। मोबाइल नम्बर 98480444।

0: Sonia. Extreme energy drink.
1: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
2: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श। हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने। अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने। अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने। दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा। दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार। आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
3: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर छ बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454339975 र 98145804031।
2: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। सूचना
4: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 7 गते बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
2: यदि तपाईँमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हातखुट्टा वा जीव अरठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, राति तथा बिहान ढाड दुख्ने, घुँडा दुख्ने र सुनिने, कुर्कुच्चा दुख्ने, पाइताला पोल्ने वा झमझमाउने र पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने नेशनल बाथरोग सेन्टर रातोपुल काठमाडौँमा लामो समयदेखि कार्यरत वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी सेवा लिनुहुन जानकारी गरिन्छ।
4: डाक्टर आउने मिति र समय यही असोज 7 गते बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म। सम्पर्क नेशनल बाथरोग सेन्टर वीरेन्द्रनगर नगरपालिका 2 बाङ्गेसिमल टेम्पो पार्क सुर्खेत। सम्पर्क फोन नम्बर 083590726, मोबाइल नम्बर 98520907026।
5: यही भदौ 20 गते शनिबारका दिन
6: सुपथ पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा
7: नशारोग विशेषज्ञ डाक्टर
6: तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
8: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आतिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौन इच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुसी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
6: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्रनगर छ हुलाक नजिक सुर्खेत। फोन 083521987 र मोबाइल 98585066।
9: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्यारो र कसोहरू भएको छ मेरा दिनेशै बाइजना भया
10: तै त काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
9: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारो त आफै भन्दिन क्या
10: त्यति पनि रह नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
11: तपाईँलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हात खुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दाग, दुबी सम्बन्धी उपचार, पाइल्स, बवासिर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
3: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
12: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97486375 र 98489576।

0: नाक कान घाटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान एचसीआरसी मा अत्याधुनिक उपकरण दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
1: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
0: नाक बन्द हुने समस्या,
1: नाकबाट रगत बग्ने,
0: नाकभित्र मासुको गिर्खा पलाएको,
1: घ्राण शक्ति गुम्ने,
0: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
1: कानको संक्रमण,
0: कान सुन्न गाह्रो हुने,
1: कान बज्ने समस्या,
0: चक्कर लाग्ने,
1: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सुन्निने,
0: घाँटी दुख्ने,
1: आवाज बन्द हुने,
0: निल्न गाह्रो हुने,
1: घाँटीको भित्री भागमा मासु पलाउने समस्या देखिएमा हामीलाई सम्झनुहोस्। एचसीआरसी अस्पताल,
0: चारवाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081538150, 081535151।
2: कामको टेन्सन, साथीसम्म थकाउने, स्ट्रेसको दुश्मन, नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने,
3: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाई, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
4: के तपाईँको नाक कान र घाँटीको समस्या छ? यदि छ भने राणा हस्पिटल प्रालीलाई सम्झनुहोस्।
5: हजुर, भेरी अस्पताल नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा
6: यही भदौ 20 गते शनिबारका दिन
5: यस राणा हस्पिटल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
4: कानको समस्याहरू, कान पाकिरहने, कानबाट पिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू, घाँटीको टन्सिल बारम्बार बढिरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू, नाक बन्द हुने, नाकबाट सिगान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कडेलद्वारा जाँच तथा उपचार सेवा, साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
5: सम्पर्क राणा हस्पिटल प्राली, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
7: सूचना, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत यही साउन 28 गतेदेखि प्रति केजी 5 रुपियाँ छुटमा उपलब्ध गराई विभिन्न किसिमका खाद्य तथा कर्णालीको सिमी बिक्री वितरण भइरहेको सम्पूर्ण उपभोक्ता वर्गमा जानकारी गराउँदछौ।
8: अरुवा मोटो चामल प्रति बोरा 1400, अरुवा मध्यम चामल प्रति बोरा 1450, अरुवा सोना मनसुली चामल प्रति बोरा 1425, स्टिम जिरा मसिनो चामल प्रति बोरा 2125, स्टिम जिरा मसिनो चामल 45 प्रति बोरा 2125 र कर्णालीको सिमी प्रति केजी 225। सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय, वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 6, गोदाम लाइन, सुर्खेत।
9: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रहेछ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
10: सबैको मन सुने
11: रेडियो भेरी FM।

0: इम्प्रेसनलाई बुझौ, जीवन रोजौ।
1: जीवनमा उतार चढाव आउनु स्वाभाविक हो, तर लगातार दुई हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु यी डिप्रेसनका संकेत हुन सक्छन्।
0: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
1: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
0: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिउँ, आशा जगाऊ, जीवन बचाऊ।
1: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ ठानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
0: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
1: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: Nipponia Extreme Energy Drink.
1: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
2: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
1: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
2: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
1: 198 198।
3: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भरपर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत।
4: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। वर्षातको समयमा यो रोग प्रकोपको रूपमा देखा पर्न सक्छ। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
5: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्ने तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
4: डेंगू रोगको रोकथामका उपायहरू:
5: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषध प्रयोग गर्नुपर्छ।
4: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
5: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
4: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
5: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
6: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
7: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउँदा जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पैसा छैन, गर्ने गर्ने
8: ओ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछ त?
7: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
8: अब इन्डिया नै जाने सुर कस्या भए रोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
7: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
8: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
7: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
8: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
7: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरे के हो कसो।
8: ल टिपी राख फोन नम्बर 9820293948 9820293948।
9: रेडियो भेरी एफएम

0: के तपाईको नाक कान र घाँटीको समस्या छ? यदि छ भने राणा अस्पताल प्रालीलाई सम्झनुहोस्।
1: हजुर, भेरी अस्पताल नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा
2: यही भदौ 20 गते शनिबारका दिन
1: यस राणा अस्पताल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
0: कानको समस्याहरू: कान पाकिरहने, कानबाट पिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू: घाँटीको टन्सिल बारम्बार बढिरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू: नाक बन्द हुने, नाकबाट सिगान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कडेलद्वारा जाँच तथा उपचार सेवा, साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क राणा हस्पिटल प्राली, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तर तर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
0: सूचना: चन्द्रपुर पशुपालन बचत तथा ऋण सहकारी संस्था लिमिटेड लेकदेशी 10 सुर्खेतको 300 वार्षिक साधारण सभा यही भदौ 19 गते शिव माध्यमिक विद्यालय धुल्याबीटमा बिहान 10 बजेदेखि हुने भएकाले सम्पूर्ण शेर सदस्यहरूलाई पत्र पठाइएको छ। यदि पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानि उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ। चन्द्रपुर पशुपालन बचत तथा ऋण सहकारी संस्था लिमिटेड लेकदेशी 10 सुर्खेत, अध्यक्ष खडानन्द ढकाल।
3: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर
0: ल दाई किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु कस्तो।
4: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई ओर्थ कम्पनीका टीवी, फ्रिज, वासिङ मेसिन, सामसुङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, MP3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
0: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
4: प्रोप राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6, बीच बजार सुर्खेत। मोबाइल नम्बर 98584-7719 र 98584-5115।

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: रेडियो भेरी एफएम 98.6 RX 2.7 मेगाहर्ट्ज।
3: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 5 बजेको छ।
4: Extreme energy drink. Taste the difference. Feel the energy.

0: हिमाल पहाड़ तराई जोड़छौं सबैलाई बेलुकी 5 बजेको भेरी हाइलाइट्सबाट जिलो रावतको नमस्कार। अहिलेसम्मका मुख्य खबरमा आफ्नै घरको छतबाट खसेर सल्यानमा एक महिलाको ज्यान गयो। भारतको अल्मोडा गएका कालीकोटका दुईजनाको घर भत्किँदा पुरेर मृत्यु। रसुवाको बाढ़ी प्रभावितका लागि अहिलेसम्म 7,88,00,000 रूपियाँ सहयोग संकलन। 11,993 जनाको उद्धार। 3,916 जना अझै सम्पर्कविहीन। र नेपाल एले एक दिवसीय खेलमा तास्मिनियालाई 193 रनको लक्ष्य दियो। तास्मिनियाले जवाफी ब्याटिङ गर्दै निर्माणाधीन आफ्नै घरको छतबाट खसेर सल्यानमा एकजना महिलाको ज्यान गएको छ। बनगाँ कुपिने नगरपालिका नम्बर 1 गैली बजारका 36 वर्षीय ललिता सुनारको घरको छतबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ। केही दिन अघि ढलान गरिएको घरको छतमा पानी लगाउने क्रममा उहाँ 3 तला माथिबाट चिप्लेर खस्नु भएको थियो। गम्भीर घाइते उहाँलाई उपचारका लागि नेपालगंज लगे पनि बचाउन नसकेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। रोजगारीको सिलसिलामा भारतको उत्तराखण्ड अल्मोडा गएका कालीकोटका दुईजनाको घर भत्किँदा पुरिएर मृत्यु भएको छ। कालीकोटको नरेन्द्रनाथ गाउँपालिका 9 35 वर्षीय चक्र दर्जी र 34 वर्षीय दिल्ली दर्जीको मृत्यु भएको हो। वडाध्यक्ष प्रदीप बोहराले गैराती अविरल वर्षाका कारण उनीहरू बस्ने घर भत्किँदा पुरिएर मृत्यु भएको बताउनु भएको छ। उनीहरूको शव नेपालमै ल्याएर अन्त्येष्टि गर्ने चाहना परिवारको भएकाले वडा र पालिकाले सम्बन्धित निकायसँग पहल गरिरहेको बोहराले बताउनु भएको छ। रसुवाको बाढ़ी प्रभावितका लागि अहिलेसम्म 7,88,00,000 रूपियाँ सहयोग संकलन भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै 7,88,57,000 रूपियाँ जम्मा भएको बताउनु भएको छ। सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोष मार्फत बाढ़ी प्रभावितका लागि आर्थिक सहयोग जुटाइरहेको छ। सहयोग आउने क्रम बढ़दै गएको भन्दै प्रधानमन्त्री शाहले कोषबाट राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई 1 अर्ब निकासा भइसकेको बताउनुभयो। 6,75,00,000 रसुवा नुवाकोट धादिङ गोर्खा र तनहुँका बाढ़ी प्रभावित 15 पालिकामा निकासा भइसकेको छ। कोषमा हाल 6,88,57,000 बचत रहेको छ भने थप 61,41,702 रूपियाँ अमेरिकी डलर पनि जम्मा भएको उहाँको भनाइ छ। बाढ़ीमा फँसेका 11,993 जनाको उद्धार भइसकेको भन्दै प्रधानमन्त्रीले अझै 3,916 जना सम्पर्कविहीन रहेको बताउनुभयो। सम्पर्कविहीन नागरिकको खोजीमा सरकारले सबै संयन्त्र परिचालन गरेको भन्दै प्रधानमन्त्री शाहले कोही कतै नछुट्ने दावी पनि गर्नुभएको छ। र अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ए टोली पहिलो एक दिवसीय अभ्यास खेलमा तास्मिनियासँग 2 विकेटले पराजित भएको छ। 193 रनको सामान्य चुनौती तास्मिनियाले 49 ओभर 2 बलमा 8 विकेट गुमाएर भिराएको हो। तास्मिनियाका डी डायरले 78 बलमा 6 चौका र 1 छक्का सहित 60 रन गर्दै शतक पारी खेल्नुभयो। नेपालका साहब आलम र दीपक डुम्रेले समान 2-2 विकेट लिनुभयो। त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपाल एले 43 ओभर 3 बलमा सबै विकेट गुमाउँदै 192 रनको एक फल तयार पारेको थियो। मयन यादव र त्रितराज दासले पहिलो विकेटका लागि 55 रनको साझेदारी गरे पनि अरूले भने दोहोरो ब्याट चल्न सकेन। हवस् त, बेलुकी 5 बजेको भेरी हाइलाइट सकियो। साँझ 6:30 बजेको भेरी खबरमा तपाईँ हाम्रो भेट फेरि हुनेछ। तबसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै डिलु रावत विदा हुन्छु। नमस्कार।
1: अब हजुरहरूकै आफ्नै सहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा सञ्चालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ।
2: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
1: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा,
2: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ,
1: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा,
2: डाक्टर महेश तौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा,
1: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा,
2: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
1: किन काक्रेबिहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर, वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
2: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एकपटक काक्रेबिहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
1: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काक्रेबिहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर, वीरेन्द्र नगर छ, मंगलगढ़ी चोक, सुर्खेत। सम्पर्क नम्बर 083-591-1099।
3: कामको टेन्सन, छातीसम्म थकाउने, स्ट्रेसको दुश्मन, नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने,
4: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाई, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
5: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्यारो र कसोहरू भएको छ मेरा दिने बाइजना भया
6: तै त काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
5: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारो त आफै भन्दिन क्या
6: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थिए अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
7: तपाईलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हातखुट्टाको बाथ रोगको उपचार जोर्नी सम्बन्धी रोग पिनाश महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दाँत दुबी सम्बन्धी उपचार पाइल्स बवासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
8: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
9: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97-84-36-175 र 98-84-39-576

0: Junior.
1: Extreme energy drink.
2: यही भदौ 20 गते शनिबारका दिन
3: सुपथ पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा
2: नशा रोग विशेषज्ञ डाक्टर
3: तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
4: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आतिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौनिच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुशी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढ़ी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
3: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-6696।

0: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छ। विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
1: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछ त?
0: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
1: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
2: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
1: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
0: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
1: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि, यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
2: हो, त्यही गएर सुरजन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरे के हो कसो।
1: लकी पिराक फोन नम्बर 9820293948, 9820293948।
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
4: आइपुग्यो आधुनिक जोत्ने हलो, मिनी टिलर, थ्रेसर, पानी ताने पम्प, पावर टिलर, सोलर पम्प, कम्पाउन्ड मिल, घाँस काट्ने मेसिन, कृषि औजार उपकरणका साथै बिक्री पछि मर्मत सेवा पनि उपलब्ध छ। सम्पर्क मानिकेस मार्केटिङ बिजनेस सर्भिस प्रणाली, वृन्दनगर, सुर्खेत। फोन नम्बर 083-520-045।
5: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
6: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
5: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
6: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
7: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
5: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
6: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर, वीरेन्द्र नगर 6, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ, सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 9760-71-284 र 9749-60-840।
5: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
8: खबर
6: अब हजुरहरूकै आफ्नै सहर वीरेन्द्र नगर 6 सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा सञ्चालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ।
8: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
6: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा।
8: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ।
6: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
8: डाक्टर महेश चौला गाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा।
6: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा।
8: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
6: किन काक्रेबिहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर, वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
8: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काक्रेबिहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
6: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काक्रेबिहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर, वीरेन्द्र नगर छ, मंगलगढ़ी चोक, सुर्खेत। सम्पर्क नम्बर 083-591-1099।
9: रेडियो भेरी एफएम

0: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठागुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विष्टद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा

0: मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: extreme energy drink.
1: विगत 30 वर्षदेखि विरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
2: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 7 गते बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
3: यदि तपाईमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हात खुट्टा वा जीव अरोठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, राति तथा बिहान ढाड दुख्ने, घुँडा दुख्ने र सुनिने, कुर्कुच्चा दुख्ने, पाइताला पोल्ने वा झमझमाउने र पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने नेशनल बाथरोग सेन्टर रातोपुल काठमाडौँमा लामो समयदेखि कार्यरत वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी सेवा लिनुहुन जानकारी गरिन्छ।
2: डाक्टर आउने मिति र समय यही असोज 7 गते बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म। सम्पर्क नेशनल बाथरोग सेन्टर वीरेन्द्रनगर नगरपालिका 2 बाङ्गे सिमल टेम्पो पार्क सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-726, मोबाइल नम्बर 98520-90726। सूचना
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत यही साउन 28 गतेदेखि प्रति केजी 5 रुपियाँ छुटमा उपलब्ध गराई विभिन्न किसिमका खाद्य तथा कर्णालीको सिमी बिक्री वितरण भइरहेको सम्पूर्ण उपभोक्ता वर्गमा जानकारी गराउँदछौ।
2: अरुवा मोटो चामल प्रति बोरा 1400, अरुवा मध्यम चामल प्रति बोरा 1450, अरुवा सोना मनसुली चामल प्रति बोरा 1425, स्टिम जिरा मसिनो चामल प्रति बोरा 2125, स्टिम जिरा मसिनो चामल 45 प्रति बोरा 2125 र कर्णालीको सिमी प्रति केजी 225। सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्र नगर नगरपालिका वडा नम्बर 6 गोदाम लाइन सुर्खेत।
4: रेडियो भेरी एफएम

0: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड हड्डी नसा बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विष्टद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
3: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
4: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
3: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा, मोडल कलेजको तल्लो पट्टी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-480-50-227।
5: के तपाईँलाई थाहा छ, सोलर धेरै ब्याट्री इन्भर्टरमा प्रयोग गर्दा ब्याट्रीको आयु घट्न सक्छ।
6: बिजुली बत्तीले इन्भर्टरमा पूरा चार्ज गर्न 12-16 घण्टा लाग्छ। विद्युतको अनियमितता र भोल्टेजमा कमी भएको हुँदा तपाईँको ब्याट्री पूरा चार्ज नहुन सक्छ।
7: इन्भर्टरको प्रयोग नहुँदा इन्भर्टरको स्विच अफ गर्नु पर्दछ। ब्याट्रीको जडान राम्रोसँग खुट्टी नसकिँदा र खुट्टी सफा नहुँदा र डिस्टिल वाटरको प्रयोग नगर्दा ब्याट्रीको आयु सकिँदै जान सक्छ। त्यसैले इन्भर्टर प्रयोगकर्ताले ब्याट्रीको आयु बढाउन र सेटिङबाट मुक्ति पाउन त्यसमा सोलर प्यानलको प्रयोग गर्नुपर्दछ।
5: जनचेतना अभियानको लागि मानिकेत ऊर्जा सुर्खेत, फोन 083-522-360।
8: कामको टेन्सन, साथीसम्म थकाउने, स्ट्रेसको दुश्मन, नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने,
9: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाइ, थकान अनि अनिद्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
10: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
11: रेडियो भेरी एफएम 98.6 व्यक्ति 2.7 मेगाहर्ज।
12: एक्सट्रीम एनर्जी ड्रिंक टाइम टेक अहिले ठीक 6 बजेको छ।
13: Extreme energy drink. Taste the difference. Feel the energy.

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: भोटेकोशी बाढ़ीबारे प्रतिनिधि सभाबाट विशेष प्रस्ताव पारित, प्रधानमन्त्री शाहको सम्बोधन, दृढ़ संकल्पका साथ विपदसँग लड्ने प्रतिबद्धता।
2: आँसु होइन, जनतालाई हिम्मत आड़ भरोसा दिनुपर्छ भन्ने यथार्थलाई हामीले स्वीकारेका छौं। यो विपत्तिमा लड्नुको हामीसँग अर्को विकल्प छैन।
0: प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म 7,88,00,000 रूपियाँ जुट्यो। प्रभावित केही क्षेत्रमा राहत सामग्रीको अभाव, कतै पुगेको पनि वितरणमा समस्या।
3: सबै भोकमरी लाग्ने अवस्था भएको कारणले गर्दाखेरि छिटो भन्दा छिटो सिपिएस लाइनको बत्ती जडान गर्नु पर्यो। घरमा भएका धानहरू कुटेर यहाँको जनताले खान पाउँथे।
4: होल्डिङ सेन्टरहरूमा राहत खाद्यान्नले सबै भरिएको छ।
1: ग्यासको आपूर्ति र वितरण सहज बनाउने प्रयास, घरायसी र अत्यावश्यक क्षेत्रलाई प्राथमिकतामा राखेर उपलब्ध गराउने निर्णय।
0: रूसले इरानलाई सुपर सोनिक मिसाइल विकास गर्न सहयोग गरिरहेको विवरण सार्वजनिक, ध्वनिको गतिभन्दा कैयौं गुणा छिटो यात्रा गर्न सक्ने।
1: र डिककले 10 टी20 शतक सहित कोहली र वार्नरको कीर्तिमान बराबरी गरे।
5: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
6: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083का लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्ष बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
5: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
6: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
5: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
6: फोन 056-421-2161, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।
7: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
8: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
7: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
9: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट,
6: फोन 056-494-333, 493-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। रसुवाको भोटेकोशीमा बुधबार आएको भीषण बाढ़ीबारे प्रतिनिधि सभाले विशेष प्रस्ताव पारित गरेको छ। बाढ़ीको 8 दिनमा आज बसेको प्रतिनिधि सभाको बैठकले विशेष प्रस्ताव सर्वसहमतिले पारित गरेको हो। भोटेकोशी बाढ़ीले रसुवाको टिमुरे, स्याप्रुवेशी, बेत्रावती, नुवाकोटको त्रिशुली बजार र देवीघाट लगायत धादिङ, चितवन र गोरखा जिल्लाका त्रिशुली नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति गरेको छ। विशेष प्रस्ताव प्रस्तुत गर्नुअघि सभामुख डीपी अर्यालले विपदपछिको खोज उद्धार तथा राहत वितरण प्रक्रियालाई प्रभावकारी बनाउन सरकारको ध्यान आकर्षण गराउनुभयो। यसअघि हिजो राष्ट्रिय सभाले पनि रसुवा बाढ़ीबारे विशेष प्रस्ताव पारित गरेको थियो। आजको प्रतिनिधि सभा बैठकलाई प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्नुभयो। भएको 10 गते बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ी, त्यसबाट भएको जनधनको क्षति र भइरहेका खोज उद्धार उपचार राहत र नागरिकको व्यवस्थापन लगायतका विषयमा प्रधानमन्त्री शाहले संसदलाई जानकारी गराउनु भएको हो। उहाँले दृढ़ संकल्पका साथ यो विपदसँग लड्ने प्रतिबद्धता जनाउनु भएको छ। प्रधानमन्त्री शाहले भोटेकोशी बाढ़ीको सूचना आएदेखि नै सरकार प्रभावकारी उद्धार राहतमा जुटेको समेत दावी गर्नुभयो। यो क्रम अहिले पनि निरन्तर चलिरहेको छ। साथै उहाँले यो पीड़ा रसुवा, नुवाकोट र धादिङको मात्र नभई सिंगु नेपालको साझा वज्रपात रहेको बताउनुभयो। देशमा संकट परेका बेला नेतृत्वले आड़ र भरोसा दिनुपर्नेमा उहाँको जोड़ छ।
2: यो पीड़ा रसुवा, नुवाकोट वा धादिङको मात्र होइन, यो सिंगु नेपालको छातीमा परेको साझा वज्रपात हो। तर यति बेला हामीलाई शरीर थकित भयो भनेर विश्राम दिने छुट छैन। संकटको यो घड़ीमा देशको नेतृत्वले आँसु होइन जनतालाई हिम्मत आड भरोसा दिनुपर्छ भन्ने यथार्थलाई हामीले स्वीकारेका छौं। यो विपत्तिमा लड्नुको हामीसँग अर्को विकल्प छैन। त्यस दिनदेखि घरबार वीर हुनुभएकाहरूका लागि सुरक्षित व्यवस्थापन गर्नुपर्ने अर्को जिम्मेवारी थियो। घटना भएको दिन बुधबार मध्यरातमै 8 ट्रक राहत सामग्री प्रभावित क्षेत्रमा पठायौं। रसुवा र नुवाकोटका लागि 1-1 करोड़ रूपियाँ, धादिङका लागि 50 लाख रूपियाँ निकासा गर्यौं। खोज उद्धार उपचार र राहतलाई थप प्रभावकारी बनाउँदै लग्यौं। प्रभावित क्षेत्रमा खोज उद्धार उपचार र राहत वितरणसँगै क्षतिग्रस्त भएका सड़क प्रभावित क्षेत्रसँग जोड्ने प्रयास शुरू गरियो।
0: रसुवाको बाढ़ीले ज्यान गुमाउनेको संख्या 1114 जना पुगेको छ। जनधनको क्षति अवस्थाको विवरणसहित प्रधानमन्त्री शाहले ज्यान गुमाएका मध्ये अहिलेसम्म 95 शवको शनाखत भई आफन्तलाई बुझाएको उल्लेख गर्नुभयो। अहिलेसम्म 292 जना घाइते भएका छन्, जसमध्ये 182 जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने अन्यको उपचार चलिरहेको छ। अझै 3916 जना सम्पर्कविहीन छन्। अहिलेसम्म 11993 जनाको उद्धार गरिएको छ। सरकारले प्रभावित जिल्ला र पालिकाका लागि राहत रकम निकासा गरेको प्रधानमन्त्री शाहले जानकारी गराउनु भएको छ। प्रधानमन्त्री शाहले जलविद्युत आयोजनाका सुरुङभित्र फँसेका नागरिकको उद्धारमा भइरहेको ढिलाईबारे पनि संसदलाई जानकारी गराउनुभयो। सुरुङमा फँसेकाहरूको उद्धार गर्न प्राविधिक जटिलताका कारण ढिलाई भएको उहाँको भनाइ छ। त्यस्तै उहाँले रसुवा बाढ़ीको घटना जलवायु परिवर्तनसँग पनि सम्बन्धित भएकोले यसबारेमा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनुपर्ने बताउनु भएको छ। हिमालय क्षेत्रमा जोखिम बढ़ेकाले यो विश्वको साझा जिम्मेवारी भएको प्रधानमन्त्री शाहले उल्लेख गर्नुभयो।
1: आजको प्रतिनिधि सभा बैठकमा राजनैतिक दलका नेताहरूले पनि सम्बोधन गर्नुभयो। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका संसदीय दलका उपनेता गणेश पराजुलीले विपदका बेला नागरिकको जीवन रक्षा राज्यको पहिलो दायित्व भएको बताउनु भएको छ। यस्तै प्रमुख प्रतिपक्षीय दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रचारबाजीमा नलागि नागरिकको जीवन रक्षामा केन्द्रित हुन सरकारको ध्यान आकर्षण गराउनु भएको छ। उहाँले रसुवा बाढ़ीको प्रलय आएको 1 हप्ता बितिसक्दा पनि प्रभावित नागरिकको खोज र उद्धारमा सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लगाउनुभयो। नेता आङदेम्बेले सुरुङभित्र फँसेका नागरिकको खोज तथा उद्धारमा भएको ढिलाई अमानवीय र गम्भीर विषय भएको बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रसुवाको भोटेकोशी बाढ़ीपछि खोज र उद्धारमा सेनासँगै जनपरिचालन नहुँदा समस्याको वास्तविक समाधान गर्न नसकेको बताउनु भएको छ। उहाँले खोज तथा उद्धारमा नेपाली सेनाले प्रशंसनीय काम गरे पनि विपद सामना गर्न आवश्यक जनपरिचालन हुन नसकेको बताउनुभयो। संघीय प्रदेश र स्थानीय सरकार, जनप्रतिनिधि, नागरिक समाज तथा आम नागरिकलाई एकीकृत रूपमा परिचालन गरेर मात्र विपदको संकट विरूद्ध जुझ्न सकिने प्रचण्डको भनाइ छ। यस्तै नेकपा एमाले संसदीय दलका नेता राम बहादुर थापा बादलले बाढ़ी पहिरोको विनाश रोक्न र प्रभावकारी विपद व्यवस्थापनका लागि सरकारको ध्यान आकर्षण गराउनु भएको छ। उहाँले सरकार संसदप्रति पूर्णतया उत्तरदायी हुनुपर्ने र आफ्ना योजनाबारे संसदलाई निरन्तर जानकारी गराउनु पर्नेमा जोड़ दिनुभयो।
0: रसुवाको बाढ़ी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ़दै गएको छ। सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोष मार्फत बाढ़ी प्रभावितका लागि आर्थिक सहयोग जुटाइरहेको छ र यसमा सहयोग आउने क्रम बढ़दै गएको प्रधानमन्त्री बालेन्द्र शाहले जानकारी दिनुभयो। राहत कोषमा आजसम्म 7,88,57,217 रूपियाँ जम्मा भएको छ। कोषबाट राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई हिजो 1 अर्ब निकासा गरिएको थियो। त्यसमध्येबाट 6,75,00,000 रसुवा, नुवाकोट, धादिङ, गोर्खा र तनहुका बाढ़ी प्रभावित 15 पालिकामा निकासा भइसकेको छ। कोषमा अहिले 6,88,57,217 मौजदात रहेको छ भने थप 61,41,702 अमेरिकी डलर जम्मा भएको छ।
1: भोटेगोसी बाढ़ीको 1 हप्ता भइसकेको छ। सरकारले खोज तथा उद्धारलाई निरन्तरता दिएको छ। प्रभावित क्षेत्रमा राहत वितरणलाई पनि प्राथमिकतामा राखेको सरकारको भनाइ छ। तर विपदपछि कतै राहत पुग्न सकेको छैन। कतिपय ठाउँमा राहतको थुप्रो पुगे पनि वितरणमा समस्या छ। सड़क र बिजुली नै नभएको ठाउँमा निकै चुनौतीपूर्ण अवस्था छ। रसुवाको सबैभन्दा धेरै प्रभावित उत्तर गया गाउँपालिका 5 का वडा अध्यक्ष यमनाथ आचार्य
3: बेटावदीमा भएको बजार पूर्ण रूपमा ध्वस्त भएको हुनाले अब यहाँ चाहिँ सबै भोकमरी लाग्ने अवस्था भएको कारणले गर्दाखेरि त्यो आवाजलाई यदि सुनवाई हुन्छ भने छिटो भन्दा छिटो सिपिएस लाइनको बत्ती जडान गर्नु पर्यो। घरमा भएका धानहरू कुटेर यहाँको जनताले खान पाउँथे, मिलहरू चल्थ्यो, मोबाइलहरू संचारहरू जुजारू हुन्थ्यो होइन। छिटो भन्दा छिटो बाटो जोड दिन सक्यो भने अनि अलिकति यहाँका जनताहरू यता फर्किने चाहिँ सम्भावना छ, नत्र भने यहाँ बस्ने अवस्था केही पनि छैन। त्यसको दिनमा मुख्यमन्त्री आउनु भएको थियो, उहाँले चाहिँ रात पठाइदिन्छु भन्नु जानु भएको थियो। राहतहरू आउन सुरु गरे, त्यसमा चाहिँ राज्यको ढिलाइ हुनु चाहिँ राज्य चुकेको राज्य छैन भन्ने रोटवाली जनताले चाहिँ त्यस्तो अनुभूति गरेका छन्।
1: राहत सहज पुगेका पालिकामा भने पीड़ितलाई उचित बासको व्यवस्थापन गर्न चुनौती हुँदा पुगेको राहत पनि वितरणमा समस्या भइरहेको छ। बाढ़ीबाट प्रभावित नुवाकोटको विदुर नगरपालिकाका उपमेयर प्रभाव बोगटी
10: एक बोरा चामल दिएर प्रभावितले कहाँ लड़ाछ, खोला लड़ाने कि सिना लगा सामूहिक रूप में खाना आवास को राहत गोदाम का होल्डिंग सेंटर में राहत खाद्यान्न ने सब भर ठैक्ट होना जब ठाव बनाई सरकार ने अब पैला जो भूकंप को जो है जमीन जमीन थी भूकंप में क्विक टेन्ट बनाने बेला भाथ्य है अब अहिले तो सरकार ने जगह देखाइए कहाँ नागरिक बस्ने बल्ल तो हिजो फोन में आक वहां ने 3 दिन भित्र भन्नभ संघीय सरकार ने हमें यह क्षेत्र में बस्ती बसा सम्भव छ भनेर भनिदिएको छौ। त्यसपछि सरकारले यो ठाउँमा गएर अब नागरिक बस्न सुरक्षित छ भनेर आवासको कार्यक्रम अगाडि बढिसकेपछि यो जम्मा भएका थुप्रो भएको प्रधानमन्त्रीज्यूले भन्नुभएको जस्तै नागरिकको घर घरमा सरकार पुग्छ, आँखा सबै सामानहरू हामी बोकेर वितरण गर्छौं।
1: त्यस्तै कतै भने लत्ता कपड़ा अभाव छ। धादिङको गल्छी गाउँपालिकाका सूचना अधिकारी रामप्रसाद पौडेल
11: राहत आउने क्रम पनि अलिक छ, वितरण पनि हामीले एकद्वार प्रणालीबाटै गरिरहेछौँ। यहाँ आउँछ, यहाँ आएर प्याकेजिङ हुन्छ, प्याकेजिङ भएपछि अब जनप्रतिनिधि कर्मचारी भएर त्यहाँ कता कति गए त्यो समान रूपले हुने गरेर नै बाध्य छ। खाद्यान्न अहिलेलाई पर्याप्त मात्रामै आएको भन्नुपर्छ। अब हामीलाई अलिकति समस्या भनेको लत्ताको पढा र अस्थायी शौचालयहरूको हाम्रो विद्यालयलाई सरसफाई गर्न पनि एउटा चुनौती भइरहेछ। हाम्रो 1500 अस्पताल सरसफाई गर्नलाई चुनौती भइरहेछ। त्यो बाटोमा चाहिँ अलिकति हामीलाई अझै पनि होमवर्क गर्नुपर्छ।
0: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
12: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
13: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
14: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना
15: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
14: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
15: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। तीन वर्ष डिप्लोमा इन कम्प्यूटर इंजीनियरिंग र 18 महीने अमिन कार्यक्रम में कहीं सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो संपर्क गर्नुहोला।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। तिन्जेल हामीले भोटेकोशी बाढीबारे प्रतिनिधि सभाबाट विशेष प्रस्ताव पारित, प्रधानमन्त्री शाहको सम्बोधन, दृढ़ संकल्पका साथ विपदसँग लड्ने प्रतिबद्धता, नागरिकको जीवन रक्षामा केन्द्रित हुन शीर्ष दलका नेताहरूबाट सरकारको ध्यान आकर्षण, प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म 7 अर्ब 88 लाख रूपियाँ जुटियो, प्रभावित केही क्षेत्रमा राहत सामग्रीको अभाव, कतै पुगेको पनि वितरणमा समस्या लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी खबर। नागढुङ्गा मुगलिन सड़क खण्डका विभिन्न ठाउँमा सड़क भाँसिएको छ। नागढुङ्गा नजिकै पातले वनमा सड़क भाँसिएको सड़क विभाग धादिङले जनाएको छ। काठमाण्डुबाट मुगलिनतर्फ बाहिरिने गाड़ी मध्ये पेट्रोलियम पदार्थ बोकेका र दुई पाङ्रे बाहेक सबैलाई नागढुङ्गा सुरुङ मार्ग खुला गरिएको छ। पेट्रोलियम पदार्थ बोकेका र मोटरसाइकललाई भने पातले वन क्षेत्रबाटै एकतर्फी आवत जावतको व्यवस्था मिलाएको सड़क विभागले जनाएको छ। विभागका अनुसार सड़क भाँसिएको ठाउँमा प्राविधिक अध्ययनपछि मात्र मरमतको काम शुरू हुनेछ। मलेखु बजार नजिकै पनि परेवा भीरमा सड़क भाँसिएपछि जोखिममुक्त भएको छ। बजुरी गाउँपालिका 3 परेवा भीरमा वैकल्पिक मार्ग खोलिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। परेवा भीरमा 100 मिटरको नयाँ ट्र्याक खोलिएको हो। धादिङको कृष्णभीर सड़क पनि त्रिशुलीको बाढ़ीले यसअघि नै कटान गरेको छ। गाड़ी तथा मानिस वार पार गर्न नमिल्ने गरी कृष्णभीर क्षेत्र अवरूद्ध छ। त्यस्तै जवाङ खोला नजिकै पनि सड़क चर्किएको छ। त्रिशुलीको बाढ़ीले सड़कको टेवा पर्खालमा क्षति गरेको छ।
0: गएको भदौ 10 गतेको बाढ़ीले पृथ्वी राजमार्ग ठाउँ ठाउँमा अवरोध हुँदा विशेष गरी हेटौड़ा हुँदै चल्ने वैकल्पिक सड़कमा गाड़ीको चाप छ। कृष्णवीरमा सड़क अवरूद्ध भएपछि काठमाण्डु आवत जावतका लागि वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने बाध्यता छ। वैकल्पिक सड़कमा गाड़ी र यात्रुको चाप बढ़ेसँगै मकवानपुर प्रहरीले सड़क व्यवस्थापनलाई प्राथमिकतामा राखेको जनाएको छ। सामान्य अवस्थामा झण्डै 3 घण्टामा पूरा हुने हेटौड़ा काठमाण्डु यात्रा अहिले चापका कारण 5 घण्टासम्म लम्बिएको छ। काठमाण्डु हेटौड़ा जोड्ने वैकल्पिक मार्गको नयाँ रूट तथा कार्यतालिका पनि सार्वजनिक गरिएको छ। काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेश राज सुवेदीका अनुसार काठमाण्डुबाट हेटौड़ाका लागि छुट्ने साना गाड़ीका लागि फर्पिङ, फाखेल, कुलेखानी, भीमफेदीको रूट कायम गरिएको छ। त्यस्तै हेटौड़ाबाट काठमाण्डुतर्फ छुट्ने साना गाड़ी भीमफेदी, कुलेखानी, सिस्नेरी, दक्षिणकाली हुँदै प्रवेश गर्नेछन्। त्यसै गरी ठूला तथा मालवाहक गाड़ी ललितपुरको चापागाउँ, भट्टे डाँडा, ठिगन हुँदै हेटौड़ा पुग्नेछन्। यो रूट प्रयोग गर्नेले बेलुका 6 बजेभित्र ठिगन चेकपोस्ट पार गरिसक्नुपर्ने व्यवस्था गरिएको छ। हेटौड़ाबाट छुट्ने ठूला र मालवाहक गाड़ीका लागि भैंसे, पालुङ, टिस्टुङ, नौबिसे हुँदै काठमाण्डु आउने व्यवस्था मिलाएको ट्राफिक प्रहरीले जनाएको छ। मकवानपुरको त्रिखण्डी नजिकको बेलीब्रिजको भार वहन क्षमता कमजोर रहेकाले इन्धन बोकेका ट्याङ्कर तथा भारी लोड गाड़ीलाई यो पुल प्रयोग नगर्न ट्राफिक प्रहरीको आग्रह छ। ठूला र लोडयुक्त गाड़ीका चालकलाई बेलीब्रिजको छेउमै रहेको डाइभर्सन प्रयोग गर्न निर्देशन दिएको सूचनामा उल्लेख छ।
1: नेपाल आयल निगमले व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्री वितरणमा तत्कालका लागि रोक लगाउँदै घरायसी र अत्यावश्यक क्षेत्रलाई प्राथमिकतामा राखेर ग्यास उपलब्ध गराउने निर्णय गरेको छ। पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा त्रिशुली नदीले सड़क कटान गरेपछि काठमाण्डु उपत्यका सहित आसपासका जिल्लामा खाना पकाउने ग्यास आपूर्ति प्रभावित भएको छ। निगम र ग्यास विक्रेता महासंघको टोलीबीच आज बसेको संयुक्त बैठकले ग्यास आपूर्ति र वितरण सहज बनाउन विभिन्न निर्णय गरेको हो। अब काठमाण्डु उपत्यकामा बिक्री वितरण गर्ने ग्यास उद्योगले अहिलेलाई तराईका उद्योगमा नै ग्यास सिलिण्डर भरेर वैकल्पिक मार्गबाट काठमाण्डु ल्याउने व्यवस्था मिलाएको छ। बजारमा आउने ग्यास अब अति आवश्यक उपभोक्तालाई मात्र वितरण गरिनेछ। व्यावसायिक प्रयोजनमा ग्यास उपभोग गर्ने व्यवसायीले आफै ग्यास व्यवस्थापन गर्नुपर्नेछ। बजारमा कृत्रिम अभाव वा कालोबजारी हुन नदिन र उपभोक्तालाई सहजीकरण गर्न आवश्यक प्रयास गर्ने निर्णय भएको छ।
0: नेपाल राष्ट्र बैंकले भोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित भई बैंकिङ कारोबारका लागि आवश्यक चेक कार्ड, मोबाइल तथा अन्य कागजात गुमाएका ग्राहकलाई सहज रूपमा वित्तीय सेवा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ। राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका अनुसार बैंक तथा वित्तीय संस्थाले आफ्नो अभिलेखमा रहेको ग्राहकको हस्ताक्षर नमूना फोटो तथा अन्य विवरणको आधारमा ग्राहकको पहिचान यकिन गर्न सक्नेछन्। त्यसका आधारमा विषम परिस्थितिमा ग्राहकलाई आवश्यक बैंकिङ तथा वित्तीय सेवा उपलब्ध गराउन सहजीकरण गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ। बाढ़ी तथा अन्य प्राकृतिक विपदको कारण प्रभावित क्षेत्रका धेरै नागरिकले व्यक्तिगत कागजात, बैंकिङ सामग्री तथा मोबाइल उपकरण गुमाएको अवस्थामा राष्ट्र बैंकको यो निर्देशनले प्रभावित ग्राहकको वित्तीय सेवामा पहुँच सहज हुने अपेक्षा गरिएको छ।
1: रसुवाको भुटेको सीमा हराइरहेकाको खोज तथा उद्धारका लागि दक्षिण कोरियाली विपद राहत टोली नेपाल आइपुगेको छ। 11 जनाको कोरियाली विपद राहत टोली केडीआरटी नेपाल आइपुगेको नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी राजा राम बस्नेतले जानकारी दिनुभएको छ। कोरियन विमान मार्फत नेपाल आएका उनीहरूले खोज तथा उद्धारका लागि प्रयोग हुने उपकरण तथा कुकुरहरू समेत साथमा ल्याएका छन्। रसुवाको भुटेको सीमा आएको विनाशकारी बाढ़ीमा 9 जना कोरियाली नागरिक समेत सम्पर्कविहीन छन्। कोरियन उद्धार टोलीसँगै नेपाली सेनाको टोली पनि एकसाथ खोज तथा उद्धारमा खटिन लागेका हुन्। यसअघि नै खोज तथा उद्धारमा विदेशबाट भारत, चीन र दक्षिण कोरियाका अन्तर्राष्ट्रिय टोली पनि संयुक्त रूपमा परिचालन भइरहेका छन्।
0: यस्तै चीनले रसुवा गरी जोड्ने केरून नाका जाने स्थलमार्ग पूर्ण रूपमा संचालनमा ल्याएको छ। सीमावर्ती चीनको स्वशासित क्षेत्र तिब्बत केरून जिरूङ नाकामा लेदोसहितको पहिरो जाँदा ठूलो क्षति पुगेको छ। बाढ़ीले बगेको सड़क खुलाएसँगै उद्धारकर्मी राहत सामग्री उपकरण सड़क मार्फत विपदको मुख्य प्रभावित क्षेत्रमा पुर्याएर थप उद्धार कार्य सञ्चालन गर्न सक्ने चिनिया संचार माध्यमले जनाएका छन्। राष्ट्रिय राजमार्ग G216 विभिन्न खण्डमा सड़क सफा गर्ने कार्य चलिरहेको छ। खोज तथा उद्धार कार्य पनि त्यहाँ निरन्तर भइरहेको छ। यसअघि गएको भदौ 10 गते बुधबारको बाढ़ीले केरूङ बन्दरगाह तथा चीन र नेपालतर्फको आद्यागमन कार्यलाई पूर्ण रूपमा क्षतिग्रस्त बनाएको थियो। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
16: यही भदौ 20 गते शनिबारका दिन
17: सुपथ पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
18: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आत्तिने, मुटुको धुकधुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौन इच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुशी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढ़ी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
17: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-85-50-696।
19: कामको टेन्सन छातीसम्म थकाउने, स्ट्रेसको दुश्मन नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने।
20: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाई, थकान अनि अनिद्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
21: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
22: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौँ।
21: हाम्रा सेवाहरू
22: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाघ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
21: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहुलपुर, बस 5 मिटर टिकट काउन्टर देखि पश्चिम पट्टी। मोबाइल नम्बर 98-480-44-631।
1: महानगरले राष्ट्रिय सभागृहमा केन्द्र सञ्चालन गरेको छ। केन्द्रले नागरिकलाई सूचना दिने, आवश्यक समन्वय गर्ने र तत्काल सहयोग उपलब्ध गराउन सहजीकरणको काम गरिरहेको छ। काठमाडौँबाट रसुवा, गोसाईकुण्ड लगायतका ठाउँमा आन्तरिक पर्यटन तथा तीर्थाटनका लागि समूह बनाएर जाने थुप्रै संख्यामा व्यक्ति रहेका अनुमान छ। यसमा पनि ठमेल क्षेत्रबाट धेरै व्यक्ति गएका हुन सक्ने महानगरको विपद व्यवस्थापन विभागका प्रमुख अनिरुद्ध नेपालले जानकारी दिनुभयो।
0: आज दिउँसो बागमती र कोशी प्रदेशको थोरै ठाउँ तथा गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको केही ठाउँमा हल्कादेखि मध्यमसम्मको पानी परेको छ। भोटे कोशी बाढ़ी प्रभावित केही जिल्ला र काठमाडौँ उपत्यकासहित विभिन्न ठाउँमा वर्षा भयो। धादिङ, गोरखा, पर्वत, लमजुङ, काभ्रे, काठमाडौँ उपत्यका लगायतका जिल्लामा पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज राति कोशी बागमती र गण्डकी प्रदेशको हिमाली भागका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने महाशाखाको अनुमान छ।
1: शेयर बजार लगातार दोस्रो दिन बढ़ेको छ। शेयर बजार परिसूचक नेप्से आज 15.44 अंकले बढ़ेर 2538.11 बिन्दुमा पुगेको छ। हिजो नेप्से 9.24 अंकले उकालो लागेको थियो। आज म्यूचुअल फण्ड र निर्जीवन बीमा बाहेक सबै समूहको उपसूचक बढ़ेको छ। आज 193 कम्पनीको शेयर बढ़ेकोमा 75 घटेको छ। यस्तै 10 कम्पनीको शेयर भने घटबढ़ भएको छैन। आज नेप्सेसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 2.90 अर्ब कारोबार भएकोमा आज 354 कम्पनीका 72,68,000 कित्ता शेयर 2.94 अर्ब रूपियाँमा किनबेच भएको छ।
0: आज एकै दिन सुनको भाव तोलामा 8,800 रूपियाँले घटेको छ। हिजो 100 रूपियाँले बढ़ेको सुनको भाव आज तोलामा 8,800 रूपियाँले घटेर 2,97,300 रूपियाँ तोलामा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। आज चाँदीको भाव पनि तोलामा 185 रूपियाँले घट्यो। हिजो तोलाको 4,765 रूपियाँ रहेकोमा आज चाँदीको भाव घटेर तोलाको 4,580 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
1: नेपाल दर्पणमा अब विदेशको खबर। रूसले इरानलाई उन्नत सुपरसोनिक क्रूज मिसाइल विकास गर्न गोप्य रूपमा सहयोग गरिरहेको पाइएको छ। फाइनान्सियल टाइम्सका अनुसार सन् 2023 संचालनमा रहेको C-420L नामक बहुवर्षीय कार्यक्रममा रूसका अनुभवी मिसाइल विशेषज्ञ संलग्न छन्। कार्यक्रम अन्तर्गत इरानलाई ध्वनिको गति भन्दा कैयौं गुणा छिटो यात्रा गर्न सक्ने मिसाइलका लागि आवश्यक रामजेट इन्जिन प्रविधि विकास गर्न सहयोग भइरहेको समाचार संस्था एएनआईले जनाएको छ। रूसी पत्राचार यात्रा विवरण र सैन्य पेटेन्टको विश्लेषणमा आधारित प्रतिवेदनका अनुसार अमेरिका, इजरायल र इरानबीच सैन्य युद्ध भइरहेका बेला पनि यो कार्यक्रम चलिरहेको थियो। रामजेट प्रविधि जहाज विरोधी तथा स्थल आक्रमण गर्ने क्रूज मिसाइलमा प्रयोग गर्न सकिन्छ। सुपरसोनिक मिसाइलले उच्च गति र कम उचाइमा उड्ने क्षमता प्रयोग गर्ने भएकाले हवाई तथा क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीलाई त्यसको पहिचान र अवरोध गर्न कम समय मात्र उपलब्ध हुन्छ। खाड़ी क्षेत्रमा अमेरिका तथा सहयोगी सेनाका उन्नत प्रतिरक्षा प्रणाली तैनात रहेकाले यो प्रविधि इरानका लागि रणनीतिक रूपमा महत्वपूर्ण हुन सक्ने प्रतिवेदनमा उल्लेख छ। फाइनान्सियल टाइम्सका अनुसार इरानले रामजेट इन्जिन प्रणाली निर्माण र उडान परीक्षण गरिसकेको छ। यद्यपि रूसी सहयोगमा विकसित सुपरसोनिक क्रूज मिसाइल तैनात भइसकेको प्रमाण भने भेटिएको छैन।
0: नेपाल दर्पणमा अब खेल खबर। अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल एक क्रिकेट टोली पहिलो एक दिवसीय अभ्यास खेलमा तास्मानियासँग आज 2 विकेटले पराजित भएको छ। नेपाल एले दिएको 193 रनको लक्ष्य तास्मानियाले 4 बल बाँकी छँदा 8 विकेट गुमाएर भेटायो। त्यसअघि डार्विनमा टस हारेर ब्याटिङ गरेको नेपाल एले 43 ओभर 3 बलमा 192 रन बनाउँदा सबै विकेट गुमाएको थियो। अब नेपाल एले दोस्रो अभ्यास खेलमा पर्सि शुक्रबार साउथ अस्ट्रेलियासँग र अन्तिम अभ्यास खेलमा आउँदो आइतबार न्यूजील्याण्ड एसँग खेल्नेछ।
1: र दक्षिण अफ्रिकाका ब्याटर क्विन्टन डिककले 10 औं टी20 शतक सहित भारतका विराट कोहली र अस्ट्रेलियाका डेभिड वार्नरको कीर्तिमान बराबरी गरेका छन्। वेस्ट इण्डिजको क्यारिबियन प्रिमियर लीग सीपीएल क्रिकेटमा बारबाडोस ट्राइडेन्ट्सबाट खेल्दै डिककले यो उपाधि हासिल गरेका हुन्। सेन्ट किट्स एण्ड नेभिस पेट्रियट्ससँगको खेलमा उनले 6 छक्का र 11 चौका सहित 57 बलमा 106 रन बनाए। योसँगै 33 वर्षीय क्विन्टन डिकक टी20 क्रिकेटमा 10 वा त्योभन्दा धेरै शतक बनाउने विश्वको 5 औं खेलाड़ी बनेका छन्। टी20 क्रिकेटमा सबैभन्दा धेरै शतक बनाउनेमा डिकक भन्दा अघि वेस्ट इण्डिजका क्रिस गेल र पाकिस्तानका बाबर आजम रहेका छन्। टी20 क्रिकेटमा गेलले 22 र बाबरले 13 शतक बनाएका छन्। क्विन्टन र डिककले टी20 क्रिकेटमा 557 खेलमा 10 शतक र 84 अर्धशतक सहित 12,867 रन बनाएका छन्। उनी टी20 क्रिकेटमा 500 भन्दा धेरै छक्का प्रहार गर्ने विश्वका 13 ब्याटर मध्ये पनि पर्छन्।
0: खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: भोटेपछि बाढ़ी बारे प्रतिनिधि सभाबाट विशेष प्रस्ताव पारित, प्रधानमन्त्री शाहको सम्बोधन, दृढ़ संकल्पका साथ विपदसँग लड्ने प्रतिबद्धता।
0: प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म 7,88,00,000 रूपियाँ जुट्यो। प्रभावित केही क्षेत्रमा राहत सामग्रीको अभाव, कतै पुगेको पनि वितरणमा समस्या।
1: ग्यासको आपूर्ति र वितरण सहज बनाउने प्रयास, घरायसी र अत्यावश्यक क्षेत्रलाई प्राथमिकतामा राखेर उपलब्ध गराउने निर्णय।
0: रूसले इरानलाई सुपर सोनिक मिसाइल विकास गर्न सहयोग गरिरहेको विवरण सार्वजनिक, धोनीको गतिभन्दा कैयौं गुणा छिटो यात्रा गर्न सक्ने।
1: र डी ककले 10 औं टी20 शतक सहित कोहली र वार्नरको कीर्तिमान बराबरी गरे।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरोलासँगै हामी महेश गेवाली र मदन पौड्याल पनि विदा हुन्छौं। उमालेको वा शुद्धिकरण गरिएको पानी मात्रै पिउने गरौं। नमस्कार।

0: कर्णालीमा कुपोषणको दर घट्न सकेन। 36% बालबालिकामा पुटकोपनाको समस्या।
1: आफ्नै घरको छतबाट खसेर सल्यानमा एक महिलाको मृत्यु। भारतको अल्मोडा गएका कालीकोटका दुईजनाको घर भपुरिदा ज्यान गयो।
0: रसुवाको पारी प्रभावितका लागि अहिलेसम्म 7,88,00,000 रूपियाँ सहयोग संकलन। 11,993 जनाको उद्धार। 3,916 जना अझै सम्पर्कविहीन।
1: र नेपाल एले एकदिवसीय खेलमा ताजिकिस्तानलाई 193 रनको लक्ष्य दियो। हिमाल पहाड़ तराई जोड्छौ सबैलाई। साँझ 6:30 भेरी खबरबाट डिलु रावत र मधुबन विष्कीको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np को साथै हाम्रो पात्रो मोबाइल एप्लिकेशनबाट पनि सुनिरहनु भएको छ।
0: कर्णालीमा कुपोषणको दर उच्च रहेको पाइएको छ। केही वर्ष यताका सरकारी तथ्याङ्क हेर्दा कर्णालीमा कुपोषणको दर निकै उच्च रहेको पाइएको छ। राष्ट्रिय जनसंख्यिक स्वास्थ्य सर्वेक्षण अनुसार प्रदेशमा 36% बालबालिकामा पुड्कोपनाको समस्या देखिएको छ। यस्तै 18% कम तौल तथा 4% ख्याउटेपन र 48% बालबालिकामा रक्त अल्पत्ताबाट पीड़ित भएका छन्। यस्तै सरकारी तथा गैर सरकारी संस्थाको तथ्याङ्क। कर्णालीमा कुपोषणको दर उच्च रहेको पाइएको छ। केही वर्ष यताका सरकारी तथ्याङ्क हेर्दा कर्णालीमा कुपोषणको दर निकै उच्च

0: विकार भएको पुष्टि गरेको छ। सन् 2030 सम्ममा कुपोषणको दर शून्यमा झार्ने पोषण सम्बन्धी राष्ट्रिय लक्ष्य भए पनि कर्णालीको अवस्था हेर्दा राष्ट्रिय लक्ष्य भेटाउन कठिन रहेको छ। यसैबीच कर्णाली प्रदेश सरकारले पोषणका कार्यक्रमलाई निरन्तरता दिने भन्दै यस वर्ष 6,69,00,000 बजेट विनियोजन गरेको छ। सामाजिक विकास मन्त्रालयले बाल बालिका किशोर किशोरी तथा सुत्केरीको पोषण अवस्थालाई सुधार गर्न सुत्केरी पोषण कोशली कार्यक्रम र पूरक पोषिलो खाना कार्यक्रम कार्यान्वयन गरिने समय जनाएको छ। मन्त्रालयका प्रवक्ता एवं वरिष्ठ जनस्वास्थ्य प्रशासक वीरेष बहादुर साईले यूएसएआईडीको सहयोग रहेका स्वास्थ्यका कार्यक्रम रोकिँदा बजेट घटेको बताउनु भएको छ। स्वास्थ्य क्षेत्रमा पर्याप्त बजेट नपुगेका बेला दात्री निकायबाट प्राप्त हुने बजेट समेत रोकिँदा स्वास्थ्यका कार्यक्रम प्रभावित भएको उहाँको भनाइ छ। आवश्यकताका आधारमा चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटेर प्रोत्साहनका कार्यक्रम ल्याइएको सरकारले जनाएको छ। आर्थिक रूपले विपन्न सीमान्तकृत भूमिहीन लक्षित वर्गका लागि खाद्य तथा पोषण सुरक्षा र जीविकोपार्जन विशेष प्रोत्साहन कार्यक्रममा समेटिएका छन्। पोषण कार्यक्रम सञ्चालन गरिएको भए पनि कर्णालीमा कुपोषणको दरमा भने खासै सुधार भएको छैन।
1: निर्माणाधीन आफ्नै घरको छतबाट खसेर सल्यानमा एक महिलाको ज्यान गएको छ। बनगाड कुपिण्ड नगरपालिका एक गैरी बजारका 36 वर्षका ललिता सुनारको घरको छतबाट खसेर मृत्यु भएको हो। केही दिन अघि ढलान गरिएको घरको छतमा पानी लगाउने क्रममा वहाँ 3 तला माथिबाट चिप्लिएर खस्नु भएको थियो। गम्भीर घाइते हुनुभएका उहाँलाई उपचारको लागि नेपालगंज लगिए पनि बचाउन नसकेको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ।
0: यस्तै रोजगारीको सिलसिलामा भारतको उत्तराखण्ड अल्मोडा गएका कालीकोटका दुईजनाको घर भत्किँदा पुरिएर मृत्यु भएको छ। कालीकोटको नरहरनाथ गाउँपालिका 9 का 35 वर्षीय चक्र दर्जी र 34 वर्षीय डिली दर्जीको मृत्यु भएको हो। वडाध्यक्ष प्रदीप बोहराले गैराती अविरल वर्षाका कारण उनीहरू बस्ने घर भत्किँदा पुरिएर मृत्यु भएको बताउनुभयो। उनीहरूको शव नेपालमै ल्याएर अन्त्येष्टि गर्ने परिवारको इच्छा भएकाले ओडा र पालिकाले सम्बन्धित निकायसँग पहल गरिरहेको बोहराले बताउनु भएको छ।
1: रसुवाको बाढ़ी प्रभावितका लागि अहिलेसम्म 7,88,00,000 रूपियाँ सहयोग संकलन भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै 7,88,57,000 रूपियाँ जम्मा भएको बताउनुभयो। सरकारले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोष मार्फत बाढ़ी प्रभावितका लागि आर्थिक सहयोग जुटाइरहेको छ। सहयोग आउने क्रम बढ़दै गएको भन्दै प्रधानमन्त्री शाहले कोषबाट राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई 1 अर्ब निकासा भइसकेको बताउनुभयो। 6,75,00,000 रसुवा, नुवाकोट, दादिङ, गोर्खा र तनहुँका बाढ़ी प्रभावितका 15 वटा पालिकामा निकासा भइसकेको छ। कोषमा हाल 6,88,57,000 बचत रहेको छ भने थप 61,41,702 अमेरिकी डलर पनि जम्मा भएको उहाँको भनाइ छ। बाढ़ीमा परेका 11,993 जनाको उद्धार भइसकेको भन्दै प्रधानमन्त्रीले अझै 3,916 जना सम्पर्कविहीन रहेको बताउनुभयो। सम्पर्कविहीन नागरिकको खोजीमा सरकारले सबै संयन्त्र परिचालन गरेको भन्दै प्रधानमन्त्री शाहले कोही कतै नछुटे दावी समेत गर्नु भएको छ। घाइतेको उपचार तथा घरबार विहीनहरूको अस्थायी र दीर्घकालीन पुनस्थापनाको काम सरकारले निरन्तर अघि बढ़ाउने प्रतिबद्धता समेत जनाउनुभयो। प्रधानमन्त्रीले भोटेकोशीमा आएको बाढ़ी हिमालय क्षेत्रमा हिउँ तथा हिम पहिरोबाट सृजित ठूलो विपत्तिको रूपमा रहेको उल्लेख गर्दै जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा विपदको जोखिम बढ़िरहेको बताउनु भएको छ।
0: जुम्लाको कुटीचौर गाउँपालिकाले भुटेकोशी बाढ़ी पीड़ितको उद्धार तथा राहतका लागि 12,67,000 रूपियाँ आर्थिक सहयोग गर्ने उल्लेख गरेको छ। गाउँपालिकाको विपद व्यवस्थापन समितिको बैठकले प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्ने निर्णय गरेको छ। गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा गाउँपालिकाको विपद व्यवस्थापन कोषबाट रकम संकलन गर्ने उहाँको गर्ने गाउँपालिकाका कार्यवाहक अध्यक्ष शान्ति कुमारी मल्लले बताउनु भएको छ। मल्लले विपदको कठिन घड़ीमा बाढ़ी पीड़ितका लागि राहत तथा पुनस्थापनाका काममा एकबद्धता जनाउँदै सबैलाई सहयोगको अपील समेत गरेको बताउनु भएको छ।
1: हुम्लामा स्थानीय उत्पादनमा रहेको हिल्लुम विद्युत वितरण केन्द्रले सिमीकोट विद्युत आपूर्ति बन्द गरेको छ। मेसिनको खराबी आएपछि सिमीकोटको विद्युत सेवा अनिश्चितकालका लागि बन्द गरिएको हो। मुख्य उत्पादन मेसिनको महत्वपूर्ण उपकरण बिग्रिएपछि विद्युत उत्पादन नै रोकिएर विद्युत वितरण कार्य बन्द गरिएको केन्द्रका प्रमुख जितेन्द्र शाह

0: बताउनुभयो। प्राविधिक टोली आएर मरमत गरेपछि मात्रै विद्युत सेवा नियमित हुनेछ। विद्युत आपूर्ति बन्द भएपछि खारपुनाथ र सिमीकोट गाउँपालिकामा विद्युत उपयोग गरिरहेका सरकारी तथा गैर सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, संचार माध्यम, विद्यालय, व्यवसाय र सर्वसाधारण प्रभावित भएका छन्। मोबाइल चार्ज गर्नेदेखि इन्टरनेट बैंकिङ कारोबार र कार्यालय सञ्चालनसम्मका दैनिक काम विद्युत अभावका कारण प्रभावित भएको उपभोक्ता ओभरराज शाहीले बताउनुभयो। केन्द्रको कुल क्षमता 500 किलोवाट भएकोमा 250 किलोवाटको क्षमताको एउटा मेसिन भने लामो समयदेखि बिग्रिएर थन्किएको छ। भेरी खबरमा खबरहरूको क्रम जारी नै छ, अहिलेलाई भने विश्राम।
1: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 7 गते बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
2: यदि तपाईमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हात खुट्टा वा जीव अरठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, राति तथा बिहान ढाड दुख्ने, घुँडा दुख्ने र सुनिने, कुर्कुच्चा दुख्ने, पाइताला पोल्ने वा झमझमाउने र पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने नेशनल बाथरोग सेन्टर रातोपुल काठमाडौँमा लामो समयदेखि कार्यरत वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी सेवा लिनुहुन जानकारी गरिन्छ।
1: डाक्टर आउने मिति र समय यही असोज 7 गते बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म। सम्पर्क नेशनल बाथरोग सेन्टर, वीरेन्द्रनगर नगरपालिका 2, बाङ्गे सिमल टेम्पो पार्क, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-726, मोबाइल नम्बर 98520-90726।
2: सूचना चन्द्रपुर पशुपालन बचत तथा ऋण सहकारी संस्था लिमिटेड लेकबेसी 10 सुर्खेतको 30 वार्षिक साधारण सभा यही भदौ 19 गते शिव माध्यमिक विद्यालय धुल्याबीटमा बिहान 10 बजेदेखि हुने भएकाले सम्पूर्ण शेर सदस्यहरूलाई पत्र पठाइएको छ। यदि पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानि उपस्थित भइदिनुहुन हार्दिक अनुरोध गर्दछौ। चन्द्रपुर पशुपालन बचत तथा ऋण सहकारी संस्था लिमिटेड लेकबेसी 10 सुर्खेत, अध्यक्ष खडानन्द ढकाल।
1: सूचना विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घरभन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र, प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
0: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक, सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56-455।
1: सूचना
3: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत यही साउन 28 गतेदेखि प्रति केजी 5 रुपियाँ छुटमा उपलब्ध गराई विभिन्न किसिमका खाद्य तथा कर्णालीको सिमी बिक्री वितरण भइरहेको सम्पूर्ण उपभोक्ता वर्गमा जानकारी गराउँदछौ।
4: अरुवा मोटो चामल प्रति बोरा 1400, अरुवा मध्यम चामल प्रति बोरा 1450, अरुवा सोना मनसुली चामल प्रति बोरा 1425, स्टिम जिरा मसिनो चामल प्रति बोरा 2125,
5: स्टिम जिरा मसिनो चामल फोर्टिफाइड प्रति बोरा 2125
4: र कर्णालीको सिमी प्रति केजी 225। सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड।
6: कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्र नगर नगरपालिका वडा नम्बर 6 गोदाम लाइन सुर्खेत।
7: नाकान घाटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान एचसीआरसीमा अत्याधुनिक उपकरण दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
8: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
7: नाक बन्द हुने समस्या,
8: नाकबाट रगत बग्ने,
7: नाकभित्र मासुको गिर्खा पलाएको,
8: घ्राण शक्ति गुम्ने,
7: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
8: कानको संक्रमण,
7: कान सुन्न गाह्रो हुने,
8: कान बज्ने समस्या,
7: चक्कर लाग्ने,
8: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सुन्निने,
7: घाँटी दुख्ने,
8: आवाज बन्द हुने,
7: निल्न गाह्रो हुने,
8: घाँटीको भित्री भागमा मासु पलाउने समस्या देखिएमा हामीलाई सम्झनुहोस्। एचसीआरसी अस्पताल,
7: चारवाहिनी रोड, नेपालगंज, बाँकी। सम्पर्क नम्बर 081-538-150, 081-535-151।
9: रेडियो भेरी एफएम।
0: हिमाल पहाड़ तराई जोड्छौं सबैलाई। एकिन्जेल हामीले कर्णालीमा कुपोषणको दर घट्न सकेन। 36% बालबालिकामा पुड्कोपनको समस्या, आफ्नै घरको छतबाट खसेर सल्यानमा एक महिलाको मृत्यु लगायतका खबर प्रस्तुत गर्यौं।
10: अब बाँकी खबर। बाँकीमा 6,000 किशोरीलाई लक्षित गरी एचपीभी खोप विरूद्धको खोप अभियान शुरू गरिनु भएको छ। अभियान अन्तर्गत आगामी भदौ 30 गतेदेखि खोप शुरू गरिने स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले बताउनुभयो। खोप अभियानको शुरूआत जिल्लाका सबै स्थानीय तहका विद्यालयबाट गरिनेछ। विशेष गरी कक्षा 6 अध्ययनरत किशोरी र समुदाय स्तरका 10 वर्षका किशोरीलाई खोप लगाइने भएको छ। बैठकमा खोप अभियानलाई प्रभावकारी बनाउन स्थानीय तह, विद्यालय तथा सम्बन्धित स्वास्थ्य संस्थाबीच समन्वय गरी आवश्यक तयारी गर्ने सम्बन्धमा छलफल भएको छ। बाँकेका 8 स्थानीय तहमा खोप अभियान सञ्चालन हुने भएको हो। पाठेघरको मुखको क्यान्सरबाट बचाउन दिइने यो खोप एकपटक मात्रै लगाउने गरिन्छ। जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्र कुमार चौधरीको अध्यक्षतामा बसेको बैठकले खोप अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।
0: नेपाल आयल निगमले व्यावसायिक परियोजनाका लागि ग्यास बिक्री वितरण तत्कालका लागि रोक लगाउँदै घरायसी र अत्यावश्यक क्षेत्रलाई प्राथमिकता राखेर ग्यास उपलब्ध गराउने निर्णय गरेको छ। पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा त्रिशुली नदीले सड़क कटान गरेपछि काठमाडौँ उपत्यका आसपासका जिल्लामा खाना पकाउने एलपी ग्यास आपूर्ति प्रभावित भएको छ। निगम र ग्यास विक्रेताको महासंघको टोलीले आज बसेको संयुक्त बैठकले ग्यास आपूर्ति र वितरण सहज बनाउन विभिन्न निर्णय गरेको हो। अब काठमाडौँ उपत्यकामा बिक्री वितरण गर्ने ग्यासको उद्योगले अहिलेलाई तराईका उद्योग नै सिलिण्डर भरेर वैकल्पिक मार्गबाट काठमाडौँ ल्याउने व्यवस्था मिलाइने बताइएको छ।
10: सल्यानमा नसर्ने रोगका बिरामीले नियमित सेवन गर्ने औषधि समयमै नपाउँदा बिरामी मर्कामा परेका छन्। दारमा गाउँपालिकाका सयौं बिरामी निजी औषधि पसल धाउन र औषधिका लागि टाढासम्म पुग्न बाध्य भएका छन्। स्वास्थ्य संस्थाबाट निशुल्क वितरण हुँदै आएका औषधि रहँदा बिरामीले शास्ति बिहोर्दै आएका हुन्। दारमा गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख यज्ञ बहादुर बस्नेतले संघीय सरकारले उपलब्ध गराउनु पर्ने केही औषधि प्राप्त भए पनि प्रदेश सरकारले उपलब्ध गराउनु पर्ने नसर्ने रोग सम्बन्धी औषधि पर्याप्त मात्रामा उपलब्ध नसकेको बताउनु भएको छ। विशेष गरी प्रेसर, सुगर, मानसिक स्वास्थ्य सम्बन्धी औषधिको अभाव रहेको उहाँको भनाइ छ। नियमित रूपमा औषधि सेवन गर्दै आएका करिब 600 जना प्रेसर तथा सुगरका बिरामी औषधि अभावबाट प्रभावित भएका छन्। दारमा गाउँपालिका दुईका तुलसी शर्माले गाउँपालिकाबाट निशुल्क पाउनुपर्ने प्रेसरको औषधि नपाएपछि निजी क्लिनिकबाट किन्नु परेको गुनासो गर्नुभयो। औषधि खोज्न सदरमुकाम खलंगा, श्रीनगर तथा रूकुम पश्चिमको चौरजारीसम्म पुग्नुपर्ने अवस्था रहेको बिरामीको गुनासो छ। नियमित सेवन गर्नुपर्ने औषधि स्थानीय स्तरमै नपाउँदा बिरामीले अतिरिक्त समय र खर्च बेहोर्नु परेको छ। दारमा गाउँपालिकाका अध्यक्ष निमबहादुर केसीले संघ र प्रदेश सरकारले स्थानीय तहमा निशुल्क उपलब्ध गराउनु पर्ने औषधि नियमित रूपमा उपलब्ध नगराउँदा समस्या भएको बताउनु भएको छ। औषधि उपलब्ध गराउन सम्बन्धित निकायलाई पटक पटक पत्राचार तथा ध्यान आकर्षण गराउँदा पनि जिम्मेवार पूर्ण जवाफ नआएको अध्यक्ष केसीको भनाइ छ। स्थानीय तहमा आवश्यक औषधिको नियमित आपूर्ति सुनिश्चित गरी नसर्ने रोगका बिरामीलाई निशुल्क औषधि सहजै रूपमा उपलब्ध गराउनु पर्ने स्थानीयको माग छ।
0: रसुवाको भोटेकोशी नदीमा गएको बुधबार 10 गते आएको भीषण बाढ़ीबारे प्रतिनिधि सभाले विशेष प्रस्ताव पारित गरेको छ। बाढ़ीको 8 दिनमा आज बसेको प्रतिनिधि सभाको बैठकले विशेष प्रस्ताव सर्वसम्मतले पारित गरेको हो। भोटेकोशी बाढ़ीले रसुवाको टिमुरे, स्याफ्रेवेसी, बेत्रावती, नुवाकोटको त्रिशुली बजार र देवीघाट लगायत धादिङ चितवन र गोर्खा जिल्लाका त्रिशुली नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति गरेको छ। विशेष प्रस्ताव प्रस्तुत गर्नु अघि सभामुख डोर प्रसाद अर्यालले विपदपछिको खोज उद्धार तथा राहत वितरण प्रक्रियालाई प्रभावकारी बनाउन सरकारको ध्यान आकर्षण गराउनुभयो। आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले भुटीकोशी बाढ़ीको बारे सम्बोधन समेत गर्नुभएको थियो। यसअघि हिजो राष्ट्रिय सभाले पनि रसुवा बाढ़ीबारे विशेष प्रस्ताव पारित गरेको थियो।
10: त्रिभुवन विश्वविद्यालय अन्तर्गत सुर्खेत बहुमुखी क्याम्पसको स्टुडेन्ट क्वालिटी सर्कल एसक्यूसीले भुटीकोशी बाढ़ी पीड़ितका लागि राहत रकम संकलन गरेको छ। एसक्यूसीले क्याम्पसका विद्यार्थीबाट आफ्नो खाजा खर्च कटाएर संकलन गरेको 15,660 रूपियाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। भुटीकोशीमा आएको भीषण बाढ़ीबाट प्रभावित तथा पीड़ित नागरिकको राहत र उद्धारमा सहयोग पुर्याउने उद्देश्यले रकम प्रदान गरिएको हो। सहयोग रकम हस्तान्तरण कार्यक्रममा क्याम्पसका प्रमुख माधव प्रसाद खनाल, पूर्व क्याम्पस प्रमुख तथा मध्यपश्चिम विश्वविद्यालयका पूर्व रजिस्ट्रार महेन्द्र कुमार मल्ल लगायतको सहभागिता रहेको थियो। कार्यक्रममा क्याम्पस प्रमुख खनालले विद्यार्थीहरूले देखाएको मानवीय भावना र सामाजिक उत्तरदायित्व प्रशंसनीय रहेको बताउनु भएको छ। विद्यार्थीले आफ्नो खाजा खर्च कटाएर विपत्तिमा परेका नागरिकलाई सहयोग गर्नु प्रेरणादायी कार्य रहेको उहाँको भनाइ छ। क्याम्पसका प्रधान पद तथा कर्मचारीको मासिक तलबबाट रकम कट्टी गरी राहत कोषमा सहयोग गर्ने विश्वविद्यालयको निर्णय रहेको भन्दै क्याम्पस प्रमुख खनालले एसक्यूसीले अघि बढ़ाएका यस्ता रचनात्मक सामाजिक गतिविधिलाई क्याम्पसको निरन्तर प्रोत्साहन गर्ने पनि बताउनु भएको छ। एसक्यूसीका संयोजक मनोज उपाध्यायले देश गम्भीर संकटमा गुज्रिरहेका बेला पीड़ितको दुःखमा साथ दिनु सबैको कर्तव्य भएको बताउनु भएको छ। विद्यार्थीहरूले एक छाक नखाएर भए पनि विपत्तिमा परेका नागरिकको पीड़ामा मलम लगाउने प्रयास गरेको उहाँको भनाइ छ। आगामी दिनमा पनि स्टुडेन्ट क्वालिटी सर्कल सामाजिक तथा मानवीय कार्यमा निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
0: भेरी खबरमा खबरहरूको क्रम जारी नै छ। अहिलेलाई भने यो अर्को विश्राम।
3: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
11: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
3: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
11: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
12: त्यहाँ त स्पेशल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइसका साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
3: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
11: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-40।
3: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
13: नमस्ते काका, चिट्ठीको परेर कता जान लाग्नु भयो?
14: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
13: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
14: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
13: 198-198।
12: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भरपर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
13: के तपाईँको नाक कान र घाँटीको समस्या छ? यदि छ भने राणा हस्पिटल प्रालीलाई सम्झनुहोस्।
15: हजुर, भेरी अस्पताल नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा
16: यही भदौ 20 गते शनिबारका दिन
15: यस राणा हस्पिटल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
13: कानको समस्याहरू, कान पाकिरहने, कानबाट पिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू, घाँटीको टन्सिल बारम्बार बढिरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू, नाक बन्द हुने, नाकबाट सिगान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू, हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कडेलद्वारा जाँच तथा उपचार सेवा, साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
15: सम्पर्क राणा हस्पिटल प्राली, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
17: रेडियो भेरी एफएम।
18: तपाई अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरेफेरोसँगै खबर प्रस्तुत गर्यौं। अब लागौं बाँकी खबरतर्फ। कर्णाली प्रदेशका विभिन्न जिल्लामा उत्पादन भएका अर्ग्यानिक स्याउको बिक्री नेपालगंज बजारमा शुरू भएपछि त्यो स्याउले भारत र चीनबाट आउने स्याउलाई विस्थापित गर्दै बजार लिन सफल भएको छ। भारतबाट आयात गरिने स्याउको तुलनामा कर्णाली प्रदेशको जुम्ला, कालीकोट, हुम्ला र मुगुमा फलेका स्वादिष्ट र सस्तो स्याउ अधिकांश उपभोक्ताको रोजाईमा परेकाले भारत र चीनबाट ल्याएको स्याउको बिक्री बन्द गरिएको नेपालगंजको थोक फलफूल व्यवसायी शमशेर राईले बताउनुभयो। उहाँले भारतबाट ल्याइने फलफूल अति नै महँगो पर्ने हुँदा ती फलफूलको माग घटेको बेला कर्णालीको सस्तो र स्वादिष्ट स्याउ बजारमा आएपछि उपभोक्ताहरू उत्साहित भएको उहाँको भनाइ रहेको छ।
13: बैतडीको झुलाघाटमा लगातारको वर्षासँगै पहिरो खस्ता नेपाल भारत सीमानाका अवरूद्ध भएको छ। झुलाघाट जाने सड़कमा लेदो सहितको ठूलो पहिरो खसेकाले बाटो अवरूद्ध भएको छ। स्थानीय जयसिंह भाटले पहिरोले बाटो बन्द भएपछि नेपाल र भारत बीचको आवागमन रोकिएको बताउनु भएको छ। सीमा नदी महाकालीमा पानीको बहाव बढ़ेको उहाँको भनाइ छ। नदीको सतह बढ़ेर जोखिम निम्ताउन सक्ने अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय बैतडीले एक सूचना जारी गर्दै नदी तटीय क्षेत्रका बासिन्दा र सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन अपील गरिएको प्रमुख जिल्ला अधिकारी मीना आर्यले बताउनुभयो। पहिरोले सड़क अवरूद्ध भएपछि तत्काल सवारी साधन चलाउन नमिल्ने पनि यात्री हिँड्न मिल्ने गरी बाटो खुलाउन सड़क डिभिजन कार्यालय र सुरक्षा निकायलाई अनुरोध गरिएको उहाँको भनाइ छ।
18: लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले पूरा गर्न नसकिने र नागरिकलाई प्रत्यक्ष उपलब्धि नदिने योजनामा बजेट विनियोजन नगर्न निर्देशन दिनुभएको छ। वार्षिक प्रगति समीक्षा तथा चालू आर्थिक वर्ष 83-84 बजेट कार्यान्वयन सम्बन्धी कार्यक्रममा उहाँले ठूला योजना छनौट गर्ने तर पर्याप्त बजेट नछुट्याउने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताउनुभयो। सम्पन्न गर्न सकिने र नागरिकलाई प्रत्यक्ष लाभ दिने योजनालाई प्राथमिकतामा राखेर कार्यान्वयन गर्ने उहाँको दावी छ। मुख्यमन्त्री आचार्यले प्रदेशको आन्तरिक राजस्व वृद्धि गर्न यातायात र वन क्षेत्रलाई प्रभावकारी रूपमा परिचालन गर्नुपर्ने बताउनुभयो। भारतीय सवारी साधन प्रवेश गर्ने नाकामा यातायातका व्यवस्थापन तथा राजस्व संकलन प्रभावकारी बनाउन र प्रदेशमा संचालित क्यासिनोलाई समेत राजस्वको दायरामा ल्याउने विषयमा अध्ययन गर्न पनि मुख्यमन्त्रीले निर्देशन दिनुभएको छ।
13: भेरी खबरमा अब खेल खबर। अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ए टोली पहिलो एक दिवसीय अभ्यास खेलमा तास्मिनियासँग 2 विकेटले पराजित भएको छ। 193 रनको सामान्य चुनौती तास्मिनियाले 49 ओभर 2 बलमा 8 विकेट गुमाएर भेटाएको। तास्मिनियाका
10: डायरले 78 बलमा 6 चौका र 1 छक्का सहित 60 रन अर्धशतक पारी खेल्नुभयो। नेपालका साहब आलम र दीपक डुम्बरेले भने दुई दुई विकेट लिनुभयो। यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले 43 ओभर 3 बलमा सबै विकेट गुमाउँदै 192 रनको सामान्य एकफल तयार पारेको थियो। मयान यादव र तृतराज दासले पहिलो विकेटका लागि 55 रनको साझेदारी गरे पनि अरूको भने ब्याट चल्न सकेन। तृतराजले 37 र मयानले 32 तथा कुशल मल्लले 29 र पवन सराफले 22 रन बनाउनुभयो। नेपालीलाई सस्तैमा समेट्ने क्रममा तास्मेनियाका स्टानलेकले 10 ओभर बलिङ गर्दै दुई मेडन सहित मात्र 21 रन दिएर 4 विकेट लिनुभयो। उहाँले अस्ट्रेलियाका लागि 8 ओडीआई र 19 टी20 आई खेलिसक्नु भएको छ। अब नेपाल एले शुक्रबार साउथ अस्ट्रेलियासँग दोस्रो र आइतबार न्यूजील्याण्ड एसँग अभ्यास श्रृंखलाको अन्तिम खेल खेल्नेछ। यसअघि नेपाल ए टोलीले अस्ट्रेलियामै भएको टप एन्ड टी20 सिरिज खेलेको थियो।
0: खेल खबर सँगै अहिलेलाई साँझको भेरी खबरको समय सकियो। जानु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
10: कर्णालीमा कुपोषणको दर घट्न सकेन, 36% बाल बालिकामा पुटको पनाको समस्या।
0: आफ्नै घरको छतबाट खसेर सल्यानमा एक महिलाको ज्यान गयो, भारतको अल्मोडा गएका कालीकोटका दुईजनाको घर भत्किँदा पुरिएर मृत्यु।
10: रसुवाको बाढ़ी प्रभावितका लागि अहिलेसम्म 7,88,00,000 रूपियाँ सहयोग संकलन, 11,993 जनाको उद्धार, 3,916 जना अझै सम्पर्कविहीन।
0: र नेपाल ए टोली तास्मानियासँग 2 विकेटले पराजित। हवस् त तपाईँ हाम्रो भेट अब भोलि बिहान 6:30 बजेको भेरी खबरमा हुने नै छ। त्यति बेलासम्मको लागि समाचार कक्षका सबै सहकर्मी सहित साँझको भेरी खबरबाट डिलु रावत र मधुबन विशी विदा हुन्छौ। नमस्ते।
19: रेडियो भेरी एफएम 98.6 व्यक्ति 2.7 मेगाहर्ज।
20: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजेको छ। एक्सट्रीम इनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
21: काम को टेंशन छाती सम्म थकाउने, स्ट्रेस को दुश्मन नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने।
22: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाई, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।

0: Mania.
1: Extreme energy drink.
2: सूचना
3: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोशिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
2: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिरपात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
3: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेत।
4: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर
2: ल दाई किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस् म देखाइदिन्छु पसल।
3: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई अर्थ कम्पनीका टीवी, फ्रिज, वाशिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
2: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वाशिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज, एसी, वाशिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
3: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 9858404719 र 9858551715।
2: सूचना चन्द्रपुर पशुपालन बचत तथा ऋण सहकारी संस्था लिमिटेड लेकदेशी 10 सुर्खेतको 30 वार्षिक साधारण सभा यही भदौ 19 गते शिव माध्यमिक विद्यालय धुल्याबिटमा बिहान 10 बजेदेखि हुने भएकाले सम्पूर्ण शेर सदस्यहरूलाई पत्र पठाइएको छ। यदि पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानि उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ। चन्द्रपुर पशुपालन बचत तथा ऋण सहकारी संस्था लिमिटेड लेकदेशी 10 सुर्खेत, अध्यक्ष खडानन्द ढकाल। डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
3: जीवनमा उतार चढाव आउनु स्वाभाविक हो, तर लगातार 2 हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
2: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
3: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
2: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौ। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिऊ, आशा जगाऊ, जीवन बचाऊ।
3: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ छानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
2: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
3: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
3: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर 6 बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, रु 100 देखि 15,000 सम्म फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रो भेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
2: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
3: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
2: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर छ, बुद्ध पथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
0: रेडियो भेरी एफएम

0: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन, सँगै गर्ने गर्नु।
1: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
0: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
1: अब इन्डिया नै जाने सुर कस्या भए बोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
2: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
1: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
2: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
1: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
2: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरे के हो कसो?
1: लटिपिराग फोन नम्बर 9820293948, 9820293948।
3: अब पाउनुहोस् साम्बा जस्तै अल्ट्रा फास्ट इन्टरनेट वायरनेटको साम्बा प्याक सँग, जसमा पाइन्छ अल्ट्रा 300 Mbps सम्मको स्पिड र वार्षिक सब्सक्रिप्सनमा एक महिना फ्री। आज नै सब्सक्राइब गर्नुहोस् वायरनेट साम्बा प्याक, स्पिडको अल्टिमेट गोल। वायरनेट साम्बा प्याक, अल्ट्रा फास्ट, अल्ट्रा फन।

0: Extreme energy drink.
1: काम को टेंशन जातिसम्म थकाउने स्ट्रेस को दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
2: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
3: फाइल्स र फिस्टुलाको छारसूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के हुक्क छु म त
4: तपाईँले छारसूत्र कोसँग गराइरहनु भएको छ थाहा छ यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ अब बाहिर धाएर दुःख पाउनु पर्दैन हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि
3: यो हो र त्यसो भए त धेरै राम्रो भएछ नि म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ
4: अब आयुर्वेद उपचारका लागि अन्त कतै अलमलिनु पर्दैन सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस् नेपाल बैङ्कको ठिक छेउमा छ श्री आयुर्वेद
3: हो अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छारसूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ
4: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स फिसर फिस्टुला मुसा र कोठीको सफल शल्यक्रिया स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या पुरुषमा प्रोस्टेट बढेको मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी पुरानो हाड जोड्नी बाथरोग पुरानो ग्यास्ट्रिक आइबीएस आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार
3: अब रोग लुकाएर नबस्नुहोस् आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा नेपाल बैंक लिमिटेडको छेवैमा सम्पर्क नम्बर 97048 39043 आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत
5: यही भदौ 20 गते शनिबारका दिन
6: सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा
5: नशा रोग विशेषज्ञ डाक्टर
6: तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ
7: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने रिङ्गटा लाग्ने बान्ता हुने हात खुट्टा झमझमाउने पोल्ने निन्द्रा नपर्ने मिर्गी वा चरिफाई भएर बेहोस हुने छारे रोग हुने काप्ने मानसिक असन्तुलन हुने मन उदास हुने आत्तिने मुटुको ढुकढुकी बढ्ने स्मरण शक्तिमा कमी हुने डर वा शंका लाग्ने शारीरिक वा मानसिक कमजोरी हुने यौनिच्छा नहुने वा कम हुने आत्मबल कमजोर हुने एउटै काम बारम्बार दोहोर्याएर गर्ने खानामा अरुचि हुने निराश हुने रमाइलोमा पनि खुसी हुन नसक्ने नकारात्मक सोच हुने आत्महत्याको प्रयास गर्ने बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ
6: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत फोन 083-521-987 र मोबाइल 98-85-50-696
8: रेडियो भेरी एफएम

0: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
1: नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
2: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाई, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल, चिसो चिसो कुल कुल।
3: एनएमबी द्वारा बचत खाता, प्रदेशको प्रगतिसँग बचतको नाता।
4: राराको निर्मल पानी जस्तै स्वच्छ, आफ्नो अमूल्य बचत। आजै खोलौ कर्णाली प्रदेश विशेष एनएमबी रारा बचत खाता।
5: पाउनुहोस् पहिलो वर्ष निशुल्क मोबाइल ब्याङ्किङ, इन्टरनेट ब्याङ्किङ, डेबिट कार्ड, डिमाट र मेरो सेयर पनि।
3: प्रदेशको प्रगतिसँग
6: सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत यही साउन 28 गतेदेखि प्रति केजी 5 रुपियाँ छुटमा उपलब्ध गराई विभिन्न किसिमका खाद्य तथा कर्णालीको सिमी बिक्री वितरण भइरहेको सम्पूर्ण उपभोक्ता वर्गमा जानकारी गराउँदछौ।
7: अरुवा मोटो चामल प्रति बोरा 1400, अरुवा मध्यम चामल प्रति बोरा 1450, अरुवा सोना मनसुली चामल प्रति बोरा 1425, स्टिम जिरा मसिनो चामल प्रति बोरा 2125, स्टिम जिरा मसिनो चामल 45 प्रति बोरा 2125 र कर्णालीको सिमी प्रति केजी 225। सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्र नगर नगरपालिका वडा नम्बर 6 गोदाम लाइन सुर्खेत।
8: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2। सर्वजीको परिवार सबै डराएका हुन्छन् तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
9: रेडियो भेरी एफएम 98.6 2.7 मेगाहर्ज।
10: 1558 जना हुनुहुन्छ भने रसुवाका चाहिँ 865 जना चाहिँ अहिले पनि मिसिङ हुनुहुन्छ।
11: नेपालका 47 हिमताल उच्च जोखिममा रहेको अध्ययन प्रतिवेदन। कोशी प्रदेशका 1,63,000 घर विपदको उच्च जोखिममा। बाढ़ी प्रभावित क्षेत्रमा खानेपानीको अभाव बढ्दै
12: एक घण्टा लाग्छ त्यहाँ जानलाई
13: पानी लिनलाई,
12: ताजी खोलाको छेउमा आधी घण्टा जान आधी घण्टा आउनु।
11: र नेपाल एक क्रिकेट टोली तस्मानियासँगको एक दिवसीय खेलमा पराजित। शुक्रबार साउथ अस्ट्रेलिया र आइतबार न्यूजील्याण्ड ए सँग खेल्ने।
14: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
11: हिमाली क्षेत्रको विपद सम्बोधनका लागि नेपाल, चीन र भारतबीच प्राविधिक र वैज्ञानिक सहकार्य हुनु अनिवार्य भइसकेको छ। कोशी नदी बेसिन चीन, तिब्बत, नेपाल र भारत तीनवटै देशसँग जोड़िएकाले माथिल्लो तटीय क्षेत्रमा हुने हिमताल विस्फोट वा पहिरोले तल्लो तटीय क्षेत्रहरूमा श्रृंखलाबद्ध विनाश ल्याउँछ भन्ने वैज्ञानिकहरूको भनाईलाई प्राथमिकता दिएरै तीनै देशले योजनाबद्ध तरिकाले काम गर्नुपर्दछ।
15: पुटुकुसी बाढ़ी व्यवस्थापन बारे प्रधानमन्त्रीले संसदमा सरकारको बचाव गरे पनि उद्धार र राहत प्रभावकारी नभएको प्रश्न अझै कायमी छ। विपक्षीसँगै सत्तापक्षका नेताहरूले समेत समन्वयको कमी र सरकारी कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्। सरकारका लागि मुख्य चुनौती दावी भन्दा परिणाम देखाउँदै पीड़ितको उद्धार, राहत र पुनस्थापना प्रभावकारी बनाउनु रहेको सांसदहरूले बताएका छन्।
16: प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा भोटेकोशी बाढ़ी व्यवस्थापनमा सरकारमाथि उठेका प्रश्नको जवाब दिँदै यस विषयमा सरकार गम्भीर रहेको बताउनु भएको छ। उहाँले अन्तर्राष्ट्रिय सहयोग पहिलो दिनदेखि नै लिइरहेको सूचना प्रभागका लागि 11 लाख एसएमएस पठाइएको र प्रदेश तथा स्थानीय सरकारसँग निरन्तर समन्वय भइरहेको बताउनुभयो। सब व्यवस्थापन वैज्ञानिक र कानूनी प्रक्रिया अनुसार गरिएको भन्दै प्रधानमन्त्री शाहले पहिचान नभएका शवको डीएनए परीक्षण गरी पछि पहिचान गर्न सकिने बताउनु भएको छ। सुरुङमा फँसेकाहरूको उद्धार कठिन र प्राविधिक विषय भएकाले राज्यका सबै पक्षले प्रयास गरिरहेको समेत उहाँले बताउनुभयो।
13: यो बाढ़ीभित्र पसेर बाढ़ी सँगसँगै हिलो माटोहरूले पूरै कम्प्लिटली पूर्ण रूपमा थुनिएका टनेलहरू हुन्। यस सम्बन्धी काम गर्नलाई एकदमै ठूलो एक्सपर्टिज कुनै देशहरूसँग पनि थिएन, हामीसँग पनि एकदमै तत्कालै गर्न सकिने टेक्नोलोजी अहिलेसम्म कोहीसँग पनि छैन। विभिन्न राष्ट्रहरूमा जति उद्धार भएका थिए त्योभन्दा यो एकदमै बिल्कुलै फरक किसिमको अवस्था हो र त्यसको लागि जुन बेलामा पाएको पर्छ, जति बेला मौसमले साथ दिन्छ, जति बेला त्यो हिलो थोरै सुक्छ, जति बेला त्यहाँनिर अर्डिनेट ठाउँ हुन्छ र मान्छेहरू पस्न सक्ने त्यसलाई ब्रेक गर्न सक्ने ठाउँहरू हुन्छ त्यो बेला मात्रै गर्न सकिन्छ। र एउटा टनेलमा एकैचोटि 4-5 वटा 20 वटा एक्सकाभेटर किन लाइएन भन्ने जस्तो पनि कुरा आएको थियो, त्यो एउटा टनेलमा एकचोटिमा एउटा दुईटा भन्दा धेरै एक्सकाभेटरले काम पनि गर्न सक्दैन।
16: तर भोटेकोसी बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत प्रभावकारी नभएको भन्दै सरकारको आलोचना बढेको छ। विपक्षी दलसँगै सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका नेताहरूले पनि सरकारको कार्यशैलीप्रति असन्तुष्ट व्यक्त गरेका छन्। आज प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर उद्धार तथा राहतको काम भइरहेको जानकारी दिनुभयो। तर विपक्षी दलका नेताहरूले सरकार फिल्डमा भन्दा सामाजिक सञ्जाल र प्रचारमा बढ़ी देखिरहेको
13: थियो, त्यो एउटा टनेलमा एकचोटिमा एउटा दुईटा भन्दा धेरै एक्सकाभेटरले काम पनि गर्न सक्दैन।
16: तर भोटेकोसी बाढ़ी प्रभावित क्षेत्रमा उद्धार र राहत प्रभावकारी नभएको भन्दै सरकारको आलोचना बढ़ेको छ। विपक्षी दल

0: पुष्पकमल दाहाल प्रचण्डले सरकारले विपक्षी मात्रै होइन आफ्नै सांसदलाई समेत विश्वासमा लिन नसकेको बताउनुभयो।
1: अरूलाई पनि विश्वासमा लिनुपर्छ, अरूका अनुभव पनि महत्वपूर्ण हुन सक्छन् भन्नेतिर उहाँको ध्यान नजानु। संसदलाई विश्वास लिने भनेको खालि प्रतिपक्षका सांसदलाई मात्रै होइन, कार्यशैलीले के देखाउँछ भने आफ्नै दलका सांसदलाई विश्वासमा लिने मेहनत पनि गरेको मैले चाहिँ देख्दिन। उहाँ आउनुहुन्छ, कसैको अनुहार नहेरी जानुहुन्छ, यो के तरिका हो? यस्तो त हुँदैन। प्रधानमन्त्री त हामी सबैको प्रधानमन्त्री हो नि। जति बेला हामी सबैले भनेका छौँ तपाईँलाई सहयोग गर्छौँ भनिराखेका छौँ, भन्दा भन्दै पनि कसैको पनि अनुहार हेर्न नपर्ने के हो त्यो तरिका?
0: प्रमुख प्रतिपक्षीय दलका नेता भीष्मराज आङदेम्बेले संघीय सरकारले प्रदेश र स्थानीय तहसँग पर्याप्त समन्वय नगरेको आरोप लगाउनु भएको छ।
2: हामीले मौनता साध्यौं, खबरदारी गरेनौ र प्रश्न गरेनौ भने हामी जिम्मेवारी र कर्तव्यबाट विमुख रहेको ठहर्छ। त्यसैले यो पूर्वाग्रह होइन, प्रश्न हो। केही विषयमा ध्यान आकर्षण गर्नै पर्ने अवस्था भएर म यी विषय राख्न गएको छु, राख्न लागिरहेको छु। हामी सरकारलाई कमजोर होइन, प्रभावकारी प्रश्न गरिरहेका छौं। म सभामुख महोदय मार्फत सम्माननीय सरकार र सत्तासीन साथीहरूलाई विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु, यो प्रचार होइन, प्राण बचाउने समय हो।
0: बैठकमा विपक्षी दल नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापाले रसुवामा आएको भयानक बाढ़ी प्रकृति सृजित विध्वंस हो वा मानव निर्मित दुर्घटना भनी गम्भीर समीक्षा गर्नुपर्ने बताउनु भएको छ। उहाँले प्रत्येक वर्ष बाढ़ीको कहर बेहोर्नुपर्ने भएकाले यसको विषयमा गम्भीर भएर समीक्षा गर्नुपर्ने बताउनु भएको हो।
3: अचानक घटित यो विस्मयकारी विध्वंसमा हजारौं ज्ञात अज्ञात नेपाली तथा विदेशी नागरिकहरूको ज्यान गुमाएका छन्, हजारौं अझै बेपत्ता छन्, सयौं घाइते भएका छन्, खरबौंको भौतिक क्षति भएको छ। सिंगो देश शोकमग्न तथा सारा संसार स्तब्ध छ। सम्माननीय सभामुख महोदय, निश्चय पनि यो भयंकर दुर्घटनामा घाइते भएकाहरूको उपचार हुन सक्दछ, निश्चय पनि बेपत्ताहरूको पत्ता लाग्न सक्छ, खरबौंको भौतिक क्षति पनि पूर्ति हुन सक्दछ।
0: सत्तारूढ रासोपाका सांसद गणेश पराजुलीले पनि उपलब्ध स्रोत साधन मात्र परिचालन गरेर जिम्मेवारी पूरा भएको ठान्न नहुने बताउनुभयो। उहाँले आवश्यक परे विज्ञ निजी क्षेत्र नागरिक समाज र मित्र राष्ट्रको सहयोग लिन सरकारलाई सुझाव समेत दिनुभयो।
4: संकटको समयमा नेतृत्वको भूमिका स्वयं सबै काम गर्न दौड़िने मात्र होइन, सही ठाउँमा सही निर्णय र व्यक्तिलाई परिचालन गर्ने आवश्यक निर्णय तत्काल गर्ने, अवरोध हटाउने र सम्पूर्ण संयन्त्रलाई एउटै उद्देश्य नागरिकको जीवन रक्षामा केन्द्रित गराउने हो।
0: भोटेकोशी बाढ़ीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका 15 स्थानीय तह प्रभावित भएका छन्। खोजी उद्धार र राहतमा ढिलाइ भएको भन्दै प्रभावित क्षेत्रमा सरकारमाथि जन आक्रोश पनि बढ़दै गएको छ।
5: भोटेकोशीमा विनाशकारी बाढ़ी आएको आठौं दिन पनि प्रभावित क्षेत्रमा खोजी उद्धार राहत वितरण र सब व्यवस्थापनको काम जारी छ। बाढ़ीका कारण रसुवा, नुवाकोट र धादिङका कैयौं स्थान अझै सड़क सम्पर्कबाट बाहिर छन्। नेपाल प्रहरीका अनुसार आज बेलुका 5 बजेको तथ्याङ्क अनुसार 1204 जनाको शव भेटिएको छ, 6541 जनाको उद्धार गरिएको र 4858 जना अझै सम्पर्कविहीन रहेका छन्। खोजी तथा उद्धारका लागि मात्रै 7912 प्रहरी परिचालन गरिएको छ। बाढ़ीमा ज्यान गुमाएका मध्ये 69 जनाको पहिचान खुलेको छ। प्रभावित जिल्लाका प्रहरी कार्यालय तथा अस्पतालबाट प्राप्त विवरणका आधारमा 69 जनाको नाम खुलेको हो। ठूलो संख्यामा शव फेला परे पनि पहिचान भने निकै कमको मात्र हुन सकेको छ। रसुवामा विभिन्न स्थानबाट 133 शव संकलन गरिएको छ। टिमुरेबाट 104, स्याफ्रोबेसी र रंगाबाट 18 तथा बेत्रावतीबाट 11 शव संकलन गरिएको प्रहरले जनाएको छ। शवहरू गन्हाउन थालेपछि हेलिकप्टर मार्फत नुवाकोटको विदुर लैजाने काम भइरहेको छ। बाढ़ीले बगाएर भारत पुगेका 9 शव पनि नेपाल ल्याइएको छ। तीमध्ये 4 महिला, 4 पुरूष र 1 बालिकाको शव रहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव राम बहादुर केसीले सीआईएनलाई जानकारी दिनुभयो।
6: रसुवा भोटेपछि बाढ़ीको कारण हालसम्म चाहिँ भएको जनधनको क्षतिको स्थिति हामीले निरन्तर प्रकाशित गरिराखेका छौँ र खोज उद्धार राहत व्यवस्थापनको कार्य निरन्तर रूपमा भइराखेको पनि छ र हालसम्मको विवरण अनुसार शव फेला परेको संख्या 1204 जना रहेको छ। यो चाहिँ 5 बजेसम्मको डाटा हो। अहिले पनि तपाईँको चाहिँ सम्पर्कविहीन मान्छेहरू हुनुहुन्छ विभिन्न ठाउँमा र त्यसमध्ये सबभन्दा धेरै बढी चाहिँ सम्पर्कविहीन भनेको नुवाकोटका 1558 जना हुनुहुन्छ भने रसुवाका चाहिँ 865 जना चाहिँ अहिले पनि मिसिङ हुनुहुन्छ। त्यसै गरी अर्को ठूलो भनेको जलविद्युत आयोजनाका करिब चाहिँ 639 जना चाहिँ अहिले पनि मिसिङ हुनुहुन्छ भने नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरी बल, नेपाल भन्सार कर्म कार्यालय, त्यसै अध्याक्रमण कार्यालय लगायतका चाहिँ कर्मचारीहरू पनि मिसिङ हुनुहुन्छ। रसुवा जिल्लाका पनि करिब 865 जना पनि

0: हुनुहुन्छ भने अब अहिलेसम्म चाहिँ घाइतेको संख्या 292 रहेको छ, त्यो मध्ये अब केही डिस्चार्ज पनि भइसक्नु भएको छ र अहिलेसम्म चाहिँ शनाकत भई बुझिलिएको शवको संख्यामा 68 मात्रै रहेको छ।
1: आवश्यक प्रक्रिया पूरा गरी शवहरू बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको छ। गोर्खामा पनि 72 जना अझै सम्पर्कविहीन रहेका छन्। यसैबीच पूर्वी नवलप्रासीको देवचुलीमा शव व्यवस्थापन गरिएको क्षेत्रमा जंगली जनावरले शव उत्खनन गर्न सक्ने जोखिम भएपछि स्थानीय तहको सहयोगमा तार जाली लगाइएको छ। बाढ़ीबाट कतिजनाको मृत्यु भयो, कति घाइते छन् र कति अझै सम्पर्कविहीन छन् भन्ने एकीकृत विवरण अझै स्पष्ट हुन सकेको छैन। सेनासहित सुरक्षाकर्मी, स्वयंसेवक र स्थानीयवासी खोजी तथा उद्धारमा खटिएका छन्। प्रभावित क्षेत्रमा सड़क तथा संचार सम्पर्क पुनस्थापना गर्नु पनि सरकारका लागि ठूलो चुनौती बनेको छ। होल्डिङ सेन्टरमा राखिएका महिला, किशोरी र बालबालिकाको सुरक्षा जोखिम बढ़ेको छ। कतिपय सेन्टरमा उनीहरूलाई पुरूष तथा अन्य व्यक्तिहरूसँगै खुला स्थानमा सुत्ने व्यवस्था गरिएको छ। महिला तथा किशोरीका लागि छुट्टै सुरक्षित बस्ने ठाउँ, पर्याप्त गोपनीयता र सुरक्षाको व्यवस्था नहुँदा उनीहरू थप जोखिममा परेका छन्। कतिपय स्थानमा होल्डिङ सेन्टरमा किशोरीहरू प्यासेजमै सुत्नुपर्ने अवस्था रहेको र राति असुरक्षित तथा डर लाग्ने रहेको एक किशोरीले सीआईएनसँग बताउनुभयो।
2: अब राति के कोही अब चोर सगाएर केही गर्दियो भने नि अब हुन्छ के त लाग्छ त्यत्रो मान्छे अब कसको के भयो क्षमा।
1: यसैबीच सभामुख डोलप्रसाद अर्यालले बाढ़ीबाट प्रभावित महिला तथा बालबालिकाको सुरक्षा र आवश्यक सेवामा सहज पहुँच सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ। प्रतिनिधि सभामा विशेष सम्बोधन गर्दै वहाँले विपदका बेला मानसिक स्वास्थ्यप्रति संवेदनशील हुनु र विस्थापित नागरिकको सुरक्षित पुनस्थापना गर्न आग्रह समेत गर्नुभयो।
3: विपदबाट प्रभावित नागरिकको मानसिक स्वास्थ्य तथा मनोसामाजिक अवस्थाप्रति संवेदनशील हुँदै महिला तथा बालबालिकाको सुरक्षा, संरक्षण र आवश्यक सेवामा सहज पहुँच सुनिश्चित गर्न सरकार तथा सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँछु। विगत केही दशकदेखि जलवायु परिवर्तनको प्रभावबारे निरन्तर चर्चा गर्दै आएका छौं। जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा तापक्रम वृद्धि भइरहेको छ, हिमनदी र हिमतालमा परिवर्तन भइरहेको छ, हिम पहिरोको जोखिम बढ़िरहेको छ र असामान्य वर्षाका घटना पनि देखिन थालेका छन्।
1: साझा खबरमा अब खेल खबर। नेपाल एक क्रिकेट टोली तास्मानिया संघको एक दिवसीय खेलमा पराजित भएको छ। आज भएको रोमाञ्च खेलमा नेपाल तास्मानियासँग 2 विकेटले पराजित भएको हो। नेपालले दिएको 193 रनको लक्ष्य तास्मानियाले अन्तिम ओभरमा 8 विकेटको क्षतिमा पूरा गर्यो। नेपालले यसअघि टप एण्ड T20 सिरिजमा पनि प्रतिस्पर्धा गरेको थियो, जहाँ 6 मध्ये 2 खेल मात्र जितेको थियो। नेपालले यसपछि शुक्रबार साउथ अस्ट्रेलियासँग तथा आइतबार न्यूजील्याण्ड ए सँग एक दिवसीय खेल खेल्नेछ। सन्तोषी रावल। बाढ़ीपछि प्रभावितहरूका लागि खानेपानीको व्यवस्था कसरी भइरहेको छ?
4: ट्याङ्कर र दमकलहरू मार्फत ती होल्डिङ सेन्टरमा नियमित पानीको आपूर्ति गरिराखेका छौं।
1: मरेका जनावरका शव व्यवस्थापन नहुँदा स्वास्थ्य जोखिम बढ़ला। विज्ञको जानकारीसँगै बाढ़ी प्रभावित क्षेत्रमा बढ़दो खानेपानी समस्या समाधानका लागि सरकारले गरिरहेको पहल लगायतका खबर बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
1: विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ।
6: तर यस्तो कठिन अवस्थामा पनि बाल बालिका गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
7: सबैभन्दा महत्वपूर्ण कुरा, छ महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
6: छ महिनापछि बाल बालिकालाई उमेर अनुसार नरम राम्ररी पकाएको र पोषिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल अण्डा दूधजन्य पदार्थ सागसब्जी फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
7: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याऊ।
8: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौं।
6: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
9: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
6: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब मिलीजुली नेपाली साथी दीपक आचार्यबाट।
11: साझा खबरमा अब मिलीजुली नेपालीमा महत्वपूर्ण जानकारी र सूचना। विनाशकारी बाढ़ीपछि नुवाकोटको सदरमुकाम सहितका बस्तीहरूमा ल्याइएका खानेपानीका पाइपलाइनहरू टुटेका छन्। हामीले विदुर नगरपालिकाका उपप्रमुख प्रभा बोगटीलाई बाढ़ीपछि प्रभावितहरूका लागि खानेपानी व्यवस्था कसरी भइरहेको छ भनेर सोधेका थियौं।
12: पहिलो र दोस्रो दिन चाहिँ हाम्रो काठमाडौँ उपत्यका खानेपानीबाट पनि ट्याङ्करहरू पठाउनु भएको थियो। पछि हामीले होल्डिङ सेन्टर जहाँ बत्ती आइसकेपछि हाम्रै नगरपालिकाको ट्याङ्कर र दमकलहरू मार्फत ती होल्डिङ सेन्टरमा नियमित पानीको आपूर्ति गरिराखेका छौँ। प्रभावितहरू मात्रै नभएर खानेपानीको सन्दर्भमा यो बाढीले चाहिँ हाम्रा खानेपानी आयोजनाहरू उपभोक्ताहरूले चलाइराख्नुभएका खानेपानी आयोजनाहरू प्रभावित हुँदा बाढी प्रभावितहरूलाई मात्रै होइन आम नागरिकहरूलाई पनि पानीको आवश्यकता परिसकेको छ र त्यसमा ट्याङ्करहरूबाट व्यवस्थापन पनि गरिरहेको छ। केही काठमाडौँबाट पनि मगाइसकेका छन्। बत्ती आइसकेको सन्दर्भमा लिखु गाउँपालिकादेखि लगाएर आसपासका पालिकाहरूबाट पनि पानी केन्द्रित गरेर चाहिँ हामीले वितरण गरिरहेका छौँ।
11: भीषण बाढीले पक्की पुल बगाएपछि नुवाकोटको त्रिशुली नदीमा तुइन राख्न थालिएको छ। यो विपदमा राहत स्वास्थ्य सामग्री तथा आवश्यक सेवा तत्काल पुर्याउन र आवत जावतलाई केही सहज बनाउन तुइनले सहयोग पुग्ने पूर्वाधार विकास कार्यालय नुवाकोटका प्रमुख सुजन थापाले बताउनुभयो।
13: तुइन तर्दाखेरि चाहिँ अब हाम्रो चाहिँ बास्केट छ, बास्केट त फलामको छ, मजबुतै छ, त्यही पनि अब त्यसमा मुभमेन्टहरू गर्नु भएन र तान्ने पनि जनशक्ति दुई साइडमै तान्ने जनशक्ति पनि हुन्छ। त्यसमा अलिकति हामीले चाहिँ हतार नगरिकन चाहिँ गर्यौँ भने अरू त्यस्तो कम्प्लेक्स चिज त यसमा केही पनि हुँदैन। 150 KGसम्म लान सकिन्छ भनेको छ। त्यो भएपछि अब वेट हेरेर दुईजनासम्म व्यक्ति नभए त्यही 150 KG अथवा तपाईँको लगभग 200 सम्म चाहिँ खाद्यान्न सामग्रीहरू चाहिँ हामीले वेटको लिमिट अनुसार चाहिँ वारपार गराउन सक्छ र अब जनताले पनि अलिकति त्यहाँ चाहिँ प्रभावित क्षेत्रमा चाहिँ संयमित भएर लाइन बसेर चाहिँ होडबाजी नगरिकन अब बनिसकेको छ भने चाहिँ अब टाइम लाग्ला तर सबैको पालो आउँछ। त्यसरी पालो पालो गरेर गऱ्यो भने चाहिँ समस्या हुँदैन भन्ने मलाई लाग्छ। अहिले हामीले प्लानिङ गरेको चाहिँ 5 ठाउँमा बनाउने भन्ने कुरो छ। एउटा यो त्रिशुली बजारमा अहिले लगभग सम्पन्न भइसकेको छ। त्यसपछि देवीघाट अनि बेत्रावती भैँसे र अर्को चाहिँ यो सिंहचौर भन्ने ठाउँमा चाहिँ अहिले फर्स्ट फेजमा चाहिँ हामीले 5 ठाउँमा चाहिँ राख्ने भन्ने प्लान गरेका छौँ।
11: भोटे कोशी त्रिशुली र नारायणी नदी किनार क्षेत्रमा बाढीपछिको अवस्थामा दुर्गन्ध आएको जानकारी प्राप्त भएको छ। यो गन्ध मरेका चौपाया वा मानिसको शवबाट पनि आएको हुन सक्छ। के यो गन्धले रोग फैलाउला? हामीले यो प्रश्न संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनलाई सोधेका थियौं। डाक्टर पुनका अनुसार सामान्य अवस्थामा मरेका पशु चौपाएको शवबाट सिधै कुनै पनि रोग सर्दैन। स्वस्थ पशु वस्तुहरू बाढ़ीमा बगेको अवस्थामा त्यस्ता मृत शरीरबाट प्रत्यक्ष रूपमा रोग नसर्ने चिकित्सकहरूको भनाइ छ। तर पशु चौपाएका शवहरू राम्रोसँग गाडिएन वा राम्रोसँग व्यवस्थापन गरिएन भने त्यसबाट पानी वा खानेपानी प्रदूषित हुन्छन् र नजिक दुर्गन्ध फैलिँदा मानिसमा समस्या हुन्छ। यसरी दुर्गन्धित पशु वस्तुहरू खानेपानी वा खानेकुरा र मानिसको नजिक रहेमा त्यसबाट भने रोग सर्न सक्छ। त्यसैले पिउने पानीलाई शुद्ध बनाएर मात्र प्रयोग गर्न चिकित्सकहरूले सुझाव दिएका छन्। पानी उमालेर वा शुद्धिकरण गरेर खान योग्य बनाउन सकिन्छ।
14: साझा खबरमा अब बाँकी खबर। कोशी प्रदेशका 1,63,299 घर प्राकृतिक विपदको जोखिममा रहेको प्रदेश सरकारको प्रतिवेदनले देखाएको छ। तीमध्ये 17,337 घरलाई तत्काल सुरक्षित स्थानमा सार्नुपर्ने अवस्था छ। प्रदेशको मनसून पूर्व तयारी तथा प्रतिकार्य योजना अनुसार बाढ़ी पहिरो र हिमताल विस्फोटबाट हुने बाढ़ी प्रदेशका 14 जिल्लाका घरहरू जोखिममा रहेका छन्। सबैभन्दा ठूलो जोखिम बाढ़ीबाट देखिएको छ। बाढ़ीका कारण मात्रै 1,10,421 घर प्रभावित हुन सक्ने अनुमान गरिएको छ। तीमध्ये 15,060 घर तत्काल स्थानान्तरण गर्नुपर्ने अवस्थामा छन्। त्यस्तै पहिरोका कारण 23,931 घर जोखिममा छन्। तीमध्ये 2,227 घरलाई सुरक्षित स्थानमा सार्नुपर्ने देखिएको छ। पहिरोको जोखिम पहाड़ी जिल्लामा बढ़ी छ। हिमताल विस्फोटबाट आउन सक्ने बाढ़ीको जोखिम पनि 11,610 घरमा रहेको छ। यस्तै नेपालका कोशी गण्डकी र कर्णाली नदी प्रणालीमा जोड़िएका 47 हिमताल तथा हिमनदी उच्च जोखिममा रहेको अध्ययनले देखाएको छ। जोखिममा रहेका हिमताल मध्ये 42 कोशी, 3 गण्डकी र 2 कर्णाली बेसिनमा छन्। तीमध्ये 25 तिब्बत, 21 नेपाल र 1 भारतमा रहेका छन्। अध्ययन अनुसार यी हिमताल जुनसुकै बेला फुट्न सक्ने र ठूलो बाढ़ी निम्ताउन सक्ने जोखिम छ। नेपालतर्फ दूधकोशी बेसिनमा इम्जा, लुमदिङ, चामलाङ, होंगु लगायतका हिमताल उच्च जोखिममा छन्। विशेषज्ञहरूले हिमतालको नियमित अनुगमनसँगै नेपाल चीन बीच सूचना आदान प्रदान र पूर्व सूचना प्रणालीलाई प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिएका छन्। तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बाढ़ी प्रभावित क्षेत्रमा कतिपय स्थानीय कुवाको धमिलो पानी खान बाध्य।
15: कोही बेला बाढीहरू पस्यो भनेदेखि हामीले चाहिँ पन्साउँछ हातले कपडाहरूमा, सुतीको कपडाहरूमा, सानो कपडाहरू छानेर
14: खानेपानीको पाइप जोहो गर्दै सरकार प्रभावित जिल्लामा छिट्टै समस्या समाधान हुने सरकारको दावी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
16: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
17: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
16: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो। तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
17: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
16: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
17: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउं र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
16: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
18: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
14: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। बाढ़ीपछि प्रभावित क्षेत्रमा खानेपानीको समस्या झन गम्भीर बन्दै गएको छ। धारा पाइपलाइन र पानीका मुहानमा क्षति पुग्दा धेरै परिवार दूषित वा असुरक्षित पानी प्रयोग गर्न बाध्य छन्। स्वच्छ खानेपानीको अभावले रोग संक्रमणको जोखिम समेत बढ़दै गएको बाढ़ी प्रभावित क्षेत्रका स्थानीय भीमबहादुर कुमालले बताउनु भएको छ।
19: तपाईँको बाढी त उर्लिएर आएर चाहिँ यस्तो बुटाहरू त झरेप झुरुप पानीको हजुर झरेप झुरुप के नै राख्यो गाछी गोछी घरहरू त ऊ त्यो खम्ब च्याम्मा चाहिँ एउटा चाहिँ तपाईँको रासन पानी चिया खुवाउनु पानी चाहिँ एकचोटि हान्दा यस्तो फरक फर्क्यो अर्कोचोटि फरक फर्क्यो अर्को फेर स्वाटै
20: लग्यो
19: त्यस्तो हानेर त त्यो घुमाएर पो लाँदो रहेछ
20: अत्ता लिनु होला है
19: नराम्रो छ अत्ता लियो हजुर फरकको कसरी हाने देवियाका पनि अर्को गएर हान्न हान्छ अग्लो गर्थ्यो स्वाट हानेर त स्वाट हानेर थचक्कै पानीको मन फुट्यो
20: अब पानी त छैन
19: त्यो के अरे हेम्पार थियो अहिले भर्खर यता कता कता होला यता हालेको थियो त्यो पार फुट्यो गयो अनि अहिले जोड्नी त चलन त भएन अब सबै यस्तो व्यस्तमा छौँ हामीले चाहिँ लागि परेको छैन त्यस कारणले असुविधा छ हजुर
20: पानी छैन
19: पानी छैन
20: खानेपानी मात्रै कि
19: पिउने खाने पानी नै छैन परेको पानी पनि छैन साह्रै गाह्रो छ हजुर
20: के गर्नु पानीको
19: पानीको अब चाहिँ हामीले अब तल कुवा छ सानो सानो ढब्लुको जस्तो कुवामा घर ल्याएर खाने गरिरहेको छ
20: त्यो पानी चाहिँ कसरी खाइरहनु भएको छ
19: हामीले पहिले पुर्खैदेखिको चाहिँ कुवाको पानी चाहिँ खान्थ्यौँ त्यही पानीमा हामीले खाइरहेछौँ
20: पानी अहिले अब त यत्रो बाढी आयो त्यो कुवाको पानी दूषित हुन सक्छ फोहोर हुन सक्छ
19: एक घन्टा लाग्छ त्यहाँ जानलाई
20: पानी लिनलाई
19: ताजी खोलाको छेउमा आधी घण्टा जान आधी घण्टा आउनु
20: एक घण्टा तल गएर पानी लिएर आएर
19: खाने गाग्रो बल्ल बल्ल
20: अनि मुहान त फोहोर भएको छैन
19: मुहान त सानो भुल्ला आउने कुवा त्यति फोहोर कोही बेला बाढीहरू पस्यो भनेदेखि हामीले चाहिँ पन्साउँछ हातले हजुर
20: अनि त्यही लिएर खाने अनि त्यो पानी सिधै खाने कि उमालेर खानुहुन्छ नि
19: हामीले त त्यत्तिकै खान्छ हजुर कपडाहरूमा सुतीको कपडाहरूमा सानो सानो कपडाहरू छानेर
20: अनि अब यो पानीको मुहान बनेन भने त पानी त आपत पर्छ होला है
19: हामीले त्यो पहिलेको जस्तो खाएको पहिलेको निर्वाह गरेको त्यसरी नै ल्याउनु पर्छ एक घन्टा तारिख लाग्छ
20: अब के भइदियोस् भन्न चाहनुहुन्छ त पानीको बारेमा चाहिँ स्थानीय सरकार छ प्रशासन छ के गरिदियोस् भन्ने चाहना छ तपाईँको
19: अब हाम्रो यहाँ पानी ल्याइदियो भनेदेखि धेरै सुविधा हुन्छ सुविधा हुन्छ खाना लाउनुमा चाहिँ पानीले गर्दाखेरि लडर सबैले खाना लाउनु पुग्छ हजुर पानीकै आवश्यकता छ हजुर
14: सरकारले बाढ़ी प्रभावित 8 जिल्लामा खानेपानीको व्यवस्था कसरी मिलाउँदैछ सीआईएनसँग कुरा गर्दै खानेपानी तथा ढल व्यवस्थापन विभागका प्रवक्ता रत्न प्रसाद लामिछानेले भन्नुभयो
21: खानेपानी सञ्चालनको लागि एउटा कार्यदलको बैठक बसिसकेको थियो हामीले तिनै जिल्लामा धादिङ र सुवा र गाउँघरमा तीनजनामा एक एकवटा जना हाम्रो एकजना सिनियर डिभिजनल इन्जिनियरको नेतृत्वमा टोली चाहिँ परिचालन गर्ने गरेका छौँ भनेका छौँ र अहिलेसम्म चाहिँ तथ्याङ्कहरू लिइसकेका छौँ केही ठाउँमा त हामीले तत्काल व्यवस्था गरेका छौँ अब के मोबिलिटी जान नसक्ने अवस्था भएको ठाउँहरूमा त्यस्तो समस्या होला नत्र हामी धादिङको केही बस्तीहरूमा पनि पुगे म आफै पनि पुगेको थिएँ त्यहाँ यसो हेर्दाखेरि अब केही ठाउँमा व्यवस्था भएको छ केही ठाउँमा हाम्रो पाइप प्रकुरमेन्टको कामहरू भइरहेको छ आज भोलिसम्ममा पाइप आयो भने हामी पाइप सप्लाई गर्छौँ अहिले केही ठाउँमा हामीले पम्पहरू पनि पठाइरहेका छौँ सकुवर हाम्रो तर्फबाट छिटोभन्दा छिटो नै त्यसहरू चाहिँ सेवा सञ्चालनको लागि हामी लागिरहेका छौँ हाम्रो टोली चाहिँ भोलिदेखि नै सबै ठाउँमा आज पनि टोली फिल्डमा नै छ के माध्यमबाट झासामा ढुवानी गर्न सकिन्छ त्यसको लागि पनि तयारी गरिरहेका छौँ हामी
22: अहिले स्थानीयलाई वैकल्पिक रूपमा खानेपानीको व्यवस्था कसरी गरिरहेको छ
21: अहिले चाहिँ यति सालले चाहिँ अब पुराना मूलहरू पुराना ठुला स्रोतहरू चाहिँ क्षति पूर्ण रूपमा क्षति भएको छ अहिले हामीले बर्खामा पलाउने मूलहरूबाट पनि पानी चाहिँ थोरै थोरै पानी ल्याएर साना साना पाइपहरूबाट पनि ल्याएर
14: विपद व्यवस्थापनमा सरकारको भूमिकामाथि प्रश्न सत्तापक्षमै असन्तुष्टि देखिएको छ होल्डिङ सेन्टरमा महिला तथा किशोरीको सुरक्षा जोखिम बढ़दै गएको छ सुरक्षित बास र स्थानको व्यवस्थापन गर्न सभामुखको सरकारलाई ध्यानाकर्षण छ भोटेको सिबी पदको आज 8 दिन खोजी उद्धार कार्य अझै जारी छ हालसम्म 1200 भन्दा बढ़ी शव फेला परेको छ भने मृत्यु भएका मध्ये 69 जनाको मात्रै पहिचान खुलेको छ नेपालका 47 हिमताल जोखिममा रहेको अध्ययन प्रतिवेदन छ। कोशी प्रदेशका 1,63,000 घर विपदको उच्च जोखिममा रहेको अध्ययन प्रतिवेदनले देखाएको छ। बाढ़ी प्रभावित क्षेत्रमा भने खानेपानीको अभाव बढ़दै गएको छ। अब छिट्टै समस्या समाधान हुने सरकारको दावी छ। र नेपाल एक क्रिकेट टोली तास्मानियासँगको एक दिवसीय खेलमा पराजित भएको छ। शुक्रबार साउथ अस्ट्रेलिया र आइतबार न्यूजील्याण्ड एसँग खेल्ने तालिका छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि भदौ 18 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ज
1: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 8 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ
4: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी हाड नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू हाड हड्डी नसा बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा बिसीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ
3: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा ईसीजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा
4: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा मुटुको इको महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ
5: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड गुरुङ मेडिकल हल मंगलगढी चोक सुर्खेत फोन नम्बर 083-522-148 र 520-702

0: Bonia Extreme Energy Drink.
1: खुशीको खबर
2: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर संचालनमा आएको छ।
1: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
2: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा,
1: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ,
2: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा,
1: डाक्टर महेश चौला गाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा,
2: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा,
1: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
2: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
1: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
2: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 083-591-1099।
0: कामको टेन्सन, छातीसम्म थकाउने, स्ट्रेसको दुश्मन, नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने।
3: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाई, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल, चिसो चिसो कुल कुल।
4: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउँदा जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन, के गर्ने गर्ने मलाई दिक्दा भइसकेन।
5: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
4: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
5: अब इन्डिया नै जाने सुर कस्या भए रोकाए म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
4: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
5: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
4: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
5: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
4: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो?
5: लटिपिराग फोन नम्बर 98-20-29-93-48, 98-20-29-93-48।
6: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
7: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौँ।
6: हाम्रा सेवाहरू
7: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाघ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पथरी, कन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
6: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहुलपुर, बसपा क्षेत्र, टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 98-480-44-631।
8: रेडियो भेरी एफएम

0: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
1: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु कस्तो।
2: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई ओर्थ कम्पनीका टीवी, फ्रिज, वाशिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
1: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी, वाशिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वाशिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
2: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6, बीच बजार, सुर्खेत। मोबाइल नम्बर 9858404519 र 9858551715।
1: सूचना चन्द्रपुर पशुपालन बचत तथा ऋण सहकारी संस्था लिमिटेड लेखदेशी 10 सुर्खेतको 30 वार्षिक साधारण सभा यही भदौ 19 गते शिव माध्यमिक विद्यालय धुल्याबीटमा बिहान 10 बजेदेखि हुने भएकाले सम्पूर्ण शेर सदस्यहरूलाई पत्र पठाइएको छ। यदि पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानि उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ। चन्द्रपुर पशुपालन बचत तथा ऋण सहकारी संस्था लिमिटेड लेखदेशी 10 सुर्खेत, अध्यक्ष खडानन्द ढकाल।

0: मालिसले मिठो निन्द्रा ल्याउने नवरत्न नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
1: के तपाईँको नाक कान र घाँटीको समस्या छ यदि छ भने राणा हस्पिटल प्रालीलाई सम्झनुहोस्
2: हजुर भेरी अस्पताल नेपालगञ्जमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा
3: यही भदौ 20 गते शनिबारका दिन
2: यस राणा हस्पिटल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्
1: कानको समस्याहरू कान पाकिरहने कानबाट पिप बग्ने कान कति नसुनिने वा कम सुनिने कानको जालीमा चोट लागेको घाँटीका समस्याहरू घाँटीको टन्सिल बारम्बार बढिरहने बेला बखतमा स्वरमा समस्या हुने नाकका समस्याहरू नाक बन्द हुने नाकबाट सिगान बगिरहने पिनास पर्ने नाकबाट रगत बग्ने नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला हाम्रा दैनिक सेवाहरू हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्स फेमिली फिजिसियन डाक्टर लोकराज कडेलद्वारा जाँच तथा उपचार सेवा साथै बाल रोग विशेषज्ञ डाक्टर महेश तौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ
2: सम्पर्क राणा हस्पिटल प्राली वीरेन्द्रनगर एबी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत फोन नम्बर 083-590-693
4: नमस्ते काका चिटिक्क परेर कता जान लाग्नु भयो
5: ए नमस्ते नानी नमस्ते नमस्ते अब हेर न घरमा इन्टरनेट जोड्नु पर्ने थियो त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको
4: ल इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ अनि 198 फोन गर्न पैसा पनि लाग्दैन
5: त्यसो भए त म अहिले फोन गर्छु नि बरु नम्बर कति रे भन त नानी
4: 198-198
2: हजुर तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस् नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: रेडियो भेरी एफएम

0: Mia.
1: Extreme energy drink.
2: खुशीको खबर
3: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर संचालनमा आएको छ।
2: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
3: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा।
2: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ।
3: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
2: डाक्टर महेश तौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा।
3: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा।
2: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
3: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
2: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
3: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 083-591-1099।
4: कामको टेन्सन, साथीसम्म थकाउने, स्ट्रेसको दुश्मन, नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने,
5: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाइ, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
6: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन, विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन, के गर्ने गर्ने मलाई दुख्ता भइसक्यो।
7: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
6: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्या हो दाजु? मैले
7: अब इन्डिया नै जाने सुर कस्या भए बोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
6: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त।
5: थकान अनि अनिन्द्राबाट आराम, नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
6: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन, विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन, के गर्ने गर्ने मलाई।

0: मासिक 24,000 देखि 48,000 सम्म नेपाली
1: कमाउन पनि सकिन्छ नि।
2: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
0: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रगिरी तीन थान नजिकै रहेको छ नि।
1: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट।
2: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो।
0: ल टिपिराख फोन नम्बर 9820293948, 9820293948।
3: सूचना
4: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 7 गते बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
3: यदि तपाईमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हात खुट्टा वा जीव अरठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, राति तथा बिहान ढाड दुख्ने, घुँडा दुख्ने र सुनिने, कुर्कुच्चा दुख्ने, पाइताला पोल्ने वा झमझमाउने र पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने नेशनल बाथरोग सेन्टर रातोपुल काठमाडौँमा लामो समयदेखि कार्यरत वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी सेवा लिनुहुन जानकारी गरिन्छ।
4: डाक्टर आउने मिति र समय यही असोज 7 गते बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म। सम्पर्क नेशनल बाथरोग सेन्टर वीरेन्द्र नगर नगरपालिका 2 बाङ्गे सिमल टेम्पो पार्क सुर्खेत। सम्पर्क फोन नम्बर 083590726, मोबाइल नम्बर 9852097026।
5: सूचना खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत यही साउन 28 गतेदेखि प्रति केजी 5 रुपियाँ छुटमा उपलब्ध गराई विभिन्न किसिमका खाद्य तथा कर्णालीको सिमी बिक्री वितरण भइरहेको सम्पूर्ण उपभोक्ता वर्गमा जानकारी गराउँदछौ।
4: अरुवा मोटो चामल प्रति बोरा 1400, अरुवा मध्यम चामल प्रति बोरा 1450, अरुवा सोना मनसुली चामल प्रति बोरा 1425, स्टिम जिरा मसिनो चामल प्रति बोरा 2125, स्टिम जिरा मसिनो चामल 45 प्रति बोरा 2125 र कर्णालीको सिमी प्रति केजी 225। सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्र नगर नगरपालिका वडा नम्बर 6 गोदाम लाइन सुर्खेत।
5: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
2: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी।
5: भोक लागे बेला त मिठै खाने कुरा खानु पर्यो नि।
2: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
0: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइसका साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
5: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
4: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर 6 वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 9760-71284 र 9749-60840।
5: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
6: यही भदौ 20 गते शनिबारका दिन सुपथ पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
7: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास उदास हुने, आत्तिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौन इच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुसी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास

0: गर्ने, बढ़ी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
1: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-85-50-696।
2: एनएमबी गाह्र बचत खाता, प्रदेशको प्रगति सँग बचतको नाता।
3: राराको निर्मल पानी जस्तै सोच्छ आफ्नो अमूल्य बचत, आजै खोलौ कर्णाली प्रदेश विशेष एनएमबी रारा बचत खाता।
4: पाउनुहोस् पहिलो वर्ष निशुल्क मोबाइल ब्याङ्किङ, इन्टरनेट ब्याङ्किङ, डेबिट कार्ड, डिमाट र मेरो शेयर पनि।

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
3: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
4: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454339375 र 98145084031।
3: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
5: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
3: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ।
6: बीबीसी नेपाली सेवाको साझा पक्षबाट शरद केसीको नमस्कार। आज कार्यक्रममा भोटे कोशी बाढ़ीका प्रभावितहरूलाई प्रधानमन्त्रीको आश्वासन, विपक्षीहरूद्वारा सरकारको आलोचना।
7: यो सिंगो नेपालको छातीमा परेको साझा वज्रपात हो। सरकार हिजो पनि तपाईँहरूसँग थियो, आज पनि छ र भोलि पनि रहनेछ।
8: सरकार परिणाम दिन र प्राण जोगाउन भन्दा प्रचार मिलाउन लाग्यो।
6: बाढ़ी प्रभावित क्षेत्रबाट हाम्रा संवाददाता भन्छन्,
9: विपदको दोस्रो दिन हामी यहाँ आउँदाखेरि चाहिँ त्यो ब्यारेक बाहिर धेरै आफन्तहरू के खबर पाइन्छ कि भन्ने आशमा देखिन्थे। आज चाहिँ लगभग हामी पुग्दा रित्तो थियो, तर त्यहाँ धेरै तस्विरहरू टाँसेको देखियो।
6: र उद्धारमा शुरूदेखि संलग्न एक हेलिकप्टर चालकको अनुभव। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
10: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। नेपालमा गत बुधबारको विनाशकारी बाढ़ीमा परिज्यान गुमाउने मानिसहरूको संख्या 1100 नाघेको प्रहरीले जनाएको छ। अझै 4000 आसपास संख्यामा मानिसहरू हराइरहेका छन्। जल विद्युत आयोजनाका सुरुङभित्र फँसेका मानिसहरूको उद्धार प्रयास जारी रहेको अधिकारीहरूले बताएका छन्। सरकारले गरिरहेका प्रयासबारे संसदलाई आज जानकारी गराउँदै प्रधानमन्त्री बालेन्द्र शाहले भने,
11: सम्पर्कविहीन हुनुभएका नागरिकको खोजी जारी छ, घाइतेको उपचार जारी रहनेछ, घरबारविहीन हुनुभएकाहरूका लागि तत्कालका लागि अस्थायी र दीर्घकालीन पुनस्थापना सरकारले गर्ने नै छ, कोही कतै छुट्नु हुने छैन।
10: प्रधानमन्त्री बालेन्द्र शाह बाढ़ीमा हराएका केही मानिसका परिवारजनले उनीहरू जीवित नभएको निष्कर्ष निकाल्दै कोषको प्रतिकृति बनाएर दाह संस्कार र काजक्रिया गर्न थालेका छन्। अमेरिकाले तेहरान विरूद्ध हवाई हमला तीव्र पारेको जवाफ स्वरूप मध्यपूर्वमा रहेका अमेरिकी निशानाहरूमाथि आक्रमणको लहर शुरू गरेको इरानले जनाएको छ। कुवेतका अनुसार इरानी ड्रोन एउटा आवासीय कम्प्लेक्समा खस्दा आगो लागेको भए पनि कुनै मानवीय क्षति भएको छैन। बहारेन सरकारले आफूहरू कहाँ पनि हमला भएको जनाएको छ। जोर्डनमा इरानको हमला घातक रहेको भन्ने दावी अमेरिकी सेनाले अस्वीकार गरेको छ। होर्मुज जलमार्गमा दुईवटा तेल ट्याङ्कर धरापमा पर्दा आगो लागेको इरानी सेनाले जनाएको छ। युरोपेली संघ ईयूकी विदेश नीति प्रमुखले गत महिना जर्मनीको लेप्सिक विमानस्थलमा प्रयास गरिएको ड्रोन हमला राज्यद्वारा प्रायोजित आतंकवादको नमूना भएको बताएकी छन्। जर्मनीले उक्त हमला प्रयास रूसले गरेको बताउँदै आएको छ। ईयूकी विदेश नीति प्रमुख काजा कालासले सो घटनाबारे रूसी राजदूतलाई बोलाइएको बताइन्। ड्रोन हमलाका लागि रूस जिम्मेवार रहेको निष्कर्षमा आफूहरू पुगेको जर्मन सरकारले मंगलबार बताएको थियो। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोलाई दोषी देखाउन झूठो प्रमाण खड़ा गरिएको आरोप लगाएका छन्। दक्षिण कोरियाको एक अदालतले गम्भीर अपाङ्गता भएका मानिसहरू बस्ने एउटा केयर होमका पूर्व प्रमुखलाई यौन दुर्व्यवहारको अभियोगमा दोषी ठहर गर्दै 15 वर्ष जेल सजाय सुनाएको छ। किम नाम गरेका ती व्यक्तिले इन्चोन स्थित केयर होमका 3 महिलामाथि यौन दुर्व्यवहार गरेको ठहर गएको हो। उक्त घटनापछि दक्षिण कोरियाभरि रहेका 1500 भन्दा बढ़ी त्यस्ता केयर होमहरूको निरीक्षण गरिँदा दुर्व्यवहारका दर्जनौ सन्दिग्ध घटनाहरू भएको पाइएको थियो। र विश्व तापमान वृद्धि नियन्त्रण सम्बन्धी लक्ष्य बढ़दो तापक्रम वृद्धिको असरलाई मानवताले कसरी न्यूनीकरण गर्न सक्छ भन्नेमा केन्द्रित हुनुपर्ने संयुक्त राष्ट्रसंघको एउटा अध्ययन प्रतिवेदनले औल्याएको छ। सरकारहरूले निर्धारण गरिएको तापक्रम भन्दा बढ़ी हुन नदिनेतर्फ ध्यान दिनुको सट्टा अझ चरम जलवायु परिवर्तनको सामना गर्ने उपायबारे विचार गर्नुपर्नेमा राष्ट्रसंघको वातावरण कार्यक्रमले जोड़ दिएको छ। एकजना जलवायु वैज्ञानिक बिल हेलले उक्त प्रतिवेदनले कदम चाल्न आह्वान गर्नुको सट्टा उदासीन हुन सघाउने जोखिम रहेको टिप्पणी गरेका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईलाई स्वागत छ। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले रसुवाको भोटेको सीमा आएको विनाशकारी बाढ़ीबाट प्रभावितहरूलाई सरकारको अभाव खड्किन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले प्रतिनिधि सभाको आजको बैठकमा बाढ़ी, त्यसको प्रभाव र उद्धार तथा राहतबारे जानकारी दिँदै त्यस्तो बताएका हुन्। तर विपक्षी पार्टीका नेताहरूले सरकारको कड़ा शब्दमा आलोचना गरेका छन्। प्रस्तुत छ एक रिपोर्ट। आज साँझसम्म बाढ़ीमा परेर ज्यान गुमाएका 1200 भन्दा धेरै शव फेला परेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। उसका अनुसार 4000 भन्दा धेरै मानिस अझै पनि सम्पर्कविहीन छन्। प्रतिनिधि सभामा बोल्दै प्रधानमन्त्री बालेनले भने,
12: सम्पर्कविहीन हुनुभएका नागरिकको खोजी जारी छ, घाइतेको उपचार जारी रहनेछ। यो पीड़ा रसुवा, नुवाकोट वा धादिङको मात्र होइन, यो सिंगो नेपालको छातीमा परेको साझा वज्रपात हो। त्यसैले दृढ संकल्प साहसका साथ यो विपत्तिमा लड्नुको हामीसँग अर्को विकल्प छैन र थिएन, हामी लड़िरहेका छौं।
0: अधिकारीहरूका अनुसार करिब 12000 मानिसको उद्धार गरिएको छ। सयौं मानिसहरू घरवास विहीन भएका छन्। उनीहरूको जिम्मा सरकारले लिने बताउँदै प्रधानमन्त्री बालेनले भने,
12: घरबारविहीन भएकाहरूका लागि तत्कालका लागि अस्थायी र दीर्घकालीन पुनस्थापना सरकारले गर्ने नै छ, कोही कतै छुट्नु हुने छैन। सरकार हिजो पनि तपाईहरूसँग थियो, आज पनि छ र भोलि पनि रहनेछ।
0: उनले विश्वव्यापी जलवायु परिवर्तनको मार खेप्नु परेको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउने पनि उल्लेख गरे।
12: यस घटनाले जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा हामीले खेप्नु परेको जोखिम बढ़दै गएको गम्भीर संकेत गरेको छ। त्यसैले हामी त सचेत हुनैपर्छ। सँगसँगै हामीले जलवायु परिवर्तनका कारण भोग्नु परेको विपदबारे अन्तर्राष्ट्रिय समुदाय समक्ष बलियो गरी प्रस्तुत गर्नुपर्ने बेला आएको छ। जलवायु परिवर्तन विश्वव्यापी योगदान हो, यसको असर न्यूनीकरण तथा व्यवस्थापन विश्व समुदायको साझा जिम्मेवारी रहेको बुझिएको छ।
0: त्यसमा विपक्षी पार्टीका नेताहरूले समर्थन जनाए, तर खोज, उद्धार र राहतलाई लिएर सरकारको उनीहरूले कड़ा शब्दमा आलोचना गरे। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङदेङले,
13: स्थलगत अवलोकन र उद्धारको पर्खाईमा पीड़ित परिवारका क्रन्दन सुनेपछि आज यो सदनमा भन्न बाध्य भएको छु, सरकार सामाजिक सञ्जालमा अल्झियो, जोखिम समुदायमा समयमा पुग्न सकेन। सरकार परिणाम दिन र प्राण जोगाउन भन्दा प्रचार मिलाउन लाग्यो, फिल्डमा भन्दा फेसबुकमा धेरै भयो हल्लामा लाग्यो। महोदय,
0: नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक तथा पूर्व प्रधानमन्त्री प्रचण्डले पनि विपदको शुरूमा सरकारको सक्रियता प्रशंसा लायक रहेको उल्लेख गरे, तर अहिले आलोचनाको बिन्दुमा आइपुगेको उनले बताए।
14: जनपरिचालन र उद्धारमा चाहिँ सरकार असफल सिद्ध भयो। सरकारले घमण्ड गर्न हुँदैन, बरु त्यो असफलताबाट शिक्षा लिएर राहत, तत्कालको पुनस्थापना र दीर्घकालीन पुनर्निर्माणको क्रममा सरकार गम्भीर बनोस्।
0: नेकपा एमालेका नेता रामबहादुर थापाले पनि प्रधानमन्त्रीको शैली एकांकी भएको टिप्पणी गर्दै त्यसमा परिवर्तन गरिनुपर्ने धारणा व्यक्त गरेका छन्।
15: प्रधानमन्त्रीज्यूले आफ्नो एकांगी शासन शैलीमा गुणात्मक परिवर्तन गर्नुपर्दछ, संसदप्रति पूर्णतः उत्तरदायी हुनुपर्दछ र संसदलाई सरकारको योजनाबारे निरन्तर जानकारी गराउनुपर्दछ।
0: आलोचनाका बीच पनि विपक्षी पार्टीका नेताहरूले विपदको बेला सरकारलाई सधैँ सहयोग गर्न आफूहरू तयार रहेको वचन समेत दिएका छन्। अब लागौं बाढ़ी प्रभावित जिल्ला नुवाकोट, जहाँबाट पछिल्लो अवस्थाबारे जानकारी दिँदैछन् हाम्रा संवाददाता फणेन्द्र दहाल।
16: हामी अपरान्ह 4 बजे नुवाकोटमा रहेको बटारमा आउँदा एकदमै ठूलो पानी परिरहेको थियो। सेनाको र निजी क्षेत्रको केही हेलिकप्टरहरू थोरै संख्यामा थिए, तर खासै उडानहरू भइरहेका थिएनन्। विपदको दोस्रो दिन हामी यहाँ आउँदाखेरि चाहिँ त्यो ब्यारेक बाहिर धेरै आफन्तहरू केही खबर पाइन्छ कि भन्ने आशा देखिन्थे। आज चाहिँ लगभग हामी पुग्दा पानी परेर पनि हुन सक्छ, रित्तो थियो, तर त्यहाँ धेरैजना आफन्तहरूको फोन नम्बरहरू, तस्विरहरू पीड़ितहरूको राखेको र अनि आफन्तहरूको फोन नम्बर राखेर चाहिँ सानो फोटो पम्पलेटहरू, पर्चाहरू त्यहाँ टाँसेको देखियो।
0: अनि फणेन्द्रजी, त्यो क्षेत्रमा जुन जलविद्युत आयोजनाहरू छन् र त्यहाँ कैयौं मानिसहरू फँसेको भन्ने विवरणहरू थियो, उनीहरूको उद्धारको निम्ति के प्रयास भएको देखियो आज?
16: अधिकारीहरूले अहिले पनि सबै ठाउँमा सुरुङहरूमा काम भइरहेछ, एक्सकाभेटरहरू पुर्याइएको, जेनेरेटर पुर्याइएको, त्यहाँ हावा प्रवाह गर्ने कोशिशहरू भइरहेको भनेका छन्, तर कुनै पनि ब्रेक थ्रू चाहिँ भइसकेको छैन भन्ने उनीहरूको भनाइ छ। हामी आएको केही बेरमै चिलिमे हाइड्रो पावरमा भएका केही प्राविधिक जनशक्ति जसले त्यहाँ सुरुङमा फँसेका मान्छेहरूलाई उद्धार गर्न प्रयास गरिरहेका थिए, उनीहरू फर्केको दृश्य हामीले देख्न पायौं। खास गरी लेदो माटो जुन भीषण बाढीसँगै आयो गत हप्ता, त्यसको कारण चाहिँ धेरै नै अप्ठ्यारो भइरहेछ खोज तथा उद्धार कार्यमा, अनि मौसम पनि चुनौतीपूर्ण छ, बेला बेलामा पानी परिरहन्छ, भूगोल पनि यो एरियाको चुनौतीपूर्ण हो भन्ने खालको कुरो उनीहरूको छ।
0: उनी थिए अहिले नुवाकोटमा रहेका हाम्रा संवाददाता फणेन्द्र दहाल। विपदको यस समयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायहरू राहत उद्धार र खोजीमा सक्रिय छन्। त्यसमा विगतका विपदहरूमा जस्तै राष्ट्रसंघीय निकायहरू पनि क्रियाशील देखिन्छन्। त्यसैमध्ये एक हो विश्व खाद्य कार्यक्रम WFP। बाढ़ी प्रभावित क्षेत्रमा अहिले देखा परेको सहयोगको आवश्यकता बारे WFP नेपालका प्रमुख रियाज लोधी भन्छन्, त्यहाँ विभिन्न खालका आवश्यकताहरू छन्। स्वास्थ्य सहायता, मनोसामाजिक परामर्श, आश्रय र खानेकुराको खाँचो छ। ती आवश्यकता पूरा गर्ने प्रयास सरकारले गरिरहेको छ, किनकि यसमा सरकारको अगुवाई छ र WFP सहित राष्ट्रसंघीय निकायहरूले सरकारको उक्त प्रयासमा सहयोग गरिरहेका छन्। उनी एक दशक अघिको भूकम्पका बेला मानवीय सहायता परिचालनको निम्ति नेपालमा खटिएका थिए। साथी संजय ढकालले उस बेला र अहिलेको अवस्थाको तुलनात्मक जटिलताबारे जिज्ञासा राख्दा WFP नेपाल प्रमुख लोधीले उद्धार, राहत र पहुँचको दृष्टिले उस बेलाको तुलनामा यो विपद धेरै नै जटिल रहेको बताए। भुइँचालोमा घरहरू भत्किएका थिए, परिवारहरू त्यसमा फँसेका थिए, उद्धारकर्ताहरूलाई खोजी गर्ने ठाउँ थाहा थियो। अहिले बाढ़ीले मानिसका घर, बजार र गाउँ बस्ती बगाएर लगेको छ, त्यसमाथि पहुँच सीमित हुँदा उद्धार कार्य निकै कठिन छ। करिब 40 किलोमिटर बाटो बगेको छ अनि कैयौं पुलहरू बगे ती छैनन्। त्यसैले कैयौं ठाउँमा हेलिकप्टर सेवा मात्र विकल्प छ, जुन निकै महँगो हुन्छ। उनी थिए विश्व खाद्य कार्यक्रम WFP नेपाल प्रमुख रियाज लोधी। तपाई बीबीसी नेपाली सेवाको साँझ पख सुनिरहनु भएको छ। हामीले विपदसँग सम्बन्धित विभिन्न सामग्री सहितको लाइभ पेज पनि सञ्चालन गरिरहेका छौं। तपाई हाम्रो वेबसाइट bbcnepali.com का साथै हाम्रो फेसबुक पेज, युट्यूब र इन्स्टाग्राममा पनि विभिन्न सामग्री पढ्न, सुन्न र हेर्न सक्नुहुन्छ। अन्तिम विषय, सरकारले सम्पूर्ण शक्ति लगाएको भनिरहेको र विपक्षीले आलोचना गरिरहेको खोज, उद्धार र राहतमा शुरूदेखि संलग्न थिए हेलिकप्टरका क्याप्टेन विवेक खड्का। साथी कमल परियारले यसक्रममा उनले संगालेको अनुभव सुनाइदिन आग्रह गरेका थिए।
17: विभिन्न परिवारबाट हामीले वाट्सएपमा फोटो पठाइदिएर हाम्रो मान्छे खोजिदिनु न भन्नुहुन्छ, होइन। धेरैजनाको धेरै कथाहरू छ, कसैको छोरा छोरी छैन, कसैको बुवा छैन, कसैको आफ्नो दाजुभाइ छैन, कसैको साथीभाइ छैन, होइन। तर त्यो इलाकामा अब लासहरू देख्दाखेरि ब्याक अफ द माइन्ड चाहिँ त्यो परिवारहरूको चिचाट, होइन, त्यो परिवारहरूको चाहिँ त्यो रोदन माइन्डमा खेलिरहेको हुन्छ। साथसाथै अगाडि त्यो लासहरू देख्दाखेरि कतै उहाँहरूले चाहिँ खोजिदिनु भनेको मान्छे यही पो हो कि भन्ने जस्तो पनि मनमा भइरहेको हुन्छ। त्यसले गर्दाखेरि चाहिँ एकदम दुःख लाग्छ। आफ्नो हातमा नभएको कुरामा त अब हामीले गर्न पनि सक्दैनौँ, तर गर्न सक्ने कुराहरूमा चाहिँ हामीले हेल्प गर्ने कुरामा हामीले कहीँ पनि कम्प्रोमाइज चाहिँ गरेको छैन।
18: तपाईँ त्यो क्षेत्रमा पहिलेदेखि पनि धेरै ठाउँमा ओभरअल गर्नु भएको छ, होइन। विगतमा अब त्यो प्राकृतिक रूपमा पनि एकदमै राम्रो देखिने ठाउँहरू मध्ये पनि त्यो क्षेत्र जानेर अहिले एकदम डरलाग्दो भ्यू देखिन्छ, होइन। पहिला ती ठाउँ कस्तो थियो देखिन्थ्यो र अहिले कस्तो देखिन्छ त्यो कम्पेरिजन गर्नु पर्दाखेरि?
19: पहिला त अब ग्रिनेरी होइन, खोला तल बगिरहेको कलकला त्यो साउन्डहरू सुनेर चाहिँ त्यही एरियामा सुतेको, माथिबाट हेर्दाखेरि चाहिँ सबै त्यो बजारहरू दायाँ बायाँ देखिएको, बाटोघाटोमा चाहिँ गाडीहरू गुडिरहेको, हरियाली भएको, माथि रसगढीको बेल्टहरूमा तिमुरी एरियामा चाहिँ नयाँ इभीको गाडीहरू टन्नै ओरदोरो गरेका, कार्गोका ठुल्ठुला ट्रकहरू ओरदोरो गरेका, अहिले चाहिँ केही पनि छैन, पुरै होल एरिया नै स्वेप आउट भएको छ, घरहरू केही पनि बाँकी छैन, माथि माथिको घरहरू के बाँकी छ होइन, बाटोघाटोहरू त लगभग थोरै ठाउँहरूमा अलि देखिन्छ, न त सबै ध्वस्त भएको छ होइन, बोर्डर एरियामा जहाँ जहाँ ठुल्ठुलो भवनहरू थिए चाइना साइडमा नेपाल साइडमा किमुरी र घट्टोखोलाको एरियामा अलिअलि गाडीहरू भित्तातिर देखिन्छ, जुन चाहिँ पल्टेका कुच्चिएका ठोकिएका यस्तो नजारा भए केही पनि छैन, त्यसले गर्दा पुरानो सिचुएसन र अहिले सिचुएसनमा त अहिले त एकदम खाली लाग्दो नै छ।
18: यसलाई चाहिँ अहिले त एकैचोटि धेरै हेलिकप्टरहरू अपरेसनमा थियो है, जहाँबाट तपाईँहरू पुग्नु पर्थ्यो, त्यो चाहिँ एकदमै न्यारो नै छ नि त होइन, त्यो कसरी म्यानेजमेन्ट गर्नुभयो, गाह्रो के थियो एक्ज्याक्टली?
19: फ्लाइङमा जहिले पनि के भन्छ भने जमिन छोडेदेखि जमिन ल्यान्ड नहुन्जेसम्म त जहिले पनि संवेदनशील टाइम हुन्छ, सेफली गर्नुपर्ने हुन्छ होइन, त्यहाँमाथि पनि अहिलेको सिचुएसनमा 5-6 हामीको हेलिकप्टर 8-10 सिभिलियन हेलिकप्टर एकै ठाउँमा एउटै भ्यालीमा कहिलेकाहीँ चाहिँ एउटै डेस्टिनेसनमा पनि उड्नुपर्ने स्थिति आउँछ, त्यसले गर्दाखेरि च्यालेन्जेसहरू त पाइलटहरूमा थियो नै, तर डिसिप्लिन मेन्टेन गरेर रेडियो फ्रिक्वेन्सीमा एकअर्कामा बोलेर ट्राफिक सेपरेसन आफै गर्थ्यौँ हामीले, ल्यान्डिङ स्पट एउटै पर्यो र दुई तिनवटा ट्राफिक छ भने बिचमा होल्ड गरेर कुरेर बस्नुपर्ने स्थिति पनि थियो। अलिक च्यालेन्ज भनेको चाहिँ मनसुन पिरियड भएको भएर अलिकति साँझ पख र कहिलेकाहीँ दिउँसो चाहिँ अब रेनहरू आउने, सर्च चाहिँ रेस्क्यु गर्न माथितिर गएको छ, फर्किने बेलामा एकदम हेभी रेनमा पर्यो, त्यस्तो खालको सिचुएसनमा चाहिँ अलिकति मौसमको चाहिँ च्यालेन्जहरू थियो, कहिलेकाहीँ अब पाइलटहरू डेस्टिनेसन पुग्दा नपुग्दै पनि डाइभर्ट गरेर आउनुपर्ने स्थिति नै आयो। त्यो बाहेक अर्को च्यालेन्ज चाहिँ त्यो विभिन्न इलाकाहरूमा चाहिँ बगाएको माटोको थुप्रो घरमा ल्यान्ड गर्नुपर्ने स्थिति पनि थियो, अहिले इभन त्यो टिमुरे घट्टेखोला र त्यो माथिको त्यो बढी इलाकामा कहीँ ल्यान्ड गर्नु पर्यो भने त्यो माटोको उभाइ केही पनि देखिँदैन।
0: उनी थिए खोज उद्धार र राहतमा सुरुदेखि संलग्न हेलिकप्टरका क्याप्टन विवेक खड्का, हाम्रा साथी कमल परियारसँग कुरा गर्दै। हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मका निम्ति हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो भेरी एफएम 98.6 मेगाहर्ट्ज
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 9 बजेको छ.
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी.
3: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा. विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ.
4: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू. सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू. शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विष्टद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ.
3: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा.
4: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ. त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ.
5: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत. फोन नम्बर 083-5521-148 र 520-702.
6: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो. वर्षातको समयमा यो रोग प्रकोपको रूपमा देखा पर्न सक्छ. यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
7: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु.
6: डेंगु रोगको रोकथामका उपायहरू:
7: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ.
6: घर वरिपरि सफा राख्नुपर्छ. डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ. कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ.
7: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ.
6: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ.
7: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ.
8: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश.
9: के तपाईँको नाक, कान र घाँटीको समस्या छ? यदि छ भने राणा अस्पताल प्रालीलाई सम्झनुहोस्.
10: हजुर, भेरी अस्पताल नेपालगंजमा कार्यरत नाक, कान, घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा
8: यही भदौ 20 गते शनिबारका दिन
10: यस राणा अस्पताल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्.
9: कानको समस्याहरू: कान पाकिरहने, कानबाट पिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू: घाँटीको टन्सिल बारम्बार बढिरहने, बेला बखतमा स्वरमा समस्या हुने. नाकका समस्याहरू: नाक बन्द हुने, नाकबाट सिगान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला. हाम्रा दैनिक सेवाहरू: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कडेलद्वारा जाँच तथा उपचार सेवा.
11: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश तौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ.
10: सम्पर्क राणा हस्पिटल प्राली, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत. फोन नम्बर 083-590-6993.
12: एनएमबी द्वारा बचत खाता प्रदेशको प्रगति सँग बचतको नाता.
13: राराको निर्मल पानी जस्तै स्वच्छ आफ्नो अमूल्य बचत. आजै खोलौ कर्णाली प्रदेश विशेष एनएमबी रारा बचत खाता.
14: पाउनुहोस् पहिलो वर्ष निशुल्क मोबाइल ब्याङ्किङ, इन्टरनेट ब्याङ्किङ, डेबिट कार्ड, डिम्याट र मेरो सेयर पनि.

0: भेरी एफएम 98.6 हरे बाट 102.7 वीरेन्द्र नगर सुर्खेत बाट
1: बुलबुल बुलबुल बुलबुल एउटा इरान चरा बुलबुल कम्युनिकेशन को रात्रि प्रस्तुति बुलबुल बुलबुल बुलबुल प्राकृतिक विपत्ति कति बेला कहाँबाट आउँछ भन्न सकिएन। आज बिहान रसुवामा आएको बाढ़ीका कारण रसुवा, नुवाकोट, धादिङ, गोर्खा, चितवन लगायतका जिल्लामा प्रभाव पारेको छ। बाढ़ीमा परि ठूलो धनजनको विनाश भएको छ। बाढ़ीमा परि ज्यान गुमाएका सबैप्रति हार्दिक श्रद्धांजलि। बाढ़ीको विपद पूर्ण रूपमा थामिन नसकेको हुँदा अझै पनि यात्रा गर्दा सावधान रहनुहोला। विपदको बेला भ्रमपूर्ण खबरहरू नफैलाउ र फैलिन नदिऊ। प्राकृतिक विपदको मिलेर सामना गरौं। क्षति न्यूनीकरणका लागि सकेको भूमिका निर्वाह गरौं। एक पागल वर्षौंपछि फर्केर घर आउँछ। एक पागल वर्षौंपछि फर्केर घर आउँछ जब मीडियामा ऊ हराएको खबर आउँछ। नेताका आसेपासेलाई हो रोजगारी आउने, नेताका आसेपासेलाई हो रोजगारी आउने, गरीब जनतालाई विदेशिने अवसर आउँछ जब मीडियामा ऊ हराएको खबर आउँछ। बरू तिमी आएर ठोकिए हुन्थ्यो रोहनसँग, बरू तिमी आएर ठोकिए हुन्थ्यो रोहनसँग, आँखामा ठोक्किन नाथे कसिंगर आउँछ जब मीडियामा ऊ हराएको खबर आउँछ। चौतारी अझै उसकै पर्खाईमा उभिएको छ, चौतारी अझै उसकै पर्खाईमा उभिएको छ, बटुवाले गाउँ बिर्सिन्छ जब शहर आउँछ, जब मीडियामा ऊ हराएको खबर आउँछ। अझै मृत्युसँग छटपटाइरहेको छ मेरो कर्णाली, अझै मृत्युसँग छटपटाइरहेको छ मेरो कर्णाली, न ओखती आउँछ न समयमा डाक्टर आउँछ। एक पागल वर्षौंपछि फर्केर घर आउँछ जब मीडियामा ऊ हराएको खबर आउँछ। भैरवी दुई रावतकोट दैलेख घर भई अहिले काठमाडौँ बस्दै आउनुभएका गजलकार महेन्द्र थापा रोहनको गजल वाचन सँगसँगै बुलबुल कम्युनिकेशनको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि प्राविधिक मित्रका साथ म प्रस्तोता अच्युत किमिरी बुलबुल उपस्थित रहेको छु। शुभ सन्ध्या, शुभ समय, शुभ पल, शुभ क्षण, शुभ रात्रि युट्युब च्यानल नेपाली छाप्रोबाट प्रसारण हुने साथै विभिन्न एफएम स्टेशनहरूबाट एकसाथ प्रसारण हुने बुलबुल कम्युनिकेशनको रात्रि प्रस्तुति बुलबुलमा तपाईँले पठाउनुभएका गजल तथा रात्रि गन्थन शैलीका पत्रहरूको वाचन लिएर आज पनि आइपुगेको छु। सबैभन्दा पहिले म एउटा जानकारी गराउँछु। आज श्रावणको अन्तिम साता हामीले घोषणा गरेको स्वर्गीय प्रकाश उप्रेती स्वर्गीय स्वीकृति उप्रेती स्मृति पुरस्कार विजेता तीनजना मध्ये एकजना पश्चिमेली डोटेली लोकेन्द्र कठायतले आफ्नो क्यूआर कोड पठाउनुभयो र उहाँलाई नगद पुरस्कार पठाइएको छ। अझै दुईजना राधा भुजेल र आशिष सिपीले हामीलाई सम्पर्क गर्नुभएको छैन। कृपया सम्पर्कमा आएर आफ्नो पुरस्कार लिनुहोला भनेर म आजको कार्यक्रममा पनि अनुरोध गर्दछु। तपाईँले जुन हामीलाई इमेल पठाउने गर्नुभएको एड्रेस छ chapronews@gmail.com, यसमा तपाईँले आफ्नो क्यूआर कोड पठाएर हामीसँग सम्पर्कमा आउन सक्नुहुन्छ। यो जानकारी सँगै आजलाई अब म नियमित रचनाको वाचनतर्फ लाग्छु। गर्न दिए एक फेर राज मलाई, सुम्पिन्छौ प्रेमको ताज मलाई, सत्यको पक्षमा कहिल्यै बोल्दैन, सत्यको पक्षमा कहिल्यै बोल्दैन, चाहिँदैन यस्तो समाज मलाई, सुम्पिन्छौ प्रेमको ताज मलाई, अब त उधारो फिर्ता गर्नुहोस्, अब त उधारो फिर्ता गर्नुहोस्, मागेरै भइसक्यो लाज मलाई, सुम्पिन्छौ प्रेमको ताज मलाई, पिठो बेच्दिन्छु चामलको बजारमा, पिठो बेच्दिन्छु चामलको बजारमा, कसले दिन्छ कामकाज मलाई, सुम्पिन्छौ प्रेमको ताज मलाई, जति बोलाए नि सुन्दैन सरकार, जति बोलाए नि सुन्दैन सरकार, ईश्वर किन दिएउ आवाज मलाई, गर्न दिए एक फेर राज मलाई, सुम्पिन्छौ प्रेमको ताज मलाई। अनिश नेउपानेको गजल थियो यो, रसुवाबाट उहाँले हामीलाई पठाउनु भएको। मैले गजलको कुरा गर्दा हामीलाई गजलहरू अलिकति कम आउन थालेका छन् भनेर आजको कार्यक्रममा भन्नु उपयुक्त हुन्छ जस्तो लाग्यो। रात्रिगन्थनको संख्या बढ्न थालेको छ, बढ्नु राम्रो पनि हो, हाम्रो उद्देश्य रात्रिगन्थनलाई बढाउनु नै हो, तर गजललाई छायामा पारेर हामीले रात्रिगन्थन मात्र निरन्तर गर्दैनौं। यस्तै आवश्यकतालाई महसुस गरेर एउटा हामीले नयाँ कार्यक्रमहरू शुरू गर्दैछौ, नयाँ च्यानल शुरू गर्दैछौ र नयाँ च्यानलबाट केही नयाँ कार्यक्रम ल्याउँदैछौ। जसले बढ़ी पत्र लेख्न रूचाउनुहुन्छ उहाँहरूको लागि छुट्टै च्यानल तयार हुँदैछ, तपाईँ तयार बस्नुहोला। यो कार्यक्रम चाहिँ बुलबुलको, बुलबुलमा गजल पठाउनुहोला र तपाईँका गजल, गुणात्मक गजल बढ़ीभन्दा बढ़ी आउन् भन्ने बुलबुलमा अपेक्षा हुन्छ। रात्रिगन्थन बढ़ाउनको लागि अवश्य पनि हाम्रो कोशिश चाहिँ रहन्छ। अब पत्र लेख्ने केमा त तपाईँलाई यो कन्फ्युज हुन सक्छ। एकजना असाध्यै मनकारी श्रोता हुनुहुन्छ, आफै स्रष्टा पनि हुनुहुन्छ, कथाकार हुनुहुन्छ। तपाईँ कसैले नाम पनि सुन्नुभएको होला किनभने हाम्रो बुलबुल कम्युनिकेशनको एउटा च्यानलमा उहाँको एउटा कथा वाचन पनि भएको छ। उहाँको नाम सोल गुरूङ, उहाँ अमेरिकाको ओहायोमा बस्नुहुन्छ र उहाँले एउटा च्यानल शुरू गर्दै हुनुहुन्छ। च्यानलको शीर्षक छ पत्र मञ्जुसा, नयाँ च्यानल, बिल्कुल नयाँ च्यानल पत्र मञ्जुसा शीर्षकको शुरू हुँदैछ। त्यसको लागि त्यो च्यानलमा पत्र साहित्यको वाचन शुरू हुँदैछ र त्यसको लागि SOUL सोल, KOLETTER सोलको लेटर अर्थात आत्माको लेटर भन्ने अर्थमा सोलको लेटर @gmail.com तपाईँले पत्र पठाउनु भयो भने त्यसमा प्राप्त पत्रहरूलाई प्रतियोगिता गराउँदै हुनुहुन्छ उहाँले र ती प्रतियोगी पत्रहरूलाई पत्र मञ्जुसा च्यानलबाट प्रस्तुत गरिन्छ र त्यसको लागि मसँग सहकार्य गर्दै हुनुहुन्छ। मेरो ड्यूटी भनेको त्यहाँ प्राप्त भएका पत्रलाई वाचन गर्नु मात्रै हुनेछ र पत्र मञ्जुसा नामको च्यानलबाट हामी ती पत्रलाई वाचन गर्नेछौं।

अगस्त 26 तारीकमा आज हामी छौं र सेप्टेम्बरको पहिलो दिनबाट यो प्रस्तुति शुरू हुँदैछ। हप्तामा तीन दिन हामीले पत्र वाचन गर्छौं, पहिलो दिन आइतबार, त्यसपछि मंगलबार र शुक्रबार। आइतबार, मंगलबार र शुक्रबार तीन दिन पत्र वाचन हुनेछ र पत्र तपाईँले पठाउँदा केही कुरा ध्यान दिनुपर्नेछ। कम्तीमा 3000 शब्दको पत्र हुनुपर्छ। शुद्ध युनिकोड अथवा प्रीति फण्डमा पठाइएकोलाई मात्र हामीले स्वीकार गर्नेछौ र पत्र वाचन गर्ने नगर्ने अन्तिम निर्णय पत्र मञ्जुसा समूहको हुनेछ र यो पत्र तपाईँहरूले पठाइसकेपछि एउटा प्रतियोगिता शुरू हुन्छ। त्यो प्रतियोगिता 2026 नोभेम्बर 5 निरन्तर रहन्छ र त्यो नोभेम्बरको 5 भन्दा अगाडिसम्म प्राप्त भएका पत्रहरूमध्ये प्रतिस्पर्धा गरेर एउटा पत्रलाई उत्कृष्ट पत्र घोषणा गर्दै पुरस्कार दिनेछ। सन् 2020 नोभेम्बर 5 दिन निधन हुनुभएकी सोमा गुरूङकी आमा रनमाया तामाङको स्मृति दिवसको अवसर पारेर सोलजी र सोलजीको श्रीमती सोमजीले दुईजनाले एउटा पुरस्कार घोषणा गर्नुभएको छ। यो पुरस्कार नगद रू 1,00,000 नेपाली पत्र साहित्यको प्रचारका लागि उहाँहरूले घोषणा गर्नुभएको हो। त्यसैले पत्र मञ्जुसा च्यानलमा वाचन हुने पत्रहरू soulcoletter@gmail.com तपाईँले पठाउनुभयो भने 3000 शब्द कम्तीमा हुनुपर्छ, बढ़ीमा तपाईँले 6000 शब्दसम्मको पठाउन सक्नुहुन्छ। शुद्ध युनिकोड र प्रीति फण्डलाई मात्र हामीले स्वीकार गर्छौं। पत्र तपाईँले जसलाई लेखे पनि हुन्छ, माता पिता श्रीमती प्रेमिका अथवा भगवान अथवा जो कसैको नाममा तपाईँले लेख्नुभएको पत्र मात्रै त्यसमा वाचन हुन्छ र ती पत्रहरूको प्रतियोगिता गरिन्छ। नोभेम्बर 5 त्यसको घोषणा हुन्छ। नोभेम्बर 5 उहाँको स्मृति दिवस आइतबार, मंगलबार र शुक्रबार मध्ये कुनै एक दिन त्यही महिनाको त्यही छेउछाउको समयमा घोषणा गर्छौं र उत्कृष्ट भएको एउटा पत्र लेखकलाई उहाँहरूले 1,00,000 नगद पुरस्कार तोक्नु भएको छ, त्यो प्रदान गरिनेछ। अब एउटा पत्रको पालो। नवीन जोशीले रात्रिकन्थन लेख्नुभएको छ, घर छोडेको पनि आज झण्डै 3 वसन्त बितेछन्। यी 3 वर्ष एउटा लामो युग बिते जस्तो भएको छ। अझै पनि त्यो दिन मेरो आँखा अगाडि ताजै छ जुन दिन परिवार जन्मभूमि छोडेर बिरानो मुलुक आउँदै गर्दा आमाले भन्नुभयो, यताको चिन्ता नगर्नु, आफ्नो ख्याल गर्नु, समयमै खाना खानु भन्दै धुरू धुरू रुनुभयो। परिवारसँग छुटिँदै गर्दा त्यो क्षणमा मैले कसैको अनुहारसम्म राम्ररी हेर्न सकेको थिइनँ। म गाडीमा पसे, सीटमा बसेर झ्यालबाट बाहिर हेर्दा श्रीमतीको काखमा त्यो सानो छोरो देख्दा मन झन भक्कानियो, आँखाबाट आँसु खस्न थाले। त्यतिकैमा गाडी बिस्तारै अगाडि बढ्यो। परिवार जन्मभूमिबाट टाढिँदै गयो तर मैले पछाडि फर्केर हेर्न सकिनँ। बाल्यकालका खुशीहरू कसरी बिताए होला बाबा बिना त्यो बालकले। पहिलोपल्ट हिँड्दा म त्यहाँ थिइनँ, पहिलोपल्ट बोल्दा म उसको छेउमा थिइनँ। उसका धेरै साना साना खुसीहरू मैले फोनको पर्दाबाट मात्र देखेँ। कहिलेकाहीँ यो कुरा सम्झँदा मन आफैसँग आर्छ। पैसा कमाउने क्रममा जीवनका केही अमूल्य क्षणहरू छुटाएछु। फेरि आफैलाई सम्झाउँछु, म आफ्नो रहर पूरा गर्न मात्र प्रदेश आएको होइन, मेरो परिवारको सानो खुशी खोज्न आएको। एक दिन आमाको हातमा एउटा राम्रो गुन्यू दिन सकौं, बाबाका लागि कुर्ता सलवार दिन सकौं, छोराको हातमा उसले मन पराएको खेलौना राख्न सकौं र जीवनसाथीलाई सिन्दूर पोतेले सजाउन सकौं। अब घर फर्कने दिन नजिकैदैछ भन्ने सोचेर मनलाई शान्त पार्छु। कल्पना गर्छु त्यो दिन म फेरि आफ्नै गाउँको बाटो भएर घर पुग्नेछु। बाबा र अश्विन त मलाई लिन सड़कमा आउनेछन्, आमालाई ढोकामा देख्नेछु, श्रीमतीका आँखामा वर्षौंको प्रतीक्षा हुनेछ र सायद छोराले मलाई चिन्न पनि केही क्षण लाग्ला। आमाको काखमा टाउको राखेर यति भन्न मन छ, आमा ढिला भयो तर तपाईँको छोरो घर फर्कियो। बुवाको अनुहारमा हेरेर भन्न मन छ, तपाईँको पसिनाको ऋण तिर्न नसके पनि तपाईँको दुःख बुझ्न सक्ने भए। मेरो जीवनसाथीको आँखामा हेरेर भन्न मन छ, मेरो अनुपस्थितिमा तिमीले सम्हालेको घर र सहनु परेका सबै एक्ला रातहरूको ऋणी छु। मलाई थाहा छैन यो परदेशले अझै कति परीक्षा लिनेछ, तर एउटा विश्वास अझै बाँकी छ, दूरी सधैँ रहने छैन। यो यी रातहरू पनि बित्नेछन्, यी आँसुहरू पनि सुक्नेछन् र एक दिन म आफ्नै घरको आँगनमा उभिनेछु। नवीन जोशीको गजल रात्रिगन्थन थियो यो, यसलाई प्रस्तुत गरे मैले। डडेलधुरा जिल्ला परशुराम नगरपालिका वडा नम्बर 4 कटाल, हाल जोहर राज्य मलेसिया भनेर पठाउनु भएको छ, मैले यसलाई वाचन गरे। आज तपाईँले प्रतीक्षा गरिरहनु भएको छ पक्कै पनि दिल गुरूङ तुल गुरूङ उत्कृष्ट गजल पुरस्कारको पुरस्कार घोषणा गर्ने दिन। म केही बेरमा त्यो गर्छु नै,
तर अहिले मलाई प्राप्त भएका सामग्रीहरूको प्रस्तुति यहाँ अगाडि राख्दैछु। मलाई सरगम श्रीले एउटा गजल पठाउनु भएको छ। गजल राम्रै लेख्नु भएको छ, तर त्यो गजल लेख्दाखेरि एक दुई तीन चार भन्दै तपाईँले शेयरहरू राख्नु भएको छ, तोकेर शेयर नम्बर त्यो राख्नु पर्दैन भन्न चाहन्छु। र कुनै कुनै शेयर दोहोऱ्याउनु पनि भएको छ, दोहोऱ्याएकोलाई त मैले कटाएर नै प्रस्तुत गर्छु। र दुई पटक वाचन गर्ने ठाउँ पनि तपाईँहरूले दुई लेखेर पठाउनु पर्दैन। कृपया सरगम श्री अर्को पटकदेखि गजल पठाउँदा यी कुराहरू राख्नु पर्दैन, त्यसरी नम्बर लेख्नु पर्दैन। मर्न खोज्दा मर्नलाई काल आउँदैन, केही गर्न खोज्दा पैसा बिना ताल आउँदैन। गरीबको जिन्दगी फेर्न टुप्पो, गरीबको जिन्दगी फेर्न टुप्पो, कहिले खुसीको छाल आउँदैन। केही गर्न खोज्दा पैसा बिना ताल आउँदैन। अग्रज कलाकारको सहयोग मागे बिन्ती गर्दा जवाफ बाल आउँदैन। केही गर्न खोज्दा पैसा बिना ताल आउँदैन। भन्छन् दुःखपछि सुख आउँछ, गरीबलाई नयाँ साल आउँदैन। केही गर्न खोज्दा पैसा बिना ताल आउँदैन। एक्लो र अत्यास लाग्दो जिन्दगी, आफन्तबाट सन्चो बिसन्चो हाल आउँदैन। मर्न खोज्दा मर्नलाई काल आउँदैन, केही गर्न खोज्दा पैसा बिना ताल आउँदैन। सरगम श्रीको राम्रो कोशिश छ, गजलको फर्म्याटमा छ, तर पनि मिटर मिलेको छैन यो गजल। कृपया अर्को पटक पठाउँदाखेरि मिटर पनि मिलाउने कोशिश गर्नुहोला। बुलबुलको चौथो अंक सुन्नुहोला। र पछिल्लो समय हामीले डाक्टर देवी नेपालसँग गरेको कुराकानीका दुई श्रृंखला छन्, त्यो पनि सुन्न सक्नुहुन्छ। गजल लेख्ने तरिकाहरू त्यसमा हामीले सिकाएका छौं। सरगम श्रीको यो गजल र आफूले पठाउँदाखेरि ठेगाना पनि लेखेर पठाउनुहोला भनेर यति भने। र अब अर्को एउटा गजलको पालो छ, गणेश अर्यालले पठाउनु भएको छ, उहाँले पनि ठेगाना खोलाउनु भएको छैन। म झुकेर तिम्रो त्यो शिर उठ्छ भने, म झुकेर तिम्रो त्यो शिर उठ्छ भने, नहुँदा म तिम्रो तकदीर उठ्छ भने, म झुक्न तयार म मर्न तयार, म झुक्न तयार म मर्न तयार, म ढलेर तिम्रो शरीर उठ्छ भने, नहुँदा म तिम्रो तकदीर उठ्छ भने, दिनुपर्छ बलिदानी कहिलेकाहीँ हाँसी हाँसी, दिनुपर्छ बलिदानी कहिलेकाहीँ हाँसी हाँसी, एक प्यादा ढलेर बजिर उठ्छ भने, नहुँदा म तिम्रो तकदीर उठ्छ भने। निसंकोच ढाल यी पर्खालहरू, निसंकोच ढाल यी पर्खालहरू, मेरो घरको जग्गा मन्दिर उठ्छ भने, नहुँदा म तिम्रो तकदीर उठ्छ भने, जितेर के काम भन त्यस्तो युद्ध, जितेर के काम भन त्यस्तो युद्ध, आफ्नै माथि भाला र तीर उठ्छ भने, म झुकेर त्यो तिम्रो शिर उठ्छ भने, नहुँदा म तिम्रो तकदीर उठ्छ भने।

मिठो गजल लेखेर पठाउनुभयो छोटो मिटरको गणेश अर्यालजीले, यसलाई मैले वाचन गरे। अब अर्को पनि गजल नै छ, पुष्कल पौडेल प्रतीकले बनेपा काभ्रे पलाञ्चोकबाट पठाउनु भएको छ। मिठो हाम्रो सम्बन्ध बीच भिलेन ऊ हुँदैछ, बुझ चेतावनी यही हो मायामा कु हुँदैछ। हिजो हाम्रो प्राय जसो भेट्ने ठाउँ चिडियाखाना, हिजो हाम्रो प्राय जसो भेट्ने ठाउँ चिडियाखाना, हो होइन सुन्दैछु अब सदाका लागि जु हुँदैछ। बुझ चेतावनी यही हो मायामा कु हुँदैछ। जसको कुनै मूल्य थिएन जुन बहुमूल्य थियो, जसको कुनै मूल्य थिएन जुन बहुमूल्य थियो, बेकार तुच्छ भई आज सबको थु हुँदैछ। बुझ चेतावनी यही हो मायामा कु हुँदैछ। हिजो अग्ला पहाड शिखर चढ्दा लेख लाग्थ्यो, हिजो अग्ला पहाड शिखर चढ्दा लेख लाग्थ्यो, आज हिँड्दा मात्र पनि पहाडमा लु हुँदैछ। बुझ चेतावनी यही हो मायामा कु हुँदैछ। निभाइयो बलेको आगो भरभराको बहानामा, निभाइयो बलेको आगो भरभराको बहानामा, व्यर्थ अब गोल खरानीमाथि फू हुँदैछ। मिठो हाम्रो सम्बन्ध बीच भिलेन ऊ हुँदैछ, बुझ चेतावनी यही हो मायामा कु हुँदैछ।

0: पुष्कल पौडेल प्रतीकको गजल बनेपा काभ्रे पलाञ्चोकबाट पठाउनु भएको थियो। उहाँले काफियालाई बडो रमाइलोसँग प्रयोग गर्नुभएको छ। हुँदैछ यहाँ रदिफ भएको छ र हुँदैछ हुँदैछ जहाँ रिपिट आयो रदिफ भएको छ। ऊ कु जु थु लु र फु भनेर काफियाको रूपमा प्रयोग गर्नुभएको छ। यसलाई मैले वाचन गरे। अब अर्को एउटा पत्र छ, पत्र बेनामी छ। मैले लेखकको नाम नभनिदिनु होला भन्नुभएको छ। इमेलमा लेखकको नाम आएको छ, त्यसकारण नाम नभन्नु भनेको हुनाले यो बेनामी नै मैले प्रस्तुत गर्छु। समय र कर्म शीर्षकमा छ। निधारभरि रातो टीका, गलामा सयपत्रीको माला, आँखाभरि छचल्किएका आँसु र सपना, अनि बाध्यतामा उचालिएका ती मेरा पाइला, न बस्ने बाँसको टुङ्गो न खाने गाँसको व्यवस्था थियो। थियो त केवल अलिकति आशा, कता कता त्रास, धेरै निसार र मनभरि अत्यास। जहाज चढ़िरहँदा मलाई कति पनि थाहा थिएन कुनै मान्छेकै घरमा पुग्छु कि कतै जंगली जनावरको शिकार बनिन्छु भनेर। हिजो मन पराएको मान्छेले पनि गरीबीको लाञ्छना लगाएर व्यवस्थासँग छोडेको, थोरै सम्झना र धेरै पीड़ा। आज सपनाको देश अमेरिकातर्फ लम्कन लाग्दा धेरैका सपना जड़ित नजर ममाथि गढ़िरहेका। हजारौं प्रेम प्रस्ताव मेसेज मार्फत मोबाइलमा बजिरहँदा आफ्नै भविष्य अनिश्चित भएकाले अरूका सपना मेरो आँखाबाट देखाउन मन लागेन। यस्तो लाग्यो यी नजरहरूले मलाई भन्दा पनि अमेरिकालाई हेर्न खोज्दैछन्। त्यसैले कसैलाई रिप्लाई दिन जरूरी ठानिन। बहिनी र आमालाई घरमा छाडेर टाढा कता कता भविष्यको खोजमा निस्किँदा बाबाको यादले थोर धेरै सतायो मलाई। बाबाको यादले थोरै ढाडस पनि थपिरह्यो। तिमी मेरो छोरी मात्र नभएर छोरो पनि हौ भन्ने गरेको वाक्य कानभरि गुन्जिरह्यो। फर्केर आउन सक्छु वा उतै बिलाउँछु केही थाहा थिएन। समय गतिशील बन्दै गयो। मैले सोच्दै नसोचेको बिरानो ठाउँमा कसको आशा पिछामा रहनुपर्ने हो, चिन्तित थिए। विदेशको दुःख, गलत संगत र दुर्व्यसनीका कथाहरू हेरिरहेकी पढ़िरहेकी हुँदा अझै बेचैनी थपियो। मानिस देवता पनि हुन्छ र दानव पनि मानिस नै हुन्छ, यसमा कुनै दुईमत छैन। भाग्यवश म कुनै मानिसकै घरमा पेइङ गेस्ट बन्न पुगे। मेरो पूर्वजन्मको कमाई र मेरा अग्रजहरूको आशीर्वादले साथ दियो। उहाँहरूले पनि आफ्नै छोरी छ र माया र संस्कार दिनुभयो। मलाई पनि आफ्नो घरको कमी महसुस हुन दिनुभएन। अति मिलनसार बहिनी र भाइले सधैँ आफ्नै दिदी सर मान्यता दिइरहे। यत्तिकैमा फेरि समयले कसैसँग आँखा जुदाइदिन पुग्यो। समयको अगाडि मानिस सधैँ नतमस्तक भएकाले आज म उनैकी हुनलाई धेरै वर्षपछि म फेरि आफ्नै जन्मभूमि टेक्न अघि बढ्दैछु। अस्ति कुनै दिन आशापूर्ण भावले दोबाटोमा कुरिरहँदा अरू कसैलाई अंगालोमा च्यापेर मलाई व्यवस्था गर्नेहरूलाई भोजमा निम्त्याउनु छ, मेरो विवाहमा नचाउनु छ, सबैको घर घर जानु छ, गरीबले पनि एक्लै बस्नु पर्दैन भन्ने महसुस गराउनु छ, भाले नभएको देशमा पनि उज्यालो हुँदो रहेछ भन्ने बिगुल संसारभरि फुक्नु छ। जय कर्मभूमि, सपनाको देश अमेरिकाबाट। यो रात्रिकन्थन शैलीको लेखनी लेखकको नाम नभन्ने शर्तमा पठाइएको थियो। समय र कर्म शीर्षकको थियो, अमेरिकाबाट पठाइएको छ र यसमा नाम नभन्नु भनेको अलिकतै सत्य घटनासँग मेलजोल खाने प्रसंग हो कि जस्तो पनि मलाई लाग्छ। यसलाई मैले वाचन गरेर सुनाए र अब बुलबुलमा हामी अरू सामग्रीहरू लिएर केही बेरमा आउनेछौ। तपाईँ यी सन्देशहरू सुन्दै गर्नुहोला।
1: एउटा इरानी चरा बुलबुल कम्युनिकेशनको रात्रि प्रस्तुति।
2: bulbulcommunication.com
1: एउटा इरान चरा।
0: कुटो चलाऊ कलम समाऊ दोधारमा छ जिन्दगी। कुटो चलाऊ कलम समाऊ दोधारमा छ जिन्दगी, न बाहिर भए न भित्र भए संघारमा छ जिन्दगी। नलडी उठिन्न भन्छन् जीवन धेरै पटक लडेको छु, विजय मात्र कहाँ मिल्छ महोदय, हारमा छ जिन्दगी। न बाहिर भए न भित्र भए संघारमा छ जिन्दगी। कहिलेकाहीँ दिक्क लाग्छ यो समय र परिस्थिति, कहिलेकाहीँ दिक्क लाग्छ यो समय र परिस्थिति। तिमी रिसाऊ केही हुन्न तिम्रै प्यारमा छ जिन्दगी, न बाहिर भए न भित्र भए संघारमा छ जिन्दगी। आफ्ना लागि नसके नि गर्नुपर्छ अर्काकै लागि। आफ्ना लागि नसके नि गर्नुपर्छ अर्काकै लागि, देशको मुहार फेर्नुपर्छ भन्ने विचारमा छ जिन्दगी, न बाहिर भए न भित्र भए संघारमा छ जिन्दगी, गन्तव्य नि लक्ष्य पनि छैन किन भन्छौ तिमी, गन्तव्य नि लक्ष्य पनि छैन किन भन्छौ तिमी, फेरि पनि सधैँ सधैँ किन हतारमा छ जिन्दगी, कुटो चलाऊ कलम समाऊ द्वधारमा छ जिन्दगी, न बाहिर भए न भित्र भए संघारमा छ जिन्दगी। कोटेश्वर 32 काठमाडौँबाट गजलकार रोशन पराजुलीले पठाउनु भएको यो गजल वाचनसँगै बुलबुलमा तपाईँलाई स्वागत छ। तपाईँ बुलबुल नेपाली छाप्रो च्यानलसँगै युट्युबमा सुन्दै हुनुहुन्छ भने रेडियो जाजरकोट, रेडियो मकवानपुर गढी, सुर्खेतको रेडियो भेरी, काठमाडौँमा रहेको रेडियो काठमाडौँ, बाँकेको रेडियो कोहलपुर, हेटौँडा एफएम, रूकुम पश्चिममा रहेको मौराखारा एफएम, गोर्खाको च्वाइस एफएम, रेडियो बैतडी, नवलपरासीमा रहेको रेडियो सुनवल, तनहुको रेडियो ढोरबाराही, बर्दियाको रेडियो टाइगर र सम्वाद एफएमबाट पनि अहिले एकैसाथ सुनिरहनु भएको छ। हामी यसमा तपाईँले पठाउनुभएका गजल र रात्रिकन्थन शैलीका पत्रहरू प्रस्तुत गरिरहेका छौं। दिल गुरूङ तुल गुरूङ उत्कृष्ट गजल पुरस्कारको तेस्रो सिजनको आज नतिजा घोषणा गर्ने दिन, केही बेरमा त्यो घोषणा पनि गर्छौं। यति बेला भने मसँग अर्को एउटा गजल छ, रोज काफ्ले लिखु गाउँपालिका ओखलढुङ्गाबाट पठाउनु भएको। ठूला ठूला सपना रहर छैन भगवान, ठूला ठूला सपना रहर छैन भगवान, मेरा यी रहरको सफर छैन भगवान, ठग्नसम्म ठगेको छ नियतिले मलाई, ठग्नसम्म ठगेको छ नियतिले मलाई, मसँग हेर अब अवसर छैन भगवान, मेरा यी रहरको सफर छैन भगवान, कता हरायो खै आज मेरा खुशीहरू, कता हरायो खै आज मेरा खुशीहरू, अझै पनि लौन खबर छैन भगवान, मेरा यी रहरको सफर छैन भगवान, हराउ हार्न तयार छु म हारेकै थिएँ, हराउ हार्न तयार छु म हारेकै थिएँ, हार्छु कि भन्ने कुनै डर छैन भगवान, ठूला ठूला सपना रहर छैन भगवान, मेरा यी रहरको सफर छैन भगवान। रोज काफ्ले लिखु गाउँपालिका ओखलढुङ्गाबाट पठाउनु भएको गजल वाचन गरे। अब एउटा पत्र छ, रात्रिगन्थन शैलीको किताबको किरो सुजन ढकाल भनेर पठाउनु भएको छ। सर्वप्रथम त फरक प्रसंग भएकोले शुरूआतमै माफी माग्न चाहन्छु। कौतूहल त धेरै पहिलादेखि मनमा थियो। यही प्रसंगमा योभन्दा अघिल्लो श्रृंखलाको कार्यक्रममा एकजना साथीले यस्तै प्रकारको जिज्ञासा राख्नु भएकोले पनि मलाई कुरा राख्न अप्ठ्यारो लागेन। नमस्कार, म किताबको किरो सुजन ढकाल, मण्डन देवपुर नगरपालिका एक काभ्रे पलाञ्चोक। म एक अल्पदृष्टिविहीन व्यक्ति हुँ, कोठाभित्रैबाट केही फरक गर्न चाहन्छु, तर मेरो पेजमा राखेको साहित्यिक गतिविधिलाई मानिसले नरूचाएको देख्दा मानिसलाई साहित्यिक रचना त्यति मन नपर्ने हो कि जस्तो लाग्यो। मान्छेलाई साहित्यिक सृजना मन पर्दैन हो भनिदिनु होला। फेसबुक युट्युबबाट आर्जन गरेर जीवनयापन गर्न सक्ने अवस्था हुन्छ कि हुँदैन तपाईँको अनुभवका आधारमा बताइदिनु होला। साहित्यिक गतिविधिलाई धेरै मानिस समक्ष पुर्याउन के गर्नुपर्ला संक्षिप्त बताइदिनु होला। बुलबुलेन समक्ष मेरो साहित्यिक पेज, किताबको किरो र युट्युब च्यानल अन्तिम प्रयासमा जोडिनको लागि भनिदिनु होला भनेर उहाँले पठाउनु भएको छ। किताबको किरोजी अर्थात सुजन ढकालजी, अब तपाईँको प्रश्न यति भेग छ कि यो त सात दिन सात रातसम्म उत्तर दिए पनि नसकिनेछ। केही पनि चीज मन नपराउने भन्ने हुँदैन, हामीले कस्तो सामग्री प्रस्तुत गर्छौं भन्नेमा हुन्छ। अहिलेको जमाना भनेकै फेसबुक युट्युब लगायतका डिजिटल साधनमा मानिसहरू झुम्बिरहेका हुन्छन्। त्यहाँ तपाईँले मानिसलाई मनपर्ने सामग्री पस्किनुभयो भने पक्कै पनि मनपर्छ होला भन्ने मैले चाहिँ जवाफ यति दिन सक्छु। तपाईँको रचना पनि छ, भाग्यले खुशीहरू बारेपछि गजल कुर्छु, रिपुले जालमा पारेपछि गजल कुर्छु, शत्रुले आँखा लगाउँदा यी मेरा खुशीमा, विषले अमृत मारेपछि गजल कोर्छु, रिपुले जालमा पारेपछि गजल कोर्छु, कहिलेकाहीँ बहकाउन खोज्छु यो मनलाई, कहिलेकाहीँ बहकाउन खोज्छु यो मनलाई, आफूसँगै हारेपछि गजल कोर्छु, भाग्यले खुशीहरू बारेपछि गजल कोर्छु, उब्जिन्छ मनमा सफलताका सपनाहरू, खुट्टा तानी जमिनमा झारेपछि गजल कोर्छु, भाग्यले खुशीहरू बारेपछि गजल कोर्छु, फलाउँछु मनमा प्रगतिका फलहरू, विषवृक्षहरू सारेपछि गजल कोर्छु, भाग्यले खुशीहरू बारेपछि गजल कोर्छु, म खुशीमा पौडेको देखेर रिपुहरूले गलत त्यही खोला तारेपछि गजल कोर्छु, भाग्यले खुशीहरू बारेपछि गजल कोर्छु, त्रिपुली जालमा पारेपछि गजल कोर्छु। किताबको किरो सुजन ढकालको यो पत्र र गजल वाचनपछि अर्को एउटा पत्र र गजल छ, अछाम रामारो संचार बाटुला सेन गान्जी घर भई हाल पोखरा बस्नुहुने सरोज न्यौपानी अविरलको लेख्नुहुन्छ। अच्युत सर, साहित्यको कुरा जब आउँछ, गजलको कुरा आउँछ, सबैभन्दा पहिले कसैलाई सम्झनु पर्छ भने म तपाईँलाई सम्झन्छु। सानैदेखि तपाईँको कार्यक्रम सुनिरहेको भएर पनि होला गजल पठाएको छु, वाचन गरिदिनु होला र लेख्नुहुन्छ, यो गजल सँगै म साहित्यिक मनहरूलाई सम्झन्छु। जापानमा बस्ने प्रिय भतिज कर्णबहादुर शाह, कोरिया बस्नुहुने आदरणीय दाजु शिवराज न्यौपानी, नवीन न्यौपानी, एकेन्द्र खनाल, डेनमार्क बस्ने भतिज दशरथ खत्रीलाई विशेष सम्झिन चाहन्छु भन्नुहुन्छ। र उहाँको रचना यस्तो छ, यो आफ्नै मन भएर पनि सुधार्न सकिन्न, यो आफ्नै मन भएर पनि सुधार्न सकिन्न, फेरि चाहेर पनि अरूको मन बिगार्न सकिन्न। फोहोर पनि थरी थरीका हुने रहेछन् हेर, फोहोर पनि थरी थरीका हुने रहेछन् हेर, तिम्रा प्रिय पुराना पत्रहरू बढार्न सकिन्न, प्रिय तिम्रा पुराना पत्रहरू बढार्न सकिन्न, फेरि चाहेर पनि अरूको मन बिगार्न सकिन्न। अन्धाहरूको बरु उपचार सम्भव होला, अभिनय गर्नेहरूका आँखा उधार्न सकिन्न, फेरि चाहेर पनि अरूको मन बिगार्न सकिन्न। सकेसम्म हामीले अब कर्म गरेर खानुपर्छ, सकेसम्म हामीले अब कर्म गरेर खानुपर्छ, जीवनभरि भगवान सम्झेर पुकार्न सकिन्न, यो आफ्नै मन भएर पनि सुधार्न सकिन्न, फेरि चाहेर पनि अरूको मन बिगार्न सकिन्न।

अछाम रामारोशन बाटुला सेन गान्जी गर्वै अहिले पोखराबाट सरोज न्यौपाली अविरलले पठाउनु भएको गजल र पत्र मैले वाचन गरे। अब यसपछिको चरणको कुरा गर्दा हामीले दिलगुरूङ तुलगुरूङ उत्कृष्ट गजल पुरस्कारको तेस्रो सिजनको आज अन्तिम दिन बनिरहेका छौं। यो सिजन शुरू भएकै दिनबाट नयाँ वर्ष 2083 सँगै हामीले बुलबुलको वार्षिकोत्सव भदौ 10 गते यो पुरस्कार वितरण गर्ने भनेर तोकेका थियौं। वैशाख जेठ र साउन महिनाभरि हामीलाई प्राप्त गजलहरूमध्ये छानिएका झण्डै 29 गजल दुईजना निर्णायकलाई पठाएका थियौं। उहाँहरू दुईजनाबाट आएका नतिजाहरूको जोडफलका आधारमा आज हामी उत्कृष्ट गजलहरूको घोषणा गर्दैछौं। दिलगुरूङ तुलगुरूङ उत्कृष्ट गजल पुरस्कारमा यो वर्षको पुरस्कार घोषणा गर्नु अघि म उहाँहरूका छोरा यो पुरस्कारका संरक्षक बिर्क भुटानीको एउटा पत्र वाचन गर्छु। हरेक पल्ट यो पुरस्कार दिने बेला मैले उहाँलाई भन्ने गर्थे, आफूलाई भन्न मन लागेका केही कुरा छन् भने भिडियो मेसेजमा भनेर पठाउनुहोला, किनकि पुरस्कार दिने दिन कमसेकम पुरस्कारको संरक्षकले केही भन्नुभयो भने राम्रो हुन्छ भन्थे। यो पटक उहाँलाई भिडियो मेसेज भन्दा पनि उहाँले पत्रबाट केही कुरा भन्न रहर गर्नुभयो। त्यसैले उहाँको भनाईलाई मैले आज उहाँको भिडियो मेसेज मार्फत होइन कि उहाँको पत्र मार्फत नै सुनाउँदैछु। उहाँले मेरा घरमा बाँचेका स्रष्टा शीर्षकमा यो पत्र हामीलाई पठाउनु भएको छ। बाह्र वर्षको कलिलो उमेरमा नै म त सबै परिचयबाट हारिसकेको एउटा बालक, त्यसदेखि उता विभिन्न परिस्थितिका कारण आफ्नै पिता पुर्खाको देश नेपाल आए। बाह्र वर्षको उमेरदेखि 32 वर्षको उमेरसम्म यानि कि जम्मा 20 वर्ष म नेपाल बसे, जहाँ आफ्नै वेशभूषा भाषा पहिरन इत्यादि थिए। तर त्यहाँ त्यतिका समय रहँदा पनि म लगायत हजारौं नेपाली भाषी भूटानीहरूले परिचय पाउन आकाश धरती झैं फरक कुरा थियो र एउटा सानो गुनासो जहिले त्यही नै रहिरह्यो। जे जसो भए पनि नेपालले हामीलाई त्यो अप्ठ्यारो परिस्थितिमा वासस्थान दियो, शरण दियो। वासस्थान पाउन साथसाथै विभिन्न विश्वदात्री संस्था संगठनद्वारा शिक्षा स्वास्थ्य खाद्य पदार्थ आवश्यक सबै सुविधा प्राप्त थियो। त्यसै कारण पनि मेरो तर्फबाट नेपाललाई जहिले पनि मनभित्रैबाटै कोटी कोटी सलाम छ। समय बित्दै गर्दा दीर्घकालीन समस्या समाधानको निमित्त हामीलाई त्यहाँबाट तेस्रो देश पुनर्वास गर्न थालियो, जहाँ आफ्नो वेशभूषा भाषा खानपिन केही पनि मिल्दैनथ्यो। प्रत्येक क्रममा मैले पनि अमेरिका जाने निधो गरेर आएँ। यहाँ अमेरिकामा हरेक कुराहरू अप्ठ्यारा अनौठो भए पनि जीवनमा पहिलोपल्ट मेरो र श्रीमती सुमित्राको नाममा लगभग 3 वर्षपछि आफ्नै घर किन्ने अवसर मिल्यो र लगभग 6 वर्षपछि अमेरिकाको नागरिक पनि भएँ। परिचयको नाममा हरेस खाइसकेको यो जीवनले पहिलोपटक यी सबै सुविधाहरू प्राप्त गरिरहँदा खुशीको सीमा थिएन। तर जन्मभूमि र पितृभूमि समय बित्दै गर्दा दीर्घकालीन समस्या समाधानको निमित्त हामीलाई त्यहाँबाट तेस्रो देश पुनर्वास गर्न थालियो, जहाँ आफ्नो वेशभूषा भाषा खानपिन केही पनि मिल्दैनथ्यो। प्रत्येक क्रममा मैले पनि अमेरिका जाने निधो गरेर आएँ।

भानुहुँदो रहेछ र त्यस्तै फिक्का फिक्का लाग्दो रहेछ। मेरो घर ढुङ्गा र सिमेन्टले मात्र बनेको घर होइन, यो त मेरो आँसु पसिना अभाव र संघर्षले बनेको घर हो। यसको हरेक भित्तामा मेरो दुःखको कथा लेखिएको छ र हरेक कुनामा मेरा सपनाहरूले बास गरेका छन्। बिर्ख गुरूङ अगाडि लेख्नुहुन्छ, तर आमाको आँखामा आशा निप्दैन। बाको थकित शरीरले विश्राम खोजे पनि उहाँका हातहरूले घरको भविष्य खोजिरहन्छन्। हामीले धेरै कुरा गुमायौं, धेरै इच्छा मार्यौं, तर यही दुःखलाई इँटा बनाएर घरको जग बसाल्यौं। यो घर उठ्दा हाम्रो हातमा छाला थिएन, केवल घाउहरू मात्रै थिए। निधारमा पसिना थियो, आँखामा आँसु थियो, तर मनमा एउटा विश्वास थियो, एक दिन आफ्नै छानो मुनि सुखले सास फेर्नेछौं। आज मेरो घर उभिएको छ, बाहिरबाट हेर्दा सामान्य देखिन्छ, तर मलाई थाहा छ यसका प्रत्येक इँटाले एउटा पीड़ा बोकेको छ। कुनै इँटामा आमाको त्याग छ, कुनैमा बाको पसिना, कुनैमा सन्तानका अधूरा रहर, अनि कुनैमा भोलिको उज्यालो सपना। त्यसैले यो घर मेरो घर केवल घर होइन, यो दुःखमाथि उभिएको हाम्रो साहस हो, अभावसँग लडेर बनाइएको हाम्रो पहिचान हो। र जब म यसको आँगनमा उभिन्छु, मलाई लाग्छ हामीले दुःखलाई हराएका होइनौ, दुःखलाई नै घर बनाएर त्यसमा सुखको सपना सजाएका छौं। मेरो घरको बैठक कोठादेखि लिएर हरेक कोठाहरू आजभन्दा कैयौं दिनहरू पहिलेबाट अरू दिनभन्दा फरक लागिरहेको छ, कारण त्यहाँ मैले उल्लो कुनादेखि पल्लो कुनासम्म मेरो तर्फबाट हरेक नेपाली स्रष्टाहरूलाई जीवन दिने प्रयास गरेको छु। आज यहाँ केवल पाहुनाहरू आउँदैनन्, शब्दहरू आउँछन्, सुरहरू आउँछन्, भावनाहरू आउँछन्। साहित्यका स्रष्टा र संगीतका साधकहरूलाई आफ्नै घरको आँगनमा पाहुनाका रूपमा निम्ताउन पाउनु मेरो लागि कुनै सामान्य सौभाग्य होइन, यो त मेरो घरले पाएको एउटा अविस्मरणीय सम्मान हो। जुन घरका भित्ताहरूले कहिले दुःखका कथाहरू सुने, आज तिनै भित्ताहरूले कविता सुन्न पाउँदैछन्। जुन आँगनमा कहिलेकाहीँ मौनता मात्र हुन्थ्यो, आज त्यही शब्दहरू गुन्जिन्छन्, गीतहरू बज्छन् र सृजनाका सुगन्धले वातावरण भरिन्छ। साहित्यका स्रष्टाहरू आउँदा लाग्छ घरमा अक्षरहरू नै पसेका छन्। संगीतका सर्जकहरू आउँदा लाग्छ आवाले कुनै मधुर धुन बोकेर मेरो घरभित्र ल्याएको छ। उनीहरूको उपस्थितिले मेरो घरको साधारणपनलाई त्यसै असाधारण बनाइदिन्छ। म उनीहरूलाई स्वागत गर्दा केवल पाहुनाको रूपमा स्वागत गरिरहेको हुँदिन, म नेपाली भाषा साहित्य संगीत र सृजनशीलताको स्वागत गरिरहेको हुन्छु। उनीहरूका कुरा सुन्दा, अनुभव बुझ्दा र सृजनाको यात्रासँग जोडिन पाउँदा मेरो घर एउटा सानो सांस्कृतिक चौतारी जस्तो लाग्छ। मेरो पाँच वर्षको नाति समेतलाई थाहा छ कि बुलबुल भन्ने कुरा, उसले अरूण थापा चिन्दछ, जगदीश समाल चिन्दछ र अच्युत दाजुलाई चाहिँ बुलबुलको मान्छे भन्छ। बालकका मुखबाट यस्ता किसिमका शब्द सुन्दा कहिलेकाहीँ मन हर्षित भएर खुशीको आँसु चिउँडो हुँदै झरेको पत्तै हुँदैन। सायद यही त होला आशीर्वाद भनेको। पाहुनाहरू आएर केही दिन बस्छन्, फर्केर जान्छन्। आँगन, बैठक कोठा, कोठाहरू फेरि शान्त हुन्छन्, कुर्सीहरू खाली हुन्छन्, आवाजहरू टाढा टाढा जान्छन्। तर उनीहरूले छोडेर गएको शब्द संगीत र आत्मीयताको कम्पन भने मेरो घरका भित्ताहरूमा स्मृति बनेर लामो समयसम्म बचिरहन्छ। अझ भनौं, मेरो घरमा शोक पर्दा पनि कहिल्यै बन्द भएन श्रद्धेय सर्वप्रिय गायक अरूण थापाज्यूका स्वर, चौबिसै घण्टा गुन्जिरहन्छ त्यो आवाज। चाहे शोक होस् वा खुशीको दिन, मेरो परिवारमा विन्ती गर्छु कि मेरो अन्तिम सास मेरो शरीरबाट निस्केर जाँदा पनि घात गर्नुको सट्टा अरूण थापाज्यूका गीतहरू बजिरहोस्, मेरो आत्माले सन्तुष्टि प्राप्त गर्नेछ। त्यस्ता खुशीहरू दिएका छन् मेरो घरले मलाई। अझ जिन्दगीभरि सम्झिरहने अर्को मिठो आशीर्वाद त सारा बुलबुलिनले सुन्ने कार्यक्रम बुलबुल अंक 93 मेरै निवासमा अच्युत दाजुले रेकर्ड गरिरहँदा, त्यो भन्दा अरू ठूलो आशीर्वाद मैले अरू के माग्नु छ र? भाई बुहारीहरू वीर ललिता गुरूङ, रवि बी गुरूङ, शरण पवित्रा गुरूङ, बहिनी ज्वाई सीता डम्बर गुरूङ, देवी ओम ढुंगेल, तारा अर्जुन ठटाल, सुस्मित राहाङ राई, उहाँहरूप्रति धेरै धेरै आभार प्रकट गर्छु। उहाँहरूको सरसल्लाह र साथले आज मेरो बा आमा, काकी आमा र सासूआमाको नाम बुलबुल मार्फत प्रत्येक बुधबार सबै बुलबुलिन माझ पुगेको छ र सबै बुलबुलिन माझ हामी छौं। त्यसैले आफ्नै घरमा साहित्य र संगीतका स्रष्टाहरूलाई पाहुनाको रूपमा निम्त्याउन पाउनु मेरो लागि गर्व मात्र होइन, एउटा भावनात्मक उत्सव हो। मेरो घरले त्यस दिन छानो र भित्ताको अर्थ छोडेर सृजनाको घर, शब्दको घर र संगीतको घर बनेको छ। धन्यवाद। बिर्ख भुटानी, डेनभर, कोलोराडो।

0: दिलगुरूङ तुलगुरूङ उत्कृष्ट गजल पुरस्कारका संरक्षक बिर्ख भुटानी डेनभर कोलोराडोमा बस्नुहुन्छ। यो रकम जे जति उहाँले गर्नुभएको छ, नेपाली साहित्य नेपाली गजललाई उच्च राख्नमा आफ्नो माता पिताको नाममा यो पुरस्कार राख्नुभएको छ। यसमा उहाँलाई सहयोग गर्नुभएको छ उहाँको भाइले वीर गुरूङले, काकाको छोरा भाइ हुनुहुन्छ वीर गुरूङ, र सुमित्रा र ललिता उहाँहरूका पत्नीहरूले पनि यसै गरी साथ दिनुभएको छ। तीनै सन्दर्भमाथि पत्रमा आइ नै सक्यो। अब पालो यो वर्षको अर्थात यो सिजनको गजल प्रतियोगिताको अन्तिम नतिजा सुनाउने पालो। यो वर्ष तेस्रो भएर 15,000 नगद जित्न सफल गजल दुईजना निर्णायकले निर्णय गर्नुभएको छ। एकजनाले 38 नम्बर दिनुभएको छ यसलाई, प्राप्तांक 38 र 50 अर्को एकजना निर्णायकले 50 42 दिनुभएको छ। यसो गर्दा यो गजलले 38 र 42 जोड्दा 80 नम्बर पाएको छ 100 र गजल यस्तो छ। खुशी बनाउन हिँडेको छस् एक थान जिन्दगी, खुशी बनाउन हिँडेको छस् एक थान जिन्दगी, कहाँ मार्न पाइन्छ तैले थकान जिन्दगी, कसले स्याहार्छ तँलाई यहाँ को छ तेरो, कसले स्याहार्छ तँलाई यहाँ को छ तेरो, तँ उठ अब यसरी हार नमान जिन्दगी, कहाँ मार्न पाइन्छ तैले थकान जिन्दगी, तैले कैयौं गोरेटा गल्छीहरू पार गर्नुपर्छ, तैले कैयौं गोरेटा गल्छीहरू पार गर्नुपर्छ, त्यति सजिलै कहाँ पुगिन्छ मैदान जिन्दगी, कहाँ मार्न पाइन्छ तैले थकान जिन्दगी, के नै बाँकी छ र अब मसँग बर्बाद हुनलाई, के नै बाँकी छ र अब मसँग बर्बाद हुनलाई, तिमीले छोडेकै दिन परेको हो डुबान जिन्दगी, कहाँ मार्न पाइन्छ तैले थकान जिन्दगी, तैले यही देशको माटोमा केही गर्नुपर्छ छोरा, तैले यही देशको माटोमा केही गर्नुपर्छ छोरा, मेरो त यसै सकियो मुगलान जिन्दगी, खुशी बनाउन हिँडेको छस् एक थान जिन्दगी, कहाँ मार्न पाइन्छ तैले थकान जिन्दगी। तपाईले वैशाखदेखि निरन्तर बुलबुल सुनिरहनु भएको छ भने थाहा पाइसक्नुभयो यो गजल कसको हो भनेर। हामीले वैशाखदेखि यता वाचन गरेका मध्येको हाम्रो यो प्रतियोगितामा तेस्रो हुन सफल यो गजल दिपायल सिलगढ़ी नगरपालिका 9 कलेना डोटीका गजलकार चक्रमिलनको हो। उहाँले 15,000 नगद राशि सहित यो वर्षको पुरस्कार दिलगुरूङ तुलगुरूङ उत्कृष्ट पुरस्कार जित्नु भएको छ। चक्रमिलनजीलाई हार्दिक बधाई छ। अब दोस्रो भएको गजलको पालो, जसले 20,000 नगद पुरस्कार जितेको छ। दोस्रो भएकोमा एकजना निर्णायकले 50 42 दिनुभएको छ भने अर्को निर्णायकले 50 39 दिनुभएको छ। यो दुईवटा मार्क्स जोड्दा उहाँको जम्मा पूर्णाङ्क 81 हुन्छ 100। एक मार्क्सले मात्रै तेस्रो र दोस्रो फरक परेको छ। यो गजल मन्थली 8 रामेछापबाट पठाइएको थियो। नाम म केही बेरमा भन्छु। गजल 4 शेरको यस्तो छ। यादहरू पनि पालै पालो आउन थाले, यादहरू पनि पालै पालो आउन थाले, आज फेरि विगतले सताउन थाले, आफ्नाहरू नभएकोमा पछुतो छैन, आफ्नाहरू नभएकोमा पछुतो छैन, यी सबै आफ्ना हुन्छन् कमाउन थाले, आज फेरि विगतले सताउन थाले, फूलले बिझाउन थालेपछि मुटुभित्र, फूलले बिझाउन थालेपछि मुटुभित्र, काँडा टेक्दा पैताला मुस्कुराउन थाले, आज फेरि विगतले सताउन थाले, हो रहेछ बा जिन्दगी कठिन नै रहेछ, हो रहेछ बा जिन्दगी कठिन नै रहेछ, मन परेकै जुत्ताले खुट्टा दुखाउन थाले, यादहरू पनि पालै पालो आउन थाले, आज फेरि विगतले सताउन थाले। हामीले गजललाई नम्बर दिएका थियौं, नाम हटाइदिएका थियौं, ठेगाना हटाइदिएका थियौं र निर्णायकहरूकोमा पठाएका थियौं। त्यसमध्ये 100 देखि 129 थियो, 127 थियो, त्यसमा 11 र अर्को एउटा नम्बर डबल परेछ, त्यसकारण 29 गजल भनेको मैले। 106 नम्बरमा परेको यो गजल मन्थली 8 रामेछापबाट पठाइएको थियो र गजलकार लक्ष्मी श्रेष्ठको गजल थियो यो। लक्ष्मी श्रेष्ठले 20,000 नगद सहित दिलगुरूङ तुलगुरूङ उत्कृष्ट गजल पुरस्कारको दोस्रो पुरस्कार जित्नु भएको छ। लक्ष्मी श्रेष्ठजीलाई हार्दिक बधाई छ। अब पहिलो कुन गजल भयो त्यो बताउने पालो। त्योभन्दा अगाडि म केही कुरा भन्छु। तेस्रो हुनुभएका चक्रमिलनको पनि पहिला पुरस्कार पाइसक्नु भएको छ र पहिलो हुनेले पनि पहिला पुरस्कार पाइसक्नु भएको छ। एउटा रमाइलो सन्दर्भ चाहिँ मलाई के लाग्यो भने जो जजले जाँच्दाखेरि पनि नाम र ठेगाना थाहा नहुँदाखेरि पनि राम्रो गजल आखिर राम्रो नै हुँदो रहेछ। हो, जजहरूले पठाएका मार्क्सहरू सबै उस्तै खालका हुँदैनन्, कसैको अलिअलि फरक पर्छ पनि, तर हामीले जजहरूलाई लिइसकेपछि त्यो नम्बरलाई जोडेर प्राप्त गरेको प्राप्ताङ्क सकेसम्म तटस्थ रहने कोशिश, सकेसम्म कतैबाट पनि कुनै प्रभाव नरहोस् भनेर अधिकतम कोशिश गरेका छौं। त्यसो त नेपाली समाजमा छुचो बोल्नेहरूको कमी छैन, कसैले गरेको काममा फेरि प्रहार गर्नेहरूको पनि कमी छैन, तर यसमा सकेसम्मको तटस्थता अपनाएर गर्ने कोशिश गरिएको छ। र निर्णायकहरूको नाम म पहिला बताइसकेपछि मात्रै पहिलो गजल फेरि बताउँछु। यो वर्ष हामीले दुईजना निर्णायक मात्रै राखेका थियौं, एकजना प्राध्यापक डाक्टर देवी नेपाल हुनुहुन्थ्यो भने अर्को एकजना गजलकार जे सागर हुनुहुन्थ्यो। कहिले पनि प्रतियोगितामा बुलबुलमा आएर भाग नलिने र कसैप्रति पनि तटस्थता मात्रै राख्ने पक्षता नलिने व्यक्ति भएको हुनाले पनि उहाँहरू दुईजनालाई राखेर उहाँहरू दुईजनाले आफ्नो स्वविवेकले दिनुभएको नम्बरलाई जोडेर जसको सबैभन्दा उत्कृष्ट आयो उसैलाई मात्रै हामीले पुरस्कृत गरेका छौं। र तीनजना मध्ये पहिलो र तेस्रो र दोस्रो मैले बताए, तेस्रो चक्रमिलन, दोस्रो लक्ष्मी श्रेष्ठ। अब पहिलो हुने गजल हामीले राखेकोमा 116 नम्बरको गजल थियो, यसमा एकजना निर्णायकले 43 मार्क्स दिनुभएको छ भने अर्को निर्णायकले 48 दिनुभएको छ र दुईजनाको जोडेर 91 मार्क्स भएको छ। 25,000 नगद राशि जितेको यो गजल यस्तो छ। बस्नु कि निस्किनु छु दुविधामा परेको, बस्नु कि निस्किनु छु दुविधामा परेको, म कसिङ्गर हुँ उनको आँखामा परेको, तिमीले दिएको फूलमा यतिसम्म डुबे, तिमीले दिएको फूलमा यतिसम्म डुबे, मैले थाहा पाइन खुट्टा काँडामा परेको, म कसिङ्गर हुँ उनको आँखामा परेको, यहाँ आजाद उनीहरू नै खतरामा छन्, यहाँ आजाद उनीहरू नै खतरामा छन्, बरू सुरक्षित छ चरो पिंजरामा परेको, म कसिङ्गर हुँ उनको आँखामा परेको, खुट्टाको पाउजु हो गुनासो पोखिरहने, खुट्टाको पाउजु हो गुनासो पोखिरहने, चुपचाप देखिन्छ सिक्री गलामा परेको, म कसिङ्गर हुँ उनको आँखामा परेको, मलाई काट्नेकै मृत्युमा म जल्न पाए, मलाई काट्नेकै मृत्युमा म जल्न पाए, भन्दै थियो एक दाउरा चितामा परेको, बस्नु कि निस्किनु छु दुविधामा परेको, म कसिङ्गर हुँ उनको आँखामा परेको। र यो गजल बालुवाड़ी 8 झापा घर भई हाल साउदी अरेबिया बस्ती आउनुभएका सरगम गजमेरको गजल थियो। सरगम गजमेर यो वर्षको दिलगुरूङ तुलगुरूङ उत्कृष्ट गजल पुरस्कार तेस्रो सिजनको प्रथम हुन पुग्नु भएको छ र नगद 25,000 रूपियाँ जित्नु भएको छ। सरगम गजमेरलाई पनि हार्दिक बधाई छ। यसरी यो वर्षको तेस्रो हुने चक्रमिलन, त्यसै गरी दोस्रो हुने लक्ष्मी श्रेष्ठ र प्रथम हुने सरगम गजमेरले क्रमशः 15,000, 20,000 र 25,000 नगद पुरस्कार पाउनु भएको छ। कृपया यो पुरस्कार लिनको लागि तपाईँले जहाँ हामीलाई गजल पठाउनु भएको थियो chapronews@gmail.com आफ्नो क्यूआर कोड पठाउनुहोला, सब्जेक्टमा लेख्नुहोला दिलगुरूङ तुलगुरूङ उत्कृष्ट पुरस्कार, त्यति मात्रै लेख्नुभयो भने हामीलाई सजिलो हुन्छ भेटाउन तपाईँको इमेल, र यो हप्ताभरिमै तपाईँले पठाउनुभयो भने तपाईँको पुरस्कार हामीले तपाईँको क्यूआरमा जम्मा गरिदिने म जानकारी गराउँदछु। र यो सँगै दिलगुरूङ तुलगुरूङ उत्कृष्ट गजल पुरस्कारको तेस्रो सिजन अन्त्य भएको छ। आगामी दिनहरूमा तपाईँले पनि उत्कृष्ट गजल पठाउनुहोला, गजल लेख्न, अभ्यास गर्न, सिक्नको लागि र आफ्नो गजल कस्तो भयो भनेर जाँच्नका लागि पनि बुलबुल सदैव तपाईँको लागि चौतारी बन्न सक्छ। हामी यसको माध्यम वा प्रस्तोता मात्रै हौं, सामग्री तपाईँकै रहन्छ र तपाईँले नै आफ्नो प्रतिभालाई उत्कृष्ट बनाउन सक्नुहुन्छ। यति जानकारी गराए। बुलबुलमा अरू पनि पुरस्कार राख्न खोज्नेहरू हुनुहुन्छ, हामीले गजलको लागि चाहिँ अरू पुरस्कार अहिले लिएका छैनौं। त्यसो त स्वर्गीय प्रकाश उपेति, स्वर्गीय स्वीकृति उपेति स्मृति पुरस्कार हामीले रात्रिगन्थनका लागि हरेक महिना नगद 5,000 तीनजनालाई प्रदान गर्दै आएका छौं, जुन प्रशान्त उपेतिले फ्रान्सबाट सौजन्य गर्नुभएको छ। यो सँगै अर्को एउटा पुरस्कारको क्रम थपिएको छ, पत्र साहित्यका लागि। मैले त्यो कार्यक्रमको शुरूआततिर पनि अघि बताएँ, तपाईँले पत्र मञ्जुसा च्यानलमा प्रसारण हुनेछ तपाईँले पठाउनुभएका पत्रहरू, त्यसको लागि soulcoletter@gmail.com आफ्नो पत्र पठाउनुहोला। घटीमा 3,000 शब्द र बढ़ीमा 6,000 शब्दको पत्रलाई हामीले स्वीकार्नेछौ, प्रीति फण्ड अथवा शुद्ध युनिकोडमा पठाउनुपर्नेछ। सेप्टेम्बरको पहिलो हप्ताबाट आइतबार, मंगलबार र शुक्रबार बेलुकी 9 बजेपछि हामीले पत्रको वाचन सुनाउनेछौं। तपाईहरूका पत्रको र ती वाचन भएका पत्रहरू नोभेम्बरको 5 तारीकको आसपासको दिनमा आइतबार, मंगलबार वा शुक्रबार पर्ने दिनमा हामीले पहिलो अर्थात एकमात्र उत्कृष्ट पत्र घोषणा गर्नेछौं र त्यो पत्रलाई सोल गुरूङ र उहाँको श्रीमती दुईजनाको संयुक्त तर्फबाट 1,00,000 नगद पुरस्कार उहाँले आफ्नो सासु र श्रीमतीको आमा उहाँहरू दुईजनाको आमाको नाममा रणमाया तामाङको नाममा स्मृतिको नाममा त्यो पुरस्कार राख्नु भएको छ। हामी छिट्टै नोभेम्बरमा घोषणा पनि गर्नेछौ। यति जानकारी गर्दै आजको बुलबुलबाट अब विदा हुन्छौ। रात्रिकन्थन शैलीका पत्र र गजलहरू लेख्दै गर्नुहोला। अर्को बुधबार हाम्रो भेट फेरि हुनेछ। बुलबुललाई गजल वा रात्रिकन्थन पठाउनको लागि हाम्रो इमेल ठेगाना रहेको छ chhaprnews@gmail.com। अर्को दिनसम्मका लागि प्राविधिक साथी र म प्रस्तुता अच्युत घिमिरे बुलबुल पनि विदा हुँदैछौ। जाँदा जाँदै बार बर्दिया 8 बर्दिया घर भई हाल बादल पारीको देश अफ्रिकाबाट लेख्नुहुने जय भाबुको गजल वाचन गर्दै शुभरात्री भन्छौं। हाम्रो माया सानी ऐलानी भयो, हाम्रो माया सानी ऐलानी भयो र धाराको पानी ऐलानी भयो। पुराना दिनहरू कसरी सम्झौं म, मायाको कहानी ऐलानी भयो र धाराको पानी ऐलानी भयो। बनाउन त बनाए राहदानी पनि बनाएको राहदानी ऐलानी भयो र धाराको पानी ऐलानी भयो। नयाँ सरकार आएपछि हेर्नुहोस् त पुरानो राजधानी ऐलानी भयो र धाराको पानी ऐलानी भयो। वर्षौं भयो जोत भोग गरेको पनि थियो खेत भात खानी ऐलानी भयो। हाम्रो माया सानी ऐलानी भयो र धाराको पानी ऐलानी भयो। प्राकृतिक विपत्ति कति बेला कहाँबाट आउँछ भन्न सकिएन। आज बिहान रसुवामा आएको बाढ़ीका कारण रसुवा, नुवाकोट, धादिङ, गोर्खा, चितवन लगायतका जिल्लामा प्रभाव पारेको छ। बाढ़ीमा परि ठूलो धनजनको विनाश भएको छ। बाढ़ीमा परि ज्यान गुमाएका सबैप्रति हार्दिक श्रद्धांजलि। बाढ़ीको विपद पूर्ण रूपमा थामिए नसकेको हुँदा अझै पनि यात्रा गर्दा सावधान रहनुहोला। विपदको बेला भ्रमपूर्ण खबरहरू नफैलाऊ र फैलिन नदिऊ। प्राकृतिक विपदको मिलेर सामना गरौं। क्षति न्यूनीकरणका लागि सकेको भूमिका निर्वाह गरौं।
1: एउटा इरानी चरा बुलबुल कम्युनिकेशनको रात्रि प्रस्तुति। गजलको कार्यक्रम बुलबुल बुलबुल बुलबुल बुलबुल बुलबुल बुल, बुल, बुल, बुल, बुल, बुल, बुल, बुल, बुल।

0: Insomnia
1: Extreme Energy Drink.
2: 넘어스테 카카 चिट्ठीको परेर कता जान लाग्नु भयो
3: ए नमस्ते नानी नमस्ते नमस्ते अब हेर न घरमा इन्टरनेट जोड्नु पर्ने थियो त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको
2: ल इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका 198 मा फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ अनि 198 मा फोन गर्न पैसा पनि लाग्दैन
3: त्यसो भए त म अहिलेै फोन गर्छु नि बरु नम्बर कति रे भन त नानी
2: 198 198
4: हजुर तपाईहरु पनि नेपाल टेलिकमको भरपर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस् नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत
5: सूचना खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत यही साउन 28 गतेदेखि प्रति केजी 5 रुपियाँ छुटमा उपलब्ध गराई विभिन्न किसिमका खाद्य तथा कर्णालीको सिमी बिक्री वितरण भइरहेको सम्पूर्ण उपभोक्ता वर्गमा जानकारी गराउँदछौ
6: अरुवा मोटो चामल प्रति बोरा 1400 अरुवा मध्यम चामल प्रति बोरा 1450 अरुवा सोना मनसुली चामल प्रति बोरा 1425 स्टिम जिरा मसिनो चामल प्रति बोरा 2125 स्टिम जिरा मसिनो चामल फोर्टिफाइड प्रति बोरा 2125 र कर्णालीको सिमी प्रति केजी 225 सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्र नगर नगरपालिका वडा नम्बर 6 गोदाम लाइन सुर्खेत
7: पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के हुक्क छु म त
2: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ अब बाहिर धाएर दुःख पाउनु पर्दैन हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि
7: यो हो र त्यसो भए त धेरै राम्रो भएछ नि म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ
2: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन सिधै वीरेन्द्रनगर 4 एरीचोक आउनुहोस् नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद
7: हो अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरीचोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ
2: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स फिसर फिस्टुला मुसा र कोठीको सफल शल्यक्रिया स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या पुरुषमा प्रोस्टेट बढेको मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी पुरानो हाड जोड्ने बाथरोग पुरानो ग्यास्ट्रिक आइबीएस आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार
7: अब रोग लुकाएर नबस्नुहोस् आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्र नगर 4 एरीचोक सुर्खेतमा नेपाल बैंक लिमिटेडको छेवैमा सम्पर्क नम्बर 97048 39043 आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरीचोक सुर्खेत
2: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ
7: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर 6 बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस् हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम जोइनिङ फोटो फ्रेम ₹100-15,000 फोटो फ्रेमहरू साथै होटल बैंकिङ सरकारी कार्यालय योजना बोर्ड पुस्तक पसल एग्रो भेट फेन्सी पसल खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स रेडियम फ्लेक्स लाइट बोर्ड नर्मल बोर्ड फ्रेमिङ प्रिन्टिङ समेत गर्ने गरिन्छ
2: हजुर हामी कहाँ फोटो प्रिन्ट फ्लेक्स ब्यानर प्रिन्ट फ्लेक्स बोर्ड टोकन अफ लभ स्टिकर प्रिन्ट भिजिटिङ कार्ड बिल लेटर प्याड सेल्फ इङ्क स्ट्याम्प सर्टिफिकेट प्रिन्ट ब्याच प्रिन्ट आईडी कार्ड इन्भिटेसन कार्ड क्यानभास प्रिन्ट म्याट फोटो प्रिन्ट प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट
7: यति मात्र कहाँ हो र युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ
2: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्र नगर छ बुद्धपथ लाइन गरिमा विकास मैक मुनि सुर्खेत फोन नम्बर 083-521-179 मोबाइल नम्बर 98-584-8999 र 97-679-044-43

नमस्कार। रेडियो भेरी एफएम 98.7 मेगाहर्ज को प्रसारण में तपाईलाई हार्दिक स्वागत छ। हाम्रो यो प्रसारण तपाई राति 11 बजेसम्म सुन्न सक्नुहुन्छ। ताजा ताजा खबर, मनोरंजन अनि सूचना को लागि सुन्दै गर्नुस् रेडियो भेरी एफएम।

0: रेडियो भेरी एफएम 98.6 व्यक्ति 2.7 मेगाहर्ट्ज।
1: महाराज परीक्षितलाई सुखदेव स्वामीले बताउनु भयो, अब बाँकी अंशको लागि तपाईँ के सुन्न चाहनुहुन्छ भनेर। संसार झुटो हरिनाम संकीर्तन सत्य हे हरि महाराजको जब यस किसिमबाट अहिले जंगलको बास राजा प्रियव्रत प्रियव्रतका छोरा आग्निद्रा नामको राजा तपाईँ हामी बसेको ठाउँमा राजका माहौल सम्बन्धी कार्य गर्दै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्याय

राजन परीक्षित श्रीमद् भागवत पंचम स्कंद प्रिय प्रतनाम गरेको राजा का छोरा तेरा भाई मध्य में जेठा छोरा आग्निद्र ने तपाईं बसेको ठाउँमा राज्य गर्नुभयो। उनी आग्निद्र नाम गरेको राजा को अब इस किसिम राज्य संचालन पक्ष में नौवटा छोरा जन्म नगो सरकार नौवटा छोरा मध्य में नौ भाई राज्य को अभिलाषालाई कायम राख्न तयारी भए। लौ त भनेर नौ भाईलाई जम्मू द्वीप को नौ खंड में विभाजन कर दी बक्सु राजा ने पहिलो खंड को नाम हो अजनाब नाम गरेको खंड, दोस्रो किम पुरुष, तेस्रो हरिवर्ष, चारों इलाव्रत, पांचों रम्यक, छैटौं हिरण्यमय, सातों कुरु, आठों भद्रासुर, नौ केतुमाल नाम गरेको खंड हुन गयो सरकार। त्यसमा नौवटा खंड में नौ भाई को नाम ने प्रख्यात भएर राखिएको छ, जिसमध्येमा तपाई हामी बसेको ठाउँ चाहिँ मध्य भूमंडल रेखा में पर्छ, जसको जब भूमध्य भाग में त्यस किसिमबाट रहेको जसको नाम हो सुन्दर शहर, सुन्दर नगरी, सुन्दर स्थान, अजनाब नाम गरेको खण्ड। त्यो अजनाब नाम गरेको खण्डमा नाभी राजाले राज्य गर्नुभयो। वहां नाभी राजालाई राज्य सम्पा गरेर राजा आग्नेयद्र जंगल सवारी हुनुभयो। उहाँले नि केही लानु भएन, प्रेमव्रतले सात दिन छोडे, केही लगेनन्। आग्निद्र नाम गरेका राजाले पनि केही लगेनन्। आग्निद्रका छोरा नाभीले सन्तानोत्पादन गर्नको निमित्त भगवान नारायण वासुदेवको प्रार्थना गरेर नाभी नाम गरेका राजा तन मनुभयो। नाभी राजाले बडो प्रेम साथ विन्ती गर्नुभयो, बडो आनन्दको साथमा ध्यान भयो, मनन भयो, कृतन भयो। नाभी नाम गरेका राजा नाभी राजाका छोरा खन महाराज सन्तान नौनाको कारणले भगवानको प्रार्थना गरे, श्याम सुन्दर भगवान गर्छौ पुकार।

परीक्षित यसरी भगवान प्रभुको प्रार्थना गरे आखिरमा भगवान यस कारणबाट नवी राजाले सन्तान उत्पादन नभएको कारणले नवी राजाले भगवानको भजन और कीर्तन मनन गरे। नवी राजाका छोरा जन्म नभयो जन्मने बेला भएको थियो त्यसै बेलामा सबले विन्ती गरे भैमा झरन हरे भैमा झरन भैमा झरन हरे भैमा झरन दुःख पर्यो।

परीक्षित ये शरीर नाभि नामदीर्घा राजा का छोरा नहुना को कारणले भगवान को प्रार्थना गरेर छोरा जन्माउन का निमित्त बहुत कोशिश साथ प्रार्थना हुँदैछ भन्ने सम्बन्धको कथा यस अध्यायबाट। महाराज परीक्षित श्रीमद भागवत महापुराण अन्तर्गत पञ्चम स्कन्ध चारौं अध्यायको बीचमा स्वयं भगवान श्रीहरि जगतका नारायण अहिले नाभि राजाका छोरा भक्त वत्सल भक्तले जे मागो त्यो दिनुपर्ने भएको कारणले श्रीहरिको प्रादुर्भाव होइबक्स्यो। उहाँको नाम हो ऋषभदेव, जय बोलो ऋषभदेव अवतार भगवानको। आकाशबाट फूल माला गुच्छा लाबरीको वृष्टि भगवान ऋषभदेवको प्रादुर्भाव। अनि भगवान ऋषभदेवले आफ्ना पिताजीपट्टि फर्केर आज्ञा गर्नुभयो, जय श्री पिताश्री, हजुरसँग मेरो भिन्ती छ, हाम्रो बाजेले, हाम्रा जिजूले, हाम्रा बाबाले, हाम्रा सबै परिवारले अहिलेसम्मका लागि राष्ट्रको उन्नति र समृद्धिको निमित्त आफ्ना छोरालाई राज्य सुम्पा गरेर जंगल जाने प्रचलन हो। जंगलमा पाल्नुभयो, जंगलमा जानुभयो, तर हजुरले पनि अब मलाई राज्य सुम्पा गरेर जंगलमा जानु पर्ने भयो मेरो बुबा, अब कसो गर्नुहुन्छ भनेपछि ऋषभदेव भगवान जगतको नारायण, हजुर जस्तो छोरो मैले पाउने, मैले कसलाई हेर्न जंगलमा जाने? हजुर नै स्वयं मेरो पुत्र, मैले फेरि छोडेर के का निमित्त जाने? मेरो प्राण बल्लभ, मलाई छोडेर जाने कुरा नगर्नुहोस् भन्दाखेरिमा त्यसो हुँदैन मेरो राजा, अब यसै प्रभावबाट मेरो बुबा बाबुबाजे पूर्वजले गरेको काम नछोड्नु, नीति थिति र नीतिको प्रतिपादन गर्नु, यो शास्त्रोक्त नीति कहिएको कारणले जंगलमा जाने हो। ऋषभदेव भगवान जंगल जानका लागि, अनि ऋषभदेवका छोरा जब यस किसिमबाट ऋषभदेवका पिता जंगलमा जानुभयो, नाभि राजा ऋषभदेव प्रभुका जम्मा 100 छोरा प्रादुर्भाव भए, जस मध्येमा 81 जना ब्राह्मणमा गए, 9 जना उर्धरेतामा गए, 9 जना भागवत धर्म जान्नेवालामा गए, बाँकी कतिवटा रहे भन्दाखेरि 81 जना ब्राह्मणमा गए, 9 जना उर्धरेता 90 गयो, 9 जना जब भागवत धर्म जान्नेमा गए जब 79 सकियो, बाँकी एउटा रह्यो। यिनै जब 100 छोरालाई राखमा साथमा राखेर ऋषभदेव भगवान प्रभुले बडो प्रेम साथसँग राष्ट्रको उन्नति गराउनु हो, अति राम्रो प्रभाव ढंगबाट राज्यको परिचालन पक्ष तयारी गर्नुभयो। हेर सबभन्दा उत्तम ब्राह्मण बन्ने छोरालाई उपदेश गर्नुभयो ऋषभदेव भगवान प्रभुले, ब्राह्मण बन्ने छोरालाई ब्रह्मचर्यमा रहनु, तपाई के सुन्न चाहनुहुन्छ भनिकन भगवानको नाम संकीर्तनको प्रभावबाट राजा जब ऋषभदेवले आफ्ना छोराहरू सारालाई उपदेश गर्नुभयो, हेर छोराहरू ज्ञान जान्नु, विवेक जान्नु, विचार जान्नु, ध्यान जान्नुको विषयमा राजाहरूले आफ्ना छोराहरूलाई उपदेश प्रदान गर्दै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट। ऋषभदेव भगवानका जम्मा 100 छोरा मध्येमा ब्राह्मण हुने छोरालाई उपदेश गर्नुभएको छ, ब्रह्म जानाति ब्राह्मणम भन्छ कि, जसले ब्रह्मको अविनाशी वस्तुलाई चिन्दछ त्यसलाई ब्राह्मण भनिन्छ। जन्मदा शूद्रै भएर जन्मने हो सबै जात, जन्मदा जायते शूद्र संस्कारम दिव्य उच्चते भन्छ, जन्मदा शूद्र भएर जन्मने हो संस्कारको प्रभावबाट ब्राह्मण बन्ने हो। ब्राह्मण र चराका फूल दुई फेर जन्मन्छन्, ब्राह्मण एकपटक आमाको घरबाट, एकपटक 16 संस्कारबाट जन्मिएपछि ब्राह्मण हुन्छ, चराबाट फूल जन्मन्छ, फूलबाट बच्चा जन्मन्छ, जुन दुई फेर जन्मन्छ, त्यसैले त्यो दुइटैलाई दिव्य भन्छ। दिव्य भनेको दुई पटक जन्मने हुनाको कारणले फूललाई पनि दिव्य, ब्राह्मणलाई पनि दिव्य। यसै कारणले महाराज परीक्षित अब बाँकी अंशको लागि तपाईँ के सुन्न चाहनुहुन्छ भनेर आज्ञा गर्दाखेरिमा दिव्य जो ब्राह्मण बनेको संस्कारको प्रभावबाट जन्मने, संस्कार रहित भएको ब्राह्मण छ भनेदेखि शूद्र समान, संस्कारले पूर्ण भएको शूद्र छ भनेदेखि ब्राह्मण समान, यसमा कोही नै। मैले यहाँलाई प्रमाण गरे बाँकी अंशको लागि ब्राह्मण ब्रह्म कर्ममा रहने, ब्रह्म वर्चस्वमा रहने, नित्य कर्म गर्ने, श्राण सन्ध्या बन्धन गर्ने, बाबु हो तिमीहरू ब्राह्मणको काममा रहने, ब्राह्मण 6 कामले पूर्ण हुनु, यज्ञ गर्नु, यज्ञ गराउनु, दान दिनु, दान लिनु, पढ्नु र पढाउनु, 6 कर्म ब्राह्मणलाई कहिएको छ बाबु, यसरी ब्राह्मण ब्रह्म कर्ममा रहनु है भन्ने कुराको निदो गराउनु हो आफ्ना 81 भाइ छोरालाई ऋषभदेव भगवानले। अब आयो 9 भाइलाई उर्धरेता, जीवलाई आत्मामा सन्धि पत्र गरेर परमात्मामा सन्धि बनाउनलाई जानु, ईश्वरको श्रद्धा गर्नु, सद्भाव गर्नु, प्रेम गर्नु, जागा गर्नु,
जब कहिले नबोल्नु ईश्वरमाथिको श्रद्धा र सद्भावको विकास गर्दै जानु, उत्तमोत्तम गतिको व्यवहार गर्नु, कर्तव्यबाट च्युत कहिल्यै नहुनु, कर्तव्यमा पारायण रहनु, भगवानको भजन कीर्तन मनन गर्नु, ईश्वरको प्रतिमा श्रद्धा व्यक्त गर्दै जानु, यही सिद्धान्तको कुरो हो सौनका दृष्टि प्रणाली। यो मैले यहाँलाई बताए, यो हो जब ब्राह्मणले रहने र उर्धरेतामा रहनेको वर्णन, योगमा रहनु प्लस बनाउनु, योगमा नै जोड्नुहुन्छ, जोड्नु भनेको जीवलाई आत्मामा लिएर सन्धि पत्र गराउनेलाई योग भन्छ। यस्ता योगी जनहरूले यस्तो काम गर्नु, अब भागवत धर्म जान्नेवालालाई उपदेश गर्नु, बढी सत्य भगवानले आफ्ना छोराहरूलाई भागवतको अर्थ भा माने भावना, ग माने गति र ब माने वर्णनको विषयलाई, त माने तारणलाई प्रयोजन गर्नु। भा भागवत, भा माने भावना, ग माने गति, ब माने वर्णन, त माने तारण। भावना गति सर्ववर्णन विस्तार गर तारिदिन्छ जो त्यही शास्त्रलाई भनिन्छ भागवत। भागवत कहिले जे मनले चिताएर कामना गरिरहेछ त्यो सिद्ध हुन्छ। कुन कुरा सिद्ध भएको छैन र भागवत सबै काम पूर्ण भएको छ भागवतले। भा माने भावना, ग माने गति, ब माने वर्णन, त माने तारण। भावना गति सर्व वर्णन विस्तार गरेर तारिदिन्छ जो त्यसलाई भनिन्छ भागवत। रौगण नामको राजाले भवाटवीको वर्णन विस्तार सुन्न पाम भनेर सोध्नेवाला आफ्ना डोलेसँग, रौगण नामको राजाले भवाटवीको यथार्थ पक्षमा प्रमाण गराउँदै रौगण नामको राजालाई आज्ञा गरी बग्छ, लौ त सरकार तपाईँले जुन प्रश्न गर्नुभएको छ, अब यो भवाटवीको वर्णन विस्तार अहम् पुरु भरत नाम यस किसिमबाट प्रमाण गरी बग्छु कि नहम विशङ्के सुरराज बज्रान नत्रक्ष सुन्ना से मस दण्डात् नागनार्क शोभन लिप्त पास्त्र संघे वृषम ब्रह्म कोला भवानाथ। यस प्रभावबाट तपाईँले जुन प्रकारले प्रश्न गर्नुभएको छ, अब यो यथार्थ प्रमाण गराउनका लागि राजा परीक्षितको हजुरमा सुखदेव स्वामीले जब राजा रौगणलाई भवाटवीको वर्णन विस्तार प्रस्तुत गर्दै हुनुहुन्छ, जडब्रत ब्रह्मज्ञानी भन्ने सम्बन्धको कथा यस अध्यायबाट।

పరీక్షిత శ్రీమద్ భాగవత మహాప్రాణ కథ కథకు వర్ణన్ విస్తార్ గరించి మందేహన్ అవత్త పైలై మో భవా కవి కో వర్ణన్ బతావును మందా పైలా ఆప్ను పరిచే బతావుం సో రాజా పరిద్దవ రవగణ తపైలే చామల పిని పచి పిఠు పిఠు పిని పచి మైదా మైదా జతి పిని పని మైదా కు మైదే భన్నుగు చామల రాఖేర కషోణీమా ప్రయోగ గరేకు ఖండమా ఆగు లాగ్యో భని భిత్ర తక్ పాగ్న సహజ నత్ర సమ్మత్ సైన పని భన్నుభయకు సత్యు కే భన్నుభయకు మందా ఐష్ణోష్ మహారాజ్ भन्दै यस किसिमबाट रघुगणले आज्ञा गर्नुहुन्छ अहम् पुरा भरत नाम राजा विमुक्त दृष्टस्त्र दशाङ्ग बन्द आराधन भगवत इय मानव मृगो भव मृग सङ्ग दृतार्थ राजन म अगाडिको जन्मको भरत राजा भनेको म हुँ मैले राज्य गरिएको हुनाको कारणले त्यो खण्डको नाम हो भरत खण्ड त्यस कारणबाट म राजा थिएँ फेरि मैले देह त्याग गरेँ मृग भई मृग थी फेरी गए मैं जब बौला भे चामल रूपी राजा थी पीठो रूपी बौला भे मृग रूपी मैदा भे काटन लय मैदाने भे चुटन लय मैदाने भे भारी बकाए मैदाने भे हजूले चुट्न भो मैदाने भे त्याभन्दा मसिन हुने ठाम रहन्छ मलाई के पिरे मैले भनेको महाराज हो अब तपाईको विषयको कुरा चामल राखेर कसौडीमा अग्नि प्रकोप गरेर पानी मिल्यो भने भित्र तक पाक्न सक्छ नत्र सम्भव छैन भनेको चाहिँ तपाईँलाई भन्दैछु म त्यो कुरा हृदय नै विशाल बनेर हृदय नै फराक बनेर हृदय नै जब चरित्रमान बनेर निर्माण पक्षमा भगवत भक्तिमा चित्तवृत्ति गरेको भएदेखि सफल हुने थियो महाराज गंगासागर जाँदा लावा लस्कर हात्ती घोडा शत्रुघ्नी सेना अगाडि पछाडि लगाउने अर्कालाई हिँड्न सकेन भनेर कानमा लात्ताले हिँड्ने यही हो महाराज तपाईँको भित्री तक पाकेन यो तपाईँलाई भनेको राजन भनेपछि गुरु मैले उपदेश पाम भनेर आज्ञा गर्नेवाला राजालाई लौ सुन त भवाटवीको वर्णन भनिकन भवाटवी नाम गरेको कथाले प्रमाण गराउँदै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट अब यो श्रीमद् भागवत महापुराण कति कथाको वर्णन विस्तार गरिन्छ भने जब भवाटवीको वर्णनमा एक दिन रौगण नामगिरीका राजालाई भवाटवीको प्रश्नको उत्तर दिँदै हुनुहुन्छ जब यस किसिमबाट रौगण नामगिरीको राजालाई भरत ब्रह्मज्ञानी म तपाईँको टोले हुँ तर तपाईँलाई म उपदेश गर्न सक्छु भनेदेखि म भनिदिन्छु सरकार भन्दा लो आज्ञा होस् गुरु भन्नुभयो गुल्दै गएको थिएँ म एउटा चौतारामा चौपारीमा गएर म बसेँ त्यस बेला म अत्यन्त गाढ प्रगाढ निन्द्रामा परेछु म निदाएको बेलामा मेरो जब जिब्रो मैले ओठमा चलाएको थिएँ सट्ट मेरो मुखमा महको रस आयो कहाँबाट आयो महको रस भनेर मैले यसो आकाशतिर हेरेको थिएँ बरको वृक्षमा महको थोपो झुन्निराखेको भने महको पात्र झुन्निएको रहेछ त्यहाँबाट जब चुइएर मेरो मुखमा तपतप पर्दाखेरि मलाई आनन्द लाग्यो अनि मैले वृक्षतिर चढे चढेर मैले त्यस अवस्थाका बीचमा गएर त्यहाँबाट वृक्षबाट मैले मह जब थुतेर खान लागे झिकेर खाँदा नतृप्तास्मी म अगाइन आखिरमा म आएको ठाउँ कसो हो भनेर मैले तलतिर नजर गर्दाखेरिमा सारा सम्पूर्ण कनपरको वृक्षलाई घेरिसकेको रहेछ डरलाग्दो जब समुद्रले त्यसमा माछा कछुवा र भ्याकुता सारा सम्पूर्ण कन मलाई र महको वृक्ष पात्रलाई खान भनेर त्याडी भएर बसेको दुईपट्टिबाट कटारीले पञ्चरोले हान्दो रहेछ वृक्ष गर्लम्मा ठल्यो म सात समुद्रको तुफानमा परे मेरो यो गति भयो मेरो महाराज यो भन्नाइको मतलब अब यो चौतारो भनेको गृहस्थीको आश्रम महको पात्र भनेको पत्नीको मसिनो बोली र छोराको तोते बोली अनि त्यसबाट थुतेर खान थालेको नतृप्तासी नअगाएको पत्नीको मसिनो बोली र छोराको तोते बोलीबाट नतृप्त भएको आखिरमा दुईपट्टिबाट कटारीले काटो वृक्ष भनेको चाहिँ दिनले र रातले जब आफ्नो आयु काटेको सात समुद्र भनेको जाय जथाणो भाँडो तामा कसनले आफूलाई बेरेको त्यसमा माछा कछुवा र भ्याकुता देखेको भनेको छोरा बुहारी नाति नातिनाले परिपूर्णतया घेरेको आफू बन्धनमा परेको त्यो गर्लम्मे वृक्ष रूपी आफू ढलेर नरकमा गएको हो यो महाराज मैले अनुरोध गरेको लाग्छ भनेदेखि आजैको मितिबाट यो कर्म छोडिदेऊ भनेर आज्ञा गरिबस्छु जय होस् गुरु अब म कहाँ जाउँ भन्नुभएको थियो रघुण राजाले तपाईँले मलाई लात्ताले हाने पनि म कति पनि विचलित छैन अहिले तपाईँ सरास्त्र जानुस् गंगा सागरमा कपिल देव मुनिको दर्शन गर्नका लागि पैदल हस्त गुरुवर भनेर कपिल देव मुनिको आश्रममा जानुभएको छ राजा रोगण अहिले भरत ब्रह्मज्ञानी बाली कुर्न भनेर फेरि खेतेमा हुनुभयो अन्तमा भगवानको ध्यान मनन कीर्तन गरिकन परमधाम सवारी हुनुभयो त महाराज परीक्षित तीन जन्मका प्रभावबाट भरत मुक्ति भएर जानुभयो उहाँको यो कथाले मैले हजुरलाई प्रमाण गरे तीन जन्म लायो उहाँलाई मुक्ति हुनु भनेर राजा परीक्षितका हजुरमा
सुखदेवले तपाईँको पनि कर्तव्यबाट विचलित नहुनुहोस् भन्ने कथाको निर्णय गराउँदै हुनुहुन्छ भन्ने सम्मानको कथा यस अध्यायबाट

0: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठागुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विष्टिद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआई सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148
3: फाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
4: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
3: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
4: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
3: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचाहट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
4: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्ने, बाथ रोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
3: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048-39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
4: खुसीको खबर,
3: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ, तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
4: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
3: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुसीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा, भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान 4 वाहिनी रोड, नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455-36984।
2: विगत 30 वर्षदेखि विरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको महानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। महानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
4: डिप्रेसनलाई बुझौ।

0: महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्यप्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
1: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
0: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
1: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिउँ, आशा जगाउ, जीवन बचाउ।
0: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ छानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
1: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
0: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
0: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
2: भोक लाग्यो बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
0: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
3: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
2: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
0: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670712484 र 97498640।
2: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
1: खबर
0: अब हजुरहरूकै आफ्नै सहर वीरेन्द्र नगर छ, सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ।
1: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
0: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा।
1: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइरोइड सम्बन्धी रोगका विशेषज्ञ।
0: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
1: डाक्टर महेश तौला गाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा।
0: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा।
1: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
0: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
1: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
0: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित